0: स्वास्थ्य सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
0: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच निमिति AZ 15 गते शुक्रबार
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क BNB डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
9: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर SN यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-649-41944।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
13: उपचार हुने रोगहरू:
12: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
13: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
13: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
13: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: बजाज आरी फ्री सर्भिस क्याम्प।
17: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
16: सर्भिस चार्जमा 50% छुट,
17: इन्जिन आयलमा 18% छुट,
16: टायर किन्दा 10% छुट,
17: पाठ पूर्जामा 10% छुट।
16: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
17: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
16: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
18: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
19: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही, दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
23: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
24: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
23: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहीदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98-478-23-572।
26: होइन ए दाई, कता हो हतार हतार गर्दै?
27: महोत्सव जान थालेको नि।
26: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि?
27: दाङमा मह महोत्सव हुँदैछ नि।
26: ए नाच्ने गाउने महोत्सव त थाहा थियो, फेरि यो मह महोत्सव कस्तो महोत्सव हो?
27: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ।
26: ए अरू के हुन्छ नि त्यहाँ?
27: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने, महको सेवन कसरी गर्ने, यसका फाइदा के छन्, मौरी जन्ने सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ, सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
26: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
27: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ, स्वदेशी मह उत्पादनको प्रवर्धन गरौ।
26: आयोजक नेपाल मौरी पालक महासंघ दाङ।
0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: मध्य पश्चिम चाङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
4: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल जेठ 13 गते बुधबार, सन् 2026 मे 27 तारीक अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि।
7: काया कैरन का साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो कैलाश 103.4 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
5: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
4: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
5: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका, मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
9: मनसूनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
4: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक, स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
5: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
28: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
28: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
29: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
30: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
31: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख रोग, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
30: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
31: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। खर्च गर्न नसकेपछि 8 मन्त्रालय र 2 निकायले झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर गरेका छन्। चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रूपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय अहिलेको पूर्वाधार विकास मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् त? आजको नयाँ पत्रिका दैनिकले लेखेको छ, शहरी विकास मन्त्रालय 15,87,00,000, शिक्षा मन्त्रालय 2,99,00,000, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1,21,00,000, त्यसै गरी गृह मन्त्रालयबाट 53,22,00,000, परराष्ट्र मन्त्रालयबाट 34,47,00,000, अर्थ मन्त्रालयबाट 5,36,00,000, महालेखा परीक्षकको कार्यालयबाट 2,10,00,000, कानून मन्त्रालयबाट 83,00,000, राष्ट्रिय महिला आयोगबाट 47,90,000 र रक्षा मन्त्रालयबाट 30,74,000 रूपियाँ बराबरको बजेट सरेन्डर भएको छ। रोक्का बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेन्डर गरिएको शहरी तर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता मोहदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआर को रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकको खबर कान्तिपुरमा छ।
4: सरकारले गएको चैतमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशैभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएको छ। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पताल भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्विक, बीएनबी लगायत सबैजसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। नेपाल जस्तो सार्वजनिक विदाहरू धेरै भएको देशमा हप्तामा 2 दिन विदा अव्यवहारिक भएको विज्ञको भनाई छ भने पुनर्विचार गर्न सदनबाट पनि माग उठ्न थालेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट हप्तामा 2 दिन विदा दिने
6: गरिने निर्णय फिर्ता लिई आइतबार कारले खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन समेत परेको छ। आइतबार समेत विदा हुँदा जग्गा प्रशासन तथा खरिद बिक्रीको काममा सेवा गराईले झन्झट खेप्नु परेको भूमि व्यवस्था विभागका कर्मचारीले बताएका छन्। प्रशासन विज्ञ काशीराज दाहालले दुई दिने विदा व्यवस्थापन गर्न सके सेवा प्रवाहलाई सहज बनाउन सकिने तर

0: संघयुगका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डौको केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले हिजो भेट गर्नु भएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब 2 घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गएको चैत 25 पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको राजदूतहरूको अभिव्यक्ति छ। नेपालले अपनाउँदै आएको सन्तुलित एवं व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाई छ।
1: काया कैरनमा गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षित आर्द्रताको पनि भूमिका बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
2: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 9857030578 9857070540 9965367788।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री शाह र यु राजदूतहरूबीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाड़ी भागका केही ठाउँमा पनि हल्का

0: वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको संखुवासभा र मधेसको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
1: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगंजमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगंजमा धेरै गर्मी छ भन्ने सोचिन्छ। तर त्यसबेला नेपालगंजमा भन्दा धनुषामा बढ़ी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात हावामा वाफको मात्रा। यदि हावामा पानीको बाफ बढ़ी छ भने गर्मी पनि बढ़ी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
2: हरेक वर्ष गर्मी बढ़न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
3: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको बाफ हुन्छ, ओस हुन्छ। त्यो ओस जति बढ़ी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढ़ी हुन्छ, होइन, र हामीलाई महसुस बढ़ी हुन्छ तापक्रम उही भए पनि।
2: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको बाफ हो। आर्द्रता बढ़ी हुँदा हावा ओसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्ने महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इण्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ। 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
3: कहिलेकाहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि, होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि। त्यो किनभने बाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो, होइन, तर पाप बढ़ी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
2: सामान्यतया मनसुनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढ़ेर अवस्था जटिल हुन सक्छ।
3: प्री मनसुनमा बढ़्यो भने पनि, मनसुनको बीचमा बढ़्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढ़ी सुक्खा हुन्छ, तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
2: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढ़ी हुने भएकाले त्यहाँ गर्मी बढ़ी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा भने उच्चाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ पसिना सुक्दैन, शरीरको तापक्रम बढ़छ र हिट स्ट्रोकको जोखिम बढ़छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी।
3: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोश हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ, होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने, अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छहारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
2: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ़्दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरूरी बन्दै गएको छ।
1: यस वर्षको मनसूनमा गर्मी सहित बाढ़ी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
6: सम्पर्क मोबाइल नम्बर 98229264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
11: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: आइलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। सन् 2015 रूसमा सैन्य ब्यारेकको भवन भत्किँदा दुवै खुट्टा गुमाएका रूसी पूर्व सैनिक रोस्तम नवियेवले दुई हातको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। वहाँ हातैले टेकेर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही हुनुहुन्छ। रुस्तमले आफ्नो 34 जन्मदिनको अवसर पारेर सगरमाथा आरोहण शुरू गर्नुभएको थियो। उहाँले करिब 1 साताको कड़ा मेहनतपछि सफलता पाउनु भएको हो। सामान्य आरोहीका लागि सगरमाथा आरोहण यात्रा 3-4 दिनको हुने गर्छ। कम्बर मुनिको भाग नभएका वहाँले गएको बुधबार बिहान सगरमाथा आरोहण गर्नुभएको हो। खुम्बु आइस फल जस्तो खतरनाक खण्डमा जडान गरिएको मेटलको भर्याङ हातको बलले पार गर्दै गरेको रुस्लमको भिडियो भाइरल भइरहेको छ। वहाँको सफलतालाई विश्वको मीडियाले स्पेस दिइरहेको छ। रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले जेठ 2080 कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले डबल एम्प्युटी एबोभ नी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाउनु भएको थियो। बुढा मगरले सन् 2010 अफगानिस्तानको लड़ाईमा घुडामुनि दुवै खुट्टा गुमाउनु भएको थियो। हातैले टेकेर सर्वोच्च चुलीमा शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्।
12: स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़का घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर भ्रम र अविश्वास बढ़ेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
0: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
12: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले शुरू गरिएको मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा शुरू गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भए अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वे हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ़दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।
12: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रोपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढ़ीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाड़पर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रोपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रोपाईलाई विगतमा झै यसपटक पनि चाड़पर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
0: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ। नरुचेको गाँस नबज्ने मुरली
12: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा।
12: हप्तामा 2 दिन हुने विधाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विधा हुने हुँदा थप विधा अव्यवहारिक भएको विज्ञको भनाई।
0: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
12: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
0: र साबेक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
12: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ। कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भीड़बाट आवाज आइरहेको छ। त्यो भीड़को आवाज सुनेपछि फोटो सहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्षतर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनु नि, शरम गर पो भन्या रहेछन्। यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
16: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घोराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: घरेलु तथा साना उद्योग कार्यालय दाङले विगत 32 वर्षदेखि विभिन्न सिप बाँड्दै सिप सेकेर धेरै नागरिक स्वरोजगार।
0: लुम्बिनी प्रदेशमा उद्योग व्यवसायबाट 7 करोड़ बढ़ी राजस्व संकलन। दाङमा आर्थिक गणनाको काम 80% सकियो।
1: र थारू समुदायको प्रथा जनित परम्पराले कानूनी मान्यता पाउँदै।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका प्राप्त भएका छन्। यी चारवटा दैनिक पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको युगबोध दैनिकबाट लिएका छौं पहिलो समाचार।
2: कोराही उपमहानगरपालिका वड़ा नम्बर 2 रामपुरका रुद्रलाल चौधरी इलेक्ट्रोनिक्सको काम गरिरहनु भएको छ। उहाँले छुट्टै विषय पढ़ेर त्यसैको प्रमाण पत्र लिनु भएको होइन। 2075 सालमा घरेलु तथा साना उद्योग कार्यालय कोराहीबाट निशुल्क रूपमा 65 दिनको इलेक्ट्रोनिक्स तालिम लिनु भएको अहिलेसम्म त्यही तालिम गरिखाने बाटो बनेको छ। तालिम लिएपछि गाउँघरमै काम गर्न थाले। अहिले यसैबाट काम चलि रहेको छ। उहाँले भन्नुभयो सरकारले तालिम दिएर सिप दियो, गरिखाने बाटो त भएको छ, अब अलि एडभान्स तालिम पनि पाए राम्रो हुन्थ्यो। कोराही 17 ग्लोरियाका नवीन चौधरीले 2081 सालमा लिएको कपाल काट्ने तालिमले अहिले पसल सञ्चालनमा सहयोग पुगेको छ। आफ्नो बुबाले कोराही 15 खोलेको नेपाली सैलुनमा उहाँ पनि कपाल काट्ने काम गर्नुहुन्छ। तुलसीपुर उपमहानगरपालिका चौधकी अनिता चौधरी 2081 सालमा लिएको सिलाई कटाई तालिमले घरमै कपड़ा सिलाउने काम गर्न सक्नु भएको छ। पसल त राखेको छु, घरमै सिलाउने काम गरिरहेको छु। उहाँ भन्नुहुन्छ दिनको 1200 हुन्छ, यी त उदाहरण मात्रै हुन्। घरेलु तथा सानो उद्योग कार्यालय दाङले 32 वर्षदेखि निरन्तर वर्षेनी सञ्चालन गरिरहेका 67 प्रकारका सिपमूलक तालिम लिएकाहरू धेरै स्वरोजगार बनेको कार्यालयले दावी गरेको छ। कार्यालयले झन्डै 9000 जनाले तालिम दिइसकेको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले स्वरोजगार होस् या सिप सिकेर वैदेशिक रोजगारीमा जाने होस् झण्डै आधा जसो कार्यालयबाट दिएको तालिमबाट प्रत्यक्ष लाभान्वित भएको दावी गर्नुहुन्छ। उहाँले गरे खाना सिकाउने सिपको कारण धेरै स्वरोजगार बन्न सक्ने भएकाले स्थानीय निकायले पनि यसतर्फ ध्यान दिए प्रादेशिक विकासमा युवालाई जोड्न जरूरी रहेको बताउनुभयो। कार्यालयले यस्तै घरेलु तथा साना उद्योग कार्यालय दाङले आर्थिक वर्ष 2050-51 गत आर्थिक वर्षसम्मको रेकर्डमा मोटरसाइकल मर्मत, पम्पिङ सेट, पापड़, आलु, चिप्स, हाउस पेन्टिङ, कटाई सिलाई लगायत तालिम दिँदै आएको बताइएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा उद्योग व्यवसायबाट 7 करोड़ बढ़ी राजस्व संकलन भएको छ। प्रदेशका 12 जिल्लामा उद्योग तथा व्यापारबाट 7,16,47,868 रूपियाँ राजस्व संकलन भएको हो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 नौ महिनाको अवधिमा यो मात्रामा राजस्व संकलन भएको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कमा उल्लेख भएको छ। मन्त्रालयका सूचना अधिकारी सन्तोष कुमार सुवेदीका अनुसार नौ महिनाको अवधिमा उद्योगतर्फ 3,16,22,477 रूपियाँ संकलन भएको छ। वाणिज्यतर्फ 4,25,391 रूपियाँ राजस्व संकलन भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो। मन्त्रालयको तथ्याङ्क अनुसार रूपन्देहीमा उद्योगतर्फ 96,02,456 रूपियाँ, वाणिज्यतर्फ 1,67,468 रूपियाँ राजस्व संकलन भएको छ। लुम्बिनी प्रदेशमा उद्योग व्यवसायबाट 7 करोड़ बढ़ी राजस्व संकलन, अमरराज आचार्यले गोरक्षा दैनिकमा खबर लेख्नु भएको छ।
2: लुम्बिनी प्रदेश सभा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्तन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कबिला, गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटवा, बरघर तथा भलमनसा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्धन र पुस्तान्तरणका लागि कानूनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा थारू समुदायको जनसंख्या 18,07,124 अर्थात कुल जनसंख्याको 6.2% रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या 7,32,069 अर्थात 14 3% रहेको तथ्याङ्क छ। यस्तै लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल शुरू भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढ़ाएको बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 को नियम 39 उप नियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। दशरथ घिमिरेले नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: ढाङ्का प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले मीडियालाई प्रशासनको तेस्रो आँखा भएको बताउनु भएको छ। उहाँले जिल्लाको शान्ति सुरक्षा सुशासन विकासका विषयमा संचार माध्यमसँग सहकार्य गरेर अगाडि बढ़ने पनि बताउनु भएको छ। सोमबार मात्रै दाङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नु भएको हो। कार्यभारसँगै संचारकर्मीहरूसँगको भेटमा उहाँले जिल्लामा रहेको समस्याका बारेमा बुझ्न थालेको बताउनुभयो। उहाँले दाङ जिल्लामा ठूलो समस्याका रूपमा लागू पदार्थ दुर्व्यसनीको समस्या रहेको जानकारी पाएको पनि बताउनु भएको छ। उहाँले यो समस्या देशव्यापी गम्भीर बन्दै गएको भन्दै दाङमा अझै विकराल रहेको जानकारी आफूले पाएको बताउनुभयो। यसको नियन्त्रणमा लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँले बताउनुभयो। मीडिया प्रशासनको आँखा प्रजय पाण्डे आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: सरकारले संचालन गरेका आर्थिक गणनाको काम दाङमा 80% सकिएको छ। वैशाख 2 गतेदेखि शुरू भएको आर्थिक गणना 2082 हालसम्म जिल्लामा 80% व्यावसायिक प्रतिष्ठानको गणना सकिएको तथ्याङ्क समन्वय कार्यालय दाङका प्रमुख पोम नारायण पौडेलले जानकारी दिनुभएको छ। तथ्याङ्क प्रदायक संघ आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको। हालसम्म 19,827 प्रतिष्ठानको गणना सकिएको बताउँदै प्रमुख पौडेलले बाँकी गणनाको काम जारी रहेको बताउनुभयो। आर्थिक गणना असार 7 गतेसम्म सञ्चालन हुनेछ। आर्थिक गणनाका लागि जिल्लामा गणक तथा सुपरिवेक्षक गरी 80 जना जनशक्ति परिचालन गरिएको प्रमुख पौडेले जानकारी दिनुभएको छ। केही समस्या देखिए पनि काम सञ्चालन भइरहेको उहाँको भनाइ छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घराईमा पहिलो पटक मह महोत्सव 2083 हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा आज जेठ 13, 14 र 15 गते का दिन महोत्सव हुन लागेको छ। महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा तथा मौरी पालन व्यवसाय क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा जानकारी गराउने उहाँले बताउनु भएको छ। मौरी पालन तथा मह उत्पादनका लागि चितवनपछि दाङ राम्रो मानिन्छ, तर बजारका दृष्टिले पछाडि परेको छ। मौरी पालन व्यवसायका बारेमा जानकारी दिन यो महोत्सव आयोजना गरिएको हो। यसै विषयमा रहेर हामी कुराकानी गर्न गइराखेका छौं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङका प्रमुख कोमल शाही यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। कोमल सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ। हामीले उहाँलाई जोड्ने प्रयास गरिराखेका छौं। आजदेखि शुरू हुने 3 दिने महोत्सवमा मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिनेछ। आधुनिक घार, मह प्रशोधन सामग्री लगायतका सामग्रीहरू स्टलमा राखिएको छ। दाङमा सेरेना र मेलिफेरा जातका मौरीहरू किसानले पाल्ने गरेका छन्। महोत्सवको उद्घाटन अहिले 9 बजे लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले गर्ने जानकारी दिनुभएको छ। दाङमा 450 बढी किसानहरू व्यावसायिक रूपमा मौरी पालनमा जोड़िएका छन् भने 315 टन मह उत्पादन हुने गरेको नेपाल मौरी पालन महासंघ दाङका अध्यक्ष दिनेश ओलीले जानकारी दिनुभएको छ। र यो महोत्सवमा महको महत्वका बारेमा जानकारी दिने भनेर उहाँले जानकारी गराउनु भएको छ। व्यावसायिक रूपमा प्रोत्साहन गर्न किसानहरूलाई यो महोत्सव निकै फलदायी हुने जानकारी दिनुभएको छ। हामी यस विषयमा कुराकानी गर्नका लागि उहाँसँग जोडिने प्रयासमा छौं। एकैछिन पछि हामी कुराकानी गर्नेछौं। अहिले बाँकी प्रसंग।
2: नेपाल पत्रकार महासंघ दाङले पत्रकारिता गर्दा मर्यादित व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ। सार्वजनिक चासोका विषय उठान गर्नु सकारात्मक भए पनि युट्युब लगायत सामाजिक सञ्जालको भ्युज बढ़ाउने नाममा अमर्यादित व्यवहार गरेको भन्ने गुनासो आएको भन्दै महासंघले पत्रकारिताको मर्यादालाई ख्याल गर्न संचारकर्मीहरूलाई आग्रह गरेको हो। महासंघ दाङको मंगलबार बसेको नियमित बैठकले पछिल्ला केही दिनमा स्थानीय सरकार तथा कार्यालयहरूमा त्यस्तै अमर्यादित गतिविधि भएको भन्ने गुनासो आएको भन्दै संचारकर्मीलाई मर्यादित जिम्मेवार उत्तरदायी बनाउन आग्रह गरेको हो। महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले संचारकर्मीहरूलाई रिपोर्टिङ गर्दा संयम शिष्ट भएर व्यावसायिक आचरणलाई नभूल्न आग्रह गरेको छ। यस्तै गरी बैठकले यही जेठ 13 गते पत्रकार तथा शहीद कृष्ण सेन इच्छुकको 24 स्मृति दिवस परेकाले उहाँको सम्झनामा कार्यक्रम आयोजना गर्ने र महासंघ शाखामा स्थापित कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार शाखा सदस्य जनक नेपालीलाई दिने निर्णय गरिएको छ।
1: आजदेखि दाङमा 3 दिनसम्म मह महोत्सवको आयोजना हुँदैछ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङको प्राविधिक सहयोगमा यो महोत्सव हुन लागेको छ। यसै विषयमा कुराकानी गर्नका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङका प्रमुख कोमल साई यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। कोमल सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। कोमल सर, यो आजदेखि हुँदै गरेको 3 दिने महोत्सव यो कस्तो खालको महोत्सव हो, यसमा के के कुराहरू हुन्छ, यस बारेमा जानकारी दिनुहोस् न।

0: उहाँसँग अलिकति समस्या टेलिफोन समस्याका कारण हामी पछि पुनः जोडिनेछौं। अहिलेका लागि बाँकी प्रसंग
1: रोल्पाको थबाङमा हावाहरीबाट ढलेको रोखले च्यापेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थबाङ गाउँपालिका दुई हेलो बाङ्की 60 वर्षीय रोजो झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रनिदेशक सुनिल थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार रोजोको घटनास्थलमा र मनबोजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा मंगलबार मृत्यु भएको थियो। उहाँहरू दुवैजना सोमबार बेलुकी थबाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटो माथिबाट रोख ढलेपछि उहाँहरूलाई च्यापेको थियो। नयाँ बुध राष्ट्रिय दैनिकमा खबर छ।
0: रसिपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता, पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ मंगलबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। नगर प्रमुख टीकाराम खड्काको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।
1: अब अन्य खबर प्रसंग, संजीवनी टिचिङ हस्पिटल घोराई दाङ र सशस्त्र प्रहरी बल नेपाल बीच उपचार सेवामा छूट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारी सँगै सशस्त्र प्रहरी बलमा कार्यरत अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब अस्पतालमा उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गन हेडक्वार्टर ज्वालामय दाङ र संजीवनी टिचिङ हस्पिटल घोराई बीच अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका र शस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक एसपी यदु कुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले शस्त्र प्रहरी बलसँगै आबद्ध कर्मचारी अवकाश प्राप्त सुरक्षाकर्मी तथा उनीहरूका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा 10-50% छूट दिने सहमति गरेको जनाएको छ। आजका पत्र पत्रिकामा खबर छ।
0: आर्थिक वर्ष 2083-84 का लागि बजेट विनियोजन गर्ने समयमा मध्यनजर गर्दै जेसी संवेदनशीलता सम्बन्धी दाङमा स्थानीय तहहरूसँग छलफल गरिएको छ। जिल्लाका 6 स्थानीय तहहरूमा स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तर्क्रिया गरिएको हो। जिल्लाको ग्रामीण भेगका 6 गाउँपालिकामा अन्तर्क्रिया कार्यक्रम गरिएको छ। फेरमेट फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा संचालित प्रेरणा परियोजना अन्तर्गत जिल्लाको बबे गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण बंगलाचोली र राजपुर गाउँपालिका तथा गढ़वा गाउँपालिकामा छलफल गरिएको हो। कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेरमेट फाउण्डेशन नेपालका संवेदन समावेशी सहजीकरण स्वास्थ्य प्रवर्धन विशेषज्ञ तुलसीराम खनालले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी प्रस्तुति गर्नुभएको थियो। आजको युगबोध दैनिकबाट खबर लिएका छौं।
1: दाङको राप्ती गाउँपालिकामा पछिल्लो समय स्कूली उमेरका बालबालिकाहरू लागोसु दुर्व्यसनतर्फ आकर्षित हुन थालेपछि स्थानीय स्तरमा चिन्ता बढ़दै गएको हो। यही बढ़दो जोखिमलाई मध्यनजर गर्दै आशाका किरण संस्थाले समय समयमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम गर्दै आएको छ। संस्थाले विद्यार्थीहरूलाई लागोसुको कुलतबाट जोगाउन तथा सभ्य र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले विद्यालय सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको छ।
0: दाङको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय घोराई 15 भरतपुर दाङको 79 वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष डाक्टर सुरामणि बेलवासीको अध्यक्षता एवं घोराई उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र उपप्रमुख हुमा कुमारी डीसीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। पद्मोदय स्कूलबाट 3 विद्यार्थीले 4 GPA ल्याएको भन्दै प्रमुख अतिथि मेयर चौधरीले खुशी व्यक्त गर्नुभयो। यो नमूना विद्यालयको प्रगति घोराई उपमहानगरपालिकाको शिर उचो भएको छ। उहाँले भन्नुभयो, पद्मोदयको वार्षिक उत्सव आजका पत्र पत्रिकामा खबर छ।
1: घोराईका 2 विद्यालयका 30 बालबालिकालाई शिक्षामा सहयोग गरिएको छ। घोराई 5 महेन्द्र आधारभूत विद्यालय र प्रज्ञान एकाडेमी घोराई उपमहानगरपालिका 13 विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा संस्थापक अध्यक्ष विमला योगीले स्थापना गरेको विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको, महेन्द्र आधारभूत विद्यालयका 20 र प्रज्ञान एकाडेमीका 10 गरी 30 विद्यार्थीलाई विद्यालय पोसाक, कापी, कलम लगायतका सामग्री सहयोग गरिएको, उनीहरूको भर्ना एवं वार्षिक शुल्क विद्यालयलाई बुझाइएको हो। केन्द्रका संस्थापक अध्यक्ष योगी र सचिव शिवा योगीको उपस्थितिमा विद्यालयमा पुगेर शैक्षिक सामग्री प्रदान गरिएको थियो।
0: नेपाल निवृत्त शिक्षक समाज शान्तिनगर र दंगीशरणको चौथो परिषद शान्तिनगर 7 खैरेनीमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज शान्तिनगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। संयुक्त चौथो परिषदमा शान्तिनगरका सचिव टेकबहादुर पाण्डेले शान्तिनगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसै गरी दंगीशरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगीशरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कमल चरण केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। पत्र पत्रिकामा खबर छ।
1: सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा समूहको आयोजना तथा बिहाली जुनियर क्रिकेट एकाडेमीको सह आयोजनामा शहरदेखि गाउँसम्मको यात्रा अभियान अन्तर्गत बाल बालिकाको हाइकिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत गोराहीदेखि घोरदौरासम्म बाल बालिका पुगेका छन्। कार्यक्रमको शुभारम्भ गर्दै अभियानका संयोजक हरि पौडेलले हाइकिङ कार्यक्रमको उद्देश्य तथा सञ्चालन गरिने गतिविधिबारे बाल बालिकालाई जानकारी गराउनु भएको थियो। बाल बालिकालाई प्रकृतिसँग जोड़ सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रमको आर्थिक व्यवस्थापन सुदिन किमिरेले गर्नुभएको थियो भने सहभागी बालबालिका र स्थानीय समुदायबीच समन्वयको भूमिका श्री श्रेष्ठले निर्वाह गर्नुभएको थियो। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
0: आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले 15 दिने अल्टिमेटम दिएको छ। कार्यालयले मंगलबार एक सूचना जारी गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 मा रहेको सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जारी गरेको सूचना अनुसार तुलसीपुर नक्सा नम्बर 5 घ किता नम्बर 2643 क्षेत्रफल 0.16542.46 वर्ग मीटर रहेको जग्गामा अनाधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई 15 दिनभित्र घरटहरा तथा अन्य भौतिक संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरिएको छ। तोकिएको अवधिभित्र घरटहरा लगायतका भौतिक संरचनाहरू नहटाइएमा प्रहरी कार्यालयले कानूनी प्रक्रिया अनुसार संरचना हटाउने चेतावनी पनि दिएको छ। आजको युगबोध दैनिकबाट यो खबर लिएका छौं। अब लागू यिनै पत्रिकाले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। दृष्टिकोण स्तम्भमा बढ़दो असन्तोष र डिजिटल माध्यम, डाक्टर अमर गिरीको विचार आजको युगबोध राष्ट्रिय दैनिकमा छापिएको छ भने विद्यालयमा विद्यार्थी संगठनको औचित्य सकिएकै हो त, गोविन्द खड्काको विचार छापिएको छ। र आजको युगबोध दैनिकले प्रशासनिक सुधारतर्फको सकारात्मक कदम शीर्षकमा सम्पादकीय लेखेको छ।
1: यसैगरी आजको गोरखश्री राष्ट्रिय दैनिकमा कान्तिपुरमा पहिलो अवसर नुमाकान्त पौडेल संघको लीलाधर ओलीको सामग्री प्रकाशित छ। रोजगार सम्मेलनको सान्दर्भिकता रत्न प्रजातिको सामग्री छ। यस्तै खेमरा रिजालले नेपाल औषधि आयातकर्ता संघ मियानका केन्द्रीय अध्यक्ष पवन आचार्यसँग गरेको कुराकानी प्रकाशित गरेको छ। गीता किन पढ्ने, गुरूप्रसाद शर्मा रेग्मीको यो विचार प्रकाशित छ।
0: त्यसैगरी आजको राप्ती पोस्ट दैनिकमा लोकतन्त्रको मर्म, व्यवस्थाकी व्यवहार, शरद देवकोटाको विचार छापिएको छ। शिक्षकको मौन संघर्ष, विवेक देवकोटाको विचार छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले विकराल वर्तमान शीर्षकमा सम्पादकीय लेखेको छ।
1: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा घुराहीले खोज्दैछ नयाँ नेतृत्व, बहसको केन्द्रमा सबिन पियासन, यो सामग्री प्रकाशित गरिएको छ। सुशासन परिवर्तनको प्रस्थान बिन्दु नवराज ढकालको विचार छ भने गणतन्त्र उपलब्धि, चुनौती र जिम्मेवारी, सम्पादकीय गणतन्त्रले छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यसैजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर छेत्री
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।
12: मन्त्री सोडी मुवागले र रासोपा सभापति रवि लामिछाने बीच आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने, सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। निजामती सेवा विधेयकको मस्यौदा संसदको चालू अधिवेशनमै पेश गर्ने सरकारको तयारी। र इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा 31 जनाको मृत्यु।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
12: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच जेठ 15 गते बिहिबार शुक्रबार संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो साँझ भएको भेटमा आगामी बजेटलाई प्रभावकारी बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा सभापति लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाण्डू र नयाँ दिल्ली स्थित युरोपेली संघ यू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डू स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नव परिवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक परराष्ट्र नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाण्डू र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाण्डू स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नु भएकोमा प्रधानमन्त्री शाहलाई बधाई समेत दिनुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको थियो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले पर्यटन विधेयक प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डुलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत प्रतिपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटुली प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनु भएको थियो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रूलिङ गर्न माग गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाब दिने तयारीमा रहनु भएको जानकारी गराउनु भएको थियो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम शुरू भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार राहत तथा पुनस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमीन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवाविहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरी जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिको परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोर दिनुभयो। सांसदहरूले विश्वव्यापी मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले निर्माणजन्य सामान ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो। विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान बकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिनुभएको थियो। उक्त मुद्दामा भएको आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले हिजो आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। एपमा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनीतिक नियोग जोड़िएका छन्। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालू संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालू संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिने त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मस्यौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताउनुभयो। संसदको चालू अधिवेशनमै विधेयकको मस्यौदा दर्ता गर्ने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार एवं संविधान संशोधन बहस तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढ़िरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा हिजो सुझाव दिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकारी नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरी धर पकड नगरेको दावी गर्दै उहाँले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानूनी कार्यवाही भइरहेको बताउनुभयो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार एवं कार्यदलका संयोजक शाहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार अन्त्यको एजेण्डाबाट बनेको सरकार भएकाले शून्य सहनशीलता नीति अपनाएको बताउनुभयो। सूचना तथा संचार मन्त्री

0: पनि निर्देशन दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रूखले च्यापिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनबुझी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमा नै र मनबुझीको उपचारका लागि पोखरा लैजाने क्रममा हिजो मृत्यु भएको थियो। उनीहरू दुवैजना हिजो बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रूख ढलेपछि च्यापिएका थिए। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 जनालाई कार्यवाही सिफारिस भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले कार्यवाहीको सिफारिश गरेको हो। समितिले एकजनालाई सचेत, दुईजनालाई ध्यानाकर्षण, 5 जनालाई चेतावनी सहित जिम्मेवारीबाट अलग, 1 जनालाई नसीहत र 1 जनालाई ग्रेड घटुवा गर्न सिफारिश गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने, ड्यूटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्पदुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ़ी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले दसैँको ठाउँलाई चल्न नदी, स्थिर राख्न, सर्पले दसैँको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, दस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तोलाले आग्रह गर्नुभयो। बढ़दो गर्मी र तातो हावा लूका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो 2 सातादेखि नेपालगंज र आसपासका क्षेत्रमा गर्मी बढ़ेपछि दैनिक गतिविधि प्रभावित भएको छ। केही दिन यता नेपालगंजको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
1: जेठ लागेसँगै अत्याधिक बढ़ेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यादादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदूर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढ़ी प्रभावित भएका छन्। अस्पतालहरूमा गर्मी झन्ने रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपड़ा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगंजका फिजिसियन डाक्टर संकेत रिसाल:
2: एक स्ट्रोक त सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उदाहरण हामीले लु चलेको छ भन्छौँ, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बस्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन 3-4-5 दिनदेखि नेपालहरूमा यो तातो हावा चलिरहेको छ या लु चलिरहेको छ त्यसमा बाहिर घरबाट निस्किँदैन
1: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई

0: राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
1: बैतडीको मेलौली क्षेत्रमा हिजो साँझ अधिक असिना परेको छ। जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका प्रमुख भीम चन्दले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परी सेताम्य भएको उहाँले बताउनुभयो। हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छान्नुपर्ने अवस्था आएको मेलौली 1 का वडाध्यक्ष शरद नेगीले बताउनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारी विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढ़ी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अवहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरी सृजनात्मक नाम राख्न शुरू गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
2: जिल्लाको बाटो नगरपालिका 5 मा रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
3: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सृजन टोल राखियो। यसै वडाको हाम्रो दनपा पानपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ। त्यस्तै विभिन्न टोलहरूको नाम पनि अब हिजोको दिन अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
2: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
4: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक खेनाजनक आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
5: मैलेबाट भयो, त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गे उकल्दा छ। अझैवटा अझै बस्थे, त्यहाँ पनि अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ रहेछ। आज
2: मुख्यतया दलित समुदायलाई
6: कस्तो राम्रो जुत्ता लगाएको,
7: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825635775।
7: सम्पर्क नम्बर 98478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
13: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: किराले खाएको दाँत निकाल्ने,
15: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
14: खाली ठाउँमा दाँत राख्ने,
15: दाँतको जरैदेखि उपचार गर्ने,
14: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
15: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
16: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, गोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
13: सम्पर्क फोन नम्बर 0825904662, 98291850553।
11: आया मम्मी मम्मी दाँत दुख्यो
17: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
18: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो कि
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
19: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
20: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
21: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
23: सम्पर्क फोन नम्बर 0825902022
17: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
24: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनि
25: सक्कु जे लौ खबर सुनि
24: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनु कनक सेवा म
25: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना
24: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
25: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
24: ओपीडी सेवा भर्ना सेवा
25: सक्कु मेरिक अपरेशन सेवा
24: आईसीयू सेवा रेडियोलोजी सेवा
25: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
24: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुवा दाङ संपर्क फोन नंबर 97090 65225
25: 0825911101 0825911103
24: 591104 591105
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
27: हाम्रा सेवाहरू
26: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती दम निमोनिया खोकी छेरो
26: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
27: मधुमेह सुगर मृगौला रोग पिसाब
26: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
27: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
26: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
27: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
26: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
27: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001
29: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
30: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
29: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
30: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
31: शिशु फर्टिलिटी एन्ड आइडिएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस् शिशु क्लिनिक फर्टिलिटी दिति चोक खोराहीदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723 572
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू:
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: वेटरेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू:
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9841017090, 9841017090।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू:
4: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15 बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 9686-61694।
6: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
7: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
6: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
7: यातायातको सुविधा भएको,
6: स्वच्छ खाने पानीको व्यवस्था भएको
7: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
6: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दा।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ। हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा।
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौं। आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ। यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ। साथै इन्टरनेट बाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ। साथै हाम्रो पात्रको माध्यमबाट पनि अथवा रेडियो मध्यपश्चिमको फेसबुक लाइभबाट पनि देशैभरि सुन्न सक्नुहुनेछ। कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो। सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ। हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने, रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने, गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने, साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ। आजको समता कार्यक्रममा हामी तपाईलाई लगेर जानेछौ यस्तो यात्रामा जहाँ आँखाले देख्न सक्दैन तर हृदयले महसुस गर्छ। आज हामी भेट्नेछौ ती महिलाहरूलाई जसले जीवनका अनेकौं बाधा र चुनौतीहरूको सामना गर्दै आफू हिँड्ने बाटो आफै बनाएका छन्। हरेक कदममा संघर्ष छ, हरेक कदममा थकान छ, तर उनीहरूको हृदयमा अस्ताउनै नसक्ने उज्यालो छ। सामाजिक ढाँचाले कहिलेकाहीँ हामीलाई सीमित बनाउँछ। समयले तोकेको नियम, परिवारको अपेक्षा, अरूको दृष्टिकोण, यी सबैले महिलाको जीवनमा कठिनाई थपिरहेको हुन्छ। तर हाम्रा आजका पात्रहरूले देखाएका छन् सीमाहरूको सामना गर्न पनि साहस चाहिन्छ र आफ्नो जीवन आफैले तय गर्न पनि हिम्मत चाहिन्छ। उनीहरूका कदम कहिले सजिला थिएनन्। कहिलेकाहीँ आलोचना, कहिलेकाहीँ अपमान, कहिलेकाहीँ अति नै घृणा र तिरस्कार, तर उनीहरूले कहिल्यै आत्मसम्मान गुमाएनन्। यी कथा सामान्य जस्ता लाग्ने भए पनि हरेक कथाले गहिरो अर्थ बोकेका छन्। आजका महिलाहरू विद्यार्थी छन्, परिवारमा अपुरा समर्थन पाएका श्रीमती छन्, कहिले आफ्नै संघर्षमा बच्चालाई हुर्काइरहेका आमा छन् र समाजले स्वीकारै नगरेका अति नै संघर्षशील छोरीहरू छन्। हरेक दिन उनीहरूको यात्रा चुनौतीपूर्ण थियो, तर उनीहरूले केवल अस्तित्व बचाएनन्, उनीहरूले त आफ्नै विचार, आफ्नै इच्छा र आफ्नै पहिचानलाई जीवन दिए। हाम्रो समाजले अझै पनि सोच्छ कि महिलाको जीवन परिवार र जिम्मेवारीको सीमाभित्रै सीमित हुन्छ, तर आज हामी सुनाउँदैछौ ती कथाहरू जसले समाजको परिभाषा तोड्दै आफ्नो भविष्य आफैले बनाउँदै, जसले जीवनको कठिनाईमा पनि आत्मविश्वास गुमाएनन्। ती कथा केवल प्रेरक होइनन्, ती कथा हाम्रो सोचलाई चुनौती दिने, हाम्रो दृष्टिकोणलाई परिमार्जन गर्ने र हाम्रा धैर्यता, लगन र साहसको मूल्य देखाउनेछन्। हाम्रो आजको यात्रा तितो पनि छ र मिठो पनि छ। हामी भेट्नेछौ तिनै महिलाहरूलाई जसले कथा सुनाउँछन्, कथा संघर्षको, कथा आत्मनिर्भरता र साहसको। हरेक कथा सुन्दै गर्दा तपाईँ महसुस गर्नुहुनेछ कि जीवन केवल अनुभव होइन, जीवन त संघर्ष, आशा, सपना र अदम्य साहस हो। प्रिय श्रोता, आज हामी तपाईँलाई लगेर जानेछौ ती गल्ली, ती घर, ती मुटुमा जहाँ महिलाले आफ्नो पहिचान बनाएका छन्, जहाँ चुनौतीको बीच उत्साह छ, जहाँ थकानको बीचमा सपना छ र जहाँ साधारण प्रयासले असाधारण परिणाम दिएको छ। आजको कार्यक्रम समताको श्रृंखला यही जीवनलाई देख्न, महसुस गर्न र नयाँ दृष्टिले सोच्नका लागि प्रस्तुत गरिँदैछ। नेपाल पर्वत, तराई, मधेस, हिमाल, यसको भूगोल जति फरक छ, यहाँका जीवनशैली र संघर्ष पनि त्यति नै विविध छन्। तर एक कुरा समान छ, यहाँका महिला उनीहरू साधारण देखिन्छन्, तर हरेकको जीवनमा एउटा गहिरो कथा छ। प्रत्येक गाउँ, प्रत्येक शहर, प्रत्येक गल्लीले आफ्नै संघर्षका कहानी सुनाउँछन् र ती कथाहरूमा सपना, आत्मविश्वास, धैर्यता र साहस लुकेको छ। सामाजिक ढाँचा अझै पुराना छन्। महिला विशेष गरी ग्रामीण क्षेत्रमा सधैं घरभित्र परिवारको सेवा र परम्परागत जिम्मेवारीमा सीमित रहने अपेक्षा गरिन्छ। तर वास्तविकताले देखाउँछ यी अपेक्षाहरूले उनीहरूको इच्छा र क्षमतामा रोक लगाउन सक्दैनन्। छात्राहरूले आफ्नो पढाइसँगै आफै आत्मनिर्भर हुन खोज्छन्, घरको जिम्मेवारी निभाउन खोज्छन् अनि सानो व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयास गर्छन्। एकल आमाहरू जसले आफ्नो बच्चालाई हुर्काउन एक्लै संघर्ष गरिरहेका हुन्छन्, आफूले सिकेका हरेक पाठ प्रयोग गरी आफ्नो जीवनमा आशाको किरण फैलाइरहेका हुन्छन्। नेपालका शहर र गाउँका गल्लीहरूमा महिलाहरूले देखाएको परिश्रम केवल आर्थिक स्वतन्त्रता मात्र होइन, यो उनीहरूको निर्णय गर्ने क्षमता, आफ्नै मूल्यको पहिचान, समाजमा आफ्नो स्थान सुनिश्चित गर्ने साहस हो। सानो प्रयास, धैर्य र लगनशीलता जीवनका ठूला ढोका खोल्न सक्छ। कतिपय महिलाले घराइसी सीमाभित्रै आफ्नो व्यवसाय शुरू गर्छन्, कतिपयले विद्यालयकै पढाइसँगै काम गर्दै आफ्नो भविष्य सुनिश्चित गर्छन्। यी महिलाहरूले सामना गर्ने चुनौतीहरू जटिल छन्। समाजको दृष्टि, पारिवारिक दबाव, आर्थिक कठिनाई, समयको अभाव, यी सबैले जीवनलाई कठोर बनाउँछन्। तर उनीहरूले मात्र आफ्नो लागि होइन, बच्चाहरूको भविष्य र समाजको दृष्टिकोण परिवर्तन गर्न पनि संघर्ष गरिरहेका हुन्छन्। यस संघर्षमा उनीहरूले देखाउँछन् सपना देख्न र त्यसका लागि कदम चाल्न कहिले पनि ढिलो हुँदो रहेनछ। आजको नेपालमा छात्राहरूले मात्र होइन मध्यम उमेरदेखि वृद्ध महिलासम्म सामान्य जीवनलाई असाधारण बनाउने प्रयासमा छन्। कतिपय महिलाहरू स्वरोजगारमा लागेका छन्, कतिपयले स्थानीय हस्तकला, किसान उत्पादन र साना उद्योगमा योगदान दिइरहेका छन्। उनीहरूको अवसर सधैँ ठूलो हुनु आवश्यक छैन, सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। समाजमा महिलालाई मूल्य नदिएकै बेला पनि यी महिलाहरूले आफ्नो मूल्य आफै बनाइरहेका छन्। उनीहरूको संघर्षमा शिक्षा, सोच र आत्मविश्वास मिश्रित हुन्छ। कतिपयले बाल विवाहको डर, पारिवारिक बाध्यता, आर्थिक अभाव र समाजको आलोचना सहेर पनि अघि बढ़िरहेकै हुन्छन्। कतिपयले परम्परागत सोचलाई चुनौती दिँदै आफ्नै व्यवसाय, शिक्षा दीक्षा वा सामाजिक पहलमा सक्रिय भइरहेका हुन्छन्। नेपालका आधुनिक महिलाहरूले अब केवल पारिवारिक दायित्व मात्र पूरा गर्दैनन्, उनीहरूले समाजमा आवाज उठाउन सक्छन्, आर्थिक योगदान गर्न सक्छन्, समुदायलाई शिक्षित गर्न सक्छन् र आफ्नो विचार र अधिकारका लागि संघर्ष पनि गर्न सक्छन्। महिलाको जीवन केवल परम्परा र सेवामा सीमित छैन, यसले सपना बुन्ने, जोखिम लिने, निर्णय गर्ने र समाजलाई परिवर्तन गर्न सक्नेको क्षमता पनि राख्छ। साना शहरदेखि ठूला शहरसम्म, गाउँका गल्लीदेखि बजारका भीड़हरूसम्म महिलाको योगदान देख्न सकिन्छ। उनीहरू सामान्य जीवनका साधारण अवसरहरूलाई असाधारण उपलब्धिमा बदल्छन्। उनीहरूको कथाले छल्लङ्ग देखाइरहेको हुन्छ, सफलता केवल धन वा पदमा छैन, सफलता त धैर्यता हो, आत्मविश्वास, निर्णय क्षमता र आफ्नै जीवनलाई नयाँ अर्थ दिने क्षमता हो। उनीहरूको कथा सुन्दा मात्रै पनि हृदय छुन्छ। उनीहरूको प्रयासले हरेक महिलालाई प्रेरणा दिन्छ र उनीहरूलाई प्रेरणा हामी कार्यक्रम समताको तर्फबाट लगातार दिइरहेका हुन्छौ। हामी आज सुन्नेछौ ती महिलाको आवाज जसले आफ्नो जीवनका चुनौतीहरूलाई अवसरमा बदल्न सके। ती आवाजहरूले हामीलाई सिकाउँछन् कि जीवनमा सानो प्रयास, दृढता र साहस मात्र अपरिवर्तनीय परिवर्तन ल्याउन पर्याप्त हुन्छ। यी महिलाहरू हरेकको आँखामा संघर्षको गहिरो छाया छ, तर यो छाया पनि सपना, आत्मविश्वास र अडिच्छा शक्तिले अझै गाढा बनेको छ। कठिनाईहरू केवल चुनौती हुन्, ती चुनौतीहरूलाई त अवसरमा बदल्न सकिन्छ। हाम्रो पहिलो पात्र छिन् अनिसा राई। उनी एक विद्यार्थी हुन्, तर साधारण विद्यार्थी होइनन्। बिहानको ताजा हावासँगै उनले आफ्नो सानो साइकलमा चियाको थर्मस बोक्छिन्। अनिसाले विदेशी भूमिमा काम गर्न सकेको भए यतिको मेहनतले धेरै पैसा कमाउन सक्थिन् होला, तर उनले आफ्नो मनको आवाज सुनेर नेपालमै रहन खोजिन्। उनको निर्णयमा उनकी आमाको जीवन कथाले ठूलो भूमिका खेलेको छ। विदेशको भूमिमा भोगेको पीड़ा र कठिनाई सुनाउँदै गर्दा अनिसाले बुझेकी छन् सपना आफ्नै देशमा पनि साकार गर्न सकिन्छ। त्यसैले उनले आफ्नो भविष्य आफ्नै हातले बनाउने निर्णय गरिन् आफ्नै देशमा। यही अनिसा राईका आफ्ना जीवनका भोगाई छोटकरीमा सुन्नुहोस्।
1: मेरो नाम चाहिँ अनिसा राई र घर चाहिँ चुलाचुली वार्ड नम्बर 2 गाउँपालिका इलाका। हजुर, म 23 वर्षको भए खट्यो भने हुने रहेछ मैले चाहिँ अनुभव गरेँ, त त्यही भएर म हजुर आएको त्यही भन्न। के अनुभव गरेँ भन्दाखेरि हामी जस्तो रूपले प्रस्तुत भयो नि त ट्रिट गर्नु हुँदो रहेछ क्या. मैले त्यस्तो मेहनत गरेको छु, राम्रो काम गरेको छु, मलाई त अझै हौसला सम्मान दिनुहुन्छ त्यस्तो नराम्रो. मलाई चाहिँ खास चाहिँ इमान्दार जेस, मलाई चाहिँ मेहनत चाहिँ होस् क्या धेरै. अनि यस्तो पनि हेर अरूको लुट्ने मात्र आफ्नो चाहिँ नदिने त्यो मान्छे बिल्कुल मन पर्दैन मलाई. त्यस्तो कोही के हुन्छ नि मान्छे सबभन्दा मलाई धेरै भनेको दानी अहिले नै मेहनत गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ. अब कोही पछि बुढेसकालमा चाहिँ अब गर्छु भन्दा पनि सकिँदैन होला, रोग लाग्छ होला. त्यही भएर अहिले हाम्रो बल बैसा हुँदाखेरि चाहिँ गरौँ जस्तो लाग्छ मलाई चाहिँ. पछि दुःख नपाऊँ भनेर चाहिँ मैले स्टार्ट गरेको है. त मलाई फेरि यस्तो हुन्छ अब पछि घुम्न त घुमिहाल्छ नि, अब काम गर्दै बिस्तारै एक दुई दिन रेस्ट टाइममा घुम्दा नि भइहाल्छ नि. मेरो चाहिँ त्यो सोचलाई चाहिँ म घरि घरि जान्छु घुम्नलाई, काम पनि गर्छु घुम्छु पनि. मेरो हृदयबाटै मलाई जान चाहिँ मन लागेको छैन. त्यही भएर मैले चाहिँ यही ट्राई गरेको. त अब मेरो चाहिँ केही सानोबाट स्टार्ट गरेँ भने पछि अब विदेश जा दुई तिन वर्ष बस्नुभन्दा पनि दुई तिन वर्षमा चाहिँ विदेश बस्नुभन्दा डबल भन्नु नै राम्रो हो नि त भनेर चाहिँ मैले यहीँ स्टार्ट गरेको है. मम्मी जानुभएको पनि दुई वर्ष भयो भनेर सरी हो नि त. अनि म जानुपर्नेमा मम्मी जानुभयो त्यो कुराले चाहिँ मलाई धेरै एकदम चित्त दुख्छ आफूलाई नै है त. अब मम्मी एकदम रोगी पनि हुनुहुन्छ, अब यता दुःख उता दुःख भन्नुहुन्छ, त्यो कुरा सुन्दाखेरि चाहिँ मलाई एकदम मन दुख्छ. अनि आफूले आफूलाई नि मनभित्री भन्थ्यो कि अब ल अब चाहिँ मैले केही गर्नुपर्छ, मम्मी बाबाको लागि भए पनि केही गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ मलाई निन्द्रै लाग्दैन थियो त यो कुराले नै. यही कुरा सोच्दा सोच्दा ल अब चाहिँ गर्नुपर्छ, उमेर यही हो, लजाउनु हुँदैन, जति लजायो त्यति पछि परिन्छ. अब प्लानहरू त धेरै छ नि त, त्यो प्लान हामी सोच्ने मात्र गर्छौँ क्या, एक्सन चाहिँ लिदिनौँ. त्यही भएर म चाहिँ एक्सन लिएको है त. यो चाहिँ त्यही भएर मैले चाहिँ म लास्ट मलाई सेयर गर्नुहुन्छ. यहाँ चाहिँ त्यस्तो छ, परदेशमा अलिकति गाह्रै हुन्छ, त्यस्तो कुराहरू सुनाउनुहुन्छ. अनि मेरो पनि अब यहाँ अब मलाई नि अलिअलि साह्रो गाह्रो परेको होला त्यस्तो त्यस्तो कुराहरू गरेर. र मम्मी चाहिँ हाउसमा जानु, अब हाम्रो मम्मी अलिक रोगी हुनुहुन्छ, काम धेरै छ, यता दुःख उता दुःख भन्नुहुन्छ, त्यो कुराले चाहिँ मलाई एकदम मन दुख्छ. अब केही छैन, अब एक दुई वर्षमा चाहिँ म मम्मीलाई चाहिँ छिट्टै नेपाल फर्काएर आफूसँगै राख्छु है. यस्तो हुन्छ कि अब हामी सुमेरको मान्छेले चाहिँ पेट बोकेर साइकल बोक्दा चाहिँ अचम्म परेर हेर्नुहुन्छ, सबले फर्की फर्की हेर्नुहुन्छ. तर अरू वृद्धहरूले बेच्नुहुँदा त कहिले फर्केर हेर्नुहुँदैन, बिचरा पनि भन्नुहुन्न. मलाई त्यो चाहिँ अलिकति नराम्रो लाग्छ है त. उहाँहरूलाई पनि हेरिदिनु होला, उहाँहरू झन् वृद्ध हुनुहुन्छ, अलिक अशक्तहरू भए पनि कति दुःख गरिराख्नु पर्छ. अब हाम्रो त बल छ, जाँगर छ, हामी सक्छौँ नि त. यहाँबाट जान्छु म, अनि बाटोमा मेरो कस्टमरहरू हुनुहुन्छ पसल पसल पसल पसलमा यहाँ सिधै प्राय धेरै हुनुहुन्छ. अनि म चाहिँ त्यहीँ बेच्दै बेच्दै जान्छु. घर पुग्दा चाहिँ मेरो 9-10 वर्ष घर.
0: त्यसै गरी हाम्रो दोस्रो पात्र छिन् विमला पोखरेल. उनी प्रारम्भमा केवल 500 रुपियाँको सानो पुँजी लिएर चियाको पसल शुरू गरिन्. शुरूमा उनको आफ्नै जीवन साथीले समर्थन गरेनन्, तर विमलाको अडिग इच्छा र मेहनतले उनलाई जीवनको बाटो खुलाइदियो. 12 वर्षको अनुभव सँगै उनी केवल आफ्नो परिवार चलाउँदैनन्, अरू धेरै महिलाहरूलाई पनि घरबाट बाहिर निस्केर केही गर्न प्रेरित गरिरहेकी छिन्. विमलाको कथा सुनेर संघर्षरत महिलाहरूलाई निकै प्रेरणा दिनेछ.
2: आजभन्दा 18 वर्ष अगाडि चिया पसल खोल्छु भन्ने सोच चाहिँ थिएन. तैपनि साथीहरूको लैलाइमा घुम्दै जाँदाखेरि त्यहाँ आयो. अब मेरो प्रेरणाको बारेमा चाहिँ बाहिर घुम्दै निस्केको मालमा हजुर जस्तो एकजना साथी भेट्यो होइन. उहाँले चाहिँ नि मलाई के अरे म चाहिँ अलिकति बाहुनको बच्चा बाठो पनि अनि हिसाब किताबमा अलिकति बाठो भएर उहाँ चाहिँ नपढे लेखे कि. अनि त बाठी ससिसिसो गर्न म चाहिँ छेउमा चुरोट बेच्छु, त चिया बेच भनेर एउटा इलामको मान्छेले मलाई बाटो लगाइदिएको. अनि ल हुन्छ नि त गरौँ भनेर अनि त्यहाँको गाडलाई बाहिरबाट दाई भनेर बोल्यौँ. अनि बोल्यो म चाहिँ फेरि बोलिहाल्ने मेरो भाइको जस्तै बानी के. अनि दाई यहाँ त चिया पकाउन पाउँछ अरे, म चिया पाउँछ त भने यहाँ त साउले केही भन्दैनन् भने. अब एक दुई दिन त गाली गर्ला नि, को लाग्नुपर्छ, बोल्नु हुँदैन, हस् हजुर भनौ अनि त्यहाँदेखि गर्ने भने. अनि ल ठिक छ त भने अनि भोलिपल्टदेखि चाहिँ अनि म भोलिदेखि गर्छु है दाई भने. अनि एक पाउ चियापत्ती किने अनि 500 रुपियाँ ऋण मागे है हाम्रो दाईसँग, मेरो श्रीमानसँग. अनि श्रीमानले मलाई के भन्नु भने मैले यत्रो 22-23 सय तलब सरकारी जाएको थियो नि त, 22-23 सय तलब खाएर पुगेको छैन के अरे पाँडे चिया पसल गरेर म खाउला भन् गाली गर्नुभयो. अनि त्यसो भने होइन म गर्छु, अब के गर्ने त म गर्छु भने मैले. त्यसो भनेपछि अनि 500 रुपियाँ दिनुभयो, 500 रुपियाँ दिनुभयो. अनि 200 को स्टोभ किने, 100 रुपियाँको मट्टी तेल किने, अनि बाँकी बस्यो 300 रुपियाँको गिलास किने, चियापत्ती चिनी सबै किनेर अनि भोलिपल्टैदेखि सुरु गरे। तर चलाउन सजिलो छ, त्यस्तो गाह्रो छैन। अहिलेको परिस्थिति मेहनत चाहिँ गर्नुपर्छ होइन, सबैलाई चित्त बुझाउनु पर्यो। त्यसो गर्दाखेरि गाह्रो छैन, सजिलो छ, सकिन्छ। भएर हजुरले गरेको देखेर धेरै छोरी मान्छेहरूले चिया पसल खोल्नुको कारण चाहिँ तपाईँले गर्दा हो। तपाईँले लाज नमानि बाटामा गएर काम गर्नुभयो 12 वर्ष, अनि तपाईँबाट धेरैले शिक्षा पाएर विभिन्न नामबाट खोलेका छन्। चलाउन नसकेर कसैले छोडेका छन्, कोही गर्दैछन् होइन, त्यही हो। तर हजुर चाहिँ किन निरन्तर दिइरहनु हुन्छ? मेरो यही नै हो त आमदानीको स्रोत, मैले त निरन्तर आफ्नो लगाइदिनु पर्ने, अर्का भर पर त हुँदैन।
0: त्यसै गरी हाम्री अर्की पात्र छिन् चाँदनी खत्री। उनी एक दृढ र कड़ा इच्छा शक्ति भएकी युवती हुन्। चाँदनीले आफ्नो स्वास्थ्य उपचारका लागि खर्चहरू, आफ्नो आवश्यकताका हरेक पैसालाई चियाकै व्यापारबाट जुटाइरहेकी छन्। उनी आफ्नो कठिनाईलाई कमजोरी बनाएकी छैनन्, तर त्यसलाई शक्ति बनाएर अगाडि बढ़िरहेकी छन्। सुनौ चाँदनीको आवाज।
3: काम गर्न चाहिँ मलाई कहिले अड्लाएन, कहिलेदेखि कहिले पनि अड्लाएन। शरीरले चाहिँ साथ दिन सक्नुपर्छ, शरीरले साथ दिन जे पनि गर्न सकिन्छ जस्तो लाग्छ।
4: 3.5 वर्ष भयो
3: त्यसो काम गर्छु नै भनेर चाहिँ आएको थिएँ। बिरामी त कुरै नगरम, रोग नै दुख्ने दुइटै छ। रोग भनेको जिउभरि, अब डक्टरकोमा गर्यो भने त त्यही हो, रोग देखाउँछ, अनि अब औषधि गरिराख्दा नि निको नहुने के, उन्नाइस नहुने, अब भर्ना भएपछि त्यही बिस्कुट नाइस अलिकति कम भएको जस्तो हो भने फेरि च्याप्ने त्यस्तो। डक्टर त त्यही डिप्रेसन यता उता माइग्रेन कि मम्मीहरू त्यो यो काम एकदमै पहिला नरुचाउनु भएको नि त। परिवारमा यस्तो कसैले नगरे, अलिकति अड फिल लाइहाल्छ। मैले खाजा सेट पनि लगेर बेच्ने कोसिस गरेँ, किनभने खाजा सेटमा सबै राख्नुपर्छ, उहाँहरूको माग अनुसार मैले दिन सक्नुपर्छ नि, किनभने ममा खानपान धेरै बाँड्नुपर्ने कि। त्यो सहज भएन। अनि त्यसपछि अब सधैँ एउटै खाजा मात्रै रुचाइदिनुहुन्न कसैले, डिफ्रेन्ट डिफ्रेन्ट स्वाद चाहिँपछि अहिले चाहिँ अब म सकेको समयमा रुममा पकाएर लान्छु, सकेन भने म यतिकै रेस्ट गरेर बस्छु। त्यसपछि आएपछि लगतै आएपछि एक हप्ता जति मैले च्याकेपछि त्यसपछि फेरि आफ्नो शरीर स्वस्थ गरेर काम भन्ने कुरा छँदैछ, बिस्तारै हुन्छ। नबुझ्नेले एक दिन आउँछ, चार दिन आउँछ, घुमिरह हुन्छ। अब रुममा सामान सक्यो भने लिन जानै पर्यो, चेकअपको लागि दिन के हिँडिरहनु पर्यो, अब कहाँ गएर निको हुन्छ, के गरेर हुन्छ, छटपटी हुन्छ। यहाँ चाहिँ 17-18 थर्मस बेच्थ्यो, लगभग फर्स्टमा त 4-5 सय कप चिया बेच्थ्यो। मलाई चाहिँ आफ्नो लागि प्रफिट मजाले रुम भाडादेखि लिएर खानादेखि लिएर अब अरूको काम गर्दा 10-12 हजारले अलिक पुग्छ। अनि अब आफू खट्टिन सक्यो र आफूले बिकाउन सक्यो भने चाहिँ ठिक हुन्छ। अब हेरी अनुसार हुन्छ, अहिले त दुध प्याकेटको दुध पनि कति पातलो आउँछ, सबैले पातल भयो भन्नुहुन्छ, मसला हाल्नु पर्यो, लुवाङसुक मिल त्यत्तिकै महँगो छ, चिनीहरू पनि टाइम टाइममा कस्तो बढेर आउँछ, यो बोर्डर बन्दको कारणले बेच्नुहुन्छ कि होइन सब। अनि म चाहिँ सोध्छु कि धेरै अगाडि आउँछ नि त, नदेखि नै कति हुन्छ, पर्दादेखि बाहिर भएर हुन्छ नि, कति पीडितहरू हुनुहुन्छ कि, बेच्नुहुन्छ वृद्धहरू, बुढाहरूले पनि बेच्नुहुन्छ, भर्खरको बच्चाले बिहान उठेर 9 बजेसम्म 8-9 बजेसम्म एउटा काम गरेर दिउँसो स्कुल जाने बच्चा पनि हुनुहुन्छ कि। गरेपछि के चाहिँ हुँदैन, आज चाहिँ खानु भएन, आज नभए भोलि हुन्छ, पर्सि हुन्छ, सधैँ एक नास चल्छ भनेर अलिकति छुँदा बित्तिकै जाने कि थर्मस चाहिँ। त्यो चाहिँ मान्छेहरूले कति धेरै फुटाइदियो पनि म चाहिँ अब तिर्न तिर्दै भन्न नसक्ने कि, अनि कतिपय म आफ्नै कारणले पनि हातहरू काम्ने कि, त्यसपछि बेच्न गयो, अब यतिकै रिटर्न ल्याउँदा त बिग्रिन्छ नि त, सकेर जान्छु जस्तो भए पनि भन्ने, अनि बेल्टहरू बाँधेर हुन्छ कि पटुका कसेर हुन्छ कि।
0: त्यसै गरी हाम्रो अर्की पात्र छिन् मीरा घरती। मीरा पनि एक विद्यार्थी हुन्, तर उनी आफ्नो विश्वास र आत्मनिर्भरताको लागि परिचित छिन्। पुरानो साइकलमा ढुक्कसँग दौडिँदै उनी समाजलाई देखाउँछिन् कि साहस र आत्मविश्वासले मात्रै जीवनमा गति ल्याउँछ। मीरा केवल आफ्नो लागि होइन, उनको उदाहरणले अरू छात्रहरूलाई पनि निकै उत्साह दिएको छ। सुनौ मीरा घरतीको कुरा।
5: 2:30 चिया पकाउँदा ओर्दा चाहिँ अब यहाँबाट हिँड्ने भनेको 4:50-5:30 मैले अहिले पसल खोलेको छु, टाइम दिनुपर्छ, त्यही भएर बेलुका जाडो देख्छु। होइन मेरो साथी र हामी दुईजना मिलेर बिहान 4:30 चाहिँ प्लस डोनट बेचेर यता अहिले त धेरैजनाले मलाई चिन्नु भएर बाटो बाटो ल राम्रो गर्नु खुसी लाग्यो। म बिहानै जान्छु, बिहानै त एकदम खुल्ला हुन्छ, आउँदा चाहिँ अलिक मलाई त जसरी आउँछ त्योहरू सजिलो लाग्छ। वर्षको उमेरदेखि नै सिकेको, जस्तो भिडभाड पनि डर, बाइक पनि भन्ने भन्नुहुन्छ, अब म जस्तो उमेरको यस्तो कुदाउँदाखेरि अलिक सुहाउँदैन नि त यो साइकल जस्तो लाग्छ मलाई पनि। तर नि राति त सबै बन्दै हुन्छ पसलहरू, त्यही म सब्जी मन्डी नै जान्छु, फर्किँदा चाहिँ पसलहरू खुल्ला हुन्छ अनि पसलमा बेच्दै फर्किएर अहिले जाडो महिना चाहिँ एकजना 2-3 कप खाइदिनुहुन्छ, अनि फर्किँदा पुग्दैन, अलिकति छैन भन्दा चाहिँ मलाई नराम्रो लाग्छ। हुन्छ भोलि भन्नुहुन्छ उहाँहरूले पनि, सबैले अब मिठै भन्नुहुन्छ चिया त, अहिले त कराउ दिनु परेकै छैन, अब मेरो त अहिले ठ्याक्कै अब म सब्जी मन्डीमा मात्रै बेच्छु, पहिले पहिले बाटोमा बेच्दाखेरि चाहिँ कराउँदैन पर्छ, किनकि मान्छेलाई थाहा हुँदैन नि त मैले चिया बेच्छु भनेर। अहिले सब्जी मन्डीमा सबैलाई थाहा छ, चिन्नु त म कराउनै पर्दैन। सोध्छु म चिया दिउँ दाइ भन्छु, घरिघरि खाइसक्नु भएको हुन्छ नि त, भएर म ढिलो घरिघरि पुगेको घरिघरि चाहिँ उहाँले बाहिरबाट मगाएर खानुहुन्छ, त्यो कुराले चाहिँ म सोध्छु। नभए त मैले जब कराउँदै हिँड्थेँ त जसलाई देखे पनि सोध्दै सोध्दै चिया खानुहुन्छ भन्दै अब बाटोमा हिँड्नु मान्छेहरू कोही कोही त छक्क पर्नुहुन्छ, मैले चिया सोद्धाखेरि चाहिँ यस्तो फेरि हेर्नु चाहिँ छक्क पर्नुहुन्थ्यो क्या। अहिले चाहिँ यो थर्मस चाहिँ थर्मस बेच्न आएको भन्दै आउनुहुन्थ्यो क्या, थर्मस धेरै छ नि त यहाँनिर कतै बेच्न पनि लिएको छ भने छ यस्तो। अब मैले मेरो खास चाहिँ बाहिर नभएर यहाँनिर केही गर्ने भनेर सोच्थ्यो है, जस मैले स्टार्ट गरेँ त्यही खुसी लाग्छ। स्टार्ट गर्दा गर्दै अब म यहाँसम्म आएँ, मैले पसल पनि खोलेँ, अब मेरो पसललाई नै ठुलो बनाउने सोच छ। मलाई चाहिँ अब आफ्नै देशमै केही गरेर खाउँ जस्तो लाग्छ, अनि प्लस मलाई चाहिँ जब भन्दा पनि बिजनेस गर्न मन लाग्छ। अब अहिलेदेखि नै अब बिजनेस सिक्दै सिक्दै जान्छु भनेर चाहिँ मैले अहिलेदेखि स्टार्ट गरेको। अब नलेज त केही छैन बिजनेस गरेँ मलाई मसँग, र अहिले गर्दै जाँदा चाहिँ मैले तिन चार महिना चाहिँ मैले अलिक धेरै नै कुराहरू सिकिसकेँ, थ्री मन्थ चाहिँ कम्प्लिट। अहिले त सबै खुसी हुनुहुन्छ मैले काम गरेको, मेरो फ्यामिली मात्र होइन बाहिरको मान्छेहरू सबैजना खुसी हुनुहुन्छ कि अब मेरो सुमेरको मान्छेले देशमै बसेर आफ्नै गर्दै हुनुहुन्छ भनेर चाहिँ सबैजना खुसी हुनुहुन्छ, मलाई पनि खुसी लाग्छ। पहिले चाहिँ यस्तो अब यो मान्छेले सोच्दा सानो काम भनेर सोच्छन् है, तर त्यस्तो चाहिँ होइन। जस अहिले चाहिँ कोही कोही मान्छेले चाहिँ भन्नुहुन्छ यतिको उमेरमा के चिया बेचेको यस्तो भन्ने भन्नु, कमाएर आएर यहीँ गर, तर मलाई विदेश जानु मन छैन, बरु भन्दा यहीँ त विदेश बसिन्जेल दुई तिन वर्ष त बरु भन्दा यहीँनिर बिजनेस गरेर केही सिकिन्छ नि त, जानिन्छ कि यहीँ हुन्छ कि भनेर चाहिँ म गरेको।
4: कति धेरै सोच छ बिजनेस, मेरो बिजनेसलाई अब बढाएर ठुलो एउटा ब्रान्डै बनाउने सोच।
5: अब हाम्रो प्राय सबै है बाहिर जाने मात्र हुनुहुन्छ क्या, अब प्लस टू गर्यो बाहिर। अहिले कति अब सबै युथहरूलाई सोध्ने अब हजुरको प्लान के छ, के गर्नु लानु भएको छ सबै बाहिर, बाहिरको लागि भिजा एप्लाई गरिरहेको छु, यो पढिरहेको छु, यो भाषा पढिरहेको छु, सबैजना प्राय त्यही नै। अब यसरी नै बिजनेस स्टार्ट गर्ने चाहिँ कसैको सोच हुन्छ, कोहीको छ होला तर देखाउनु भएको छैन होइन, तर प्राय चाहिँ त्यस्तो सोच छ बाहिर जाने मात्र, तर मैले यस्तो बिजनेस गर्ने नै खालको चाहिँ मान्छेहरू प्राय भेटेको छैन। मन भन्दा पनि बाध्य, मन त भित्रीबाट नभएर है, त्यही भएर स्टार्ट गरेको कि मेरो आत्माले चाहिँ नजा भनेर चाहिँ मैले स्टार्ट गरेको हो नि त, किन भन्दा यो कुरा यो काम भनेर अलिकति यसो हेर्दाखेरि लाज लाग्ने काम हो नि त। कोही पनि यसरी साइकलमा जस्तो मेरो एजको त्यही पनि यस्तो बुढो साइकलमा, त्यो साइकल भन्छ हाम्रो गाउँतिर यस्तो साइकलमा पक्कै पनि हिँड्न त कसैलाई आँट पनि हुँदैन नि, मतलब लाज लाग्छ नि त। अनि जस्ट मैले चाहिँ केही गर्ने विदेशमा जाने भनेर चाहिँ मैले चाहिँ यो जसरी नि मेरो लुख यसरी लगाएर हुँदैन, मेरो भित्री मेरो रहर त मेरो सपना त पुरा गर्नु पर्यो, बाहिर गएर मेरो यो सपना पुरा हुँदैन भनेर चाहिँ मैले लाजलाई त्यागेर यो स्टार्ट गरेको। र अहिले हाम्रो सपना कति धेरै हुन्छ है मान्छेहरू, तर हामीले सुरुवात गर्न चाहिँ सक्दैनौँ क्या, लाजले मान्छेले के भन्छ केही पनि हुने कि भनेर धेरै सोचेर उनीहरूको सपना त्यही बन्द हुन्छ क्या। तर म चाहिँ बन्द नगर्ने सपनालाई पुरा गर्ने भनेर चाहिँ मैले लाज साज सब त्यागेर स्टार्ट गरे। मैले चाहिँ भन्न चाहन्छु युथहरूलाई चाहिँ हामीले यतिखेरको उमेरमा है हामीलाई के गर्ने कसो गर्ने है यस्तो उमेर भइसकेको टाइपको हुन्छ नि त, सपनाहरू कति धेरै छ तर कसरी स्टार्ट गर्ने भनेर सोच्छ क्या, जे पर्छ पर्छ स्टार्ट गरिहाल्नु के बरु भन्दा भन्छु क्या। मैले स्टार्ट चाहिँ मेन चाहिँ स्टार्टिङ रहेछ क्या, स्टार्ट गर्यो भने सबै त मिल्दै जाँदो रहेछ हुँदै जाँदो रहेछ। लाइक मैले स्टार्ट गरेँ अब मलाई अब हेर्नु न पहिले दुईटा थर्मसबाट कहाँ जाने बेच्ने के गर्ने त पनि थाहा छैन होइन मलाई, स्टार्ट गरेँ हेर्नु त अहिले मेरो अहिले राम्रो भइरहेछ नि त।
0: त्यसै गरी हाम्रो अन्तिम पात्र छिन् सृजना विष्ट, उनले आफ्नो जीवनमा गहिरो चोट भोगिन्, विवाह टुट्यो तर हार मानिनन्, आफ्नै बच्चालाई हुर्काउन र जीवनको आवश्यकता पूरा गर्न उनी सानो चिया पसलबाट शुरू गरिन्, आफ्नो कमाईले बच्चालाई पढाइमा अघि बढाइरहेकी छिन्, उनको आवश्यकता मजाले पूरा गरिरहेकी छिन्। सृजनाको कथाले हामीलाई देखाउँछ कि कठिनाईले जीवनलाई तोड्दैन, कठिनाईले मात्र हाम्रो साहसलाई अझै बलियो बनाउँछ। सुनौ सृजना विष्टका कुरा उनकै आवाजमा।
6: अहिले धेरै बाध्यता हाम्रो अब सरकार यस्तै छ, हाम्रो देश यस्तै छ होइन, के गरौँ भन्ने पनि छैन। अहिले मन्दिर जस्तो छ, अहिले हामी व्यवसायहरूलाई पनि धेरै गाह्रो छ, कसरी व्यापार गर्ने होला, केयर गर्ने होला, कतिको अब दिनभरिमा 500 पनि कमाइ हुँदैन, भाडा कसरी दिने होइन। यति धेरै चाहिँ हाम्रो देशमा चाहिँ अब मन्दिरले चाहिँ गर्दा चाहिँ यति धेरै प्रभाव पारिरहेछ भने अब झन् त्यो काम मात्रै गरेर 500 बाँच्ने मान्छे कसरी भाग्ने त, अनि बाँकी त के गर्छ
0: श्रोता हामी कार्यक्रम समता 91.4 बोलिरहेका छौं। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। आज हामीले सुनेका कथा केवल केही महिलाहरूको जीवनको विवरण मात्र थिएनन्। ती कथा थिए साहस, धैर्यता, अडिग, आत्मविश्वास र आफ्नै बाटो आफैले बनाउने प्रतिबद्धताको कथा। अनिसा, विमला, चाँदनी, मीरा र सृजनाको अनुभवले हामीलाई सिकाउँछ कि जीवनमा चुनौतीहरू असहज छन्, तर त्यसको सामना गर्ने हिम्मत राख्ने मन ठूलो हुनुपर्छ। हामीले देख्यौं कि समाजले कहिले सहज रूपमा स्वीकार नगरेका महिलाले पनि सफलता, सम्मान र पहिचान, आफैले कमाउन सक्ने क्षमता बनाए। प्रिय श्रोता, सपना देख्न नछोड्नुहोस्, कठिनाईहरूबाट नडराउनुहोस् र आफ्नो भविष्य आफैले बनाउने निर्णय लिनुहोस्। एउटा साँगुरो पाइलाले पनि निकै फराकिलो गन्तव्यमा पुर्याउन सक्छ। कार्यक्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्रराजाको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहीद उमेस मार्ग, घोराईदाङ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट सहयोग गर्ने शालिग तामालाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
7: अनि म शारदा,
0: विदा हुन्छौ। नमस्कार।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887141।
11: बजाज आरी फ्री सर्भिस क्याम्प।
12: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
11: सर्भिस चार्जमा 50% छुट,
12: इन्जिन आयलमा 18% छुट,
11: टायर किन्दा 10% छुट,
12: पाँच पूर्जामा 10% छुट,
11: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
12: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
11: सुनेर होइन, हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिनेउन हो कि हैन छुट्याउँ।
7: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
13: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाएं।
14: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
15: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 8 बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याउने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोक बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाब सामाजिक विकास मन्त्री तिमिल सिन्हाले दिने कार्यसूची रहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाब मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुनेछ। त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले बताएको छ। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयमा केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुंगानाले जानकारी दिनुभएको छ। संघीय संसदले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयले उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री अर्थविदहरू विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि भुइयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। आदेशले अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थिति भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थिति हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरोटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। यसअघि विशेष अदालत काठमाण्डुका अध्यक्ष टेक नारायण कुंवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान बकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुंवरले अनुमति दिन सकिने राय दिनुभएको थियो। यो मुद्दामा भएको आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। अब रिपोर्टको पालो। दाङ लगायत पश्चिम नेपालका तराई क्षेत्रमा केही दिन यता बढ़ेको अत्याधिक गर्मी र चलेको तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ। तातो हावाका कारण सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन्। गर्मीले ज्याला मस्तुरी गरेर खाने वर्गलाई अझ धेरै समस्या पारेको छ। एक रिपोर्ट।
1: पछिल्लो केही दिन यता बढ़ेको अत्याधिक गर्मी र चलेको तातो हावाका कारण दाङको जनजीवन प्रभावित बन्दै गएको छ। बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म चल्ने तातो हावाका कारण सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् भने ज्याला मजदूरी गरेर खाने वर्गलाई अझ धेरै समस्या परेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङका अनुसार पछिल्लो केही दिन यता दाङको अधिकतम तापक्रम 40 डिग्री माथि पुगेको छ।
2: गर्मी अहिले लास्टै गइरहेछ अनि गर्मीले गर्दा व्यापार पनि छैन। त्यही माथि मेरो घरमा बुढो बिमारी हुनुहुन्छ, ड्युटी किडनी फेल छन् अनि काम गरेर खाने कोही छैन, मै हो। मै आऊ अनि मै व्यापार आउँदा यस्तो गर्मी छ, गर्मीले गर्दा धेरै चलबल पनि त्यति छैन, गाह्रो छ सर व्यापार गरी खाना, छोराछोरी घर परिवार पाल्न, अनि बुढो बिमारी हुन्छ, हप्तामा 3 चोटि हस्पिटल जानुपर्छ, ड्युटी किडनी फेल छन्, के गर्ने, यस्तै छाताबाट भए पनि आफ्नो गुजारा चलाइरहेको छ सर।
3: गर्मीले गर्दा 2-3 बजे खोलिन्छ, खै अब त सधैँ आशा उयो र बाबु, अब कहिले 1 गत्ता चाहिँ कट्दैन, 2 दिन हुन्छ, कहिले 1-2 गत्ता चाहिँ कट्छ।
4: काम नगरौँ भने साँझलाई खाना पुग्दैन, काम गरौँ भने गर्मी बस्नै छ। अब खानाको लागि साँझको छाक तार्नको लागि पनि बाध्य छ घाममा बस्न हामीलाई।
5: दिउँसो तातो हावा चलेर हिँड्नै नसक्ने अवस्था छ, त्यसै गरी बाली नालीहरू अब यही गर्मीकै कारणले नष्ट हुने अवस्थामा छन्। अब यही गर्दा गर्दाखेरि सबै जीव जन्तुहरूलाई चारैतिर यो गर्मी कारण पछिल्लो 2-3 समयमा दिनको समयमा जुन गर्मी बढेको छ त्यसले चाहिँ साँच्चैकै जीवनलाई कष्टकर बनाइरहेछ।
1: कार्यालयका अनुसार अझै यही अवस्था केही दिन रहने जनाइएको छ। चिकित्सकहरूले बिरामी पर्न सक्ने भएकाले सर्वसाधारण सावधानी अपनाउन सुझाव दिएका छन्।
6: अब अन्य खबर प्रसंगे, इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो नाममा रहेको सरकारी जग्गामा गरिएका अनाधिकृत संरचनाहरू 15 दिनभित्र हटाउन निर्देशन दिएको छ। कार्यालयले हिजो एक सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका घर टहरा लगायतका भौतिक संरचनाहरू सम्बन्धित व्यक्तिहरू आफैले हटाई जग्गा खाली गर्न 15 दिनको समय दिएको हो। कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 रहेको तुलसीपुर नक्सा नम्बर 5 घ किता नम्बर 2683 को कुल 01862.646 वर्ग किलोमिटर क्षेत्रफल भएको जग्गा अनाधिकृत रूपमा कब्जा गरिएको छ। उक्त जग्गामा केही व्यक्तिहरूले नियम विपरीत घर टहरा निर्माण गरी भोग चलन गर्दै आएका छन्। प्रहरी नायब उपरीक्षक बहादुर प्राजुलीद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको 15 दिनको समय सीमाभित्र संरचनाहरू नहटाएमा कार्यालय आफैले ती भौतिक संरचनाहरू हटाउने स्पष्ट पारेको छ। प्रहरीले कानून बमोजिम जग्गा खाली गराउने अभियानमा सहयोग गर्न समेत सबै सरकारवालाहरूलाई आग्रह गरेको छ। हवस्त, बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
2: डाक्टर आउने बारे सूचना
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डिया।

0: इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
1: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
2: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूलाई बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: अरू समयमा त आर्थिक क्रियाकलाप त्यही छ होइन, मान्छे त्यही बस्ने हो, त्यसो हिसाबले सर्ने हो। हामीले त्यस्ता ठाउँहरू छनौट गरेर त्यसको जोखिम के छ, राज्यले नै अलिकति होइन विश्लेषण गरेर यो ठाउँमा बस्नु हुँदैन, बस्न पाइँदैन भनेर रोक्नु पर्यो। नत्र मान्छे त अवसर पाएपछि बस्छ, सबैलाई त्यो जोखिम थाहा पनि हुँदैन, थाहा भए पनि अब जति बाँचिन्छ बाँचिन्छ नि त भन्ने पनि अवस्था छ।
8: हुन्छ, अब मान्छेको विकास नै नदी किनारतिरबाट भएको भने हामी पढ्दै आएका छौँ, त्यो किसिमले नदीको छेउमा अवसरहरू अथवा त्यहाँ सम्भावना खोज्नु त स्वाभाविक हो। तै पनि पछिल्लो समयमा यो बढ्दो विपदमा स्थानीय पालिकाहरू अथवा व्यक्ति स्वयंले पनि त्यस्ता ठाउँका विकल्पहरू खोज्न चाहिँ कतिको सक्छन्, खोजियो भने यदि चाह्यो भनेदेखि?
7: चाह्यो भने सक्छन्, सकिन्छ पनि होइन। अब पुरै बन्दोबस्त गर्न सकिने अवस्था क्षमता पालिकाहरूको नभएर पनि होला होइन, फेरि हाम्रो जीविकोपार्जन छ त्यसलाई छिट्टै छोड्न सकिने अवस्था हुँदैन। मान्छेले दुईटा बाख्रा पाल्या हुन्छ, चारवटा कुखुरा पाल्या हुन्छ, होइन एउटा गाई यसरी बसिरह हुन्छ नि त गाउँमा। अब त्यो सबै व्यवस्था गर्न सकिने अर्को पाखोमा हुँदैन, अनि जहाँ सुरक्षित छ त्यहाँ पनि मान्छे छन्, यो खालका जोखिमहरू छ। तर अब स्वभावगत हिसाबले अलि दर नीतिगत निर्णय हुने हो भने यो गर्न सकिन्छ। जस्तो चीनतिर पनि बसाइसराईहरू त व्यवस्थित भइरहेको छ। अब हाम्रोमा एकदमै जोखिमयुक्त ठाउँमा

0: बाटो लानलाई पनि करोडौं खर्च लाग्छ, बिजुली लान पनि त्यतिकै महँगो छ, पानी शिक्षा सम्पूर्ण कुरा लानलाई गाह्रो छ। चार घर तीन घर होइन, कहीँ पैरा थापमा बस्या हुन्छ, उहाँहरूलाई सर्नुहोस् भन्यो भने सर्नुहुन्न, तर मेरा ठाउँमा बाटो चाहियो भन्नुहुन्छ। अब फेरि त्यहाँ बाटो पुर्यायो, बाटो पुर्याउँदाखेरि बस्ती सकिन्छ। यस्तो अवस्था चाहिँ हाम्रोमा धेरै छ।
1: तर कतिपय हाम्रो केही पालिकाहरू अझ धेरै जसो पालिकाहरूलाई कुरा गर्दाखेरि विपद व्यवस्थापनको लागि तपाईँहरूको तयारी के छ भन्दाखेरि, उहाँहरूले असुरक्षित जुन क्षेत्र छ त्यसलाई अलिकति पर सार्ने अथवा त्यसलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यहाँ घटना भइहाल्यो भनेदेखि उद्धार गर्ने, राहत बाँड्ने, त्यस पछाडि पुनर्स्थापनाका लागि केही समय खाना दिने, त्यो कुरा चाहिँ उहाँहरूको सोचमा आउँदछ भनेको हामीले बुझाउन पनि नसकिरहेको हो कि त्यहाँनिर
0: नबुझेको पनि हो होइन। र मान्छ हामी नेपालीहरूमा यो ममा पनि होला सबैमा होला, व्यवस्था गर्ने ट्रेन एकदमै बढी छ कि, व्यवस्था गर्ने ट्रेन चाहिँ एकदमै बढी छ। हाम्रो सिकाइ प्रक्रिया नै अलिकति कम संवेदनशील हो कि जस्तो लाग्छ, किनभने जोखिम थाहा नभएको भन्ने त होइन, थाहा त छ नि त, बाढी त्यहाँ देखेको छ, भोगेको छ। फेरि कतिपय त कस्तो छ भने एक ठाउँ बाढी पहिरो पीड़ित भएर सरेको मान्छे अर्को ठाउँ पनि बाढी पीड़ित ठाउँमै गएर बसेका छन्,
1: त्यस्ता घटना धेरै धेरै छ
0: होइन। अनि फलान ठाउँमा पहिरोले सताएर सबै होइन घरवास के भएर सर्नुभएको, अहिले फेरि बाढी पीड़ित हुनुभयो भन्ने चाहिँ सुनिन्छ। त्यो भएर आर्थिक, सामाजिक र अघि हजुरले भन्नुभएको जस्तो चेतनाका समस्या चाहिँ छन्। अब यसलाई सम्बोधन गर्ने कठोर नीतिले नै हो, त्यो चाहिँ हामी कहाँ अभाव भयो।
1: अब अलिकति यो जलवायु परिवर्तनको कुरा छ, अहिले तपाईँले सुरुमा एक ठाउँ भन्नुभएको थियो जलवायु परिवर्तनलाई मात्रै दोष दिनुभन्दा पनि हाम्रा गतिविधि, हामीले गर्ने काम पनि भन्नुभएको थियो, तर त्यति हुँदा हुँदै पनि जलवायु परिवर्तनले केही न केही ठुना बढाउनलाई सहयोग गरेको छ भनेर हामी चर्चा गर्दै आएका छौं। पछिल्लो समयका बाढ़ी पहिरोहरूमा चाहिँ अलिक खतरनाक बन्दै जानुमा जलवायु परिवर्तनको पनि केही न केही भूमिका छ भनेर हामी भन्न सक्ने अवस्था कतिको छ?
0: केही न केही होइन, धेरै छ होइन, धेरै छ। अब प्रतिशतमा हामीले जमिनमा गर्ने अरू खराब कर्महरूको कति भार छ र जलवायु परिवर्तनको कति भार छ भन्ने मात्रै कुरा हो होइन। जलवायु परिवर्तनको असर त परेको छ होइन। अब यसले मूलत वर्षाको चरित्रमा परिवर्तन भयो। पहिला जति पानी पर्थ्यो त्यो दुई तीन झरीमा पर्थ्यो भने अब एकै झरीमा पर्ने भयो। दुई तीन झरीमा एक दिन दुई दिन बिराएर परिराख्थ्यो भने त्यो पानी सुसिन्थ्यो, त्यसको उपयोग बढी हुन्थ्यो होइन। अब त्यो एकैचोटि पर्दाखेरि त्यसले सतहको माटो बगाउने भयो होइन, नसोसिने भयो, नसोसिएपछि हिउँदमा काम लागेन त्यो पानी, एकैचोटि बग्ने भयो, बगेर जाँदाखेरि अरू चिज पनि लाने भयो होइन, बाढी पहिरो गराउने भयो। त्यही भएर यो जलवायु परिवर्तनको प्रभाव हो। अहिले हामीले माघे झरी भनेर सुने जस्तो मात्रै भयो, अबिर्सन थालियो कस्तो,
1: माघे झरी त लगभग
0: साउने झरी भन्ने हामीले बिर्सन थाल्यो, किन सधैँभरि ठुल्ठूला थोपा भरेर पर्छ सकिन्छ, अनि त्यसपछि बाढी पहिरो हुन्छ, फेरि दुई चार दिनपछि दुलो सुरु हुन्छ।
1: अझ पछिल्ला केही वर्षमा त असोजे बाढी भनेर असोजको अन्तिमतिर
0: दशैं एकदमै हरियो होइन, त्यसपछि सफा हुन्थ्यो, अहिले त जहिले पनि दशैं हिले हुन्छ, किन भन्दा मनसुन उता सर्यो, बीचमा पानी पर्दैन होइन, उता पछितिर पर्छ। त्यसले गर्दा हाम्रो अब कृषिको धान चाँडो पाक्ने धान लगाउन थाल्यो अनि पानी ढिलोसँग पर्न लाग्यो, त्यसले गर्दाखेरि ठिक्क स्याहार्ने बेलामा क्षति भइरहेको अवस्था।
1: यो सबै कुराले विपद बाढी पहिरोका घटनाहरू चाहिँ अझ खतरनाक हुने सम्भावनाहरू कतिको देख्नुहुन्छ तपाईँले?
0: बढ्छ, यो बढ्छ, किनभने कारक तत्त्वहरू जुन छन् त्यो घटेकै छैनन्। जे कारणले जलवायु परिवर्तन भएको हो त्यो त्यसमा कुनै कमी भएको छैन होइन, त्यो नगर्दासम्म यिनीहरू त बढ़िरहेछन्। हामी योभन्दा ठूला विकराल समस्याको लागि तयार हुनु जरुरी छ, अनि अघि हामीले भनेको गर्मी छ त्यो पनि यहाँभन्दा यो वर्षभन्दा अर्को वर्ष अझै बढ्न सक्छ।
1: अघि हामीले चर्चा गरेको अथवा आजको कार्यक्रममा समग्र हामीले चर्चा गरेको आउँदो मनसुनमा चाहिँ गर्मी धेरै बढ्छ, पानी कम पर्छ, त्यसले गर्दा जोखिम हुन्छ, सँगसँगै कुनै ठाउँमा अतिवृष्टि भएर बाढी पहिरोको जोखिम पनि हुन्छ। हामीले यो चर्चा गर्दै गर्दा यो घटनामा चाहिँ जलवायु परिवर्तनको भूमिका अथवा जलवायु परिवर्तन कतिको जोडिएको छ कि हामी एलनिनो अथवा सुपर एलनिनो भनेर पनि यसपालि भनिरहेका छौं, त्यसको चाहिँ बढी सम्बन्ध हो यसपालि?
0: जलवायु परिवर्तनले त्यो एलनिनोको स्वरूपमा पनि परिवर्तन भएको छ होइन, त्यही भएर अहिलेको एलनिनो सुपर एलनिनो हुने भयो, यो निकै ठूलो भयो भन्नुको अर्थ त्यसमा जलवायु परिवर्तनकै प्रभाव छ, किनभने समुद्रको पानी, समुद्रको तापक्रमै एकदमै बढ़िरहेको अवस्था हो होइन। एलनिनोको साइकल, लेलिनो लालिनो र एलनिनोको साइकल चाहिँ सातदेखि एघार वर्षको साइकल चाहिँ हुन्छ होइन हाम्रो वार्षिक मनसुनी साइकल जस्तै तर यो एकदमै बढ्ने कुरा चाहिँ फेरि जलवायु परिवर्तनसँगै सम्बन्धित छ त्यो बाहेकको पनि जुन अतिवृष्टि खण्डवृष्टि र अति तातोका जुन घटनाहरू छन् त्यसको मात्रा प्रकृति र पुनरावृत्ति यो तीनटा बदलिनु मुख्यत धेरै हुनुमा चाहिँ जलवायु परिवर्तनको असर छ यही बदलिँदै जाँदाखेरि चाहिँ समग्रमा जलवायु परिवर्तन हुने हो नि त
1: जोखिमको बीचमा एउटा अलिकति सम्भावनाको कुरा पनि ठ्याक्कै जोडिहाल्नु पछिल्लो समयमा केही मौसमविदहरूले चाहिँ भन्न थाल्नु भएको छ सुपर एलिनो नै भए पनि बंगालको खाडीबाट यता आउँदाखेरि धेरै कुराहरूले नेपालको मनसुनलाई प्रभाव पार्ने भएको यहाँको स्थानीय उत्पादन पनि हुने भएकोले मनसुन राम्रै पनि हुन सक्छ भन्ने किसिमको सम्भावनाहरू पनि भन्नुहुन्छ त्यो सम्भावना चाहिँ कति रहन्छ त्यो
0: यो अनिश्चितता छन् भनेर त हामीले सुरुमै कुरा गरौँ सबैभन्दा जोखिम नै अनिश्चितता हो ठ्याक्कै यही हुन्छ भन्ने थाहा पाए त हामीले आजैबाट केही पहल कदमी गर्न सकिन्थ्यो होइन त्यो चाहिँ अनिश्चितता छ र जलवायु परिवर्तनले बढाएको सबैभन्दा ठूलो जोखिम भनेकै अनिश्चितता कतिखेर के हुन्छ भन्ने थाहा नहुन सक्छ होइन अब बंगालको खाडीबाट आउने कुराहरू जुन बढ्छ भनेको छ त्यो चाहिँ मनसुन साबिकको भन्दा धेरै राम्रो अवस्था हुन्छ भनेर चाहिँ कमै आशा गरौं होइन हामी अब वर्स्टको लागि होइन सबैभन्दा खराब परिस्थितिका लागि नै तयार हुनुपर्छ र सरकारी जस्तो प्राधिकरणले पनि खराब परिदृश्यकै लागि चाहिँ तयारी गरिरहेको अवस्था देखिन्छ अब राम्रो भयो भने
1: भइहाल्यो
0: तर अब पानी अहिले भने भन्दा अथवा कम पर्छ भनेको साबिक भन्दा बढी गर्न पनि सक्छ भन्ने कुरामा चाहिँ पर्न पनि सक्छ पर्दैन भन्न सकिन्न किनभने दुई तीन झरीमै अब अहिले त 500 मिलिमिटरसम्म 624 मिलिमिटरसम्म 24 घण्टामा पर्न थालो भनेपछि त त्यस्ता तिनटा झरी आयो भने त औसत भन्दा कहाँ कहाँमाथि पुगिहाल्छ
1: तर जस्तो जेठको मध्यदेखि असोजको मध्यसम्म जुन एउटा मात्रामा पर्नु
0: पर्छ
1: सम्भावना यसपालि कम देखियो
0: त्यो सम्भावना चाहिँ कम देखियो त्यसैले बीचमा गर्मी बढी हुने दुईटा झरी बीचमा होइन बढी सुक्खा दिनहरू बढी हुने अथवा पानी पर्ने अवधि जुन पहिला थियो 120 दिन जति पानी पर्छ भन्ने थियो अब त्यो चाहिँ 50-60 दिनमै त्यति पानी पर्थ्यो भने त हामीलाई गर्मी र सुक्खा त बढ्छ नि त
1: होइन
0: पानी यति मिलिमिटर पर्ने थियो पर्यो भनेर भएन कि मैले अघि भने नि त्यो पानी बाँडिएर पर्यो भने हामीलाई काम लाग्थ्यो त्यो पानी एकदमै साँगुरिएर 2-4 दिनमै मात्रै पर्यो भने हामीलाई त्यो फेरि यो एकदम प्रतिकूल हुने भयो यो चिज त के हो भने चाहिने जति पाइयो भने ठिक हो चाहिने भन्दा बढी भयो भने बिखोनी हो नि त प्रकोप हुने हो नि त
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू।
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायस तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घोराइदान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामान लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घोराइदान।
6: फोन नम्बर
7: 082-562-452
6: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
0: पूर्व सूचना प्रणाली शुरूआत भइरहेको छ, तर अब हाम्रोमा चाहिँ असाध्यै धेरै सूक्ष्म हावापानीका क्षेत्र छन्। एउटै पाखोमा पनि फेदीमा र माथि देउरालीमा भन्याङमा फरक अवस्था पाइन्छ। एउटै पाखोको पनि पूर्व फर्केको, पश्चिम फर्केको मोडामा फरक अवस्था छ, होइन? त्यसले गर्दाखेरि यो चाहिँ एकदमै पावरफुल छ, शक्तिशाली, सशक्त प्रणाली छ हामी कहाँ पूर्व सूचनाको भन्न सकिने अवस्था छैन। तर पनि मौसम भोलि कस्तो हुन्छ, तीन दिनमा कस्तो हुन्छ भन्ने अन्दाजहरू गर्न सकिने अवस्था छ, जुन चाहिँ 70-80% विशेष गरेर यो चरम मौसमी अवस्था भन्छ त्यो चाहिँ मिल्छ। भनेपछि 10 घटनामा 7 घटना त कम्तीमा सुरक्षित हुन सकिने अवस्था छ, र यसमा सुधार पनि हुँदैछ।
1: आज अथवा आज बेलुका नै भोलि चाहिँ यो ठाउँमा चरम गर्मी हुँदैछ भने मान्छेले पूर्व तयारी गरे भनेदेखि घटाउन सकिन्छ, त्यसको जोखिम धेरै
0: हेर्न सकिन्छ। अनि बाढीको केसमा तराई मधेसमा त बाढीबाट थाहै नपाई मृत्यु हुने संख्या निकै कम भएको छ नि, त्यो पूर्व सूचनाबाटै हो। र पहाडमै पनि अब टेलिफोनको कारणबाट माथिबाट खबर गरेर तल्लो तटका मान्छेहरू जोगिएको त अहिले त अनगिन्ती घटनाहरू आइसक्यो नि त, पूर्व सूचना त्यही हो।
1: जस्तो सरकारले पनि पछिल्लो समयमा चाहिँ बाढी प्रभावित क्षेत्रहरूमा 1,00,000 मेसेज पठाइयो र प्रभावकारी भयो भन्ने खालको कुरा सुनिन्छ, मान्छेहरूले कतिको पत्याएर आफ्नो तयारी गर्न थालेका छन् पछिल्लो समयमा?
0: अब नहुनुभन्दा त्यो एकदमै राम्रो भएको छ, तर जति हुनुपर्ने हो त्यति चाहिँ प्राविधिक हिसाबले, होइन, अघि हामीले भन्यौँ मान्छेको चेतना व्यवस्थाको कारणले गर्दाखेरि 100 मा 100 पुग्न सकेको अवस्था छैन, यद्यपि त्यसका धेरै सकारात्मक प्रभावहरू परेका छन्, होइन? अब प्राविधिक हिसाबले पनि त्यसलाई निकै धेरै सुधार गर्नुपर्ने देखिन्छ। जस्तो खोला किनारमा कहाँसम्म जोखिम छ भन्ने संघीय निकायहरूलाई सबैलाई थाहा नहुन सक्छ, अनि उहाँहरूले एउटा सर्टेन एरियामा पठाइदिनुहुन्छ जहाँ चाहिँ अब कहिल्यै बाढी नपुग्ने ठाउँको मान्छेलाई एसएमएस जाला, उसले मलाई त्यतिकै आउँछ भन्ला, अनि अर्को एसएमएस जान पनि अलिकति समय लाग्ने। अहिले नयाँ एउटा प्रविधि आएको छ मोबाइल प्रसारण भन्ने, जसरी हजुरहरूको रेडियोमा प्रसारण हुन्छ त्यसरी तत्कालै सबै मोबाइलमा एसएमएस जाने, सिममा ब्यालेन्स नभए पनि जाने र त्यो मेसेज नहेरेसम्म त्यसले जानकारी दिइराख्ने। निधाएको भए पनि यदि फोन तपाईँले त्यो अन गर्नुभयो, फोनै अफ गरिदिनुभयो भने त काम लागेन, फोन अन गर्नुभएको छ भने तपाईँ कहाँ अब ब्यालेन्स छैन भने पनि त्यहाँ मोबाइलमा एसएमएस जाने, तपाईँलाई त्यसले आवाज दिने र हेरेर अब मैले हेरेँ भन्ने खालको त्यसलाई इन्डिकेट नगरेसम्म त्यो बन्द नहुने, त्यसमा जाम हुने कुरो छैन। 10 सेकेन्डभित्र सबै देशैभरिमा जाने। अस्ति सिङ्गो भारतमा उहाँहरूले टेस्ट गर्नुभयो, 10 सेकेन्डभित्र अरब भन्दा बढी जनसंख्यामा पुग्यो विभिन्न भाषामा मोबाइल प्रसारण। अहिले हजुरहरूले जुन रेडियो प्रसारण गर्नुहुन्छ त्यस्तै खालको मोबाइल प्रसारणको व्यवस्था छ होइन।
1: नेपालमा
0: त्यो छैन, आज छैन, अब त्यो ल्याउनु पर्छ, अलिकति महँगो हुँदो रहेछ होइन, तर जनताको जीवधन भन्दा महँगो होइन त्यो। हामीले जति जीवधन जोगाउँछौ त्यो राहतसँग हिसाब गर्यो भने त्यो सस्तै पर्छ कि।
1: त्यो किसिमको एउटा भयो। अहिले नै चाहिँ जस्तो मोबाइलमा अलर्ट पनि आउँछ, रेडियोहरूबाट पनि एकदमै धेरै प्रसारण हुन्छ, यस्तो हुँदैछ, जोखिम हुँदैछ भन्ने किसिमको, तर मान्छेहरूले त्यति धेरै वास्ता गरिसकेको अवस्था छैन। मान्छेलाई बुझाउने चाहिँ कसरी? अब
0: अहिले संचार क्षेत्रबाट अत्यन्तै महत्वपूर्ण र एकदमै ठूलो सहयोग यो भएको छ, हामीले पनि महसुस गरेका छौँ। हरेक संचारले होइन, रेडियो, टेलिभिजन, अनलाइन सबै संचार माध्यमहरूले चरम मौसम सम्बन्धी अवस्थालाई, प्रकोप सम्बन्धी कुरालाई, त्यसको सचेतना सम्बन्धी प्रसारणलाई चाहिँ एकदमै प्राथमिकता दिएर प्राइम टाइममा होइन त्यसको होम पेजमै राखेर दिइराख्नु भएको छ। वास्तवमा यो एकदमै ठूलो मेहनत छ, यसलाई निरन्तरता दिनै पर्छ होइन। मान्छेले ख्याल गरेनन् कि अथवा सुनेनन् कि बुझेनन् कि भनेर हुँदैन, यो एउटा निरन्तरता दिनुपर्छ, किनभने यसको प्रभाव भएको छ कि हामीले ननापेको नदेखेकोमा। यति दुःख गर्दा पनि किन यो नतिजा आएन भन्ने हाम्रो अलिकति चिन्ता हुनु स्वाभाविकै हो होइन। त्यसमा के छ भने अब अलिकति सामाजिक सञ्जाल र हामीले दिएको सूचनासँग मान्छेले कसरी यसले बिहेभ गरेका छ, त्यसको व्यवहार के छ, कति धेरै लिन्छ, कति ग्रहण गर्छ भन्ने मान्छेको यो स्वभावलाई हामीले ध्यान दिनुपर्ने देखिन्छ। र मान्छेको स्वभाव के देखियो भने कुनै पनि उसमा ऊ 1 मिनट 2 मिनट भन्दा अडिँदैन, एकछिन सुन्छ बन्द गरिहाल्छ, के गर्छ अर्कोतिर जान्छ होइन। र बढी अडियो भिजुअलतिर हेरिराख्ने, मनोरञ्जनमा बढी ध्यान दिने यो स्वभावहरू बढ्यो, अलिक बढी उटपट्याङ कुराहरूमा बढी ध्यान जान लाग्यो। अब त्यसलाई फेरि लयमा फर्काउनलाई होइन, मूल बाटोमा ल्याउनको लागि चाहिँ बालबालिकाहरूको शिक्षणदेखि लिएर कतिपय धार्मिक विश्वासका मान्छेहरू हुनुहुन्छ भने ती मान्छेहरूले यो हो है तरिका, लाइन सही बाटो मार्ग यो हो भनेर अब अरू विभिन्न रणनीतिबाट जानु पर्यो।
1: पहाडी पहिरोको यदि चेतावनी आइसकेपछि त्यसपछि एउटा परिवारले तुरन्तै गर्नुपर्ने कामहरू के हुन्? एकदमै छिट्टो गर्नुपर्ने
0: एकदमै महत्वपूर्ण कुरा सम्झाउनु भयो। पहिलो त आफू र आफ्ना परिवारहरूको जीवको सुरक्षा पहिलो प्राथमिकता। प्राथमिकता दिनु पर्यो भने के गर्ने भन्नुभयो हजुरले, पहिलो प्राथमिकता आफू र आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित गर्ने, सुरक्षित ठाउँमा लाने। दोस्रो प्राण भएका चिज पशु वस्तु दोस्रो प्राथमिकता दिनुपर्ने। अब तेस्रो चाहिँ आफूले हिँडाउन सकिने धनमा होइन, अब यसमा पनि पहिले प्राथमिकता निर्धारण गर्नु पर्यो। प्रकोप आइसकेपछि अपरझटमा अब के गरौं कसो गरौं होइन, पहिले निर्धारण गर्नु पर्यो। हजुरले अब 30 किलो चामल बोकेर जाने कि लालपूर्जा नागरिकता गरगहना नगद बोकेर दौड्ने, प्राथमिकता दिनु पर्यो। 30 किलो चामल छोड्नु पर्यो, गरगहना होइन लालपूर्जा नागरिकता पासपोर्ट लगायतका कागज पत्रहरू चाहिँ बोकेर जानु पर्यो। पहिले ती चाहिँ सुरक्षित ठाउँमा राखे पनि हुन्छ, जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने किन त्यहाँ राख्नु पर्यो, कोही अर्को आफन्त कहाँ कहीँ सुरक्षित ठाउँमा राख्यो भयो, त्यो बेचेर खान त मिल्दैन।
1: आफ्नै घरमा छ कता कता खोज्नु नपर्ने गरी
0: च्याप्पो समातेर भाग्न सकिने गरी राख्नु पर्यो। झटपट झोला भन्ने होइन चलन पनि छ, सुरक्षित राख्नु पर्यो। अब डुबान मात्रै हुने हो भने चामलहरू अन्नपातहरू माथिल्लो तलामा राख्दा भयो होइन, अब तर सबैको माथिल्लो तला नहुन सक्छ, हाम्रो घरबार जो बढी पनिहरू छ होइन, आफू आफ्ना परिवार त्यो चाहिँ जुन सँगसँगै लिएर जान सकिन्छ, त्यसपछि पशु वस्तु दोस्रोमा, अनि साथ मिल्ने चिज पहिल्यै तयार हुनु पर्यो। किनभने अकस्मात यस्तो घटना आइलाग्यो भने हजुरको आधा दिमाग त हाम्रो त्यतिकै होइन विशृङ्खल भइसक्छ, अरू बाँकी रहेको सोचले कति काम गरिन्छ होसावासमा, त्यसको लागि पहिले तम तयार हुनु पर्यो। आफूले पहिल्यै बाढी नआउँदाखेरि नै मैले के कति सामान चाहिँ कति समयमा कहाँ सुरक्षित ठाउँमा पुर्याउन सक्छु, फलानु ठाउँ सुरक्षित छ भने त्यहाँ म कति समयमा पुग्न सक्छु भनेर आफैले अभ्यास गर्दा पनि हुन्छ।
1: जस्तो कसैको चाहिँ मेसेज आयो बाढीको लागि, मानिलिउँ बाढी आउँदैछ आउन सक्छ भनेर मेसेज आयो भनेदेखि त्यस पछाडि नजिकै खोला छ भने खोलामा गएर कुद्दै हेर्ने अनि मात्रै आउने पनि चलन देखियो, त्यो गर्ने कि पहिले आफ्नो चाहिँ
0: एकदमै खराब छ, यसलाई हामीले अब कसरी सुधार्ने होइन? एसएमएस पठायो, एक दुईवटा फोटोहरू हजुरहरूले पनि देख्नुभयो होला, एकदमै बुझ्ने मान्छेहरू भएको भन्ने हामीलाई लाग्छ। जस्तो चितवनको नानगाड भयो, नारायणीमा बाढी चाहिँ खतरा तहभन्दा माथि गयो भने एसएमएस पठाएपछि जुम्मै बाढीहरूलाई नारायणी क्षमता कति हो के हो, झन् ठूलो विपद हुने जोखिम देखिन्छ। अनि यो चाहिँ मैले खालि उदाहरण मात्रै भने, यस्तो धेरै ठाउँमा छ। अनि बाढी ठूलो आयो भनेपछि दाउरा खोज्नेहरूको भिड, माछा खोज्नेहरूको भिड एकदमै धेरै। यसमा चाहिँ व्यक्तिगत सुरक्षालाई एकदमै ध्यान दिन जरुरी छ। हामीले जोखिमलाई एकदमै अनदेखा गरिरहेको र अहिलेका धेरै मृत्युहरू जोखिमलाई अनदेखा गरेरै भएका छन्। आग्रह गर्नुपर्ने विषय चाहिँ सेवा क्षेत्रलाई पनि छ। जस्तो सड़कमा यातायातका चालकहरू, सहचालकहरू, गाडीका मालिकहरूलाई अब अरू विभिन्न कारणहरू होला नि, आर्थिक कारणहरू, तर जोखिम मोलेर यात्रा गर्ने गराउने काम चाहिँ नगरिदिनु, किनभने प्राण गएपछि त सकिहाल्यो, घाटा त परिपूर्ति हुन सक्छ, तर शरीर गयो मान्छेको भने फर्केर आउँदैन नि। त्यही भएर हामीले यातायात क्षेत्रलाई उहाँहरूकै सुरक्षाका लागि हामीले सजग गराउनु पर्ने, हजुरहरूले पनि यातायात क्षेत्रका मालिकहरू, साईहरू, चालकहरू, सहचालकहरूसँग यसरी छलफल गर्ने, उहाँहरूका अनुभवहरू सुनाउने गरिदिनु भयो भने सायद त्यो क्षेत्रले पनि अलिकति सजग हुन्छ। कि
1: हामी विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ। अहिले हामीले गर्दै गएको कुरालाई जोड्दै व्यक्ति र परिवारको पूर्व तयारीको बारेमा अलिकति जानकारी दिउँ। बाढी पहिरोको सरदर एउटा समय हुन्छ, यो समयमा आउँछ अथवा धेरै पानी परेपछि अब आउँछ भनेर सामान्यतया अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा मनसुन सक्रिय हुनु अघि नै एउटा परिवारले गर्मी र बाढी पहिरो दुवैका लागि चाहिँ कस्ता किसिमका तयारीहरू अब गर्नुपर्छ, किनकि हामी ठ्याक्कै सम्मुखमा आएका छौँ।
0: एउटा त अघि हामीले थोरै कुरा भनौँ, आफ्नो सरसामानहरू आदि इत्यादि सुरक्षित ठाउँमा राख्ने। यदि एकदमै जोखिम ठाउँमा बसिराख्नु भएको छ, जस्तो अस्थायी रूपमा काम गरेर बसिरहेको मान्छेहरू हुनुहुन्छ नि त, जल विद्युत आयोजना छ भने खोला किनारमै हुन्छ, सड़क बनाउने क्याम्पमा हुन्छ, त्यो पनि जोखिमयुक्त ठाउँमै बसेको हुनसक्छ। अब कोही आर्थिक सामाजिक कारणले खोला किनारमै जोखिमयुक्त ठाउँमा बस्नुभएको छ भने बर्खा अवधिभरि सुरक्षित ठाउँमा गएर बस्न पनि एउटा विकल्प त्यो हुन सक्छ। कतिपय पालिकाहरूले चाहिँ एकदमै जोखिममा भएका समुदायको लागि गाउँ बेसी सर्ने अथवा बर्खामा अरू उद्धार गर्न पनि सकिने अवस्था छैन भने सुरक्षित ठाउँमा डेरै राखेर बस्नलाई पनि उत्प्रेरणा गरेको छ, त्यो एउटा गर्न सकिन्छ। दोस्रो, आफू छिटै सुरक्षित ठाउँमा जानको लागि चाहिँ पूर्व सूचनासँग चनाको हुनु पर्यो। हरेक दिन 1155 नम्बर, जहाँ फोन गरेको पैसा लाग्दैन, त्यहाँ सोधेर म फलान ठाउँबाट बोल्दैछु, फलानु नदीको किनारमा छु, यहाँ पानी कति पर्नेवाला छ आज भोलि पर्सि अथवा बाढी आउने सम्भावना छ कि छैन भनेर सोध्न सकिन्छ। 1149 फोन गरेर पनि सोध्न सकिन्छ, त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयहरू प्रहरी कार्यालयहरूले उठाउनुहुन्छ होइन। आवश्यक पर्यो भने तुरन्तै उद्धार गर्न पनि त्यहाँबाट सजिलो हुन्छ होइन। एउटा यो मौसम सम्बन्धी जानकारी पनि दिइराख्नु पर्यो, सरसामानहरूलाई सुरक्षित ठाउँमा राखिरहन सकिन्छ, किनभने बाढी त दिनदिनै त आउँदैन। अझ भन्यो भने हामी यहाँ त वर्षेनी पनि नआएर एक दुई वर्ष बिराएर आएको अवस्था छ, त्यो पनि नआओस्, त्यो पनि नआओस् भन्ने कामना हो। तयारी गर्न सकिन्छ। एकदमै जोखिमयुक्त ठाउँ छ भने त बर्खा भएरलाई छोड्नु पनि त पर्यो नि त। पहिल्यैदेखि चलेको चलन, गाउँ बेसीको चलन छ, यात्रा गुन्सा छ, एकदमै जाडो भयो भने हिमालको मान्छेहरू तल झर्नुहुन्छ भने अब बाढी छेउको मान्छेहरू अलिकति सुरक्षित ठाउँमा गएर त बस्नु पर्यो नि त। त्यति चाहिँ सरकारले पनि र सम्बन्धित समुदाय परिवारहरूले पनि गम्भीर रूपमा लिनुपर्छ।
1: अघि पनि चर्चा गर्यौं, तर यही कुरालाई अलिकति जोडे मैले, अति आवश्यक छ भनेर मेसेज आइसकेपछि अथवा कसैले खबर गरिसकेपछि अथवा कोही कराइसकेपछि पनि हत्तपत्त घर छोडिहाल्न मान्छेहरू नमान्ने क्रम अहिले पनि बाँकी नै छ भनिन्छ। यस्तो अवस्थामा चाहिँ उनीहरूलाई कसरी बाहिर निकाल्ने?
0: एउटा उहाँहरूको के रहेछ भने, हाको जुन सम्पत्ति छ त्यो सुरक्षित हुँदैन कि, यहीँ बसेँ भने म जोगाउन सक्छु कि भन्ने, त्यो एउटा कारण हो। दोस्रो, उहाँहरूलाई त्यो विश्वास, यति ठुलो नआउला घट्ला लै चाहिँ नहाल्ला भन्ने खालको, जुन चाहिँ अघि हामीले भने अलिकति व्यवस्था, अलिकति बेपरवाही, असावधानी, त्यो रहेछ। यो दुईटा कुरालाई हामीले चाहिँ अब कन्भिन्स गर्नु पर्यो हुनुहुन्न, र कन्फर्म जोखिम छ भने त बल प्रयोग गरेर पनि निकाल्नु पर्यो, उहाँलाई जोगाउनु पहिलो प्राथमिकता हो।
1: यही बीचमा वृद्ध वृद्ध अपाङ्गता भएका व्यक्तिहरू छन् भने उनीहरूलाई चाहिँ त्यहाँको समुदाय त्यहाँको परिवारले कसरी व्यवस्थापन गर्ने?
0: महत्वपूर्ण पाटो छ, तर व्यवहारमा कस्तो देखियो भने उहाँहरू नै छुट्न सक्ने सम्भावना बढी देखियो। दुई चारवटा घटनामा चाहिँ वृद्ध वृद्धाहरू अपाङ्गता भएकाहरू त्यही छुटेका नलएर अनि ज्यान गएको
1: देखिएको
0: घटनाहरू पाइयो होइन। त्यसले गर्दा पूर्व सूचनाको तहहरू छ, एउटा सजग हुने तहमा खबर आउँछ, हामीलाई अवसर समय हुन्छ प्रशस्तै, त्यसपछि चेतावनी तह हुन्छ, त्यसपछि खतरा तह हुन्छ। तीन तहको जानकारी पाइन्छ, कहिलेकाहीँ तीन तहको नभएर एक्कासी अपर्झट हुन सक्छ अर्को कुरा हो, नत्र सामान्यतया जहाँ पूर्व सूचना प्रणाली अलिक व्यवस्थित क्षमतावान सक्षम छ त्यहाँ तीन तहको जानकारी पाइन्छ। पहिलो तहको जानकारी पाउने बित्तिकै होइन, जुन सजग हुनुहोस् पछि धेरै गर्मी हुनेवाला छ, पछि ठूलो पानी पर्नेवाला छ भनेर जब खबर आएपछि हामीले जुन कमजोर वर्गका मान्छेहरू जसलाई बाहिरी सहयोग नभई आफै सुरक्षित हुन सक्नुहुन्न उहाँहरूलाई सुरक्षित ठाउँमा लाने सार्ने कुराहरू गर्दा त प्रशस्त समय हुन्छ नि त, त्यो गर्नु पर्यो, गराउनु कागज राख्ने, आफ्नो घर त जोखिम मुक्त ठाउँमा छ, कहीँ आश्रय स्थल होला, आफन्त होला होइन, उहाँहरूको रेखदेखको कुरा, त्यो चाहिँ बल्यबाङ्गा हुन्छौँ नि हामी, बल्यबाङ्गा चाहिँ सायद चेतावनी पाएपछि सरे भयो अथवा खतरा छ अब
1: भनेपछिसम्म
0: सर्दा पनि लगभग पुग्यो उहाँहरू सक्नुहुन्छ, बाँकीलाई पहिल्यै गर्नु। र कतिपय जस्तो भोलि बर्खा लागिसकेपछि बाटो बन्द हुन्छ, खोला कल्सा बढेर कच्ची बाटाहरू छन्, त्यहाँ उद्धार गर्न पाइँदैन, त्यस्तो छ, नजिकै अरू स्वास्थ्य आदि छैन भने त्यतिखेरको चाहिँ जस्तो सानो बच्चा भएका अथवा गर्भवतीहरू अथवा स्वास्थ्य स्थिति जोखिम भएका मान्छेहरू त पहिले सुरक्षित ठाउँमा सरेर बस्दा पनि राम्रो, किनभने घटना घटिसकेपछि उहाँहरूले उद्धार पाउन गाह्रो हुन्छ नि त।
1: हामी विपद व्यवस्थापन विज्ञनाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ। हामी अब स्थानीय सरकार र समुदायको भूमिकाको बारेमा कुरा गरौँ। हामीले हुन त अहिलेसम्म यो गर्ने भन्ने कुराहरू कतै न कतै स्थानीय सरकार र समुदायसँग नै जोडिएको छ र संघीय सरकारले पनि गर्नुपर्ने कुराहरू छ, तर यो स्थानीय सरकार र समुदायलाई नै केन्द्रित गर्दा चाहिँ विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कतिको हुन्छ? ऊ नजिकको सरकार हो, गर्मीको व्यवस्थापन र यो बाढ़ी पहिरोको व्यवस्थापनको लागि चाहिँ स्थानीय सरकारहरू अहिले कतिको तयारी भएको देख्नुहुन्छ तपाईँले?
0: फलफल चर्चाका हिसाबले अब चर्चामा आएको छ विषय, तर जुन एकदमै सशक्त तयारी हुन्छ नि त्यो चाहिँ एकदमै कम छ कि, कुरा भएकै छ, चर्चा भएको छ, छलफल भयो भन्ने होइन, छलफलले त हुँदैन नि त, छलफल त गर्नु पर्यो, सुरुवात त्यहीँबाट हुने होला, तर अरू तयारीहरू चाहिँ अब कम देखिन्छ। यस्तो गर्मी हुँदैछ भने उहाँहरूले त्यो विद्यालयमा बिदा दिने बाहेक अर्को उपाय केही भएको छैन, गर्मी त यो वर्ष मात्रै होइन वर्षौंदेखि हुँदै आयो, तिनको सानो भएको विद्यालय परिवर्तन गर्नु पर्थ्यो, विद्यालयमा कुलिङ कुराहरू गर्नु पर्थ्यो होइन, यस्ता कुराहरू एकदमै एग्रेसिभ ढंगले भएको अवस्था छैन। र अब गर्मी छेक्न सकिँदैन, सामना गर्नको लागि जुन तयारी गर्नुपर्ने हो त्यो प्रभावकारी रूपमा हुनु जरूरी छ। त्यहाँको स्वास्थ्य शाखा, त्यहाँको शिक्षा शाखा, त्यहाँका कर्मचारी, निजी क्षेत्रको प्रोफेसनल होला, उद्योगी, व्यवसायी, किसान, यो त सबै लाग्नु पर्यो नि त आफ्नो क्षेत्रबाट, त्यो अभियान होइन, त्यो खालको मोबिलाइजेसन चाहिँ स्थानीय तहबाट भएको छैन। दुईवटा क्षेत्रमा काम हुनुपर्छ जस्तो लाग्छ मेरो अध्ययन र अनुभवबाट, एउटा संघीय क्षेत्रमा मौसम यस्तो हुँदैछ होइन, चरम अवस्था हुँदैछ, अति गर्मी हुने अवस्था छ, बाढ़ी पहिरो बढ़ने अवस्था छ भन्ने थाहा पाइसकेपछि त्यसको स्वास्थ्यमा असर के पर्ने हो, कृषि कर्ममा के असर पर्ने हो, पशुपालनमा के असर पर्ने हो, आवागमनमा के असर पर्ने हो, हाम्रा त विभिन्न मन्त्रालय विभाग छन् नि यसका, तिनीहरू बसेर त्यसको असर प्रभाव चाहिँ के लाएर विश्लेषण गरेर यो असर पर्छ भन्ने कुरा निर्कुल गरेपछि त्यो क्षेत्रगत पूर्व तयारी हुनुपर्ने हो नि, त्यो चाहिँ एउटा संघमा हुनु पर्यो र सुझाव होइन निर्देशन जे दिनुपर्ने हो त्यहाँबाट आउनु पर्यो। अहिले तपाईँले जति पाउनु भएको छ सबै एकै त्यही जल तथा मौसम विभागले मात्रै दिएको पाइन्छ, ऊ सबै विषयको जानकार होइन नि, उसले मौसम कस्तो हुन्छ अथवा बाढ़ी कत्रो हुन सक्छ भन्ने कुरा पो उसले जाने छ, त्यसपछि त्यसको चाहिँ अरू उद्योग कल कारखानामा के प्रभाव पर्छ भन्ने त या त उद्योग कल कारखानाका सम्बन्धित विज्ञहरूलाई निकायहरूलाई थाहा छ, उनीहरू अग्रसर हुनु पर्यो, र अर्को स्थानीय सरकारलाई थाहा हुन्छ किनभने उसलाई कहाँ के छ भन्ने थाहा छ नि त बढी, त्यही भएर यो दुई तहमा चाहिँ सरकार बढी क्रियाशील हुन जरूरी छ कामैको लागि कुराको लागि।
1: समन्वय कतिको पाउनुहोस् तपाईँ यतिखेर?
0: दुई तहमा पनि समन्वय चुनौती छ, अर्को अन्तर निकायगत दुईटा निकायहरू बीचमा पनि चुनौती छ, अरू विभिन्न देशमा राम्रा अभ्यासहरू के छन् भने पूर्वानुमान मौसम खराब हुँदैछ भन्ने पूर्वानुमान देखिने बित्तिकै सम्बन्धित क्षेत्रका मान्छेहरू चाहिँ टक्क जोडिएर उहाँहरूले ल यो प्रभाव पर्छ, पानी यति धेरै पर्छ काठमाडौँमा, काठमाडौँको कुरा गरौँ अथवा पोखरा कुनै शहरको, धेरै पानी पर्छ भन्ने भयो भने त्यहाँ यातायातको कुरा, त्यहाँ स्वास्थ्यको कुरा, त्यहाँ विपद व्यवस्थापनका कुरा, दमकल व्यवस्थापनका सम्पूर्ण प्रतिनिधिहरू जुट्छन्, आफ्नो ठाउँमा छलफल गर्छन् र तुरुन्तै यस्तो असर पर्छ अब म यो प्रतिकार गर्छु भनेर तयारी गर्छन्। हाम्रोमा त्यो खालको छैन, सूचनाले मात्रै भएन, एक्सनेबल हुनुपर्छ भन्छन्। एक्सनेबल हुनलाई मेहनतै गर्नुपर्ने हुन्छ। अघि नै हामीले भन्यौँ मान्छेलाई भनेर माइकबाट चिच्याएर भन्दा त हुँदैन होइन, बल प्रयोग गरेर सुरक्षित ठाउँमा लानुपर्छ भनेपछि हाम्रो मान्छेले कसरी व्यवहार गर्छन् भन्ने पनि बुझेर काम गर्नु पर्यो होइन। एउटा यो छ, यो दुई तहमा चाहिँ एउटा छरितो संयन्त्र बन्न जरुरी छ। अहिले विपद व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने भरमजदुर प्रयास गरेका छ, जुन संघ संस्था निकायहरू छन् सरकारी तिनीहरूले कामै नगरेका भन्ने चाहिँ होइन, तर गर्ने कार्यशैली चाहिँ परिवर्तन गर्नु पर्यो कि।
1: पालिकाहरू कुरा गर्दा चाहिँ झन्डै झन्डै 10 वर्ष अगाडि नै अधिकार प्राप्त पालिकाहरू चाहिँ आउँदै गर्दाखेरि हामीले गरेको आशा विपद व्यवस्थापन एकदम नजिकबाट हेर्ला नि यिनीहरूले चाहिँ एकदमै राम्रो व्यवस्थापन गर्छन् भन्थ्यो, तर अलमल लिए भनेपछि उनीहरूलाई सक्षम बनाउन चाहिँ अब के गर्न सक्छ।
0: अलमल्लीको अवस्था छ, एउटा त उहाँहरूले आफ्नो म्यान्डेट पुरै लिनु भएन, यसमा खर्च बढी दुःख बढी छ, त्यही भएर आमदानीका लाभका क्षेत्रहरूमा मान्छेले छिटै लिन खोज्छ होइन, अब यसमा सायद अर्कोले गरिदियोस् भनेर पन्छाउने प्रवृत्ति यो छ, त्यो हुनु भएन। दोस्रो, अब जनशक्तिको क्षमता कम छ उहाँहरूमा, आर्थिक क्षमता पनि कम छ, किनभने आधारभूत विकास अरू अरूमै अब खर्च गर्नुपर्ने हिसाबले आर्थिक लगानी कम छ, तर अहिले गरेकै लगानीलाई विपद संवेदी गर्न सकियो भने धेरै हुन्थ्यो, त्यो पनि गर्नुभएको अवस्था छैन। तेस्रो चाहिँ मोबिलाइजेसन छैन कि, जति जनशक्ति छ त्यसलाई पनि राम्रोसँग परिचालन भएको अवस्था छैन। जनशक्ति त छ नि त, स्वयंसेवा गरिदिनुहोस् भन्यो भने त्यो पालिकामा भएको कर्मचारी बाहेकको जनशक्तिले पनि त सहयोग त गर्छ नि त। हामीले विभिन्न ठाउँमा हेरौँ, सरसफाई भन्यो भने मान्छे जुटेकै छन्, अरू विभिन्न छ, मोबिलाइज गर्यो भने त यही हो नि जनशक्ति होइन। तलबै खाएको स्थायी नियुक्ति लिएको मात्रै त जनशक्ति होइन, तर त्यो स्थायी नियुक्ति लिएको कानूनले नै जिम्मेवार दिएको मान्छेले नेतृत्व गर्नु पर्यो, सहजीकरण गर्नु पर्यो र परिचालन गर्नु पर्यो, परिचालनको अभाव छ कि सर।
1: सरकार सँगसँगै हाम्रो गाउँ टोलहरूमा सामुदायिक विपद व्यवस्थापन समिति भन्ने पनि गरिन्छ, त्यो चाहिँ कतिको आवश्यक छ यो गर्मी र बाढी पहिरो यसरी पर्ने?
0: एकदमै आधारभूत संरचना त्यही हो र त्यही हुनुपर्छ भन्ने नै हाम्रो अनुभव हो होइन, तर यसको संस्थागत गर्ने कुरामा चाहिँ अब केही चुनौतीहरू देखिए, त्यो चुनौती काम गर्ने सन्दर्भमा खडा भएका पनि छन् होइन, र सामाजिक आर्थिक अवस्था पनि छ, यसलाई अलिकति समय लिएर केलाउँ। सामाजिक आर्थिक के छ भने त्यहाँ बस्ने मान्छेहरू आर्थिक रूपले विपन्न नै हुनुहुन्छ, जो जोखिममा हुनुहुन्छ त्यो, जो जोखिममा छैन उसलाई त्यति वास्ता हुने कुरा भएन, जो जोखिममा हुनुहुन्छ उहाँहरू नै सामुदायिक व्यवस्थापन समिति बनाउने संगठित हुने कुरा हो। उहाँहरू आर्थिक रूपले विपन्न हुनुहुन्छ, हिउँदमा कमाउन बाहिर जानुपर्ने हुन्छ, अथवा दिनभरि काम गरेर नकमाएसम्म परिवारको गुजारा चल्दैन, त्यसले गर्दाखेरि यताको सामाजिक काममा समय दिन भ्याउनुहुन्न, एउटा यो समस्या छ। अर्को, समय दिन्छु के गर्छु भने पनि स्रोत साधन उपलब्ध हुने, किनभने उहाँहरूले किन्न सक्ने खुबी त छैन, किन्न सक्ने भए त सुरक्षित ठाउँमै किनेर बस्नुहुन्थ्यो होइन, यो हो नि त अवस्था, त उहाँहरूलाई स्रोत साधन भरिपूर्ण गराउन सकिएको छैन, यो एउटा वास्तविक हो धरातली अवस्था। अर्को, जहाँ संगठित गर्नलाई संघ संस्थाहरू हामीले काम गरियो त्यसको तौर तरिका पुगेन, उहाँहरूलाई संस्थागत गर्नलाई पालिकामा दर्ता गर्ने, त्यहाँ जोड्ने, सरकारी संयन्त्रसँग संस्थागत गरिदिने काममा चाहिँ धेरै भएन। आयोजना रहन्जेलसम्म के भयो भने अलिकति सायद ढङ्ग नपुगेको, समूह गठन गर्ने त्यसको नाम पनि अलि अनौठो राखिदिने, आफ्नै पोर्ट्रेटसँग मिल्ने जस्तो, त्यो भए त अर्को संस्थाले गएर त्यहाँ काम नगर्ने भयो, अर्को संस्था गयो भने पनि फेरि अर्कै समूह गठन गरिदिने भयो, यस्ता घटनाहरू धेरै देखे। त्यही भएर अब 20-25 वर्षदेखि तपाईँको यसमा काम भइरहेको छ, समूहहरू बनिसकेका छन् के छ, तर तिनीहरू संस्थागत नहुने, एउटा प्रोजेक्ट सकिएपछि फेरि त्यो निरन्तर नहुने, पालिकाले जिम्मेवारी नलिने, यसमा दुईटा कारण भए, एउटा त पालिकाको कानूनी व्यवस्था भएन होइन, हामीले ड्राफ्ट गरेर केही पालिकाहरूले त्यसलाई चाहिँ अब संस्थागत गर्नुभएको छ, त्यो प्रक्रियामा छ, अनि संघीय निकायहरूको यसमा व्यवस्था छ, संघीय निकायले चाहिँ स्थानीय तहसम्मको कुरा गर्छ, समुदायको चाहिँ कुरा गर्छ, काम गर्दैन, ध्यान दिँदैन। ध्यान दिएको भए एउटा छाता कानून केही बनाउन सकिन्थ्यो, सदागर्छ गर्न सकिन्थ्यो, गाह्रो केही छैन। किसान समूहहरू दर्ता भएका छन् त्यस्तै त्यो विपसमूह पनि दर्ता गरेर पालिकाले त्यसलाई कानूनी रूपमा गर्न नसकिने कुरा त होइन। अनि संघ संस्थाले पनि त्यसलाई किन ध्यान दिनन् भन्दा पोलिटिकल इकोनोमी आफ्नो प्रोजेक्ट छ त्यही अनुसार त्यस्तै नाम राखिदियो, केही समय काम गर्यो, हिँड्यो, अनि सधैँ त आयोजनाको हुँदैन। पालिकाले पनि के भन्छ, फलना संस्थाको जिम्मेवारी मेरा जनता भन्दैन, फलना संस्थाका समूह। यो प्रक्रिया चाहिँ एकदमै छिटो सुधार्न जरुरी छ।
1: हामी विपद व्यवस्थापन विज्ञदिनाथ पण्डाईसँग कुराकानी गर्दैछौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अलिकति भविष्यको कुरा र तपाईँको सन्देशलाई जोडेर म कुरा गर्छु। तपाईँको वर्षौंको अनुसन्धान काम र अनुभवले सबैभन्दा एकदमै मन दुखाउने कुरा अघि हामीले बारम्बार चर्चा गर्यौं, जान्दा जान्दै पनि व्यवस्था गर्ने यो कुरा चाहिँ सुधार गर्न सकेका छैनौं, कस्तो लाग्छ तपाईँलाई यो लामो समय काम?
0: यसमा तह तहमा छन् होइन, अब धेरै निराशै हुनुपर्ने पनि छैन। हामीले राम्रो उपलब्धिहरू हासिल पनि गरेका छौँ, किनभने मरेको भए गणना गर्नमा आउँछ तर बचेका छन् नि त, तिनलाई किन गर्नु पर्यो र हामी पनि कतिपय हिसाबले जोगिएका होला। अब एउटा नीति योजनाका हिसाबले हेर्दाखेरि चाहिँ नीतिहरू बने तर कागजमा धेरै भए कि व्यवहारमा हुनुपर्ने हो, जुन हामीले अघि पनि कुरा गऱ्यौँ, र खप्टुवा योजना चाहिँ धेरै भयो। अलिकति नाम फेरेर उही योजना बनाउने, फरक फरक संस्थाले काम गरेको छ भने फरक फरक अलिकति नाम फेर्ने अनि योजना बनाउने, लागू गर्नेतिर चाहिँ ध्यानै गएन, खालि योजना बनाउनेतिर मात्रै बढी भयो। योजनाका खातै खात भए तर लागू गर्ने मामलामा चाहिँ एकदमै कम भयो, यो चाहिँ दुःख लाग्छ। हामीले पनि निरूपण गर्न सकिएन, कुरा त मैले धेरैसँग गरेको छु तर त्यसले गर्दा म अप्ठ्यारो भएको छु कि, किनभने यसमा पोलिटिकल इकोनोमी छ, संघ संस्थाहरूले ध्यान दिनुपर्ने हो, तर खालि ह्युमेनिटेरियन बिजनेसको रूपमा हेरियो कि, खप्टुवा योजना चाहिँ एकदमै धेरै भए। र यो नियन्त्रण गर्नुपर्ने सरकारी निकायहरूबाट हो, त्यहाँ पनि जति जिम्मेवार जवाफदेही जति संवेदनशील हुनुपर्थ्यो यो मामिलामा उहाँहरू भएको पाएको छैन, यो पहिलो कुरा। समुदायको लेभलमा त अघि हामीले कुरा गरिसक्यौं, हाम्रो ओभरअल माहौल नै यस्तो भयो कि एकदमै हल्का फुल्का रूपमा लिने जे कुरालाई पनि, दोष जति अन्त लगाइहाल्ने, आफ्नो जिम्मेवारी देख्दै नदेख्ने, अलिकति केही छ भने सरकारले गरेन भनिदियो, अलि जटिल केही कुरा छ जलवायु परिवर्तन भनिदियो, आफ्ना जिम्मेवारीबाट भाग्ने यो प्रवृत्तिमा पनि हामीले जति मेहनत गर्ने हो होइन, अपेक्षित उपलब्धि हासिल हुन नसकेको यो कुराहरू छ। नबुझ्नेले त बुझेनन्, तर बुझ्नेले चाहिँ खालि योजना बनाउने, त्यही संशोधन गर्ने, खालि त्यही खेतीभन्दा अब अलिकति फरक ढंगले जानु पर्यो। र विकास निर्माण गर्दाखेरि चाहिँ अलिक दुःख लाग्दो के भने, तत्कालको थोरै लाभका लागि ठूलो दोहन गरिदिने, जस्तो ढुङ्गा माटो खानी लगाएका कुरा हेर्नुभयो, सड़क बनाउँदाखेरि होइन, तत्कालको मात्रै हेर्ने, तर त्यसैले गर्दाखेरि झन ठूलो जोखिम आउँछ भन्ने थाहा पाए पनि त्यसलाई व्यवस्था गरेर अघि बढ्ने, यो पनि दुःख।
1: हजुर, अब अन्तिममा जाँदै गर्दाखेरि हामीले आज समग्रमा गर्मी र पानीजन्य
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
14: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
14: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
12: सम्पर्क फोन 0825909079 मोबाइल नम्बर 98478010030 र 98229554555।
16: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
17: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: ब्लड प्रेसर हाई लो भएका
16: कोलेस्ट्रोल बढी भएको
17: मुटुको गति एकनास नभएको
16: मुटु डुक हुने डर लागे जस्तो महसुस हुने
17: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
16: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
17: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: बिरामी जाँच्ने मिति 8 जेठ 15 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825909410 मोबाइल नम्बर 98478829913 र 98095128371।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।
21: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
21: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478823572।
25: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
26: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्ण सेन इच्छुको पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरिएको छ। पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरेको हो। त्यसैगरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्ण सेन इच्छुकको पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओलीलाई र लोककुमारी रिजाल पत्रकार पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डाङ्गीलाई प्रदान गरिएको छ। स्मृति दिवसको अवसरमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि र जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो। पछिल्लो समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। प्रमुख अतिथि शर्माले पत्रकार इच्छुकले देखाएको बाटोमा अहिलेको पत्रकारिता हिँड्न सके मात्रै इच्छुकको प्रति सच्चा सम्मान हुने बताउनुभयो। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्व अध्यक्ष केबी मसाल, केएल बुढाथोकी, लोककुमारी रिजाल पुरस्कार स्थापनाकर्ता अर्जुन कुमार रिजाल, पुरस्कृत व्यक्तित्व पत्रकार महासंघका पूर्व सचिव भूपेन्द्र ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङका सचिव जेएन सागरले गर्नुभएको थियो। 2013 सालमा जन्मिएका पत्रकार प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको 2059 जेठ 13 गते माओवादी युद्धका क्रममा तत्कालीन नेपाली सेनाले पक्राउ गरी यातना दिँदै हत्या गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा परीक्षा सकेको 45 दिनभित्र सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशन सम्बन्धी कामलाई तीव्रता दिएको छ। परीक्षा सकेको 2 साता मात्रै भएको छ। यसबीचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित 50% भन्दा धेरै काम सकिसकेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम आधाभन्दा बढ़ी सकिएको छ। परीक्षण भइसकेको उत्तर पुस्तिकाको प्राप्ताङ्क सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ। जुन विषयको उत्तर पुस्तिका परीक्षण सकिन्छ त्यसको सम्परीक्षण पनि तत्कालै शुरू गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले बताउनुभयो। नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तर पुस्तिका परीक्षण शुरू गरेको थियो। मुलुकभरका विभिन्न 42 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको परीक्षा नियन्त्रक शर्माले बताउनु भएको छ। परीक्षामा मुलुकभरबाट 4,18,000 परीक्षार्थी सहभागी भएका थिए। बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा पनि परीक्षा सकिएको 29 दिनमै प्रकाशन गरेको थियो। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत आज दिउँसो 1 बजे बस्दैछ बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाब सामाजिक विकास मन्त्री तिमिल सिन्हाले दिने कार्यसूची रहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाब मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुनेछ। त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने भएको छ।
र भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कड़ाईका साथ लागू गरिएपछि सहायका नाकाबाट तस्करी बढ़ेको छ। यहाँ स्थित मुख्य नाका जमुनामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेक जाँचमा कड़ाई गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरू साइड नाकालाई प्रयोग गर्ने गरिरहेको पाइएको छ। तस्करी र अवैध आयात विरूद्ध कड़ा रूपमा कार्यवाही शुरू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले दैनिक जसो ठूलो परिमाणमा भन्सार छलेर भारतबाट भित्राइएको सामान नियन्त्रणमा लिन थालेपछि यसो पुष्टि भएको हो। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु,
8: छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
9: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
11: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-977
12: र 98-578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
18: उपचार हुने रोगहरू
17: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बीपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
12: दिनेश सर नमस्कार।

0: कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
1: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
2: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
0: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
3: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
4: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
10: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा

0: शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
1: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
1: यातायातको सुविधा भएको,
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
1: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय चौडियार दान।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: नमस्कार, जी हो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीव राम भण्डारी आज यहाँहरू सामुने उपस्थित हुनुहुन्छ। नवराज सिलवाल उहाँ पूर्व सांसद हुनुहुन्छ, नेकपा एमालेका नेता। आज म उहाँसँग समसामयिक विषय उठान गर्ने मेरो प्रयत्न रहनेछ। घरेलु आन्तरिक राजनीति, नेपालमा वामपन्थीहरूको राजनीतिक भविष्य र विश्वमा घटेका विविध घटनाहरूलाई केन्द्रमा राखेर विश्लेषणात्मक र सूचनामूलक ढंगले उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। किनभने उहाँ सुरक्षा मामिलाका पनि ज्ञाता भएको हुनाले विश्वमा अहिले जुन परिस्थिति सिर्जना भइरहेछ, तेस्रो विश्व भनिन्छ, खास गरी कमजोर राष्ट्रहरू, यसमा राष्ट्रसंघको भूमिका अत्यन्त निरीह जस्तो देखिएको छ भने साना राष्ट्रहरू असुरक्षित पनि छन्। त्यसमध्येमा नेपाल अझ अप्ठ्यारोमा छ भन्ने कैयौंको बुझाइ छ। यो विषय पनि जोड्ने मेरो जमर्को रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत छ है त कार्यक्रममा। अब म कहाँबाट प्रवेश गरे भने, तपाई नेकपा एमालेको पूर्व निर्वाचित सांसद, नेतृत्व पंक्तिमा रहेर काम पनि गर्नुभयो। नेकपा एमाले यो गत जुन ढंगले चुनाव भयो, त्यो चुनावको जो परिणाम पछि उत्पन्न यसो परिणाम हेर्दा पार्टी ठूलो संकटमा छ भन्ने अर्थ लाग्छ। बाहिरबाट यसो हेर्दा वास्तवमा यो सचिवालयको जुन बैठक छ, ओलीजीले के चाहेको र सचिवालयका सदस्यहरू के चाहिरहेका थिए त के निकास निस्क्यो? भले यो केन्द्रीय कमिटिको बैठक त आउँदैछ, तथापि यो अलिक प्रस्ट्याइदिनुहोस् त, सुनौ त।
4: ठिकै, अब हामी वास्तवमा पुरानो एउटा खालको चाहिँ नि मुलुकको समृद्धिमा, स्थायित्वमा, राष्ट्रियताको सवालमा र जनजीविका लगायत सामाजिक आर्थिक रूपान्तरणको लागि यो पार्टीले ठूलो योगदान गरेको पार्टी हो। तर अब काम गर्दै आउँदाखेरि अब अहिले जनताबाट जुन ढंगले चाहिँ निर्वाचनमा हामीले जुन खालको एउटा परिणत एउटा खालको चाहिँ नि
3: अपेक्षित कि अनपेक्षित परिणाम, मतलब
4: यस्तै हुन्छ भन्ने थाहा थियो? केही चाहिँ अपेक्षा पनि थियो, किनभने हाम्रा कमी कमजोरीहरू र
3: यो अवस्थामा पुग्छौं भन्ने लागेको
4: थियो। भदौ 2324 घटना पछाडि जुन खालका परिस्थितिहरू सृजना हुँदै आए र त्यो राजनैतिक परिस्थितिले जुन मोडहरू लिँदै आयो, नयाँ सरकारबाट त्यसपछि चुनावको सवाल आयो र त्यसमा पनि जनताहरूको र त्यतिखेरको तत्कालीन अवस्थामा हामी सरकार, हाम्रो अध्यक्ष सरकार प्रमुख भइरहँदाखेरि हामीले रिस्पोन्स गर्ने सवालमा, त्यसलाई अड्रेस गर्ने सवालमा जे जसरी काम गर्यो, त्यो त्यो इस्युलाई लिएर चाहिँ एउटा खुलै खालको राष्ट्रिय रूपमा एउटा भावना, एउटा सोच, एउटा दृष्टिकोण निर्माण हुँदै गएको अवस्थामा चुनावमा हामी जाँदाखेरि के अपेक्षित पनि थिए।
3: अर्थात ओलीजी असफल हुनुभयो पार्टीको नेतृत्व सम्हाल्न र सरकार सञ्चालनका सवालमा पनि असफल देखिए।
4: होइन, अब ओली अध्यक्ष ओलीको चाहिँ वास्तव उहाँले उहाँलाई यसरी फेरि अलिक कमजोर रहेको अवस्थामा एकदम अट्याक गर्नुपर्छ, प्रहार गर्नुपर्छ भन्ने मानसिकतामा राखेन। उहाँले आफूले सकेसँग आफ्नो क्षमताले र आफ्नो समयमा योगदान गर्नुभएको छ। त्यो योगदानलाई
3: त्यो इतिहास
4: हो त्यसलाई। तर अहिलेको चुनौती, अहिलेको जुन भन्नुहोस् न, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा इभल्भ भइरहेका घटनाहरू, राजनीति हो, जियो पोलिटिक्स हो, र जनताका युवाहरू, खास गरी युवाहरूका अपेक्षाहरू र हामीले एड्रेस गर्न नसकेका युवाहरूका रोजगार सब लगायतका विकास निर्माण र इकोनोमीलाई अगाडि बढाउने सवालमा जुन खालको अपेक्षा थियो अनुसारको चाहिँ वास्तवमा कंग्रेस र एमालेको गठबन्धनको सरकारले त्यसरी त्यो अपेक्षा अनुसारको काम गर्न नसकिरहेको खालको स्थिति देखिँदै थियो र जुन ढंगले भदौ 23 र 24 घटना हो त्यसपछि चाहिँ हामीले त्यसलाई अड्रेस गर्ने सवालमा सरकारले जसरी गर्नुपर्थ्यो त्यो सवालमा केही कमी कमीहरू भए त्यसपछि चाहिँ अब उहाँले गरेका हिजोका पोजिटिभ कन्ट्रिब्युसनहरूलाई पनि वास्तवमा त्यसलाई हामीले अन्डरमाइन गर्नु हुँदैन तर अब परिस्थिति नयाँ चुनौती नयाँ परिस्थिति नयाँ विश्व वातावरण नयाँ जियो पोलिटिक्स युवाहरूको नयाँ एउटा उभार एउटा सोच एउटा दृष्टिकोण अपेक्षा र इन्टरनेट र जुन भन्छ न कम्युनिकेसन
5: सूचना र प्रविधिको
4: प्रविधिले जसरी संसारभरिको चाहिँ नि इन्फर्मेसन यहाँ ल्याइरहेछ अपेक्षा बढाएछ नि त्यो ढंगले आफूलाई हामीले परिमार्जित गर्न जाने सवालमा अध्यक्ष ओलीले पनि अब बिस्तारै आफूले दिनुपर्ने योगदान दिइसकेपछि अब एउटा खालको नयाँ पुस्तालहरू चाहिँ भन्नुहोस् न रूपान्तरण गर्दै पार्टीलाई रूपान्तरण गर्दै नयाँ खालको पुस्तान्तरण गर्ने पार्टीलाई पुनर्गठित गरेर जाने सवालमा उहाँ प्रिपेयर भएर जाँदाखेरि चाहिँ वास्तवमा उहाँ एउटा चाहिँ नि हिजोको चाहिँ योगदान जुन ढङ्गको योगदान छ त्यसमा उहाँको एउटा पोजिटिभ चाहिँ एउटा इमेज जनमानसमा रहने खालको स्थिति हो
5: मतलब सकारात्मक सन्देश जान्छ उहाँको छवि पनि अलिक उजिलिन्छ व्यक्तित्व बढ्छ बन्छ
4: उहाँले अब चाहिँ
5: नयाँ बिग्रेको छवि सुधार्न सकिन्छ भन्ने
4: नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गरेर मैले चाहिँ पछाडि बसेर चाहिँ कसरी कन्ट्रिब्युसन गर्न सक्छु आन्दोलन गर्छु भन्ने ढङ्गले उहाँ प्रिपेयर भएर जाँदाखेरि चाहिँ यो आन्दोलनलाई यो पार्टीलाई पनि राम्रो गर्छ
5: म अलि छिचोलेरै प्रश्न गरौँ है यसको अर्थ के ओलीजीले अब अध्यक्षको जो जिम्मेवारी उहाँले त महाधिवेशनबाट निर्वाचित हुनुभएको छ कि उहाँले छोड्नुपर्छ र नयाँ पुस्तालाई वा नयाँ मानिसलाई हस्तान्तरण गर्नुपर्छ भन्न खोज्नु भएको हो तपाईँ
4: अब उहाँले चाहिँ दिस इज हाई टाइम द्याट ही हेज टु ट्रान्सफर द पावर उहाँले अर्को व्यक्तिलाई अर्को चाहिँ जेनेरेसनको मान्छेलाई अगाडि ल्याएर आफू पछाडि जानु नै सबभन्दा उपयुक्त
5: त्यो उहाँ आफूलाई अनुकूल भएको बेलामा उहाँले महाधिवेशन पनि गराउनुभयो पार्टीको र महाधिवेशनबाट फेरि उहाँ निर्वाचित भएको दृश्य छ त्यो कसरी म्यानेज गर्ने अर्थात् जुन अहिलेको संरचना छ पार्टीको त्यो त पछि धेरै वर्षपछि आउँछ अर्को महाधिवेशन कसरी म्यानेज गर्ने भन्ने
4: कस्तो हुन्छ भने उहाँले चाहिँ अब हाम्रो चाहिँ पार्टी विधानमा दुई कार्यकाल भन्ने थियो उमेरको पनि हक थियो
5: 70 थियो दुई पटक भन्दा अध्यक्ष हुन नपाइने
4: अन्त 70 हटाउँ भन्ने सवालमा पनि एउटा खालको ठिक किनभने उमेर भन्दा पनि दुई टर्म कार्यकाललाई चाहिँ वास्तवमा जुन ढङ्गले संशोधन गर्यो त्यसमा चाहिँ धेरै कार्यकर्ताहरूको नेताहरूको चाहिँ विमति छ उहाँले आफ्नो युगमा आफ्नो टाइममा आफै दिन सक्ने योगदानहरू दिएर वास्तवमा अर्को पुस्तालाई अगाडि बढाउनुपर्छ वास्तवमा नेचुरल एउटा कोर्स अफ लिडरसिप डेभलपमेन्टको चाहिँ त्यो एउटा
5: मतलब सम्मानजनक विदाई हुनु
4: पर्यो त्यसरी जानुपर्थ्यो उहाँले चाहिँ अब आफै नवीकरण हुँदैन भन्ने खालको स्थिति गर्नुभयो त्यसले गर्दा यो खालको वातावरण चाहिँ अनि फेरि पार्टीभित्र त एउटा कार्यकर्ताको नेता भन्ने सवाल एउटा होला अर्को चाहिँ फेरि तपाईँको जनताको नेता पनि भन्नु पऱ्यो नि त्यही कारण त्यसमा चाहिँ के समस्याहरू देखिएको त्यसले गर्दा अब चाहिँ यो खालको परिस्थिति चुनाव पछाडि र अहिले सचिवालयमा पनि अधिकांश मानिसहरूले चाहिँ होइन अब तपाईँ चाहिँ एउटा संरक्षकको रूपमा अथवा हामीलाई चाहिँ गाइड गर्ने सवालमा चाहिँ कार्यकारी भूमिकाबाट चाहिँ विदा लिनुहोस् भनेर भनिराख्दाखेरि होइन म नभई हुँदैन भन्ने खालको स्थितिबाट चाहिँ उहाँ
5: अझै पनि उहाँको धारणा चाहिँ त्यो सचिवालयमा उहाँ अल्पमतमा परेको हो
4: परिस्थितिले त्यस्तै देखिन्छ तर अब
5: तर छोड्ने मनसुभा उहाँको रहेन
4: मलाई लाग्छ उहाँले अब केन्द्रीय कमिटीसम्म जाउँ साथीहरूको चाहिँ भावना पनि बुझौँ र त्यसपछि एउटा खालको निर्णय गर्छु भन्ने सोच पनि हुनु होला भन्ने मलाई लाग्छ
5: केन्द्रीय कमिटीबाट यो निकास आउँछ त
4: निकास आउनुपर्छ यदि निकास नआउने हो भने र हामी चाहिँ साङ्गठनिक रूपमा वैचारिक रूपमा नेतृत्व परिवर्तनको सवालमा अब हामी नयाँ ढङ्गले जान सकेनौँ भने किनभने यो चुनावले त राजनीतिलाई पुस्तान्तरण गरिदिइसकेका छ जान सकेनौँ भने त फेरि हामी सचिने कि सकिने भन्ने ठाउँ हुन्छ त्यही यो आन्दोलनलाई बजाउने हो र हिजोको योगदानलाई हिजो गरेका चाहिँ नि कन्ट्रिब्युसनहरूलाई चाहिँ नि मा फेरि अरू इटा थपेर जाने र मुलुकको लागि एउटा महत्वपूर्ण चाहिँ एउटा फोर्सको रूपमा आफूलाई उभ्याइराख्ने हो नि यो आन्दोलनले समय अनुसार परिवर्तन हुन्छ। नेतृत्वको सवालमा, वैचारिकताको सवालमा, सांगठनिक सवालमा र आफ्नो विचार कार्यशैली र जनतासँग क्रोसको सवालमा आमूल रूपमा परिवर्तन गरेर नयाँ ढङ्ग जान्छ।
5: उहाँलाई के जबरजस्ती बाहिर्याउने स्थिति बन्न सक्छ यदि उहाँले स्वैच्छिक ढङ्गले इच्छा ऐच्छिक ढङ्गले नै छाड्नु भएन भने भन्न खोज्नुभयो?
4: अनि त्यस्तो नहोला, किन उहाँले उहाँ पनि एउटा सिजन पोलिटिसियन हुन् त्यसले गर्दा त्यत्रो ठुलो नेताले चाहिँ अब एउटा खालको परिस्थिति चाहिँ अब एउटा हेर्नु त म के रहेछ केन्द्रीय कमिटीसँग उनीहरूको भावना भन्ने खालको होला। त्यसमा चाहिँ एउटा खालको परिस्थिति आएछ उहाँले एउटा
5: मतलब घोक्रे ठ्याकै लाउनु पर्ने अवस्था बन्दैन
4: तपाईँको
5: विकल्प को त? अब यसो हेर्दाखेरि अब अनेकौं मानिसले चर्चा गर्छन् विद्यादेवी भण्डारीको नवीकरण भयो सदस्यता वा पार्टीभित्रकै अरू कोही छन् कि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो स्थान ग्रहण गर्ने कि वा नयाँ पुस्ताका कोही आउने हो कि के हो त?
4: होइन अब पुस्तान्तरण भएर जानुपर्छ, अहिले व्यक्तिगत ठ्याक्कै यही भनेर भन्ने खालको स्थिति अहिले नहोला। मैले त्यसरी भन्दाखेरि फेरि राम्रो मेसेज पनि नजाला, तर अब पुस्तान्तरण भएर टेस्टेड फेल एन्ड लिडरहरूले छोड्नुपर्छ। उहाँहरूले अवसर पाउनुभयो, नेतृत्वमा जानुभयो, अवसर पाउनुभयो, बार बार मन्त्री हुनुभयो, सांसद हुनुभयो, पदको पार्टीको ठुलो पदमा बस्नु, तर उहाँहरूले गरेको चाहिँ नि जुन डेलिभरी छ त्यसले चाहिँ वास्तवमा जनता र कार्यकर्ताको अपेक्षा अनुसार गर्न नसकेको साथीहरूले बाटो छोडेर नयाँ नयाँ नेतृत्वलाई नयाँ चाहिँ अनटेस्टेड अहिलेसम्म टेस्टेड नभएको सम्भावना
5: नभएको
4: सम्भावना बोकेको गर्न सक्ने अहिलेको नयाँ चुनौती नयाँ जेनेरेसन नयाँ युग अनुसारको चाहिँ परिस्थितिले बुझेको टेक्नोलोजी एडभान्समेन्टलाई बुझेको अब डिजिटल पोलिटिक्समा गइसकेको छ। अब एक खालको चाहिँ सोसियल मिडिया ड्रिभन पोलिटिक्स भइसकेको छ। अब इन्डियामा त तपाईँको कोक्रोच जनता पार्टी भन्ने एउटा अभियानै सुरु भएको छ। त्यसले गर्दा अब हामी चाहिँ हिजोको भनौँ न पुरानो किताब पुरानो विचार पुरानो नेता र पुरानो चाहिँ तपाईँको सोचले चाहिँ नयाँ चुनौतीहरूलाई लिड गर्न सक्छ।
5: त्यो के अब पार्टीको नाम पनि फेर्ने म जस्तो मार्क्सवाद लेनिनवाद अनि अन्तिम गन्तव्य हाम्रो साम्यवाद हो समाजवादी हौ हामी यस्ता यस्ता फुँदा जोड्छ कमरेड लाल सलाम यसो गरिन्छ नि होइन। अब यसो हेर्दा असामाजिक जस्तो देखिने कि समाजमा जो हाम्रो जुन समाज यो समग्र के यो बाटो पनि अलि अलग हुने
4: पोलिटिक्स भने कस्तो जनताको अपेक्षा अनुसारको चाहना अनुसार र समयको युग अनुसारको चाहिँ परिवर्तन भएर जाने हो। पोलिटिक्स गतिशील हुनुपर्छ
5: गतिशील
4: होइन जनताको चुनौती चाहना युगको आवश्यकता अनुसार चाहिँ आफूलाई परिमार्जित वैचारिक रूपमा परिमार्जित गर्नुपर्छ सांगठनिक रूपमा परिमार्जित गर्नु पर्यो आफ्नो कार्यशैलीमा परिमार्जित व्यवहारमा परिमार्जित गर्नु पर्यो र पोलिटिक्स चाहिँ जीवनयापन गर्ने माध्यम होइन कि यो चाहिँ सर्भिस हो
5: सेवा
4: हो यो सेवा हो र मैले पोलिटिक्स भनेको मुलुकको लागि गर्ने हो भन्ने ढङ्गको दृष्टिकोणका साथ अब अवतरण भएर नयाँ ढङ्गले ट्रान्सफर्मेसनमा जानु पर्यो नि। ट्रान्सफर्मेसन भएर जाँदाखेरि कहाँ कहाँ पुगिन्छ
5: मतलब यो कतिसम्म यसो हेरौँ पुरौँ भन्ने अवस्था हो यो के एक महिना दुई महिना छिनो फानो भन्छ नि फाइनल
4: होइन। अब कस्तो हरेक पोलिटिकल पार्टीको आफ्नो एउटा संगठन हुन्छ विधान हुन्छ त्यसका प्रक्रियाहरू हुन्छन् त्यो अनुसारको वास्तवमा एउटा कोर्स मात्रै जानु
5: अनि यो अरू खुद्रा मसिना साना साना पार्टीहरू छन् अर्को नेपाली कम्युनिस्ट पार्टी भन्ने पनि एउटा राष्ट्रिय पार्टीकै रूपमा अहिलेसम्म जीवित छ तिनीहरूसँग एकता सहकारी यो के केही सम्भावना छ अथवा के कुरा हो यो पुष्पकमल दाहालजी बारम्बार व्यक्त गरिरहेका छन् मिलेर जानुपर्छ।
4: अब पुष्पकमल दाहालजीहरूसँगको एकता चाहिँ मलाई लाग्दैन त्यसले पोजिटिभ किन एकचोटि भएर त्यो चाहिँ सस्टेन गर्न नसकेको त्यो फेल्ड एटेम्प्ट हो। अब त्यसलाई चाहिँ कुनै पर्टिकुलर इन्डिभिजुअल नेताहरूको चाहिँ भविष्य सुनिश्चित गर्नलाई अथवा उसलाई टिकाइ राख्नको लागि यो खालको चाहिँ नि प्रयास चाहिँ फ्युटाइल हुन्छ। तर अब त्यहाँ रहेका हजारौँ लाखौँ चाहिँ कार्यकर्ताहरू त्यहाँ रहेका कार्यकर्ताको भावना मुलुकप्रतिको उनीहरूको समर्पण परिवर्तनप्रतिको उहाँहरूको आकाङ्क्षा त्यस्तो जमातहरू त एकसामा आउन सक्ने परिस्थिति भन्छ। तर जसरी नेतृत्वले देखेका नेतृत्वहरूले फेल नेतृत्वहरूले बार बार चाहिँ पोजिसनमा गएर डेलिभर गर्न नसकेका नेतृत्वहरू फेरि एक ठाउँमा आएर हामी चाहिँ फेरि कब्जा गर्छौँ भन्ने खालको दृष्टिकोणहरूले चाहिँ यो आन्दोलन अगाडि बढ्छ।
5: त्यो अध्याय समाप्त भयो
4: त्यो देखि
5: मतलब एकताको पनि कुनै त्यस्तो सम्भावना छ कार्यकर्ता आउँछन्
4: होइन हामी पहिला हामीले चाहिँ हाम्रो हिजोका अनुभवहरूबाट हामी परिभाषित हुनु पर्यो. अब हामी नयाँ ठाउँमा छौँ, नयाँ दृष्टिकोण छ, वैचारिक रूपमा हामी अझ परिमार्जित रूपमा अगाडि आएको छौँ. नेतृत्व सवालमा यो सब ल साथीहरू काम गरौँ भन्ने खालको स्थिति हुँदा त हरेक नेसनल लाइफका वर्कसप लाइफका मानिसहरू जोडिनुहुन्छ नि
5: सर. कम्युनिस्ट राजनीतिका सभामा लेफ्ट मुभमेन्ट अर्थात् वाम राजनीतिका सभामा एउटा मात्रै प्रश्न, त्यसपछि म अरू करेन्ट सिचुएसन अन्तर्राष्ट्रिय घटनामा प्रवेश गर्छु है. यो नाममा के छ, नामको सवाल उप के धारणा छ तपाईँको व्यक्तिगत धारणा सुनाउनु.
4: यो त कस्तो छ भने म सांसद हुँदाखेरि अमेरिकन पार्लियामेन्टहरू छ एउटा प्रोग्राममा अमेरिकामा कुरा भन्दाखेरि उहाँले के भन्नु, नेकपा एमाले तपाईँहरू चाहिँ सोसियलिस्ट हो, तपाईँले ओपन मार्केट इकोनोमी पनि इम्ब्रेस गर्नुभएको छ, तपाईँ ह्युमन राइट्सको सवालहरू, फ्रिडमको सवालहरू, रुल अफ लको सवालहरूमा तपाईँको त्यो हाम्रो जनताको बहुदलीय जनवाद भन्दैछ. तपाईँ त पुरै कम्प्लिट डेमोक्रेट हो, तर सर तपाईँहरू किन कम्युनिस्ट भन्नुहुन्छ, तपाईँहरू त विचार शैली दृष्टिकोण त कहीँ कम्युनिस्ट होइन. त्यही कारण तपाईँले यो नाउँ चाहिँ परिवर्तन गर्नुपर्छ, किन वेस्टले चाहिँ कम्युनिस्ट भन्ने शब्दलाई चाहिँ वास्तवमा हामीले चाहिँ हाम्रो यो नेगेटिभ कन्नोटेसनमा जान्छ. तपाईँहरूको व्यवहार, तपाईँहरूले काम गर्नुभएको छ, विकास गर्नुभएको छ, अन्तर्राष्ट्रिय सम्बन्धको सवाल छ, तपाईँहरूको दृष्टिकोण सोच त तपाईँ त डेमोक्राट हो नि, होइन हामी डेमोक्राट नै हो मैले भनेको थिएँ. तर अब नाउँको सवालमा व्यवहार सबभन्दा महत्त्वपूर्ण हो, त्यसलाई पनि समयअनुसार ट्रान्सफर्मेसन गरेर जानैपर्छ होला नि भनेर मैले आएर मैले नेताहरूसँग कुरा गरेँ. उहाँहरू पनि होइन, मदन भण्डारीको पालादेखि नै हामी चाहिँ परिवर्तन भएर जानुपर्छ भन्ने सवाल हो. त्यसले गर्दा यो कम्युनिस्ट भन्ने शब्दप्रतिको जुन एउटा वर्ल्ड वाइड र चाहिँ अहिले जुन आक्रमण छ, जस्तो चाहिँ कम्युनिस्ट भनेकै कारणले मानिसहरूको हेर्ने चाहिँ दृष्टिकोण जुन छ, त्यसमा पनि अब त्यो अनुसार यदि जनताले त्यो चाहन्छन् भने त हामी परिवर्तन गरेर जानुपर्छ.
5: त यसको अर्थ नाम पनि परिवर्तन, त्यो जनचाहनालाई सम्बोधन गर्ने हिसाबले माओवाद यी नामबाट चल्दैन.
4: होइन, मैले त्यसरी अहिले भन्दिनँ, किनभने यो यसको प्रक्रिया हुन्छ, यसको एउटा इतिहास छ, यसलाई कसरी जाने भन्ने त्यो जनताको आकाङ्क्षा, अहिलेको विश्व परिस्थितिको आकाङ्क्षा, हामी परिवर्तन भएर जान्छौँ. नाउँ त के कुरा हो र हामी सबै
5: नाममा के छ भने
4: स्वरूपै परिवर्तन भएर जाने दृष्टिकोण राखेर अहिले चाहिँ हामी अगाडि बढेर.
5: अब म तपाईँसँग कहाँ प्रवेश गर्छु भने गत भदौ 23 27-20 जे जस्ता घटना घटे, ओलीजी पक्राउ पनि पर्नुभयो तपाईँको पार्टी अध्यक्ष भएको हुनाले मैले भनेको, अनि ओलीजीले आफ्नो कार्यकालमा अनेकौं नगर्नुपर्ने काम गरेको रहेछ भने पुष्टि कहाँबाट भयो भने उहाँले 3,50,00,000 रुपैयाँ फिर्ता पनि गर्नुभयो, अर्थात् जे पाए त्यही ढङ्गले राज्य कोषबाट खर्च गर्नुभएको रहेछ उपचारका नाममा, स्वयं आफ्नै लागि, जलनाथ खनालका लागि, रामवरण यादवलाई, त्यो सबै यो विधि प्रक्रिया तौर तरिका नपुर्याइकन, र अहिले एकपछि अर्को उहाँमाथि त्यो अनेकौं संकटका तरवारहरू झुन्डिरहेको देखिन्छ. त्यो यसो हेर्दा नि शान्ति सुरक्षाको सवाल उप 78 लगभग मानिस मारिए, 1,00,000,000 जतिको क्षति भयो, राज्य संयन्त्र उपर पनि मानिसले प्रश्न उठाए, र समग्रमा त्यस बेलाको घटनालाई तपाईँ सुरक्षा मामिलाको एउटा राम्रो ज्ञान राख्ने व्यक्ति भएको नाताले त्यो के कारण यो परिस्थिति भयो. हामीले मैले आफै चाहिँ 46 आन्दोलन पनि हेरेकै हो, अनि माओवादीले शस्त्र उठायो 52-62 पनि देखियो, अनि 62-63 त्यो 19 भनिएको जनआन्दोलन त्यो पनि मैले देखेँ. यो तहको स्थिति नेपालको राजनीतिमा कम भएको छ, भलै माओवादीले त ध्वंस नै बनायो, तथापि यो चाहिँ असाध्यै सर्ट पिरियडमा यत्रो ठूलो क्षति भयो, यो के भएको? यो चाहिँ
4: त्यसमा त्यो चाहिँ आन्दोलनलाई ह्यान्डल गर्ने सवालमा सरकारी निकायहरूको कमजोरी हो, त्यसमा खास गरी गृहमन्त्रीको ठूलै कमजोरी मलाई.
5: प्रधानमन्त्री मेजर हो नि,
4: होइन यस्तो जस्तो के हुन्छ भने यस्तोमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीलाई क्रिमिनल लाइबिलिटी चाहिँ हुन्छ यस्ता घटनाहरूमा, किनभने कानून छ, कानूनले संस्थाहरूलाई चाहिँ सुरक्षा निकायहरूलाई चाहिँ अधिकार दिया छ. त्यो चाहिँ होइन, क्रिमिनल लाइबिलिटी चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीको हुँदैन, कानून त हुँदैन, उसको नैतिक जिम्मेवारी हुन्छ. किन उसले तलको आफ्नो सुरक्षा निकायहरूले सही ढंगले परिचालन किन गर्न सकेन, निर्देशित किन गर्न सकेन, रोक्न किन गर्न सकेन, अथवा त्यो युज अफ फोर्स हुँदाखेरि त्यो कानून सम्बद्ध ढंगले फोर्स कन्टिन्युम भन्ने हुन्छ, त्यो चाहिँ एकैचोटि ठूलो फोर्स नगरिकन आवश्यकता अनुसार चाहिँ फोर्स प्रयोग गर्नको लागि उहाँहरूले किन गर्नुभएन भन्ने सवाल चाहिँ जटिल सवाल हो। तर क्रिमिनल लाइबिलिटी नै प्रधानमन्त्रीसँग हुन्छ भन्ने ढंगले जसरी चाहिँ बाहिर चाहिँ एउटा भाषण खडा गरेको छ त्यो चाहिँ त्यो हुँदैन, तर कमी कमजोरी भयो
5: पनि ओलीजीले त लिएको देखिएन नि त सर,
4: त्यो चाहिँ उहाँले लिनुपर्छ किनभने गृहमन्त्रीले अझ बढी लिनुपर्छ, किनभने गृहमन्त्रीले
5: एक हिसाबले नैतिक हिसाबले म एक हिसाबले जिम्मेवार छु भनेर राजीनामा गरे, उनले एक्जिट गरे, त्यो उनको काहीँ न काहीँ सम्बोधन गर्ने कोसिस गरे जस्तो देख्यो रमेश लेखकमा। तर ओलीजी त अहिलेसम्म पनि तयार छैनन्,
4: त्यो त उहाँ नैतिक रूपमा किन उहाँ प्रधानमन्त्री भएपछि त्यस्ता घटनाहरू भए, युवाहरू मारे, तर त्यसमा चाहिँ मेरो कुनै जिम्मेवारी छैन, तलका निकायले गरेन भनेर सरकार प्रमुखले त्यसरी पन्छिन जाने, तर उहाँलाई क्रिमिनल लाइबिलिटी तपाईँले मारायो भन्ने ढंगले जसरी चाहिँ खडा गरिएको छ त्यो चाहिँ फेरि त्यसरी जान्नु,
5: त्यो जो ज्यान गयो नि 78 जनाको र जति भौतिक सम्पत्तिहरू संरचनाहरू ध्वस्त भए त्यसको मूलत कसले लिन्छ त्यसलाई,
4: अनि त्यो चाहिँ सुन्नु कस्तो हुन्छ भने त्यसमा छानबिन अनुसन्धान गर्नु पर्यो, मैले अहिले अनुसन्धानै नगरिकन फलानले लिने भनेर भन्नु मिल्ने त्यसको एउटा प्रक्रिया हुन्छ, अनुसन्धान गर्ने निकायहरू गठन भएका छन् भने
5: गौरी बहादुर कार्कीको
4: उसले त एउटा मात्र 23 मात्र गरेको 24 चाहिँ बाँकी नै सजिलो लाग्छ, हो 24 कसको कमजोरी भयो, किनभने कहीँ न कहीँ कमजोरी भएको छ, त्यसलाई एड्रेस गर्ने सवालमा त्यो चाहिँ युवाहरूलाई चाहिँ त्यहाँ त्यो स्कुलको युनिफर्म लगाएर आएको युवाहरूलाई कसरी चाहिँ एड्रेस गर्ने, कसरी मोबिलाइज गर्ने, कन्ट्रोल गर्ने, निर्देशित गर्ने भन्ने सवालमा जिम्मेवार निकायले जिम्मेवार पदाधिकारीहरूले सही ढंगले काम नगरेको कारणले त्यो घटना भएको छ, त्यसको अनुसन्धान गरेर को दोषी छ त्यसको कारवाही गरिनु पर्छ।
5: त यसको अर्थ त्यो सुशीला कार्की जो भन्ने महिला प्रधानमन्त्री भए नि, प्रधान न्यायाधीश थिइन् प्रधानमन्त्री भए नि, त उनले गर्नुपर्ने तत्कालकिन 6 महिना अब तपाईँ धेरै ढिलो भइसक्यो, हो विस्मृतिमा जस्तो गइसक्यो, त्यो मर्ने मारिहाले, गरिबका छोराछोरी मारिए, त्यत्रो भौतिक संरचना ध्वस्त भयो, त उनले त बिस्तार त्यसलाई चाहिँ त्यो रात तापलाई एकदम धिमा गरेर त्यसलाई लम्ब्याउने अनि त्यो मानिसलाई विस्मृतिमा लैजाने जस्तो काम गरिन् कि सुशीला कार्कीले, त्यो तत्काल त्यो अलि अघि बढ्नु पर्थ्यो होइन र भने
4: बिल्कुल अब त्यो उहाँहरू चाहिँ बेसिकली चुनाव मात्रै गराउने ढंगले त्यो म्यान्डेट लिएर आउनुभयो, त्यसले गर्दा चुनाव
5: म्यान्डेट त कहाँ, जनताको म्यान्डेट त बहुत थियो नि, त्यो त सुशीला कार्कीले जान वनवासी गरेर देखिन्छ नि,
4: अब चुनावमा भोलि उहाँहरू फोकस हुनु उहाँ चाहिँ लिमिटेड टाइम थियो, त्यही कारणले पनि अब होला त्यो अब त्यसमा अहिले चाहिँ उहाँहरू हामी चुनाव गराएर हामी सफल रूपमा हामी सफल भयौँ भनेर भनिराख्नु भएकोमा मैले दुखित किन बनाउने, होइन कमी कमजोर रह्यो होला, तर अब बेसिकली उहाँले आफूलाई चाहिँ चुनावमा बढी फोकस गरेको जस्तो देखियो, जबकि तत्कालीन समस्याहरूमा चाहिँ निष्पक्ष ढंगले चाहिँ इस्युहरूलाई एड्रेस गर्नु चाहिँ पर्थ्यो भन्ने लाग्छ।
5: अनि त्यसपछि अब यो नयाँ सरकार बन्यो, अब झेन्जीकै सरकार भने भयो यसलाई, राष्ट्रिय स्वतन्त्र पार्टीको लगभग प्रतिनिधि सभा 2/3 बहुमत छ, यो सरकार अब 2 महिना लगभग पुग्न लाग्यो होइन, 2 महिना त्यो यसो हेर्दाखेरि 2 महिना बीचको गतिविधिलाई चाहिँ तपाईँले कसरी हेर्नुभयो?
4: होइन मलाई चाहिँ कस्तो लाग्छ भने अब प्रधानमन्त्रीबाट सुरु भयो, प्रधानमन्त्री बालेनको चाहिँ के अब हामीले म्यानेजमेन्टको किताबहरू लिडरसिपको क्वालिटीहरू यति 12-15 भनेर पढ्छौँ, त्यसको गभर्नले एकदम डोमिनेन्स चाहिँ 2 क्यारेक्टर हुन्छ, एउटा चाहिँ करेज भन्ने एलिमेन्ट, अर्को चाहिँ इन्टिग्रिटी, त्यसमा चाहिँ मलाई बालेनजी चाहिँ इन्टिग्रिटीमा बस्ने खालको नेता होला जस्तो लाग्छ, करेज देखिन्छ, किनभने उसले जसरी हाम्रो अध्यक्षसँग लड्न जाने जुन निर्णय गर्यो त्यो सानोतिनो करेज होइन, त्यो ठुलो रिस्क ल्यायो, त्यो लिडरसिपहरूले कि त्यस्तो रिस्क लिने लिडरसिपहरूले कि अगाडि जान्छन् परिवर्तनको सम्भावना पनि तिनीहरू त्यो मानेमा पोजिटिभली अहिलेसम्म बेनिफिट अफ डाउट दिएर चाहिँ बालनजी चाहिँ एउटा राम्रै नेतृत्व होला मुलुकको लागि,
5: मतलब साहसिलो
4: साहसिलो र घुस नखाने, पैसा नखाने, लोभ नगर्ने र मुलुकको लागि काम गर्छु भनेर उहाँको अहिलेसम्मको चाहिँ कमिटमेन्ट चाहिँ मैले त्यो पाएको छु, त्यसले गर्दा त्यो त्यस्तो नेतृत्व मुलुकले पाउनु त्यो एकदम राम्रो कुरो हो, त्यो हाम्रो एउटा एसेस नै हो भनेर मान्नुपर्छ, म फरक ठाउँमा छु त्यही कारणले मैले सरकारलाई चाहिँ क्रिटिसाइज गर्नुपर्छ भन्ने मान्यता म राख्दिनँ। त त्यति हुँदाहुँदै पनि त्यो जुन काम गर्ने हुटुटी उहाँहरूसँग त्यो हुटुटी हुनु राम्रो कुरा हो, मुलुकको लागि म गर्छु भन्ने राम्रो कुरा। त त्यस्ता पनि सर्टेन प्रोसिड्योरहरू हुन्छन्, सर्टेन चरणहरू हुन्छन्, त्यसको एउटा खालको चाहिँ नि कानुनी कोर्स पनि हुन्छ। त्यसमा अलिकति छिटै पुगौँ भन्दाखेरि चाहिँ कहिले कहिले एक्सिडेन्ट हुने सम्भावनाहरू हुन्छ। त्यसले गर्दा अहिलेसम्मको सुशासनको सवालमा उहाँहरूले गर्न थालेको काम चाहिँ पोजिटिभ छ।
5: भ्रष्टाचार नगरेको, भ्रष्टाचारी गतिविधिमा सामेल मानिसहरू, भ्रष्टाचारसँग सम्बन्धित त्यो सामेल व्यक्तिहरू पर अलि निगरानी बढाएको यावत दृश्य।
4: अनि कस्तो भने जनताले हेरेको पनि अहिले चाहेको पनि अब हाम्रो पुराना नेताहरू पुरानो राजनीतिमा सबभन्दा ठूलो आक्षेप छ नि यिनीहरू भ्रष्ट भए, यिनीहरूले चाहिँ वास्तवमा सही ढंगले आफ्नो मसिनहरूले परिचालित गर्न सकेनन्। अब के भन्ने पुरानो नेतालाई कर्मचारी खत्तम यो गरेन त्यसले गरेन भने अ गुड लिडर सार्पन्स इज आ टुल्स के टुल्सलाई यो टुल नै मेरो चाहिँ ठिक भएन अनि मैले काम गर्न सकेन भने त्यो खराब भएको टुललाई बनाउनु पर्यो नि। हो त्यसले गर्दा हामी चाहिँ एउटा खालको चाहिँ योभन्दा अगाडिको राजनीति र नेतृत्वमा जाने मानिसहरूमा चाहिँ विभिन्न आक्षेप काण्डहरू विभिन्न र प्रश्नका घेराहरूमा उहाँहरू बस्नु, तर अहिलेको नेतृत्वले चाहिँ त्योबाट अलिकति फरक बस्न खोजेको प्रयास गरेको देखिन्छ। त्यो वेलकम
5: त्यो पानी धमाधम किनभने तपाईँ सुरक्षा मामिला
4: तर बाँकी राख्ने भयो, यो त सुरुवात मात्र हो
5: है। सुरुवात त्यो जो मानिस धमाधम पक्राउ गर्ने अनि केही दिनमा सबै छुट्ने यो दृश्य हेर्दा चाहिँ कस्तो लाग्यो? पार्टीकै अध्यक्ष पनि पक्राउ पर्यो, फेरि अरू पनि
4: मैले भने उहाँहरू चाहिँ बढी हुटुटी भयो, तर प्रक्रिया कानुनी प्रक्रियाहरू त्यसका चरणहरू अनुसन्धानका चरणहरू प्रमाण सङ्कलनका चरणहरू त्यसमा चाहिँ नि इन्टेलिजेन्सका चरणहरू होला नि, त्यसले गर्दा त्यसमा चाहिँ अलिकति परिपक्व ढङ्गले उहाँहरू जानुपर्छ मलाई लाग्छ। यो चाहिँ युवाहरूको एउटा जोस पनि होला, यसलाई चाहिँ नि अब उहाँहरू चाहिँ परिमार्जित भएर जानुपर्छ। उहाँहरूको जुन काम गर्ने ढङ्ग चाहिँ अलिकति प्रक्रिया माग्न खोज्ने खालको स्थिति हो। हामी म्यान्डेट लिएर आएको जनताको के छ भन्दा त्यो त्यसलाई पनि प्रक्रिया सही ढङ्ग बनाउनु त कानुन लिएर गएर कानुन गराएर ल भनेपछि त्यो कानुन अनुसार गर्नु पर्यो, किनभने रुल अफ ल नभइकन रुल अफ ल अनुसार सरकार आफू चलेन भने त फेरि कसरी त्यो खालको परिवर्तनको चाहिँ सम्भाव गर्न सकिन्छ। त्यसले गर्दा उहाँहरूले अलिक करेक्सन गरेर जानुपर्छ, तर उहाँहरूको इन्टेन्सन चाहिँ
5: नियत ठिक छ। अनि संसदमा को त्यो प्रेजेन्स यसो हेर्दा गतिविधि सांसदहरू जे विषयमा छलफल गरिरहेछन् जस्तो जवाफहरूको अपेक्षा गरिन्छ, सांसदहरूले खेलिरहेका भूमिकालाई तपाईँ पूर्व सांसद भएको नाताले कस्तो देख्नुभयो?
4: अब हाम्रो संसद चाहिँ कस्तो भने जिम्मेवार ढङ्गले चाहिँ वास्तवमा हामी पहिलाको अभ्यास नै हेर्दाखेरि चाहिँ त्यो जुन ढङ्गले सरकार यो त चेक एन्ड ब्यालेन्सको मेकानिजम हो नि, सेपरेसन अफ पावर हो नि, त्यसमा चाहिँ पार्लियामेन्ट चाहिँ सरकारका काम कारवाहीलाई गाइड गर्ने, नियन्त्रित गर्ने, खबरदारी गर्ने चाहिँ जनताको आवाज बोलिने ठाउँ हो। त्यसलाई चाहिँ त्यो ढङ्गले चाहिँ वास्तवमा हामीले अझ अभ्यास गर्न सकेका छौँ, अझ त्यसरी चाहिँ हामीले अगाडि बढाउन सकेका छौँ भन्ने कता कता मलाई लाग्छ। यद्यपि म आफै त्यहीँ बसिराख्दाखेरि पनि त्यो अहिलेको गतिविधि यसरी हेर्दाखेरि चाहिँ अब प्रतिपक्षका साथीहरूले विरोधै गरिएन भने त हामी के प्रतिपक्ष भन्ने जस्तो पनि स्थिति, र सरकारमा भएका साथीहरूले पनि जस्टिफाइड ढङ्गले कानुनी ढङ्गले र एउटा ढङ्गको तार्किक ढङ्गले यो कुरो यस्तो हो भनेर त्यसलाई चाहिँ नि पार्लियामेन्ट भन्दा जनताको फोरम हुन्छ त्यहाँ चाहिँ गएर जानु अलिकति पेल्ने खालको पुरानै शैली अप्नाएको जस्तो लाग्छ। त्यसलाई नयाँ युवाहरू आउनुभएको छ, नयाँ सांसद छ, 101 युवाहरूको चाहिँ अनुहार छ, तर ऊ पुरानै जालडाल पुरानै तरिका भयो कि कतै जनताले हेर्न चाहेको चाहिँ अलिक फरक खालको दृश्य छ कि पार्लियामेन्ट भन्ने चाहिँ कता त लाग्छ।
5: यो के यो खालको जो सिस्टम छ नि, म त्यही भदौ 23 प्रवेश गरेँ कि, भदौ 23 27 बिचमा जे जस्ता घटना घटे त्यो हेर्दाखेरि के देखिन्छ भने यो सिस्टमको संरक्षक मानिएको राष्ट्रपति ऊ बस्ने कार्यालय पनि ठोकठाक भयो, जल्यो, उनको निजी निवास पनि जल्यो, उनी भागे, प्रधानमन्त्री उनको कार्यालय पनि जल्यो, उनको उनी बस्ने अफिस पनि जल्यो, उनको निजी निवास सबै ठाउँको चल्यो। अनि त्यसपछि राष्ट्रपतिको त्यो भयो, कार्यपालिकाको त्यो स्थिति रह्यो, व्यवस्थापिका त्यो पनि जल्यो, संसद त्यो पनि जल्यो, न्यायपालिका राज्यका प्रमुख तीन अङ्गमध्ये कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सब जल्यो, मेजर पोलिटिकल पार्टीहरूका हेडक्वार्टर जले, उनका कार्यालयहरू जले, उनका निजी आवास जले, एज होलमा समग्र हेर्दा प्रशासनिक अड्डा सिंहदरबार जल्यो, संवैधानिक निकायका त्यो कार्यालयहरू जलेको देखिन्छ, त्यसबाट लाभ लिने व्यापारीहरू, त्यो पार्टीलाई लगानी गर्ने व्यापारीहरू, तिनीहरू सबलाई ठोकठाक गरेको देखिन्छ, र सुरक्षा निकायले एक हिसाबले भने सरेन्डर गरेको, अन्तिम घडीमा सेनाले इन्टरफियर नगरेको भएको भए नेता कति मारिन्थे, को बाँच्थे, को त्यो टुङ्गो नभएको दृश्य, त्यो मैले सर विगतमा तपाईँलाई मैले पुरानो दृश्यमा सम्झाएँ। त्यो यसो हेर्दा यो सिस्टम निरन्तरता चाहेको थियो त्यो मुभमेन्टले, अथवा नेपाली जनता यो सिस्टममा थेगिन्छन्, रहन्छन्, चल्छ यो व्यवस्था?
4: अनि यस्तो त्यो चाहिँ इन्स्टिट्युसनल फेलियर हो है। त्यो अवधि भनेको एउटा चाहिँ इन्स्टिट्युसनले इन्फर्मेसनहरू इन्टेलिजेन्स कलेक्सन गर्ने सवालमा यस्ता गतिविधिहरू भइरहेछन् अन्डरनेट भनेर त्यो जानकारी राख्ने सवालमा इन्स्टिट्युसनहरूको चाहिँ कमी कमजोर, र त्यो परिस्थितिलाई नियन्त्रण गर्ने र राज्यका धरोहरहरू चाहिँ नि जले त्यसलाई रोक्ने र युवाहरूको चाहिँ नि जीवन रक्षा गर्ने सवालमा इन्स्टिट्युसनहरूको चाहिँ यो त कम्प्लिट फेलियरको स्थिति हो। त्यसले गर्दा अब यसले के देखायो भने चाहिँ हाम्रा इन्स्टिट्युसनहरू, पुराना इन्स्टिट्युसन, सुरक्षा निकायहरू, प्रशासनिक निकायहरू र त्यसमा लिड गर्ने सवालमा त्यस्ता व्यक्तित्वहरूको जुन दृष्टिकोण छ, जुन तयारी छ, जुन इन्टेलिजेन्स छ, जुन प्रोफेसनलिजम छ, त्यो चाहिँ कम छ। त्यो चाहिँ अहिलेको समय अनुसारको, जनताले अपेक्षा गर्ने साथको छैन भनेदेखि, त्यसले गर्दा अब अहिले पोलिटिक्स मात्रै परिमार्जित भएर, व्यवस्था मात्रै परिमार्जित भएर भएन, तपाईँले अर्को संविधान ल्याउनु होला, संविधानमा संशोधन गर्नुपर्ने कुराहरू अहिले संशोधन गरिहेला, तर त्यही मानसिकता लिएर त्यही इन्स्टिट्युसनहरू जबसम्म के भन्छ संसारभरिको चाहिँ इभोल्युसनको प्रक्रियामा तपाईँले हेर्नुहोस्, भारत हेर्नुहोस्, अमेरिका हेर्नुहोस्, सबैभन्दा ठुलो कुरो चाहिँ उनीहरूको इन्स्टिट्युसनहरू मजबुत हुन्छ, संस्थाहरू बलियो हुन्छ, संस्थाहरू कानुन तहत चल्छ, संस्थाहरूमा चाहिँ पोलिटिकल इन्टरफेरेन्सहरू हुँदैन, त्यसरी चाहिँ त्यो एउटा स्थायी संस्थाको रूपमा लिएर जान्छ, त्यो बढिहाल्छ र त्यसले चाहिँ अनि राष्ट्रको दैनिक कामहरूलाई सम्हालिहाल्छ। तर हाम्रो चाहिँ कस्तो छ भने महत्वपूर्ण भाइटल इन्स्टिट्युसनहरूमाथि पनि पोलिटिसियनहरूको, पोलिटिकल पार्टीको चाहिँ इन्टरफेरेन्स छ, को मान्छे आफ्नो कसलाई त्यहाँ नियुक्ति दिने, कसलाई त्यो क्यापेबल होस् नहोस्, त्यो इफिसियन्ट होस् नहोस्, त्यसको प्रोफेसनलिजम त्यहाँ त्यो लिड गर्ने क्षमता होस् नहोस्, तर यो मेरो मान्छे हो, मेरो मौका आउँछ, म मैले भने मान्छे भनेपछि त्यस्तोलाई जिम्मेवारी दिने खालको जुन कल्चर चाहिँ विगतमा विकास भएर त्यसले यी इन्स्टिट्युसनहरूलाई डिफरेन्ट बनायो,
5: मतलब विगतले नै गरेको हो त्रुटि, कमी कमजोर विगतले नै बिगारेको हो, सबै भत्काएको
4: होइन, त्यसमा कमी कमजोरहरू भए, किनभने राजनीतिक नेतृत्वले सही दिशा दिन सकेन भने चाहिँ तलको प्रशासन अथवा प्राइभेट सेक्टरमा हेर्नुहोस् अहिले जुन करप्सनको हामी चाहिँ जनताको सबभन्दा ठुलो कन्सर्न नै करप्सन सुशासन भएन भन्ने छ, हो त्यसमा चाहिँ सबै जिम्मेवार छन्, त्यसमा पोलिटिकल इन्टिटीहरू जिम्मेवार छन्, त्यसमा चाहिँ नि अब पब्लिक इन्स्टिट्युसनहरू, त्यसका लिडरसिप जिम्मेवारी लिएका मान्छेहरू जिम्मेवार छन्, र प्राइभेट बिजनेस कम्युनिटीहरू जिम्मेवार छन्, अनि जनता आफै पनि जिम्मेवार छ, किनभने उनले चाहिँ गलत मान्छे हो भन्दा मात्रै फेरि त्यसैलाई बार बार चाहिँ जिम्मेवारी
5: बारम्बार त्यसैले जिताएर
4: पठाइरहेको छ भनेपछि यो सबै यो चाहिँ समस्त समष्टिगत रूपमा चाहिँ यो चाहिँ
5: अब त कम्प्लिट नयाँलाई पठाए, पुरानोलाई त पुरै पाका नै लगाइदियो,
4: त्यही त अब नयाँ आएछ, अब नयाँ हेरौँ त, अब परीक्षणको अवस्थामा हुनुहुन्छ, परीक्षणको अवस्थामा हुनुहुन्छ, अहिले नै चाहिँ खराब भनेर भनिहाल्ने स्थिति सय दिन त उहाँहरूले पाउनु पनि तर अहिलेसम्म यसो परिस्थिति हेर्दा उहाँहरू चाहिँ कमिटेड हुनुहुन्छ मुलुकको लागि, हामीले गरेनौँ भने हामी फेरि रहँदैनौँ भन्ने सोच उहाँहरूमा छ जस्तो लाग्छ, अलिकति प्रक्रियाहरू अलिकति सवालहरूमा चाहिँ अलिक उहाँहरू करेक्सन गरेर जाने स्थिति हो भने ठिकै छ, हामीले गर्न सकेनौँ भने उहाँले गर्नुभयो भने हामी त वेलकमै गर्छौँ नि, जसरी हुन्छ यो मुलुक परिवर्तन होस्, सामाजिक आर्थिक रूपान्तरण होस्, जनताहरू चाहिँ को चाहिँ जुन आकाङ्क्षा छ नि, परिमार्जनको समृद्ध बन्ने आकाङ्क्षा छ, समृद्ध समाज बनोस्, उहाँहरूले लिड गर्नु भने हामी त पछाडिबाट सहयोग गर्छौँ
5: सर। म यसो 46 सायद तपाईँ सेवामा हुनुहुन्थ्यो होला, म पत्रकारिता प्रारम्भ गरिसकेको थिएँ। 46 सालमा त्यो प्रज्ञा भवन कमलादी, बाहिर भयानक आन्दोलन भइरहेको थियो, त्यो कमलादीमा डायलग चलिरहेको थियो। त्यहाँ लोकेन्द्र मरिचमान सिंह श्रेष्ठलाई विस्थापित गरेर लोकेन्द्र बहादुरचन्द प्रधानमन्त्री भइसकेका थिए। त्यहाँ काङ्ग्रेसका कम्युनिस्टका नेताहरू त्यो त्यही प्रज्ञा भवनमा उनीहरू वार्ता गरिरहेका थिए, बाहिरबाट ढुङ्गा हानिरहे। अनि यो समग्र यसो घटनाक्रम हेर्दा फेरि 62-63 मैले सम्झाएँ तपाईँलाई, त्यत्रो सारा घेराबन्दी थियो, तर राजाले सबै नेताहरूलाई बोलाएर, खास गरी काङ्ग्रेस कम्युनिस्टका नेताहरूलाई बोलाएर, पुष्पकमल दाहालजीहरू त भारतीय शरणमै थिए, तर यी यहाँ रहेका नेताहरूलाई चाहिँ बोलाएर नारायणीतिमा डायलग गरेर तिमीहरू के चाहन्छौ म निकास दिन्छु भनेर भने, मलाई त संसद बिउताइदियो भने, संसद उनले बिउताइदियो, त्यही संसदले भस्मासुरको काम गर्यो, त्यो एउटा इतिहास भयो। तर जब यत्रो तहसनस भएको छ, राष्ट्रपति भाग छ, 4-5 दिन गायब, राष्ट्रपति जिउँदो कि मरेको थाहा हुँदैन, प्रधानमन्त्री भाग छ, सेनाको घेराभित्र बस्छ, डायलग हुँदैन, यसरी पनि राज्य चल्छ र भने एउटा सेक्युरिटी आस्पेक्टबाट हेर्दा यो के भएको, यो राज्य सञ्चालन गर्ने तौर तरिका उप यो नेतृत्व हो, यो जो खास गरी काङ्ग्रेस र कम्युनिस्टका नेताहरू भनेको नेपाली काङ्ग्रेस समग्र अगुवा नेतृत्व पङ्क्ति, एमालेका समग्र अगुवा नेतृत्व पङ्क्ति, तत्कालीन माओवादी केन्द्रका समग्र अगुवा नेतृत्व पङ्क्ति, मधेसी नै भन्नुहोस्, मधेस केन्द्रित हौ भन्नेहरू अहिले स्वार्थ भएका छन्। यो यसो हेर्दाखेरि यिनीहरू के यो राज्य सञ्चालनका लागि यिनीहरू अयोग्य थिए? त्यत्रो क्रुसियल बेलामा डायलग गर्नुपर्ने, छलफल गरेर निकास दिनुपर्ने बेला यी भागाभाग ज्यान मात्रै बचाउन लागि परेका थिए। अन्ततो गर्दा सेनाले सम्बोधन, सेनाप्रतिको त्यो सम्बोधन म यसो झलझल अहिले सम्झिरहेको छु। अनि त्यसपछि एउटा कोर्समा सेनाले काहीँ न काहीँ पहल गर्यो अनि सुशीला कार्की फ्रन्टमा आइन्, अनि रामचन्द्र पौडेललाई सैनिक क्याम्पबाट निकाल्दा, ल तिमी चाहिँ शीतल निवासमा बस्छ भनेर उनलाई यसो मुखौटो बनाएर डायलग गरे जस्तो गरेर अनि एउटा निकास दिएको देखिन्छ। यो यसो हेर्दाखेरि त्यो विगत र वर्तमानले दिएको सन्देश, परिपक्वता वा राज्य सञ्चालनमा त्यो नेतृत्वको क्षमताको विषय उप अलिकति सुनौ त तपाईँको तर्फबाट।
4: होइन, अब कस्तो हुन्छ भने नेतृत्व चाहिँ वास्तवमा टेस्टेड हुँदै परिमार्जित हुँदै जानुपर्ने हुन्छ। पार्टीहरू पनि सरकारहरू पनि हिजोका इतिहासहरूबाट सिक्दै अझ परिमार्जित हुँदै जानुपर्ने। जस्तो तपाईँ हेर्नुहोस्, अब दङ सापुङ 79 इयर्स अफ एजमा उहाँले पावर लिनुभयो र दङ चाइनामा दङ सापुङले जुन ओपन मार्केट
5: खुला बजार
4: कुरा गर्नुभयो र क्यापिटलिजम कम्युनिजमभित्र पनि एउटा खालको क्यापिटलिजमको चाहिँ एउटा सुरुवात गर्नुभयो, धन कमाउ अनि मात्रै चाहिँ अरू सामाजिक र समाजवादमा जान सकिन्छ भनेर सुरु गर्नु, आज चिन त्यहाँ पुग्यो। एजले
5: उमेरले
4: अब म्याथर मोहन मात्रै कुरा गर्नुहोस्, नेल्सन मण्डेलाको कुरा गर्नु, तर उमेरले मात्रै मान्छे मच्योर हुँदैन,
5: 92 वर्षको उमेरमा फेरि भएपछि
4: त्यसले गर्दा युवा हुँदैमा युवाले गर्न सक्छ भन्ने हुन्छ। पोलिटिक्स भनेको चाहिँ तपाईँको अनुभवले गर्ने, स्किलले मात्र हुँदैन, इन्फर्मेसन र इन्टेलिजेन्सले मात्र हुनु उस चाहिँ सबभन्दा ठुलो अनुभव हो। हिजोको हिजोका गल्तीहरू, हिजोका घटनाहरू, परिघटनाहरू, त्यसमा गरेका रिस्पोन्सहरू, त्यसको इकोनोमी होला, किनभने अहिले चाहिँ अब तपाईँको चाहिँ नि हिजो जस्तो कोलोनियल क्यापिटलिजम मात्रैले चल्दैन, इकोनोमिक क्यापिटलिजम रहेछ। सबैभन्दा पहिला त मान्छे समृद्ध हुनु पर्यो, धन हुनु पर्यो, तपाईँसँग त्यो क्षमता निर्माण गर्नु पर्यो भन्ने सवाल आइसकेपछि अब हाम्रो पोलिटिक्सले चाहिँ वास्तवमा त्यसरी आफूलाई परिमार्जित गर्न सकेन। उही पुरानै ह्याङओभरमा, पुरानै किताबमा बढी चाहिँ अझेको छ, किन अहिलेको नयाँ चुनौतीहरूलाई एड्रेस गर्न नयाँ विचार, नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ तयारी हुनुपर्छ।
5: मतलब 21औं सदी कुन ठाउँमा प्रवेश गर्यो र नयाँ पुस्ता कस्तो सोच्छ त्यसलाई नेतृत्व गर्न सकेन, असफल भयो,
4: त्यो ढङ्गले चाहिँ आफूलाई परिषित गर्न सकेन। त्यसले गर्दाखेरि के भने इन्स्टिट्युसनहरू, जस्तो इन्स्टिट्युसनले तपाईँले भन्नु नि रिस्पोन्स गर्ने सवालमा किन कमजोरीहरू देखियो भने त्यो चाहिँ इन्स्टिट्युसनहरूलाई सही ढङ्गले व्यवस्थित गर्ने, त्यसलाई संगठित गर्ने, त्यसको नेतृत्व निर्माण गर्ने, त्यसको मोटिभेसन गर्ने सवालमा पनि पोलिटिक्स चाहिँ चुकेको देखियो। त्यसले गर्दा त्यसको फल आउट गरेर आएर फेरि आफै माथि पर्ने खालको स्थिति थियो। त्यसले गर्दा हामी चाहिँ समयको माग अनुसारको चाहिँ परिमार्जन चाहिँ हाम्रो पोलिटिक्स भएन।
5: कार्यपालिका र व्यवस्थापिकामा परिवर्तन आयो, अब न्यायालयमा अर्को जात्रा देखिया छ, अब संवैधानिक परिषदको एउटा अवस्था छ, न्याय परिषद अर्को छ, संवैधानिक निकाय पुराना मानिसहरू दलगत निकटता भनेर भन्छन् होइन, उनीहरूको नेतृत्व कायम छ, यो कसरी चल्ला
4: चाहिँ वास्तव पुरानो पोलिटिक्सले के गर्यो भने तपाईँको चाहिँ हरेक मैले भने इन्स्टिट्युसनहरूलाई चाहिँ आफ्नो मान्छे त्यो चाहिँ सक्षम मान्छे भन्दा पनि आफ्नो मान्छे हुनुपर्छ भने त्यो मनोविज्ञानले जसरी चाहिँ पोलिटिक्स अगाडि बढ्यो नि हो त्यसैको चाहिँ परिणति हो जस्तो
5: कहाँ
4: अब न्यायाधीश पनि पार्टीको मान्छेहरू पार्टीले भोलि मैले भने मान्छे मान्छ यो यहाँ न्यायाधीश भन्छ प्रधान न्यायाधीश भन्छ अनि यो मेरो गर्छ अथवा अरू चाहिँ भन्नुहोस् न अरू चाहिँ निकायहरूमा पनि अरू संवैधानिक निकायहरूमा पनि यो मेरो मान्छे यो मान्छे भनेर जसरी पोलिटिक्सले पोलिटिकल नेताहरूले गर्नु त्यसको परिणति हो नि अहिले चाहिँ किनभने तपाईँको न्यायालय भनेको सर्वोच्च न्यायालय भनेको अब तीनवटा चाहिँ सेपरेसन अफ पावर मध्ये एउटा महत्वपूर्ण पिलर हो नि राज्य अब त्यसलाई पनि आफ्नो बनाउने ढङ्गले पोलिटिक्स जसरी गयो नि आफ्नो मान्छे भन्नु त्यही कारण त्यो व्यावसायिकता त्यहाँलाई चाहिँ यो ढङ्गले आफूलाई चाहिँ अगाडि बढ्ने वातावरण नदिएको कारणले आज यो परिस्थिति आयो
3: धन्यवाद सर
4: थ्याङ्क यू
3: आदरणीय दर्शक बहिनी उहाँ हुनुहुन्थ्यो नवराज सिलवाल पूर्व सांसद तथा नेकपा एमालेका नेता समसामयिक विषय केन्द्रित गरेको संवाद म सहित मेरो सम्पूर्ण मित्रलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार
6: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
7: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
8: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
6: अन्य सेवाहरू
9: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-5563-218
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
15: फोन नम्बर 082-5563-479
14: मोबाइल नम्बर 98-4-94-67-487
16: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विद्युत अवरूद्ध भएपछि प्युठानमा सञ्चालनमा रहेका लिफ्ट खाने पानी आयोजनाहरू बन्द भएका छन्, जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सृजना भएको छ। प्युठान सदरमुकाम खलंगामा सञ्चालनमा रहेका झुम्रुक लिफ्ट खानेपानी आयोजना र मुला गैरा लिफ्ट खानेपानी आयोजना बन्द भएपछि पानीको अभाव भएको खलंगा खानेपानी आयोजना समितिका सचिव त्रिविक्रम श्रेष्ठले जानकारी दिनुभएको छ। लिफ्ट बाहेकका तीन धारा भुल्के कोट पधेरा लगायतका खानेपानी योजनाबाट केही मात्रामा पानी वितरण हुँदै आएको उहाँको भनाइ छ। विद्युत अवरूद्ध हुँदा पानीका मोटर नचल्दा बजार क्षेत्रमा समेत खानेपानीको चरम अभाव भएको छ। प्युठान नगरपालिका तीन रातामाटाका राजकुमार रावतले विद्युत नहुँदा घर घरको इनारबाट पानी तान्न समस्या भएको बताउनुभयो। पिउने पानीका कारण सार्वजनिक धारामा स्थानीयको भीड़ लाग्ने गरेको उहाँले बताउनुभयो। आइतबार राति झुम्रुक जलविद्युत आयोजना पावर हाउसमा रहेको ट्रान्सफर्मर जलेपछि प्युठान रोल्पा जिल्लाका सबै भूभाग तथा अर्घाखाँचीका केही भागमा विद्युत सेवा अवरूद्ध भएको हो। नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरिएको छ। पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओलीलाई र लोककुमारी रिजाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डाङ्गीलाई प्रदान गरिएको छ। स्मृति दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि र जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो। पछिल्लो समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा परीक्षा सकिएको 45 दिनभित्र सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशन सम्बन्धी कामलाई तीव्रता दिएको छ। परीक्षा सकिएको 2 साता मात्रै भएको छ। यसबीचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित 50% भन्दा धेरै काम सकिसकेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम आधा भन्दा बढ़ी सकिसकेको छ। परीक्षण सकेको उत्तर पुस्तिकाको प्राप्ताङ्क सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ। जुन विषयको उत्तर पुस्तिका परीक्षण सकिन्छ त्यसको सम्परीक्षण पनि तत्कालै शुरू गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम गर्ने पनि भइरहेको शर्माले बताउनु भएको छ। नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तर पुस्तिका परीक्षण शुरू गरेको थियो। मुलुकभरका विभिन्न 42 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको परीक्षा नियन्त्रक शर्माले बताउनु भएको छ। र सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत माग दावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ। तर अहिलेसम्म सक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: वेटरेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
4: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 98410-17-09।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: मसूरी का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
3: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ
4: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498-87741
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
11: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।

दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटमा आइसकेको छु। आदरणीय श्रोता, कार्यक्रम इन्द्रणी पूर्व मेची अनि पश्चिम महाकालीसम्मका 120 भन्दा बढ़ी रेडियो स्टेशनबाट लाइभ अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन लगन गरेर पनि तपाईँले इन्द्रणीको बसाईलाई सुन्न सक्नुहुन्छ। चाहे त्यो रेडियो मार्फत होस् अथवा डिजिटल माध्यम मार्फत जुनै सुकै माध्यमबाट पनि हामी तपाईँको साथमा रहेका छौं। कार्यक्रम इन्द्रणी साँच्चीकै एउटा चाहिँ विशेष गरी नेपाली लोक तथा दोहोरी गीत संगीतको हरेक दुःख सुख होइन बिसाउने चौतारीकै रूपमा रहेको छ र यो कार्यक्रमलाई यहाँहरूले नै माया गर्नुभएको छ। फरक बार फरक तपाईँहरूले आउँछौ, त्यही अन्तर्गत आज बुधबारको बिहानीको श्रृंखलामा यहाँसँग सँगै रहने र सांगीतिक बजारमा प्रस्तुत भएका गीत संगीतहरू प्रस्तुत गर्दै नै आज हामी अगाडि बढ़छौं। साथमा केही कमेन्टहरू हुन्छन् भने ती कमेन्टहरू पनि हामी तपाईँ समक्ष राख्छौं। यति भन्दै गर्दा अब लाइभमा कमेन्ट छोड्ने साथीहरूले लाइभमा कमेन्ट छाड्न सक्नुहुन्छ होइन, अनि तपाईँ विशेष गरी लाइभ फेसबुकमा हुनसक्छ अथवा टिकटकमा हुनसक्छ, ती कुराहरू पनि अथवा ती म्यासेजहरू पनि हामी वाचन गर्छौं, यो जानकारी यहाँलाई गराउँछौं। र कार्यक्रम इन्द्रणीलाई कति साथीहरू यात्रामा सुनिरहनु भएको होला, कति आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ, उकाली ओह्राली भन्ज्याङ चौतारी गरिरहने साथीहरू उकाली ओह्राली गरिरहनु भएको छ, बीचमा पर्ने देउरालीलाई फूलपाती चढाउँदै साँच्चीकै बिहानीको यात्रालाई अझ स्मरणीय बनाउँदै अगाडि बढ़िरहनु भएको होला जस्तो लाग्छ। अनि पसलमा बसेर व्यापार गर्दै सुन्दै गर्नुहुने साथीहरू पनि हामीलाई साथ दिइरहनु भएको छ, अनि तपाईँ यत्रतत्र सर्वत्र विभिन्न ठाउँहरूमा हिँड्नु भएको छ, जानुभएको छ, त्यहाँबाट पनि हामीलाई साथ दिइरहनु भएको होला भन्ने चाहिँ हामीलाई लागेको छ। यतिखेर अब यस कार्यक्रमलाई प्रायोजन गर्ने संस्था हो सूर्यज्योति लाइफ इन्सुरेन्स। जीवन बीमाका लागि सम्झनै पर्ने नाम सूर्यज्योति लाइफ इन्सुरेन्सलाई आज नै तपाईँले सम्झनुहोला। जीवनको बीमा गर्नु परेको छ, कहाँ जाने, के गर्ने, कुन बीमा कम्पनीबाट गर्दा ठिक होला भन्ने लागेको छ भने तपाईँले आज नै सूर्यज्योति लाइफ इन्सुरेन्सका नजिक रहेका कार्यालयमा गएर बुझ्न सक्नुहुन्छ अथवा तपाईँले वेबसाइटमा पनि तपाईँले सूर्यज्योति लाइफ इन्सुरेन्स सर्च गरेर यो सूर्यज्योतिका बारेमा थप जानकारी लिन सक्नुहुन्छ। जीवन बीमाका धेरै फाइदाहरू छन्, ती जानकारी पनि गराउँला। तर यतिखेर भने अब धेरै साथीहरूले साथ दिँदै गर्दा हामी एउटा गीत नै राख्छौं। यतिखेर सांगीतिक बजारमा रहेको छ, असाध्यै राम्रो गीत छ। कुन गीत भन्दाखेरि भर्खरै बजारमा आएको, धेरै दिन भएको छैन, एकै बित्ताको दूरी बोलको गीत छ र यो गीतमा बसन्त थापाको संगीत छ। प्रहलाद सुवेदीको शब्दभित्र रहेको गीतलाई यतिखेर इन्द्रणीमा म राख्दैछु।

एकै बित्ताको दूरी पनि टाढा भयो. पक्कै पनि जब माया गरिन्छ होइन, माया लाइन्छ अनि नजिक बन्ने प्रयास गरिन्छ, त्यसपछि बिस्तारै बिस्तारै अलिक टाढा भयो भने त्यो एकै बित्ताको दूरी पनि टाढा लाग्ने होइन, सँगै हुँदा पनि झर्को फर्को हुने यो खालको अवस्था आयो भने चाहिँ त्यो टाढा भएको महसुस हुन्छ. र असाध्यै सुमधुर यो प्रेमिल गीतलाई हामीले सुनायौं देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्नुभएका मेरा प्यारा प्यारा साथीहरूलाई. पशुपति म्युजिकले यो गीतलाई बजारमा ल्याएको छ. बसन्त थापा मेलिना राईको आवाज, प्रहलाद सुवेदीको शब्द, बसन्त थापाको संगीतमा तयार भएको छ. सुनिल छेत्रीले निर्देशन गर्नुभएको गीतमा साथीहरू धेरै हुनुहुन्छ, सबैलाई सम्झिएका छौं. यसको निर्माता शिवराज पौडेल हुनुहुन्छ अनि गीता ढुङ्गाना र सुनिल छेत्रीलाई यो गीतको अभिनयमा देख्न सकिन्छ. अब कस्तो के लाग्छ, यो गीत मन पर्यो होइन? पछिल्लो समय आएका गीतहरू साँच्चीकै लोभलाग्दा छन् र त्यही लोभलाग्दो भीड़मा यो गीत पनि बनेर आएको छ. हामी सम्पूर्ण टीमलाई यतिखेर नमन व्यक्त गर्न चाहन्छौ. हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, सबैलाई नमस्कार. तपाईँ सम्पूर्ण साथीहरूको साथ छ. महेश्वरी आनन्ददेवी चैतन्य दासीले हामीलाई शंका सभाबाट हेर्दै हुनुहुन्छ अनि गोविन्दले पनि सबैलाई सम्झना गर्न चाहनुभएको छ. म पनि हेर्दै र सुन्दैछु नि दाई, म गंगा खड्का के त भन्नु भएको छ. ध्रुव थापाले सबैलाई सम्झना गर्दै गर्दा गोविन्दजीले फेरि पनि नमस्कार भन्नुभएको छ. विष्णुजीले पनि इन्द्रणीको बसाई सुन्दै गर्दा यतिखेर हामीलाई रमा रेग्मीजीले पनि कार्यक्रमलाई सुन्दै रहनु भएको जानकारी कोटेश्वरबाट गर्नुभएको छ. सन्तोष थापाले अब बज्ने गीत सबैको लागि अनि जेनु बान्तोवा यतिखेर धनकुटामा हुनुहुन्छ, धनकुटामा रहेर पनि कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ. अनि हाम्रो पुरानो श्रोता सविता भट्ट मैना है यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, सायद अफिसमा हुनुहुन्छ अनि इन्द्रणीको बसाईलाई साथ दिइरहनु भएको होला जस्तो लाग्यो. अनि हाम्रो विष्णुजी चाहिँ काठमाडौँबाट सुन्दै हजुर भन्न लेख्नुहुन्छ. राम गौतमले नमस्कार दाई म पनि सुन्दैछु भन्नुभएको छ. पूर्ण राउतले हेर्दैछु म पनि भन्नुभएको छ. अनि कोरियाबाट हाम्रो देवेन्द्रले पनि सबैलाई सम्झना गर्दै देशी परदेशी सबैलाई भन्नुभएको छ. सीता सुर्खेतीले पनि गुड मर्निङ नमस्कार भन्नुभएको छ. प्रकाश भुजेल यो नामबाट पनि हेर्दै गर्दा सीताले सबैलाई सम्झना र लोकदोहोरी गायिका सञ्जु नेउपानी पनि इन्द्रणीको श्रृंखला सुन्दै रहेको जानकारी गराउनु भएको छ. रेशम रेशमा यो नामबाट पनि सबैलाई सम्झना भन्नुभएको छ. सँगसँगै नमस्कार दाई, सुर्खेतमा छु, मेरो साथी मनेकाजीको लागि एउटा गीत बजाइदिनु पर्यो भन्नुभएको छ. अब मनेकाजीको लागि कुन गीत बजाउने हो त प्रेम, मलाई जानकारी गराउनु होला. अनि रमेश रुम्बाले पनि मलेसियाबाट साथ दिइरहनु भएको छ. सँगै ज्ञानेन्द्रजीको मैले वाचन गरिसकेको छु. हाम्रो निमेशले पनि सबैलाई सम्झना गर्नुभएको छ. प्रदीप श्रेष्ठले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ. दिनेश लामिछानी सुन्दै हुनुहुन्छ. वरूण सापकोटाले नमस्कार भन्नुभएको छ. गुड मर्निङ मिठो सम्झना सबैमा विमला भुजेलले भन्नुभएको छ. आज हाम्रो विमलाजी पनि टुप्लुक्क रेडियो काठमाडौँको स्टुडियोमा आइपुग्नु भएको छ, यहाँलाई पनि स्वागत छ. ध्रुव थापाले दुबईबाट दाई भन्नुभएको छ, धन्यवाद तपाईँलाई. दिलीप पहरीले पनि सुन्दै र हेर्दै रहेको जानकारी. अनुमान छेत्रीले दार्चुलाबाट म साथ दिइरहेको छु भन्नुभएको छ. शिवराज बुढाथोकले पनि सुन्दै हुनुहुन्छ. रिताजीले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ. अनि अनि धेरै धेरै हुनुहुन्छ साथीहरू, सबैलाई सम्झना छ. एसएमएस गर्दै रहनु होला, समय भएसम्म म तपाईँका एसएमएसहरूलाई वाचन गर्ने नै छु. र यतिखेर भने हामी राख्दैछौ अर्को एउटा गीतलाई. प्रविधिमा रेडियो काठमाडौँबाट ईशा हुनुहुन्छ, ईशाले गीत छानिसक्नु भएको छ. म ढिला गर्दिन, राख्दैछु.

देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। हामी रेडियो काठमाडौँको स्टुडियो काठमाडौँबाट बोलिरहेका छौं र बिहानीको समय छ नेपाली लोक तथा दोहोरी गीत संगीतहरू जुन भर्खर बजारमा आएका छन् अथवा अलिकति अगाडि आएका छन् तिनै गीत संगीतहरूलाई यहाँहरूको माझमा प्रस्तुत गर्दै अगाडि बढ़िरहेका छौं। साथमा तपाईँले माया गरेर हामीलाई कमेन्टहरू गर्नुभएको छ, एसएमएसहरू छोड्नु भएको छ, ती एसएमएस कमेन्टहरूलाई पनि इन्द्रणीको बसाई मार्फत हामी प्रसारण गरिरहेका छौं। यतिखेर हेलो दा हजुर दर्शन नमस्कार आरम्भ हुन्छ भनेर रिजाल निर्मलाले लेख्नु भएको छ। मन जानुका सापकोटाले पनि गुड मर्निङ भन्नुभएको छ। त्यस्तै गरी राधिका थापा निरन्तर हामीलाई सुन्नुहुन्छ, परिवर्तन सम्भव छ भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ। त्यसपछि अर्को साथी यमुना पौडेलले पनि हामीलाई साथ दिइरहनु भएको छ। जय दे हो, सम्पूर्णको जय होस्, धेरै दिनपछि आउँदैछु, अहिले त अरुण एफएममा पनि बजिरहेको छैन भन्नुभएको छ। कहिलेकाहीँ त्यो समस्या आउँछ तर फेरि पनि बज्छ यी सुन्नुहोला। सूर्य श्रेष्ठ नमस्कार है, म पनि सुन्दैछु भन्नुभएको छ, हस् धन्यवाद यहाँलाई। त्यसपछि खेमराज कार्कीले पनि हामीलाई साथ दिइरहनु भएको छ। खेमराजजी यहाँलाई पनि धेरै सम्झना छ, माया छ। लालबहादुर हुनुहुन्छ अछामबाट, सबैलाई सम्झना गर्न चाहनु भएको छ। अनि शम्भु छेत्री कटुवालले पनि सुन्दै रहेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि नमन छ। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं। जीवन बीमाका लागि सम्झनै पर्ने नाम हो, जीवन भवितव्य छ, कुन बेला कहाँ के हुन्छ थाहा हुँदैन, त्यसैले आज नै जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँ र तपाईँको परिवारलाई चाहिँ आर्थिक रूपमा केही भए पनि सहज हुन्छ, त्यसैले पनि यो जानकारी गराइरहेका छौं। अब ढिला गर्दिन ईसा, एउटा गीत राखौं, हस् भन्नुभएको छ, यो असाध्यै राम्रो गीत यहाँको लागि।

मायाको स्पर्शका कुराहरू छन् र झेलके ड्राइभर सानु केसीले गाउनु भएको हो र सानु केसी पछिल्लो समय एकपछि अर्का उत्कृष्ट गीतहरूको साथमा हुनुहुन्छ र विभिन्न मेला र महोत्सवहरूमा भ्याइ नभ्याइ छ सानु केसीलाई हुन पनि हो पछिल्लो समय सांगीतिक बजार अलिकति धाराशाही बन्दै गर्दा कार क्षेत्रका गीत संगीतहरूले पनि त्यो एउटा चाहिँ विस्तार आफ्नो त्यो एउटा अस्तित्वसँगै साखलाई पनि जोगाइरहेका छन् जहाँ सानु केसी सरोज लामी छानीहरूले पछिल्लो समय दिनेश श्रेष्ठहरूले यो बजारको लिड गरिरहेका छन् सबैलाई हामी नमन व्यक्त गर्न चाहन्छौ। हामी इन्द्रेणीको बसाईमा छौं मेचीदेखि महाकालीसम्मबाट इन्द्रेणी सुनिरहनु भएको छ। सल्लाह सुझाव प्रतिक्रियाको लागि यहाँले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हामीलाई हेर्दै गर्दा त्यहाँ चाहिँ आफ्ना कुराहरू व्यक्त गर्न सक्नुहुन्छ जुन कुराहरू मैले यहाँलाई भनिरहेको छु। यतिखेर भने हामीलाई बसन्त राउतले सुन्दै हुनुहुन्छ थाहा छ, मनको राजाले पनि गुड मर्निङ भन्नुभएको छ। त्यसपछि घर त छाउनेमा सङ्ग छैन भन्नुभएको छ, छ छ किन नहुनु। त्यसपछि प्यारो भाइ उत्तम सुवेदी हामीलाई हेर्दै हुनुहुन्छ, आज प्यारो भाइ उत्तम सुवेदीको जन्मदिन हो। बिहान सामाजिक सञ्जाल फेसबुकमा हेर्दै थिए आज मेरो जन्मदिन भनेर उत्तमले त्यहाँ चाहिँ लेखिरहनु भएको थियो पक्कै पनि। अनि मैले मेमोरीमा जुन फेसबुकमा मेमोरीज आउँछ नि त होइन, त्यहाँ हेर्दै गर्दा ट्याक्क एउटा फोटो भेटेँ। अब मैले पनि पोस्ट्याउन बाँकी छ तर यतिखेर रेडियो कार्यक्रम इन्द्रेणी सुन्नुभएका मेरा प्यारा प्यारा साथीलाई जानकारी गराउन चाहन्छु। नेपाली गीत संगीतको श्रीवृद्धि हुनुपर्छ अनि विकृति विसंगति न्यूनीकरण हुनुपर्छ, जरैदेखि खालका चाहिँ अवस्था आउँछन् भने फ्याल्नुपर्छ भन्ने एउटा मान्यता बोक्ने र हिजो श्रोताबाट श्रोता क्लबका अध्यक्ष हुँदै आज दोहोरी प्रतिष्ठान जो उप समन्वय समिति छ त्यहाँको प्रवक्ताको समेत जिम्मेवारीलाई चाहिँ वहन गर्दै अहिले चाहिँ पछिल्लो समय विशेष गरी गीत चाहिँ अलिकति कमै छ उत्तमको, तर नेपाली गीत सहितलाई असाध्यै माया गर्ने र गीत सहित भनेपछि हुरुक्कै हुने सँगै अहिले विशेष गरी पुरेत्याई होइन एउटा चाहिँ जजमनीको क्षेत्रमा हुनुहुन्छ, विभिन्न ठाउँहरूमा हामीले सामाजिक सञ्जालमा देख्न सक्छौं उत्तम भाइले धेरै कलाकार साथीहरूको घरमा पूजापाठहरू चाहिँ गरिसक्नु भएको छ। आज उनै उत्तम सुवेदीको जन्मदिन हो, हामी प्यारो भाइ उत्तम सुवेदीलाई जन्मदिनको अवसरमा अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छौ। उन्नति प्रगति सुस्वास्थ्य दीर्घायुको कामना हामी प्यारो भाइलाई गर्न चाहन्छौ। उनी जोरपाटी नयाँ बस्ती बासी हुन् काठमाडौँका। यो जानकारी सँगै मैले शुभकामना पनि प्रस्तुत गरिसकेको छु। जय इन्द्रेणी भन्दा उत्तम भाइले लेख्नु भएको छ, धन्यवाद छ यहाँलाई भन्दै दिलु बुढा थोकीले चन्द्रमणि दाई नमस्कार सुन्दैछु भन्नुभएको छ। रोयल केसीले पनि हामीलाई हेर्दै हुनुहुन्छ। अनि हेलो दा गुड मर्निङ, ड्युटीमा हुँदा खाना खाने टाइममा हेर्छु नि दाईलाई भन्नुभएको छ। उहाँ चाहिँ महेश बोहरा हुनुहुन्छ। मनको राजाले दाई पुराना गीतहरू आउँदैनन् भन्नुभएको छ। हिजोको बसाईमा हामीले पुराना गीतहरू बजाएका थियौं। त्यसपछि तनहुँको सिसाघाटबाट हेरिरहेको छु सर कार्यक्रम, साह्रै राम्रो लाग्छ मनपर्छ। गोविन्द चण्डौलाले यो जानकारी गराउनु भएको छ। सृजना खड्का पनि टुप्लुक्का नमस्कार भन्दै इन्द्रेणीको बसाईमा हाजिर हुनुभएको छ। त्यसपछि गीता गोरख यो नामबाट पनि हेर्दै हुनुहुन्छ। अनि लबी राईनी म पनि सुन्दैछु शङ्खुवा सभाको मान्छे अहिले सोलुखुमुबाट भन्नुभएको छ। राईनी राजकला यहाँलाई पनि धेरै धन्यवाद छ इन्द्रेणीको बसाईलाई जहाँ जाँदा पनि सुनिरहनुहुन्छ खुशी लाग्छ। हेलो गुड मर्निङ दाई, म चाहिँ मकाऊ भन्नुभएको छ, घर चाहिँ पूर्व भोजपुर भन्न लेख्नु भएको छ, धन्यवाद यहाँलाई। सेवक दाई नमस्कार भन्नुभएको छ राईनी राजकलाले, हेलो हेलो भन्नुभएको छ। कमला डुम्रे पनि टुप्लुक्का आउनुभयो, नमस्कार म पनि बुटोलदेखि सुन्दै र हेर्दैछु भन्नुभएको छ। कमलाजी बुटोलतिर कस्तो छ गर्मीको अवस्था, गर्मी बढ़िया होला है, गर्मीले असाध्यै गाह्रो हुन्छ। खगेन्द्र ओलीले पनि सम्झाउँदै हुनुहुन्छ, महेश बोराको मैले जानकारी गराइसकेको छु, गुड मर्निङ भन्नुभएको छ सबैलाई। दीपक दर्नालले पनि गुड मर्निङ, म पनि सुन्दैछु इन्द्रणी राम्रो लाग्छ भन्नुभएको छ। अनि हाम्रो सुस्मिता डोटेलले पनि सबैलाई सम्झना भन्नुभएको छ। मनको राजा, त्यसपछि सुशीला तामाङले पनि सुन्दै हुनुहुन्छ, रीताजी सुशनले पनि सबैलाई सम्झना, मन्दिरा कार्कीले नमस्कार दाजै सबैलाई सम्झना सुनाइदिनुहोस् न इन्द्रणी मार्फत, राम्रो कार्यक्रम हो नि हाम्रो भन्नुभएको छ। अनि अछाम विनायकको मान्छे दिनेश तिमल सिन्हा डोटीको सिलगढ़ीबाट इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। यतिखेर हाम्रो प्यारो साथी ताराले पनि सुन्दै हुनुहुन्छ, तारानाथ गुरागाई अनिता कुल नाम रहेको छ टिकटकमा, सबैलाई सम्झना गर्न चाहनु भएको छ। सँगै हेलो साथी भन्नुभएको छ, हेलो हेलो साथी ठिक छ है। सँगै बोहराजी रेडियो सेरोफेरो
90.2 मेगाहर्ज बुंगल बझाङबाट इन्द्रेणी घन्किरहेको छ भनेर बोहराजीले लेख्नु भएको छ। अर्जुन घरती मगरले सबैलाई सम्झना, रोज विष्टले जय होस्, ह्याप्पी बर्थडे हाम्रो उत्तम भाइलाई भन्नुभएको छ। अनि अर्जुन घरती मगरले, सरजी पहिला पहिला खुब सुनिन्थ्यो, अहिले धेरै सुन्न देख्न पाइयो, निकै खुसी लाग्यो भन्नुभएको छ। सम्झना प्यारो दाई भन्नुभएको छ, रोजले प्यारी बहिनी थ्याङ्क यू। अनि प्रकाशले सबैलाई सम्झना, भट्टराईको छोरीमा गुड मर्निङ भन्नुभएको छ, ल गुड मर्निङ भट्टराईको छोरीलाई। अनि असन्त बसन्तको जानकारी गराए, दिलु बुढा थोके इन्द्रणी सुन्दै हुनुहुन्छ। त्यसपछि अब चाहिँ यतिखेर के गर्ने, एउटा गीत राखौं हुन्छ भन्नुभएको छ ईशाले, हस्त म ढिला गर्दिन, राख्दैछु अर्को गीतलाई।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 0825162010 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि नीरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गाटिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9858743123

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694 होइन भाइला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849887141
7: मध्य पश्चिम ट्याङ च्याट यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री सेतनारायण आचार्यले मानवाधिकार संरक्षणका लागि राष्ट्रिय मानवाधिकार आयोग जति बेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 औं वार्षिक उत्सवका अवसरमा आज राप्ती उपत्यका देउखरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानवाधिकार आयोगको रहेको बताउनु भएको हो। उहाँले मानवाधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै शुरू हुनुपर्नेमा जोड़ दिनु भएको छ। उहाँले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकार प्रति जिम्मेवार बनाउनु पर्ने बताउनुभयो। भदौ 23 र 24 गते भएको घटनाका सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारले सार्वजनिक नगरी आयोग आफैले सार्वजनिक गरेर राज्यमाथि न्याय गर्नुपर्ने धारणा राख्नुभयो। मुख्यमन्त्री आचार्यले फरक राजनैतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरू खरानी बढ़नु र सरकारी संरचनामा ठूलो क्षति पुग्नु दुखद भएको बताउनुभयो। सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्ने उहाँको भनाइ थियो। नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरिएको छ। पत्रकार कृष्णसेन इच्छुकको 24 औं स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसैगरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओलीलाई र लोककुमारी रिजाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डाङ्गीलाई प्रदान गरिएको छ। स्मृति दिवसका अवसरमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि र जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो। पछिल्लो समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। प्रमुख अतिथि शर्माले पत्रकार इच्छुकले देखाएको बाटोमा अहिलेको पत्रकारिता हिँड्न सके मात्रै इच्छुक प्रति सच्चा सम्मान हुने पनि बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा परीक्षा सकेको 45 दिनभित्र सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशन सम्बन्धी कामले तीव्रता दिएको छ। परीक्षा सकेको 2 साता मात्रै भएको छ। यसबीचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित 50% भन्दा धेरै काम सकिसकेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम आधा भन्दा बढ़ी सकिसकेको छ। परीक्षण भइसकेको उत्तर पुस्तिकाको प्राप्तांक सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ। जुन विषयको उत्तर पुस्तिका परीक्षण सकिन्छ त्यसको सम्परीक्षण पनि तत्कालै शुरू गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्तांकलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले बताउनुभयो। नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तर पुस्तिका परीक्षण शुरू गरेको थियो। देशभरका विभिन्न 42 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको परीक्षा नियन्त्रक शर्माले बताउनु भएको छ। र भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कड़ाईका साथ लागू गरिएपछि सहायक नाकाबाट तस्करी बढ़ेको छ। यहाँ स्थित मुख्य नाका जमुनामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेक जाँचमा कड़ाई गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरूले साइड नाकालाई प्रयोग गरिरहेको पाइएको छ। तस्करी र अवैध आयात विरूद्ध कड़ा रूपमा कार्यवाही शुरू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले दैनिक जसो ठूलो परिमाणमा भन्सार छलेर भारतबाट भित्राएको सामान नियन्त्रणमा लिन थालेपछि सो पुष्टि भएको हो। सोही क्रममा पछिल्लो पटक प्रहरले नेपालगंजबाट 11,11,000 रूपियाँको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले भन्सार राजस्व छलेर भारतबाट भित्राएको 11,11,000 रूपियाँ बराबरको मोबाइलको पार्ट पूर्जा लत्ता कपड़ा खाद्यान्न कस्मेटिक सामान सुर्तीजन्य पदार्थ प्रहरी टोलीले नियन्त्रणमा लिएको बताउनु भएको छ। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नुभयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, भन न कहाँ जाउँ म?
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
6: सम्पर्क फोन नम्बर 0825367577,
13: 98 41 68 46 46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
5: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98577171546।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
3: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
5: स्वदेश तथा विदेशका 5-star होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
5: स्पेशल सेफ तालिम
6: जापानिज सुशी तालिम
5: वेट्रेस
6: टुरिस्ट गाइड
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-star होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
6: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि

धर्म सब रागतिरा तो जाने उठे बाटो छ कहीं घाम कहीं छाया छ कत घृणा कत माया छ यो शहरले कसैलाई चिन्दैन सारै नै अन्ध छ कसैलाई पर्द

0: सन्दर्भमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ, फोन नम्बर टिप्नुहोस् 082-536-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 9847-25700।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग
4: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848786001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकको सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। निर्णय यही शनिबारदेखि लागू हुनेछ। त्यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दर रेट पनि परिवर्तन गरेको छ। बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ। उहाँले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो। यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकको आजको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो। उहाँले बैठक बहिष्कार गर्नुभएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 82-83 को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सि शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुख हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा सम्भावना छ। सुदूरपश्चिम हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकिएको छ। उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524, नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट्स 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाइ छ। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1,000 रूपियाँले घट्यो, चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मोनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मूनबेस परियोजनालाई 3 चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030 सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष 3 टोली जापानको नागुबायामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढ़मा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सी शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा, विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी। अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीन बीचको खेल चल्दै आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसी

0: सेवा
1: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
0: वरिष्ठ हात जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जांच तथा ऑपरेशन सेवा
1: वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
0: साथ ही इंडोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सीटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवा
2: संपर्क बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली सड़क विभाग ओरालो घोराई जांच फोन नंबर 082-5-63-218
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
5: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5-90-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
15: होइन भाइलाई लखर लखर कहाँ हिनेस
16: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
15: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
16: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
16: ल ल काका गइहाले म
17: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
16: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
17: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-701

0: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
1: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
1: यातायातको सुविधा भएको,
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
1: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

टेस्टिङ प्रोग्राम त्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

मिल्ने लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ, तर मेरी माया मेरो दिलमा बसेकी छ, मसँगै बाँचेकी छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्विस्ट इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784854 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जल समय हामी साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
7: मध्य पश्चिम ट्रान चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद प्रति कार्यका लागि पूर्व तयारीमा जुट्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ। प्रदेश विपद व्यवस्थापन परिषदको 13 बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपदका कारण यस वर्ष क्षति बढ़न सक्ने अनुमान गरिएको बताउनुभयो। प्री मनसुन अवधिमै विभिन्न स्थानमा क्षति बढ़ेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। उहाँले राहत सामग्री सुरक्षित राख्न तथा तीन स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुभयो। सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उहाँको जोड रहेको छ। प्रधानमन्त्री आचार्यले विपदको समयमा स्वास्थ्य सेवा, खानेपानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। साथै विपदका कारण अवरूद्ध हुन सक्ने सड़क तथा यातायात मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले आफ्ना लाइन एजेन्सीहरूलाई तयारी अवस्थामा रहन तथा विपद प्रति कार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। बैठकले जेएनजी आन्दोलनका क्रममा लमहीमा रहेको मन्त्रीहरूको आवास मरमत गर्ने लगायतका निर्णय समेत गरेको छ। आन्दोलनका क्रममा आगजानी हुँदा उक्त आवासमा क्षति पुगेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै सार्वजनिक गरेको सूचनामा यही जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरिएको छ। यही जेठ 11 गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका गरिएको छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता, भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ़न थालेको छ। वर्षदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको र त्यसकै दबावमा अन्तत बोर्डले सेवा कटौती गर्न बाध्य भएको स्रोतको भनाइरहेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी रहेको छ। पर्सी शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार राति यो क्रम अझ बढ़ने मौसमविदको अनुमान रहेको छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च रहेको छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। तर मौसमविद पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागमा केही ठाउँ, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागमा 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि राति देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको, त्यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी तथा बाँकी तराई भागमा थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ।
र अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरासेकोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी रहेको छ। तर अहिलेसम्म बुन्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ लिएका छन्। इबोला प्रभावित कंगो र युगाण्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183
5: नमस्ते दाई भाउजू होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको
6: नमस्ते नमस्ते
7: कता हिँड्नु नि बाबु बजारतिर नि
5: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेछ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
8: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
5: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दाग
11: सम्पर्क मोबाइल 98-4-77-27-977
12: र 98-5-78-30-689
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183
13: नेपाली जुत्ता घर
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
13: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
14: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
14: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141
5: बजाज आरी फ्री सर्भिस क्याम्प
6: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
5: सर्भिस

क्षेत्रको मोबाइल नम्बर 98647226656 97055151135 र 98128945955।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यू र बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 9841017009, 9841017009।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: हामी जन्मजात नै सिकारी हुँ।
8: कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाकवाका वाशिङटन डीसी जस्ट डब्लुबस हेलो हेलो हेलो।
8: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
10: मध्यपश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रोल्पामा व्यवहारी विषय अवस्थामा एक पुरूषको मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मारी गाउँपालिका 2 नाङखोला स्थित घरती गाउँको भित्री बाटोमा मंगलबार दिउँसो एक पुरूष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी 40-45 वर्षीय पुरूषको पहिचान नखुलेको प्रहरीले जनाएको छ। मृतक पुरूषको शवलाई रोल्पा अस्पताल रेउघाको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अन्दाजी 5 फिट 2 इन्च उचाई, नाइक लेखेको टी शर्ट लगाएको, गहुँ गोरो हुलिया रहेको छ। मृतकको पहिचान हुन समस्या भएकाले आफन्तीहरू भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। नेपालमा आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका 45 सार्वजनिक संस्थानमध्ये 27 मात्र नाफामा रहेको पाइएको छ। आर्थिक सर्वेक्षण 2082-83 यस्तो देखाएको हो। यस आर्थिक वर्षसम्म 16 संस्थान नोक्सानीमा रहेको र 2 बन्द अवस्थामा रहेको पाइएको छ। अघिल्लो आर्थिक वर्षमा 28 नाफामा 15 नोक्सानी र 2 घाटामा रहेका थिए। 2082 असारसम्म सार्वजनिक संस्थानका नेपाल सरकारको कुल शेयर लगानी 3 खर्ब 70 अर्ब 25 करोड र ऋण लगानी 4 खर्ब 28 अर्ब 31 करोड पुगेको छ। शेयर र ऋण गरी कुल लगानी 7 खर्ब 98 अर्ब 56 करोड पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार यहाँ आयोजित नेपालमा राष्ट्रपतिसँग सगरमाथा आरोहीहरूको ब्रेकफास्ट कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको भन्दै यी सम्पदाको संरक्षण, प्रवर्धन, प्रसार प्रसार सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको उहाँले बताउनुभयो। यथपि विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको उहाँको भनाइ रहेको थियो। हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धि गर्न विश्वभरिका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर सगरमाथा सहित हिमाली क्षेत्रका आयामिक पक्षबाट सार्थक छलफल हुने यस सम्मेलनको विशेष महत्व रहेको उहाँको धारणा रहेको थियो। उहाँले आरोहणका क्रममा भोगाई र अनुभवबाट प्राप्त ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने विश्वास लिएको राष्ट्रपति पौडेलले बताउनुभयो। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसून जन्ने विपद प्रतिकारका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। प्रदेश विपद व्यवस्थापन परिषदको 13 बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपदका कारण यस वर्ष क्षति बढ़न सक्ने अनुमान गरिएको बताउनुभयो। प्री मनसून अवधिमै विभिन्न स्थानमा क्षति बढ़ेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। उहाँले राहत सामग्री सुरक्षित राख्न तथा 3 स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुभयो। सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। मुख्यमन्त्री आचार्यले विपदको समयमा स्वास्थ्य सेवा, खानेपानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। साथै विपदका कारण अवरूद्ध हुन सक्ने सड़क तथा यातायात का मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। उहाँले आफ्ना लाइन एजेन्सीहरूलाई तयारी अवस्थामा रहन तथा विपद प्रति कार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। बैठकले जेएनजी आन्दोलनका क्रममा लम्हीमा रहेका मन्त्रीहरूको आवास मरमत गर्ने लगायतका निर्णय समेत गरेको छ। आन्दोलनका क्रममा आगजानी हुँदा उक्त आवासमा क्षति पुगेको थियो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: क्षेत्र नो इट लाइक प्रो
1: राशिता पा फ्रम टू एन
0: यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: होइन ए दाई कता हो हतार हतार गर्दै
3: महोत्सव जान थालेको नि
2: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि
3: दाङमा मह महोत्सव हुँदैछ नि
2: ए नाच्ने गाउने महोत्सव त थाहा थियो फेरि यो मह महोत्सव कस्तो महोत्सव हो
3: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ
2: ए अरू के हुन्छ नि त्यहाँ
3: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने महको सेवन कसरी गर्ने यसका फाइदा के छन् मौरीजन्य सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि
2: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ
3: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं
2: आयोजक नेपाल मौरी पालक महासंघ दाङ
4: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
5: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोथो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
4: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
6: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो सम्पर्क व्यक्ति राम हरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825। सामुदायिक विद्यालयतर्फ SEE उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
4: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
4: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
4: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98-4-49-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 98-4-78-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
15: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमहानगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98 र 98

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाइन चिया यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्थितिमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया, युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 खर्ब रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ। विदेशी विनिमय संचिति 34.14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयता धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 अर्ब पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 अर्ब अर्थात कुल ग्राहक उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफलको जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घन फीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरी दिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। योसँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चीनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
6: कस्तो राम्रो जुत्ता लगाएको,
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।

0: हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
8: सुगर रोग सम्बन्धी उपचार,
9: हर्मोन सम्बन्धी समस्याको उपचार।
8: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
9: हुनबाट पनि नाम दर्ता
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 24 गते आइतबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905912871।
12: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
8: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
8: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
8: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
3: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू।
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने

0: खुट्टा झमझमाउने।
1: युरिक एसिड बाथ फाइको हड्डी खिएको ढाड कम्बर दुख्ने।
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

आवाज ही का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नो प्रस्तुति रेडियो कार्यक्रम लेगबेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेगबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरेकी संगीतको संगालो रेडियो कार्यक्रम लेगबेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौं। आज भने हामी बुधबार श्रृंखलामा छौं। तपाईँकै लोकफाका सुन्ने श्रृंखलामा छौं। 082-5560-854 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो सांगीतिक आवाजबाट।

0: एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत सहित रेडियो कार्यक्रम लेख्दैछु फाकामा छु। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: हेलो हजुर, नमस्कार। नमस्कार
0: नमस्कार, शुभ नाम
1: खुरै चारबाट हो लभ स्टार विकास मान्छे है त।
0: लभ स्टार विकास आउनुभयो है।
1: हजुर हजुर,
0: लङ टाइम पछि कुराकानी भयो है।
1: एकदमै पनि लङ टाइम पछि भनौँ न।
0: सन्चै हुनुहुन्छ नि?
1: एकदमै पनि सन्चै छु। कोठामा बसेर रेडियो सुन्दै थिएँ, फोन ट्राई गरे लाग्यो, रिसिभ पनि भयो, खुसी छु भनौँ न है।
0: यस्तो जोरको जोरको घाम लागेको छ, गोठालोतिर जानु भएको छ है, गाह्रै छ नि?
1: गोठालोतिर चाहिँ छैन, घरतिरै छु। अब एकछिन पछाडि चाहिँ अब मकै खन्न, मकै गोड्न चाहिँ जाने हो।
0: यस्तो जोरको घाममा पनि मकै गोड्दाखेरि त मर्दैन हो?
1: अब अहिले चाहिँ नै, अहिले अलिक साँझ चाहिँ भनौँ न।
0: ओके, ठिक छ। आफ्नो काममा व्यस्त हुनुहुन्छ हामीलाई सम्झिनुभयो, खुसी लागेको छ। आज लोकगीत सुनाउनु पर्छ है।
1: हस् हुन्छ नि, म सुनाउँछु नि।

नामले खाडले को फुल झरना ना परोस झरना ना परोस मारे उन्थ्यो भन्थ्यो रे मलाई त तिमलाई कहिले मरन ना परोस बाँचेरै देखौ इतिहासको पानामा नाम लेखौडालीको फुल झरन नपरोस् झरन नपरोस् मरे हुन्थ्यो भन्थ्यौ रे मलाई त तिमलाई कहिले मरन

0: मलाई त तिमलाई कहिले मर्न नपरोस्। यति नै त
1: एकदमै मिठो सुनिराखो लाग्ने गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
0: सर्वप्रथम त तपाईँको लागि मिठो माया मिठो सम्झना, अनि प्राविधिकमा हुनुहुन्छ हाम्रो प्रदीप दाईको लागि पनि मिठो माया मिठो सम्झना, जति पनि साथीहरू लेखबेसी भाका सुनेर बस्नु भएको छ, मभन्दा पछाडि आउने सबै सबैलाई उस्तै छ माया उस्तै छ सम्झना। मेरो नाम मेरो भाइसँग जति पनि चिर परिचित हुनुहुन्छ उहाँ सबैलाई लभ यु अल मिस भन्दै ओके बु बाई।
1: छुट्यो नमस्कार। सम्झिनु भएको थियो खुराईबाट फोन देख्नुहुन्थ्यो, लभ स्टार विकास फोन देख्नुहुन्थ्यो। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ है। अब पालो तपाईँको छ 082-5-8054 को टेलिफोन नम्बर डायल गरेर चाहिँ आउन सक्नुहुनेछ। हाम्रा फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज पनि हामी बुधबार श्रृंखलामा छौं। साथी आउनु भयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामीले प्रस्तुत गर्छौ। त्यस पछाडि आउने चाहिँ छौ भन्दै थिए, टेलिफोन आइसकेको छ। साथीसँग नमस्कार।
2: नमस्कार।
1: नमस्कार, शुभ नाम?
2: घराई रतनपुरबाट टोपेन्द्र नेपाली।
1: टोपेन्द्र नेपाली आउनुभयो है।
2: हजुर
1: टोपेन्द्रजी, सन्चै हुनुहुन्छ?
2: ठिक छ, हजुरको माया र आशीर्वादले।
1: सन्चै हुनु परेन। अनि के गरिदिनुहुन्छ हाम्रो टोपेन्द्रजीले?
2: यसो फलफुलको नास्ता खाँदै रेडियो कार्यक्रम सुनेर फोन लगाएको। हजुर अस्ट्रेलिया उम्ला भने पनि आएन, अहिले अस्ति पनि आएन, पाँच किलोवटा आएदेखि आराम गरिराखेको छु। अब फेरि 15-16 गतितिर जाने हो।
1: ओके, ठिक छ, आफ्नो ख्याल पनि गर्नुहोला। सहभागिता जनाउनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज हामीलाई चाहिँ गीत सुनाउनु पर्छ, सुरु गर्नुहोस् है।
2: हजुर, नास्ता खाइसक्नु हो?
1: एकदमै, हाम्रो भइसकेको छ है।
2: ए ल, हवस्, ठिक छ, ल गीत गाउँछु अब है। पाल्नो बानीको पखेरीमा, पाल्नो बानीको पखेरीमा, कोइराल फुल्यो सेतै सैले माया मार्यो पानी, नजर मेरो त्यतै ढाका सुनाना हो बहिनी, शरीरले गाएको बनैमा भाका सुन न हो बहिनी, शरीरले गाएको बनैमा, शरीरले गाएको बनैमा। हजुर
1: एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
2: सर्वप्रथम त हजुरलाई प्राविधिक बस्नु भएको पर्दे बाबु ल होल मध्यपश्चिम युनिटलाई, साथीहरू भन्दाखेरि आरआर मगर, मुस्कान जोशी, गजराज सिंह, राधा आचार्य लगत नाम छुटेका सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
1: छुट्यो नमस्कार। सम्झिनु भएको थियो टोपेन्द्र नेपाली। एकदमै मिठो गीत गाएर चाहिँ गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-5 8054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँसँग कुराकानी जोड्न चाहन्छु। नमस्कार।
3: नमस्ते दिदी।
1: नमस्कार, शुभ नाम?
3: घरैतिर मौलाकोटबाट चन्द्र थापा मगर भन्नुपर्छ है दिदी।
1: चन्द्र थापा मगर है।
3: हजुर एकदम।
1: चन्द्रजी सन्चै हुनुहुन्छ?
3: हजुर आरामै छु भन्नुपर्छ। हजुरहरू पनि आरामै हुनुहुन्छ होला है?
1: एकदमै, हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो चन्द्रजीले?
3: म कामको सिलसिलातिर भन्नुपर्छ है दिदी।
1: काममा व्यस्त हुनुहुन्छ, सम्झिनु भएको छ, खुसी लाग्यो। आज गीत सुन्नुपर्छ, सुरु गर्नुहोस् है।
3: हुन्छ दिदी। हे पानी खानु गर्मीमा कुवाको, मेरी सानो किन हो रुवाको यस्तो हुन लेखेको यो दुखेको मन नरौ नरौ नभन सही दुखी छु सरी महिमा हुन लेखेको यो दुखेको मन नरौ नरौ नभन सही दुखी छु सरी महिमा हुन लेखेको हजुर यति नै दिदी
1: आहो एकदमै मार्मिक गीत गाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
3: हुन्छ सर्वप्रथम हजुरलाई अनि त्यसपछि प्राइभेटमा बस्ने प्रदीप अधिकारी दाईलाई अनि मेरो प्यारो प्यारो दाई हौजाली भरत कुन मगर हुनुहुन्छ उहाँलाई सम्झिँदै अनि यो कार्यक्रम प्रोग्राम सुनिदिने जति पनि सम्पूर्ण साथीहरू हुनुहुन्छ उहाँलाई सम्झिँदै बिदा हुन्छ नमस्ते दिदी
1: हस्टेउ नमस्कार सम्झिनु भएको थियो चन्द्र थापा मगर खुराईबाट फोन हुनुहुन्थ्यो एकदमै मिठो गीत कार्यक्रम सक्नु भएको सब पालो तपाईँको छ 082-5254-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाके साथ पारेको छ यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु नमस्कार नमस्कार शुभनाम
4: म आर्यन मगर दङ्गी शरण दुईबाट
1: आर्यन मगर है सन्चै हुनुहुन्छ
4: हजुर सन्चै छु
1: अनि के गर्दै हुनुहुन्छ हाम्रो आर्यन मगरले
4: म त गोठालोतिर गएर रेडियो सुन्ने फोन लगाउने लागेसम्म कुराकानी गर्ने हजुरहरूसँग त्यही नै हो अब प्रबन्धहरू खासै अब अरू त के पो गरिन्छ र भन्नु पर्यो
1: गोठालोतिर जानु भएको छ हामीलाई पनि सुनिराख्नु भएको छ खुसी लाग्यो अब भने तपाईँको गीत सुनौँ है
4: हजुर हुन्छ म प्रयास गर्छु
1: हजुर

0: अहो एकदमै मिठो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब भने छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: हजुर सम्झनु पर्दा सर्वप्रथम त हजुरलाई, टेक्निसियनमा रहनुभएको प्रदीप सरलाई, रेडियो मध्य दक्षिणको हो अनिमितलाई, र हजुर भन्नुपर्दा अलविशा विकास गर्मोनिदय राधा आचार्य रुद्र बहादुर सुन दलबीर घरती टोपन्द्र नेपाली, त्यसै गरी जगत चौधरी कृष्ण चौधरी नारायणी बस्नेत सम्पूर्ण सबै साथीहरूलाई सम्झदै छुट्टिन्छौ। नमस्ते
0: कसैको नमस्कार। सम्झिनु भएको थियो आर्यल मगर दङ्गी सुरन्तैबाट फन्द हुनुहुन्थ्यो। एकदमै मिठो गीत गाएको सक्नु भएको छ। पालो तपाईँको छ 082-5508-8054 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी भाग्य साथ तपाईँको छ। यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको भाकामा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने स्त्री आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी भाग्य साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार। नमस्ते नमस्कार, एकदमै सन्चै आरामै छौ। हजुरको शुभ नाम?
1: कृष्ण चौधरी भन्ने मान्छे।
0: कृष्ण चौधरी भन्ने मान्छे आउनुभयो है?
1: हजुर। अनि नास्ता भयो कि नै हजुर?
0: एकदम हाम्रो भइसकेको छ हजुरको, भयो कि नै?
1: अब हुँदैछ भनौँ है, अब लगत्तै
0: हुँदैछ है। आज भोलि के गरिराख्नु भएको छ कृष्णजी?
1: व्यापार व्यवसायमा लागेको छु, तरकारी खरिद्ने बेच्ने त्यहीमा लागेको
0: छु। व्यस्त हुनुहुन्छ, तै पनि सम्झिनु भयो, खुसी लाग्यो। आज लोकगीत सुन्नुपर्छ, सुरु गरौँ है।
1: ल ओके। एक फुल भोर मबाट भाग्यो नि, मबाट भाग्यो नि, हाई नदी किनारा लाग्यो नि, सारा संसार सुन्ने पार्यो नि, सारा संसार सुन्ने पार्यो नि, आफू त गयो गयो मलाई पनि जिर मार्यो नि, आफू त गयो गयो मलाई पनि जिउँदै मार्यो नि।
0: छोटो मिठो गीत गाउनु हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ आफ्नो साथीलाई सम्झिनु सहित।
1: ल ओके सर, म त हजुरलाई सम्झन्छु,
0: धन्यवाद।
1: अनि जसले बेसी भाका सुनिरहनु भएको सम्पूर्ण लागेर मलाई कृष्ण चौधरी भनेर चिन्ने नचिन्ने साथीलाई र अन्त्यमा मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु भन्दै छुट्टिन्छु है। नमस्ते कृष्ण।
0: हस्टेउ नमस्कार। सम्झिनु भएको थियो कृष्ण चौधरी, खुराईबाट फोन हुनुहुन्थ्यो। एकदमै मिठो गीत गाएको सक्नु भएको छ। अब कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौ। तपाईँको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले तीनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सहभागिता जनाएर आफूलाई मन परेको लोकगीत गाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477977
8: र 98578369।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
17: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रोल्पामा व्यवहारिसी अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपालिका 2 नाङखोला स्थित घरती गाउँको भित्री सड़क बाटोमा मंगलबार दिउँसो एक पुरूष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी 40-45 वर्षीय पुरूषको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ। मृतक पुरूषको शवलाई रोल्पा अस्पताल रेउगाको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अन्दाजी 5 फिट 2 इन्च उचाइ नाइक लेखेको लगाएको गहुँ गोरु हुलिया रहेको छ। मृतकको पहिचान हुन समस्या भएकोले आफन्तहरू भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजा रहेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानकर्षण भएको बताउनुभयो। मल अभाव हुन नदिन भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइ छ। मन्त्री चौधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्रांगारिक मलको प्रयोगमा जोड़ दिएको पनि स्पष्ट पार्नुभयो। यस वर्ष मनसून आउने लाग्दा नेपालमा लामो सुक्खा जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसिया मनसूनी वर्षा कमजोर हुन सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जूनदेखि अगस्तभित्र एल नेनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसान हरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरूले यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। र हालसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको कुल संख्या 69,23,443 पुगेको छ। आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 को तथ्याङ्कले यस्तो देखाएको हो। सर्वेक्षण अनुसार यसमध्ये महिला 7.1% र पुरूष 92.9% छन्। गन्तव्य मुलुकको विविधीकरण गर्ने क्रममा सरकारले हालसम्म 111 देशलाई संस्थागत रूपमा श्रम स्वीकृति खुला गरेको छ। चालू आर्थिक वर्षको फाल्गुनसम्म पहिलो 8 महिनामा भने कुल 5,25,513 जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,73,530 रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 13.7% कम हो। तर विदामा आएर पुनः श्रम स्वीकृति लिएर जानेको संख्या भने 15.9% बढ़ेर 2,51,983 पुगेको छ। चालू वर्षमा विदेशी नै कुल कामदार मध्ये पुरूषको हिस्सा
87.9% र महिलाको हिस्सा 12.1% रहेको छ। आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा ईपीएस प्रणाली मार्फत मात्रै सन् 2026 जनवरीदेखि मे 21 थप 2482 नेपाली कामदार कोरिया गएका छन्। नेपालीहरू विदेशी निक्रम जारी रहँदा नेपालमा काम गर्न आउने विदेशीको तथ्याङ्क पनि सर्वेक्षणले देखाएको छ। चालू आर्थिक वर्षको फाल्गुनसम्म 395 जना गैर नेपाली नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् भने 890 जना विदेशी नागरिकले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका छन्। सर्वेक्षणले वैदेशिक रोजगारीको अन्ध्यारो पाटोको रूपमा रहेको मृत्यु र अंगभंगको तथ्याङ्क पनि सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको फाल्गुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा 1086 जना नेपाली कामदारको ज्यान गुमाएका छन्। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5670-21 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक धोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175046

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकी गीत गाउन पाउने खुल्ला मञ्च, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसको प्रतीक्षा गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला प्रविधिबाट प्राविधिक सहकर्मी मित्र हुनुहुन्छ प्रदीप अधिकारी, म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गराथकी भने बाइक साथ तपाईँको रहिरहेको छ। हजुर पक्कै पनि के गर्दै हुनुहुन्छ? साँझ पर्ने समय छ, बिस्तारै साँझ पर्दै पनि सके अरे। बाहिर मौसम हेर्ने भने अलिक गर्मी छ, घाम लागिरहेको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, किनभने यो गर्मीमा प्राय बिरामी हुने समस्या बढी देखिन्छ। तसर्थ आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम गर्नुहोला। आफ्नै काममा तल्लीन अनि व्यस्त रहनु भएको छ, काममा तल्लीन अनि व्यस्त भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर सुनिरहनु भएको छ भने कार्यक्रम मध्य पश्चिम भए सुनिरहनु भएको छ। हामी तपाईँको माझमा आउँछौं प्रत्येक हप्ताको बुधबार 4 बजी केही व्यापारिक विश्रामपछि करिब करिब हामी 5 बजीसम्म तपाईँको माझमा रोहानी गर्दछौ। तपाईँले फोन गर्नुपर्छ, स्टुडियोको टेलिफोन नम्बर 082-5568-54 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकोसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। हजुर फोन गर्नुपर्छ, फोन गर्ने माध्यम 082-5568-54 तपाईँको लागि खुल्ला गरेका छौं। हामीलाई सामय सञ्जालमा पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ, रेडियो मध्य पश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट हामी भिडियो लाइभमा जोडिएका छौं, भिडियो लाइभमा धेरै साथीहरू जोडिरहनु भएको छ, मैले यहाँबाट देखिरहेको छु। साथमा विष्णु गोराथकी जर्नालिस्ट फेसबुक पेजबाट पनि धेरैजना साथी जोडिरहनु भएको छ र रेडियो कार्यक्रमको आफ्नै फेसबुक पेज मध्य पश्चिम भोइसबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ। भने साँझ 8 बजे विष्णु गोराथकी जर्नालिस्ट युट्युब च्यानलबाट पनि हामी कार्यक्रम प्रसारण गर्ने गर्छौं। हामी विभिन्न समय सञ्जालमा विभिन्न माध्यमबाट तपाईँको माझमा

तपाईँ फोन गर्दै गर्नुहोस् 82568854 तपाईँको लागि नै खुल्ला गरेका छौ। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ, त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org हाम्रो पात्रो नेपाली पात्र, साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। समय सञ्जालमा रेडियो मध्य पश्चिम एफएमबाट पनि हामी लाइभमा जोडेका छौं, त्यहाँबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। धेरैजना साथीहरू जोडिरहनु सम्भवत र हामीलाई फोन गर्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ र प्रतिभा राख्न चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 082-65-8054 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँको प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनाले हामी विजेता घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-65-8054 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। हामी समय सञ्जालमा पनि जोडेका छौ, हामीलाई विष्णु राथुकी जर्नालिस्टबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी लाइभमा जोडेका छौं, रेडियो मध्यपश्चिम एफएमबाट पनि हामी जोडेका छौं। विभिन्न समय सञ्जालबाट जोडिने प्रयास हाम्रो छँदैछ र तपाईँ फोन गर्न चाहनुहुन्छ भने फोन गर्ने माध्यम 082-65-8054 तपाईँको लागि नै हामी खुल्ला गरिसकेका छौं, है त फोन गर्न सक्नुहुन्छ। पक्कै पनि हामी करिब 4 बजेदेखि 5 बजेसम्म तपाईँको माझमा रहन्छौँ, त त्यो अवधिभर तपाईँले फोन गर्नुभयो भने जोडिन्छौ, प्रतिभा पनि लिन्छौ, साथीभाइहरूले सम्झनीय अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। तपाईँको लागि यो विभिन्न खाले सेवा सुविधा पनि रहेको छ र हामी 4 बजेदेखि 5 बजेसम्म आइरहँदा तपाईँ जुनसुकै स्थानबाट भए पनि अथवा तपाईँ जुनसुकै विधाबाट भए पनि तपाईँले गीत राख्न सक्नुहुन्छ, गीत गाउनुभयो भने विजेता हुने पारा तपाईँकै रहन्छ है। तसर्थ हामीलाई फोन गर्नु होला 082-65-8054 तपाईँको लागि नै खुल्ला छ। हामी करिब साँझ पर्ने समय छ, 4 बजेपछि आउँछौ, करिब 5 बजेसम्म हामी रहँदासम्म पनि आजभोलि त अलिक गर्मी नै हुन्छ क्यारे है। आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला, अफिसमा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, जहाँ जे गर्दै जस्तो अवस्थामा भए तापनि कार्यक्रम मध्यवसी भाइ सुनिरहनु भएको छ भने फोन गर्नुहोला, अथवा कुनै सल्लाह सुझाव पनि प्रतिक्रिया छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ अथवा हाम्रो इनबक्समा पनि दिन सक्नुहुन्छ भने 082-65-8054 फोन गरेर कार्यक्रम प्रति कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने हामीलाई फोन गरेर पनि दिन सक्नुहुन्छ है। त तपाईँको सल्लाह सुझाव भनी प्रतिक्रियाको आधारमा हामी अगाडि बढ्ने हाम्रो जमर्को रहनेछ, किनभने तपाईँको सल्लाह सुझाव पायो भने तपाईँको माग अनुसार र तपाईँले कार्यक्रम यस्तो हुनु पर्यो भन्नुभयो भने त्यो अनुसार हामी कार्यक्रमले परिमार्जन पनि गर्ने हाम्रो प्रयास रहनेछ, किनभने श्रोता भनेको हाम्रो लागि भगवान हुनुहुन्छ। तसर्थ भगवानको लागि हामी जे पनि गर्न सक्छौ कार्यक्रमलाई केही परिमार्जन गरेर केही राम्रो व्यवस्थित गर्ने हाम्रो प्रयास छँदैछ है। त त्यसको लागि तपाईँले 082-65-8054 हामीलाई फोन गरेर प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँ फोन गरेर गीत गाउन चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला छ, 082-65-8054 तपाईँको लागि नै खुल्ला भएको छ, जोडिन सक्नुहुन्छ। हुन्छ, फोन आएको छैन र सामेसँग धेरै साथीहरूले कमेन्ट पनि छोड्नु भएको छ, हामी ती कमेन्टलाई पनि स्थान दिने हाम्रो प्रयास रहन्छ। विभिन्न समय सञ्जालमा जोडिएका छौं, हामी एउटा छोटोमा गीत राख्छौ, त्यसपछि फोन कलमा लिनेछौ, त्यसपछि समय सञ्जालमा प्राप्त भएका ती कमेन्ट र युट्युबमा अघिल्लो हप्ता प्राप्त भएका ती कमेन्टलाई पनि स्थान दिने गरी उपस्थित हुने नै छौं।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम बाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज इनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rampi.org हाम्रो पात्र नेपाली पात्र, साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट प्रविधि अधिकारी म तपाईँको माझमा बोलिरहेको छु, म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु अनि ब्याङ्क छ तपाईँको रहेको छ। तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम छ 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेका छौं, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाको सारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसलाई तपाईँले फोन गर्नुपर्छ, 082-5658-54 खुल्ला छ। यति बेला फोन गर्नको साथी जोडिसक्नु भएको छ, म अनुरोध गर्छु। नमस्ते हजुर। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: हजुर, म तुलसी
0: 19 अलिक बढी गर्मी छ, क्यारे बाहिर हिँड्न सकिँदैन होइन? अरू ठिक छ क्यारे। अनि कल्पनाजी, यति बेला के गर्दै हुनुहुन्छ ठ्याक्कै?
1: यति बेला म प्रोग्राम सुनेर बसिरहेको छु।
0: कस्तो लाग्दैछ कार्यक्रम? कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ?
1: एकदमै पनि राम्रो लागेको छ, आज म फर्स्ट टाइम सुन्दैछु।
0: ल ठिक छ, हुन्छ कल्पनाजी, ठिक छ, नियमित सुन्ने प्रयास गर्नु होला कल्पनाजी है।
1: हजुर।
0: ल अनि कल्पनाजीले नास्ता पनि खाइसक्नु भएको छ?
1: हजुर, मेरो भइसक्यो, बरु हजुरहरूको भयो कि?
0: हाम्रो पनि भइसक्यो है त। अनि कल्पनाजी, कार्यक्रम सुनिरहनु भएको छ भने जानकारी छ अथवा गराउनुपर्छ तपाईँलाई?
1: मलाई
0: थोरै
1: जानकारी
0: छ, सबै मिल्छ, जुनसुकै गाए पनि मिल्छ तपाईँले?
1: हुन्छ, त्यति त आउँदैन।
0: हुन्छ, प्रयासै गर्नुपर्छ, प्रयासै गर्नुहोस् होइन। ल सुरु गर्नुहोस् है त।
1: हुन्छ।

0: हजुर, हामीलाई फोन गर्नुभएको थियो कल्पना सुनार हुनुहुन्थ्यो, तुलसीबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँको फोन बीचमा कटेको छ। कृपया कल्पनाजी हामीलाई पुनः प्रयास गर्नुहोला, तपाईँको बीचमै फोन कटेको छ, समर्थ समस्या हुनसक्छ अथवा ब्यालेन्सको समस्या पनि हुनसक्छ है। कल्पनाजी हामीलाई एकछिनपछि फेरि फोन गर्नुहोला। 0825-68-54 तपाईँको लागि नै खुल्ला छ, र तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 0825-68-54 तपाईँले फोन गर्नुपर्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँको प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनाले हामी विजेता पनि घोषणा गर्नेछौँ है। त त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 0825-68-54 तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। समय सञ्जालमा पनि धेरै साथी जोडिनुहुन्छ र मिठा मिठा कमेन्ट पनि छोड्नुहुन्छ। हामी अघिल्लो हप्ता प्राप्त भएका ती युट्युबमा प्राप्त भएका ती कमेन्टलाई पनि लिन्छौँ। धेरै साथी युट्युबमा पनि जोडिनु भएको छ र हाम्रो समय सञ्जाल लगायतका विभिन्न प्लेटफर्मबाट पनि हामीलाई कार्यक्रम सुन्ने र हेर्ने साथीहरू धेरै हुनुहुन्छ। पछिल्लो समय हामीलाई समय सञ्जाल धेरै माया गर्नुभएको छ। रेडियो मध्यपश्चिम एफएममा धेरै साथी जोडिरहनु भएको छ, मैले यहाँबाट देखिरहेको छु, र युट्युबमा पनि धेरै साथी जोडिनुहुन्छ र त्यहाँ पनि मिठा मिठा कमेन्ट प्राप्त भएका हुन्छन्। ती कमेन्टलाई पनि हामी स्थान दिनुपर्छ किनभने हामीलाई माया गरेर कमेन्ट गर्नुहुन्छ। ती माया गर्ने श्रोता हामीलाई माया प्रकट गर्नुपर्छ। यति बेला फोन गर्न साथी स्वागत गरी नमस्ते हजुर।
1: नमस्ते हजुर, नमस्ते दर्शन गरे
0: दर्शन, नमस्ते, को बोल्नु भएको यहाँबाट? शुभ नाम पाउ त हजुर। दलवीरजी
1: हजुर,
0: आर्मी हुनुहुन्छ? ठिक छ, बाँचिरहेका छु। अलिक बढी गर्मी छ क्यारे घोराईमा? त्यहाँ पनि त्यस्तै छ, तर त्यहाँ अलिक शीतल हुनुपर्ने हो राई भन्दा। साँझ परेपछि भोलि बिहानसम्म शीतलै हुन्छ क्यारे, होइन? ठिक छ दलवीरजी, स्वास्थ्य ख्याल गर्नुहोला। अलि मौसम चेन्ज हुँदैछ क्यारे, बिरामी हुने समय पनि छ होइन, काम गर्दा अलि ख्याल गर्नुपर्छ क्या। ल हुन्छ दलवीरजी, नास्ता पिना खानुभयो? गोठालामा हुनुहुन्छ, के लिएर जानु भएको छ आज?
1: गाई गोरुहरू छन्, त्यही लिएर
0: गाई गोरु कति पाल्नु भएको छ अहिले?
1: छैन, धेरै मस्त छैन के भनेर, अब अहिलेको जमानामा अब त्यस्तै त हो, आधी सोध्नु छु।
0: होइन, जमानामा दुई चारवटा छ, तर यो जमानामा अलि 10-12 चाहिँ पाल्नु पर्ने हो क्या तपाईँले?
1: हजुर, हो के र अब बुढो भइयो क्या, हन्न सकिन्न,
0: पाल्न सकिन्न, घाँस पनि पाइँदैन होइन।
1: हजुर,
0: ल ठिक छ, हुन्छ दलवीरजी।
1: हजुर,
0: कार्यक्रम सुनिरहनु भएको छ?
1: सुरुदेखि सुनिरहेको छु, अघि नै बाट फोन हानेको, व्यस्त व्यस्त व्यस्त।
0: ल आज हामी के छ कार्यक्रम प्रति कुनै सल्लाह सुझाव छ भने आज पाउन
1: नै? सल्लाह सुझाव त अब त्यस्तो सबै कुरा राम्रो छ,
0: हजुर
1: ठिकै छ, राम्रो चलाउनुहुन्छ, तर हजुरको जोडा नआउँदाखेरि मलाई एकदम दुःख लागेको छ कि।
0: जोडा अब आउने अर्को वर्षमा चाहिँ जोडा सँगै आउला कि हामी है, यो वर्ष
1: अरू कार्यक्रम एकदमै राम्रो छ, राम्रो चलाउनुहुन्छ, बेला बेलामा हराउनुहुन्छ, बेला बेलामा आउनुहुन्छ, तर जोडी नहुनाले अलि दुःख लागेको छ कि मलाई।
0: जोडी चाहिँ अलि पछि मङ्सिर पनि लाग्दैछ, अर्को वैशाख पनि आउँदैछ होइन, जोडी खोज्ने काम अलिक पछि गर होला होइन।
1: ल ल ल हुन्छ, ठिकै छ,
0: ठिक छ। जोडी बाहेक अरू कार्यक्रम प्रति कुनै सल्लाह सुझाव केही छ? ठिक छ, हस्त दलवीरजी, खुसी लाग्यो, धेरै माया गर्ने मान्छे पनि हुनुहुन्छ क्यारे, धेरै कार्यक्रम सुन्नुहुन्छ, माया गर्नुहुन्छ र त हामी खुसी हुन्छौँ क्या।
1: हजुर
0: हजुर, ठिक छ, धेरै कुराकानी नगरौ, अरू साथीले पनि पालो दिनुपर्छ। दलवीरजी, हामी तपाईँको प्रतिभा सुन्छौ नि,
1: ल म सत्तामा गीत गाउँछु,
0: हुन्छ, सुरु गर्नुहोस्।

0: da paniye dai nau matira heda paniye dai nau matira
1: hajur yati nai
2: dalbir ji
1: hajur
2: chhoto bhanne thiyo chhotai gaunu bho
1: ke bhayo
2: अरे लामो गीत गाउनु हुन्छ कि भनेर सुनिरहे थिए मैले
1: अब गर्ज बेला मौका पर्यो भने गीत गाइदिउँ ला है
2: ठीक छ हुन्छ
1: ल
2: हस हुन्छ सम्झिनुस् नि है
1: हजुर सरपन्त हजुरलाई धेरै धेरै माया र सम्झना धेरै धेरै माया छ र पति बाबुलाई धेरै सम्झना र माया मभन्दा अगाडि आउने साथीहरू मभन्दा पछाडि आउनेलाई अब नाम भन्न त सकिनँ सबै साथीहरूलाई सम्झेछु धेरै धेरै माया छ भनेर छुट्टिन्छु हस् त नमस्ते
2: छुट्टिन्छौ नमस्ते हामीलाई फोन गर्नुभएको थियो दलवीर घरती मगरले फोन गर्नुभएको थियो उहाँले पनि प्रगति राखेर गइसक्नु भएको छ पालो तपाईँको छ नि 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौं फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँका प्रगतिवा सुन्छौं र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौ र उक्त विजेता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रगतिवा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुन्छ तपाईँको लागि एउटा एक स्टेप अगाडि बढाउने हाम्रो उद्देश्य पनि हो तसर्थ अहिले जुन अवस्था हुनुहुन्छ त्यो अवस्थाभन्दा एक स्टेप अगाडि बढेर सांगीतिक यात्रालाई अझै मजबूत र बलियो बनाउन चाहनुहुन्छ भने हामी तपाईँको एउटा सारथी बनेर आएका छौं फोन गर्नुपर्छ फोन गर्ने माध्यम हो 0825608054 हामी तपाईँको लागि नै खुल्ला गरेका छौं फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिन्छौ तपाईँका कुराकानी तपाईँसँग रमाइलो गफगाफ त गर्छौं नै त्यसको लागि फोन गर्नुपर्छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौं फोन गर्न सक्नुहुन्छ साँझ पर्ने समय छ आफ्नै काममा तल्लीन अनि व्यस्त हुनुहुन्छ अफिसमा हुनुहुन्छ विद्यालयमा हुनुहुन्छ आफ्नै खेतीबारी किसानीमा हुनुहुन्छ मजदूर गर्दै हुनुहुन्छ जुनसुकै अवस्थामा जे गर्दै भए तापनि कार्यक्रम यति बेला सुनिरहनु भएको छ भने कार्यक्रम सुनिरहनु भएको छ कार्यक्रम मध्यपश्चिम बाइस प्रविधिबाट प्रदीप हुनुहुन्छ म तपाईँको माझमा छ विष्णु र बाइङ साथ तपाईँको छ 0825608054 तपाईँको लागि खुल्ला छ फोन गर्न सक्नुहुन्छ तपाईँकै माध्यम हो तपाईँकै रेडियो सेट हो तपाईँकै फोन हो है तपाईँको फोन नम्बर हो डायल गर्नुहोस् 0825608054 तपाईँको लागि नै खुल्ला छ फोन गर्नमा साथी स्वागत गरे नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ भाले मजाको बाछ्यो क्यारे है सम्झना के भन्नुभयो सम्झनाजी त्यो भाले कसको लागि प्रदीपको लागि हो होइन कसको लागि पालिदिनु भएको छ मेरो लागि हो ल भाले लिएर भोलि तुरन्तै आइहाल्नु पर्यो गोराई है त
3: कति
2: केजीको छ फेरि प्रदीपले फेरि थोरैले मान्नु हुँदैन धेरै चाहिन्छ उहाँलाई ल प्रदीपलाई 2 केजी मलाई आधा केजी भए पुग्छ है ल सम्झनाजी के गर्दै हुनुहुन्छ यति बेला
3: कार्यक्रम सुनेर बसिरहेको
2: कार्यक्रम सुन्नु भएको छ कस्तो लाग्दैछ कार्यक्रम कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने दिनुहोस् न अनि अघि पछिका दिनहरूमा हामीलाई कतिको माया गर्नुहुन्छ हामीलाई कतिको सुन्नुहुन्छ सम्झनाजी मध्यपश्चिम सुन्नुहुन्छ तर फोन कहिले काहीँ गर्नुहुन्छ सम्झेपछि गर्नुहुन्छ होइन त्यस्तो गर्नु भएन सकेसम्म फोन गर्ने प्रयास चाहिँ गर्नु होला है त टाढा हुनुभयो भने झन् त टाढा भइन्छ जति सक्यो नजिक हुनुपर्छ तपाईँ हामी होइन ल सम्झनाजी नास्ता पिना खाइसक्नु भएको छ हाम्रो पनि भइसक्यो है त ल सम्झनाजी कार्यक्रममा आउनुभएको छ धेरै लामो कुराकानी नगरौँ अरू साथीले पनि पालो दिनुपर्छ होइन तसर्थ जानकारी छ अथवा गराउनुपर्छ तपाईँलाई
3: ल
2: छोटोमा होइन अलि लामै गीत गाउनुहोस् आज हामी तपाईँको लामै गीत सुन्छौँ
3: आँखै अघिमा भए पानी मनको मान्छे मन भित्रै रहिरानी छोडेर गइहाले बाँचेकी छु धन्न तिम्रो जिन्दगीमा छैन म हुन पनि भएन म आझै मिल्छ र मनमा बस्छु भन्न नभए पनि मनको मान्छे मन भित्रै रहिरानी छोडेर गई हाले बाँचे कि छु धन्य।

0: मन्ना बसु भन्ना हजुर यति नै
1: हजुर सम्झना जी
0: हजुर
1: मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ है त सम्झनाजी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ गरी सम्झनुहोस्
0: ए सर्वप्रथम त हजुरलाई अनि प्रविधान बस्नु भएको प्रदीप दाईलाई र मेरो दिदीलाई अनि मेरो घर फ्यामिलीलाई सबैलाई सम्झेको छु भन्दै छुट्टिन्छु
1: छुट्टिन्छु नमस्ते हामीलाई फोन गर्नुभएको थियो सम्झना बेसी हुनुहुन्थ्यो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौं फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनालाई हामी विजेता पनि घोषणा गर्छौं है त त्यसको लागि तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम पुरानै हो 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौं फोन गर्न सक्नुहुन्छ हामी समय सञ्जालमा पनि आबद्ध छौं समय सञ्जालबाट हेर्नु भएको छ र युट्युबबाट पनि हामी साँझ 8 बजे रेकर्डेड कार्यक्रम प्रसारण गर्छौं लाइभबाट हामी जोड्छौं र त्यहाँबाट पनि धेरै साथीहरू जोडिने प्रयास गर्नुभएको छ मिठा मिठा कमेन्ट प्राप्त भएका छन् ती कमेन्टलाई पनि स्थान दिने मेरो प्रयास रहनेछ र तपाईँ प्रत्यक्ष रूपमा फोन गरेर प्रतिभा राख्न चाहनुहुन्छ लाखौं श्रोताको माझमा पुर्याउन चाहनुहुन्छ र तपाईँसँग भएको प्रतिभालाई अझ एक स्टेप अगाडि बढाएर सुनौलो भविष्यको निर्माण गर्न चाहनुहुन्छ भने हामी तपाईँको सारथी बनेर आएका छौं 082-5580-854 फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिन्छौ फोन कलमा साथी स्वागत गरी नमस्ते हजुर फोन कलको साथी नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट घोराई 11 सुन्तली परियार भन्नुभयो सुन्तलीजी
2: हजुर
1: के गर्दै हुनुहुन्छ यति बेला
2: ए हजुरहरूको कार्यक्रमहरू सुनेर बसिराखेको छु
1: मेरो मात्र होइन हामी सबैको कार्यक्रम हो है
2: हजुर हाम्रो पनि भन्नुपर्छ है
1: हाम्रो भन्नुपर्छ अनि सुन्दरजीले घोरा 11 के गर्नुहुन्छ
2: अब म त पहिले अब इन्डिया बस्थेँ कि आज एक हप्ता भयो आएको
1: हजुर आज पनि यतै हुनुहुन्छ
2: अब खै आज चाहिँ घरमै बसिरहेको छु भन्नुपर्छ है
1: घरमै हुनुहुन्छ अनि तपाईँ इन्डियामा हुँदाखेरि हामीलाई कतिको सुन्नुहुन्थ्यो कार्यक्रम
2: अब त्यहाँ चाहिँ अब चलाउँदैन त्यही के अरे अब सम्झिने भए त सम्झिन्छ है
1: अनलाइनमा हाम्रो कार्यक्रम बच्छ उता भए तापनि अनलाइनबाट पात्रोबाट युट्युबबाट फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालबाट हामीलाई सुन्न सक्नुहुन्छ है त सुन्ने प्रयास गर्नु अनि सुन्दलेजी अनि नास्ता पिना खाइसक्नु भएको छ पनि खाइसकेका छौँ सुन्दलेजी कार्यक्रमको बारेमा जानकारी छ अथवा गर्नुपर्छ तपाईँलाई
2: सुनेको गाउने हो आज
1: जुनसुकै गीत गाए पनि हुन्छ तपाईँले गीत गाउनुपर्छ जुनसुकै गीत पनि गाउन सक्नुहुन्छ आधुनिक फिल्मी लोकगीत जुनसुकै पनि गाउन सक्नुहुन्छ है त हुन्छ सुरु गर्नुहोस्

0: कैले पानी माया ले महाए, कैले पानी माया ले महाए। यति नै खासो आउनु
1: ठिक छ सुन्दलीजी।
0: हजुर
1: हुन्छ, प्रयास गर्नुभएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त। अन्त्यसम्म सुन्ने प्रयास गर्नुभयो, तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ। हजुर कसैबाट छुटिनुपर्छ के अरे सम्झिनुहोस्।
0: मसँगै भएको हुनुहुन्छ यति उर्मिला कालोथोकी र देश परदेशमा बस्ने सबैजना साथीहरूलाई नाम भन्न सक्दैन र सुशान्ता हजुरलाई र टेक्निसमा बस्नु भएको उहाँ प्रतिपूर्ण अधिकारीलाई पनि धेरै भन्दा धेरै मिठो भन्दा मिठो सम्झना र हजुरलाई पनि रेडियो मध्यपश्चिम भन्ने होल्नेटलाई सबैले सम्झिँदै बिदा हुन्छ। हस्त नमस्कार।
1: नमस्कार। हामीलाई फोन गर्नुभएको थियो सुन्तली परिवार हुनुहुन्थ्यो, कुरा 11 हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ भन्दैनौ जस्तो लाग्यो भने कार्यक्रमको अन्तिम अन्तिममा छ, हामी एउटा मात्रै प्रतिभा लिन्छौँ, त्यसपछि बिदा हुनुपर्छ। फोन गर्नुहोला 0825-60-854 तपाईँको लागि खुल्ला भएको छ। अन्तिम साथी जोडिनु भएको छ, स्वागत गरी। नमस्ते हजुर।
2: नमस्ते दादा।
1: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? कमला जस्तो लाग्यो मलाई ठ्याक्कै।
2: हजुर
1: कमलाजी।
2: हजुर
1: सन्चै आमै हुनुहुन्छ?
2: हजुर आरामै।
1: अनि के गर्दै हुनुहुन्छ कमलाजी?
2: यति बेला कार्यक्रम सुन्दै बस्दैछु दादा।
1: कार्यक्रम सुन्दै बस्दै गर्नुभएको छ है?
2: हजुर।
1: अनि कतिको माया गर्नुहुन्छ? धेरै पछि सम्झिनु भयो जस्तो लाग्यो हामीलाई।
2: हजुर
1: प्रयास चाहिँ गर्नुहुन्छ होइन समय मिलेसम्म। ठिक छ, हस् कमलाजी माया गर्नुहुन्छ र त हामीले खुसी लाग्छ। अनि कमलाजीले नास्ता पनि खानु हो? हाम्रो पनि भइसक्यो है त। ल हुन्छ कमलाजी, फोन कल गर्नुभएको छ, कार्यक्रमको अन्तिम अन्तिममा छौँ, अन्तिम साथी पनि हुनुहुन्छ क्यारे, हामी तपाईँको प्रतिभा सुन्छौँ नि।
2: सुरु गर्नुहोस्।

हजुर कमलाजी, हुन्छ मिठो पर्दिवा राख्नु भएको छ तपाईँलाई, विशेष विशेष धन्यवाद छ है त। हस् हुन्छ कमलाजी, हामीले अन्त्यसम्म सुन्ने प्रयास गरौँ होला, तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ। हजुरपछिबाट छुट्टिनुपर्छ गरी सम्झिनुहोस्। नमस्ते, हामीलाई फोन गर्नुभएको थियो कमला पनि हुनुहुन्थ्यो, उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। अब नि हामी पनि कार्यक्रमबाट छुट्टिनुपर्छ, छुट्टिनुभन्दा पहिले हामी एउटा छोटोमा गीत राख्छौँ, त्यसपछि विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं।

Hazırım. हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाषामा। यति बेला हामी कार्यक्रमको अन्तिममा छौँ, अनि हामी छुट्टिनुपर्छ। छुट्टिनुभन्दा पहिले हामीलाई फोन गर्ने साथी हुनुहुन्थ्यो, कल्पना सुनार हुनुहुन्थ्यो, त्यसपछि हामीलाई दलबीर घरती मगर, सम्झना बेसी, सुन्तली परियार र अन्तिम साथी कमल आफुनले हामीलाई फोन गर्नुभएको थियो। हामी पाँचजना मध्येबाट हामी एकजनालाई विजेता घोषणा गर्नुपर्छ। आज मलाई हामीलाई फोन गर्ने मध्येबाट विजेता हुनुभएको छ सम्झना बिसी। सम्झनाजी, तपाईँ आज विजेता हुनुभएको छ। हामीलाई एकैछिनपछि सुनेपछि 560-854 फोन गर्नु होला भन्दै कार्यक्रम अन्तिममा छौँ। तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुऱ्याएर साथ दिनुहुने प्रविधिबाट प्राविधिक मित्र प्रदीप अधिकारीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गोराथेको विदा हुन्छु। नमस्कार।

0: दुख्यो मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
1: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
4: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
2: सम्पर्क फोन नम्बर 0825902222
0: रोड त्रुटि पुकार खैनी जस्ता त्रुटिजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश

0: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था.
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033. सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639. श्री माध्यमिक विद्यालय सौडियारदा.
3: मध्यपश्चिम ट्याङ्क चेक. यति बेला बेलुकीको 5 बजेको छ.

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
9: सम्पर्क मोबाइल 98477979।
10: र 98578-3689।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
12: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड खुराहीदाङ, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
15: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
16: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
15: तालिममा दिइने विषयहरू
16: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
15: स्पेशल सेफ तालिम,
16: जापानिज सुशी तालिम,
15: र वेट्रेस,
16: टुरिस्ट गाइड।
15: हाम्रा विशेषताहरू,
16: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
16: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
16: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
15: सम्पर्क मोबाइल 98410-17-09।
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: बजाज आरी फ्री सर्भिस क्याम्प
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
2: सर्भिस चार्जमा 50% छुट
3: इन्जिन आयलमा 18% छुट
2: टायर किन्दा 10% छुट
3: पाँच पूर्जामा 10% छुट
2: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
3: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
2: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
2: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ
5: सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-51-135 र 98-128-45-955
6: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
7: अनुभवी शिक्षकबाट पठन पाठन हुने
6: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
7: यातायातको सुविधा भएको
6: स्वच्छ खाने पानीको व्यवस्था भएको
7: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
6: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98-449-73-033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98-478-41-639 श्री माध्यमिक विद्यालय सौडियारदा

0: छकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काम्य तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: डाक्टर आउने बारे सूचना।
21: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू,
21: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
20: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
22: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
23: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-477-93 र 98-28-89-028।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
27: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97-090-65-225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
13: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
13: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
13: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्ठाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
16: होइन ए दाई, कता हो हतार हतार गर्दै?
28: महोत्सव जान थालेको नि।
16: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि?
28: दाङमा मह महोत्सव हुँदैछ नि।
16: ए नाच्ने गाउने महोत्सव त थाहा थियो, फेरि यो मह महोत्सव कस्तो महोत्सव हो?
28: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ।
16: ए अरू के हुन्छ नि त्यहाँ?
28: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने, महको सेवन कसरी गर्ने, यसका फाइदा के छन्, मौरी जन्य सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ, सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
16: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
28: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ, स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं।
16: आयोजक नेपाल मौरी पालक महासंघ दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवस मनाइयो। 3 पत्रकार पुरस्कृत। नेपाल प्रेस युनियन दाङद्वारा 35 स्थापना दिवसका अवसरमा संस्थापक जिल्ला अध्यक्षलाई सम्मान।
1: प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा 3 दिने महामहोत्सव शुरू। महोत्सवमा महाबिक्रीदेखि मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको प्रदर्शनीसम्म।
0: प्रदेश प्रहरी विद्यालय घोराहीद्वारा आफ्ना नाममा रहेको जग्गा 15 दिनभित्र खाली गर्न सार्वजनिक सूचना। घोराही 13 रहेको गोदावरी इंग्लिश मीडियम स्कूलमा विद्यार्थी निर्वाचनबाट कप्तान र उप कप्तान छानियो।
1: र मनसुनजन्य विपद प्रतिकारका लागि पूर्व तयारीमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन।
0: अब खबर विस्तारमा।
1: दाङको घोराई स्थित प्रदेश प्रहरी विद्यालयले आफ्नो नाममा रहेको जग्गा 15 दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। विद्यालय प्रशासनले लमही नगरपालिका 3 सोनपुर स्थित करिब नक्सा नम्बर 5 ख-मा रहेको कित्ता नम्बर 414 को 21 बिगाहा 9 कट्ठा 7 धुर जग्गामा अनधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गर्दै आएका व्यक्तिलाई 15 दिनभित्र संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको हो। विद्यालयका समादेशक शिक्षक राजकुमार केसीद्वारा जारी गरेको सूचनामा साविक सोनपुर गाविस हाल लमही नगरपालिका वार्ड नम्बर 3 अन्तर्गत पर्ने उक्त जग्गा विद्यालयको स्वामित्वमा रहेको उल्लेख गरिएको छ। तोकिएको समयभित्र घरटहरा तथा अन्य भौतिक संरचना नहटाए सम्बन्धित निकाय मार्फत हटाइने चेतावनी समेत सूचनामा भनिएको छ। लमही भालुबाङ सडक खण्डको जखेरा ताल क्षेत्रमा पर्ने विद्यालयका नाममा रहेको जग्गा विगत लामो समयदेखि अतिक्रमणमा रहेको छ। दण्डकालमा प्रहरीका नाममा रहेको जग्गा, देउखुरी क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी र मुक्त कमैयाका नाममा जग्गा कब्जा भएको थियो। जग्गा अतिक्रमणमा परेपछि विद्यालयले हालसम्म त्यसको कुनै मुआवजा प्राप्त गर्न नसकेको घोराई स्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जनाएको छ। विद्यालयले आफ्नो नाममा रहेको जग्गा खाली गराउन सहयोग गर्न अतिक्रमण गरी बसेका तथा अन्य सरकलालाई सबैमा आग्रह पनि गरेको छ।
0: नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ। पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओलीलाई र लोककुमारी रिजाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डाँगीलाई प्रदान गरिएको छ। स्मृति दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि र जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनु भएको छ। पछिल्लो समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। प्रमुख अतिथि शर्माले पत्रकार इच्छुकले देखाएको बाटोमा अहिलेको पत्रकारिता हिँड्न सके मात्रै इच्छुक प्रति सच्चा सम्मान हुने पनि बताउनुभयो। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्व अध्यक्ष केबी मसाल प्रताप रेग्मी, महासंघका पूर्व अध्यक्ष केएल बुढा थोकी, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जीएम, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्ड प्रसाद शर्मा, लोककुमारी रिजाल पुरस्कार स्थापनाकर्ता अर्जुन कुमार रिजाल, पुरस्कार पुरस्कृत व्यक्तित्व पत्रकार महासंघ का पूर्व सचिव भूपेन्द्र ओली लगायत ने शुभकामना मंतव्य व्यक्त गर्नुभएको थियो। प्रेस सेन्टर दांग का अध्यक्ष जनक नेपाली को स्वागत मंतव्यबाट शुरू भएको कार्यक्रम को सहजीकरण पत्रकार महासंघ दांग का सचिव जेएन सागर ले गर्नुभएको थियो। 2013 साल में जन्मिएका पत्रकार प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन इच्छुक को 2059 साल जेठ 13 गते माओवादी युद्ध का क्रम में तत्कालीन नेपाली सेनाले पक्राउ गरी यातना दिँदै हत्या गरेको थियो।
1: नेपाल प्रेस युनियनको 35 स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले संस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको छ। विगत केही समयदेखि अस्वस्थ रहनुभएका संस्थापक अध्यक्ष पौडेलकै निवासमा पुगेर नेपाल प्रेस युनियन दाङले आज कदर पत्र तथा दोसल्ला ओढ़ाएर सम्मान गरेको हो। दाङ जिल्लामा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा त्यसको कदर स्वरूप उहाँकै निर्वासमा पुगेर जिल्ला अध्यक्ष नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, जिल्ला सल्लाहकार सन्तोष सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घरती, जिल्ला उपाध्यक्ष पार्वती बस्मेत, निवर्तमान सचिव आरके शीतल, कोषाध्यक्ष लीलाधर ओली, सदस्य नारायण नेपाल लगायतको टोलीले संस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको हो। कार्यक्रममा सम्मानित व्यक्तित्व रामप्रसाद पौडेलले घरमा आएर नेपाल प्रेस युनियन दाङ शाखाले देखाएको हार्दिकताको स्वागत गर्दै निष्पक्ष पत्रकारितामा लाग्न आग्रह गर्नुभएको थियो। पत्रकारिता कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै आवाजविहीनको आवाज बनेर राज्यको चौथो अंगका रूपमा हेरिएको पत्रकार जगत सधैं अगाडि बढ्नुपर्ने बताउनुभयो।
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक मह महोत्सव 2083 शुरू भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा शुरू भएको महोत्सव आजदेखि 3 दिनसम्म चल्नेछ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै मन्त्री पन्थीले महोत्सवले मह प्रवर्धनमा स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टेवा पुग्ने बताउनुभयो। जिल्लामा पहिलो पटक आयोजना गर्न थालिएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गर्नुभयो। प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
1: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक आजदेखि मह महोत्सव 2083 शुरू भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको आर्थिक सहयोगमा आज जेठ 13 गतेदेखि शुरू भएको मह महोत्सव 14 र 15 गते 3 दिनसम्म सञ्चालन हुनेछ। यस महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ। गोराही 10 विगत 15 वर्ष देखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी,
2: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
1: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखेका समस्या र सम्भावना लगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। यस महोत्सवमा सुपथ मूल्यमा मह खरिद गर्ने पनि व्यवस्था गरिएको छ। मह महोत्सवमा भेटिनु भएका गोराही 18 मसिनाका पञ्चराम नेपाली, उहाँले विगत 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका घर रहेका छन्।
3: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मोह आएर हाम्रा मोह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मोह पनि आएन र मोह चाहिँ भन्या जस्तो किसिमले अहिले मोह पनि उत्पादन भएन। मोह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोई भएको अवस्था हो। यो मौसमले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
1: जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवका माध्यमबाट महको प्रचार प्रसार सँगै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न र व्यवसायिक प्रोत्साहनमा महोत्सव उपयोगी हुनेछ। गोराहे चार लक्ष्मीपुरका मौरी पालन व्यवसायी माधव प्रसाद शर्मा।
4: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ्गी दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
1: दाङमा 450 बढी किसान व्यावसायिक रूपमा माहुरी पालनमा जोडिएको र वार्षिक रूपमा 315 टन मह उत्पादन हुने गरेको छ। कोराईको कर्मचारी मिलन केन्द्रमा सञ्चालन भएको महोत्सवमा मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिएको बताउनुहुन्छ नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली।
5: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
1: महको उत्पादन बजारीकरण र किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकार लागि पर्ने प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थी बताउनुहुन्छ। मह महोत्सवमा आधुनिक हार मह प्रशोधन सामग्री लगायतका सामग्री स्टलमा राखिएको छ। दाङमा सिरेना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्।
6: लमही नगरपालिकाका प्रमुख गोजराज चौधरीले लमही अस्पताललाई थप सेवा मैत्री व्यवस्थित र नागरिकको भरोसाको केन्द्रका रूपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको छ। आज लमही अस्पतालमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले सहज सरल र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले अस्पताल केवल उपचार गर्ने थलो मात्र नभई नागरिकको आशा र विश्वासको केन्द्र भएकाले सेवा प्रवाहमा कुनै पनि कमजोरी हुन नहुने बताउनुभयो। कार्यक्रममा लहमही नगरपालिका नवनियुक्त प्रमुख प्रशासकीय अधिकारी श्रीधर केसीलाई स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकारी केसीले स्वास्थ्य क्षेत्र नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले अस्पतालको व्यवस्थापन सेवा गुणस्तर र प्रशासनिक सुधारमा आफूले विशेष ध्यान दिने बताउनुभयो। सहभागीहरूले अस्पतालमा पछिल्लो समय सेवा विस्तार हुँदै गएको, जनशक्ति व्यवस्थापनमा सुधार भइरहेको तथा नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन विभिन्न प्रयासहरू अघि बढ़ाएको बताएका थिए। लमही नगरपालिकाले पछिल्लो समय ओपीडी सेवा, आकस्मिक उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायत विभिन्न स्वास्थ्य सेवामा सक्रियता बढ़ाउँदै आएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसून जन्य विपद प्रतिकारका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। प्रदेश विपद व्यवस्थापन परिषदको 13 बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानी जन्य विपदका कारण यस वर्ष क्षति बढ़न सक्ने अनुमान गरिएको बताउनुभयो। प्री मनसून अवधिमै विभिन्न स्थानमा क्षति बढ़ेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। उहाँले राहत सामग्री सुरक्षित राख्न तथा 3 स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुभयो। सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। मुख्यमन्त्री आचार्यले विपदको समयमा स्वास्थ्य सेवा, खाने पानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। साथै विपदका कारण अवरूद्ध हुन सक्ने सड़क तथा यातायात मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो। उहाँले आफ्नो लाइन एजेन्सीहरूलाई तयारी अवस्थामा रहन तथा विपद प्रतिकारमा प्रभावकारी रूपमा परिचालन हुन पनि आग्रह गर्नुभएको छ। बैठकले जेएनजी आन्दोलनका क्रममा लमहीमा रहेका मन्त्रीहरूको आवास मरमत गर्ने लगायतका निर्णय पनि गरेको छ। आन्दोलनका क्रममा आगजनी हुँदा उक्त आवासमा क्षति पुगेको थियो।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जति बेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा आज राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको बताउनु भएको हो। उहाँले मानव अधिकार संरक्षणको सुनिश्चितता को वातावरण घरबाटै शुरू हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकार प्रति जिम्मेवार बनाउनु पर्ने बताउनुभयो। भदौ 23 र 24 गते भएको घटनाका सम्बन्धमा आयोगले गरेको

0: र विद्यालय तथा कक्षालाई व्यवस्थित र मर्यादित बनाउन र विद्यार्थीहरूमा नेतृत्व सिपको विकास गर्न कक्षा तीनदेखि माथि कक्षा दससम्मका विद्यार्थीहरूको निर्वाचन गरी कप्तान तथा उपकप्तान चयन गरिएको छ। कक्षा तीनदेखि दश कक्षासम्मका 618 विद्यार्थीले मतदानमा भाग लिएर विद्यालय तथा आफ्नो कक्षाको नेतृत्व चयन गरेको विद्यालय प्रशासनले जनाएको छ। 618 मत खसेकोमा 613 मत सदर भएको थियो भने 5 मत बदर भएको थियो। एक कप्तान पदका लागि 4 बीच भएको प्रतिस्पर्धामा रमिला ओलीले सर्वाधिक 407 मत प्राप्त गरी विजयी हुनुभएको छ। अन्य उम्मेद्वारहरूमा आकाश डागीले 109 मत, करण भूषालले 64 मत र रितेज डागीले 33 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी उपकप्तान पदमा राज रावतले 243 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी सचिन ओलीले 228 मत, दिनेश पाण्डेले 75 र समीर ओलीले 67 मत प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तथा निर्वाचन अधिकृत शिक्षक प्रकाश खनालले जानकारी दिनुभएको छ। विद्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद दाहाल तथा प्रिन्सिपल शेषमणि शर्माले निर्वाचित कप्तान तथा उपकप्तानलाई बधाई दिँदै विद्यालयको अनुशासन, नेतृत्व विकास तथा विद्यार्थी हितका कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। निर्वाचित कप्तान तथा उपकप्तानको शपथ ग्रहण तथा सम्मान कार्यक्रम आउँदो सोमबारका दिन तय भएको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खनालले बताउनु भएको छ।
1: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै सार्वजनिक गरेको सूचनामा यही जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरिएको छ। यही जेठ 11 गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रोनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री खिमाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनएनआईले जनाएको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम तथा उपचारका लागि कुनै खोप वा विशेषज्ञ उपचारलाई औपचारिक स्वीकृति प्रदान गरिएको छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ लिएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रुईकेले दुई विकेट लिइन्। यो सँगै नेपाल समूह बी को शीर्ष स्थानमा उभिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आज भएको

0: एक खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नायोगामा हुने एसियाली खेलकुदका लागि छनौट हुने भएका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। आज दाङमा 0.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवस मनाइयो। 3 पत्रकार पुरस्कृत। नेपाल प्रेस युनियन दाङद्वारा 35 स्थापना दिवसका अवसरमा संस्थापक जिल्ला अध्यक्षलाई सम्मान।
0: प्रचार प्रसार र बजारीकरणलाई प्रवर्तन गर्ने उद्देश्यले दाङमा 3 दिने महोत्सव शुरू। महोत्सवमा मह बिक्रीदेखि मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको प्रदर्शनीसम्म।
1: प्रदेश प्रहरी विद्यालय घोराहीद्वारा आफ्ना नाममा रहेको जग्गा 15 दिनभित्र खाली गर्न सार्वजनिक सूचना। घोराही 13 रहेको गोदावरी इंग्लिश मीडियम स्कूलका विद्यार्थी निर्वाचनबाट कप्तान र उपकप्तान छानियो।
0: र मनसून जन्य विपद प्रतिकारका लागि पूर्व तयारीमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म अमर क्षितिज
0: अनि म देवा भूषाल
1: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र? कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको?
1: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082-562-452
1: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: हामी जन्मजात नै सिकारी हौ, सिकारी। पुरै डायलेक्ट मलाई चाहियो।
5: भिएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
5: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 इंच स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
4: सम्पर्क फोन नम्बर 0825902222
2: टु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
8: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
9: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
8: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
11: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सडक विभागको अगाडि एभरेस्ट बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 9847873572
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
13: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
12: हुलासले बनाउँदैछ परिवार एक साथ
14: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: नमस्कार कार्यक्रम समय चक्रवा प्राविधिक मित्र अमृता डांगी संगे म कार्यक्रम प्रस्तुता अमर क्षितिज को यहां हार्दिक स्वागत छ। यो कार्यक्रम तपाई हरेक हप्ता को बुधवार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम समय चक्रमा हामी समाजमा रहेका विभिन्न व्यक्तित्वहरूसँग विभिन्न सवालमा रहेर कुराकानी गर्ने गर्दछौं। यसै सेरोफेरोमा आज हामी कुराकानी गर्न गइराखेका छौं दाङमा यही जेठ 15 गते अर्थात पर्सी 15 गतेदेखि 20 गतेसम्म राष्ट्रिय दिव्य सम्मेलनको आयोजना हुन गइराखेको छ। ब्रह्मकुमारी क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजनामा हुन थालेको यो सम्मेलन कस्तो खालको सम्मेलन हो, यसमा के कुराहरू हुन्छ, को सहभागी हुन्छन्, यसको उद्देश्य के हो भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौं। आज हामीसँग स्टुडियोमा कुराकानी गर्नका लागि हुनुहुन्छ मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र घुराईका प्रवक्ता ब्रह्मकुमार माधव तिमिल सिन्हा। माधव सर यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर धन्यवाद, नमस्कार।
0: यहाँहरूले यो जेठ 15 गतेदेखि 20 गतेसम्म राष्ट्रिय दिव्य सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ। अब दिव्य भनिसके पछाडि आफैमा त्यो शब्दले पनि चाहिँ अलिकति कुरा त बोल्छ, तर पनि यो कस्तो खालको सम्मेलन हो, के कुराहरू हुन्छ यसमा, त्यसको बारेमा जानकारी दिनुहोस् न।
1: ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको प्रधान कार्यालयको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष राष्ट्रिय सम्मेलन दिव्य सम्मेलन हुने गर्छन्। त्यही अन्तर्गत अहिले दाङमा यसको आयोजना चाहिँ गरिएको छ र विशेष गरी समाजमा हरेक किसिमका गतिविधिहरू भइराखेका हुन्छन्। त्यो गतिविधिहरूलाई सामान्य रूपमा लैजानको लागि अथवा त्यसलाई जीवनशैलीमा रूपान्तरण गर्नका लागि यसको मुख्य उद्देश्य रहेको हुन्छ। त्यसै कारणले गर्दा यो दिव्य भनेर यसलाई राखिएको छ र यो दिव्य भनिसकेपछि मान्छेको स्वभाव संस्कार आचरण जस्ता कुराहरूमा परिवर्तन ल्याउनका लागि र जो यसमा साधनामा लागिरहनुभएका व्यक्तित्वहरूलाई पनि अझ फेरि निखारता ल्याउनका लागि यसले चाहिँ महत्वपूर्ण भूमिका खेल्ने भएको कारणले गर्दा यसलाई दिव्य भनेर राखिएको छ।
0: अब यो सम्मेलनमा चाहिँ 5 दिनको आयोजना हुँदैछ, 15 गतेबाट हेर्ने भने त 20 गतेसम्म अझ 6 दिन पनि हुन्छ। अब यो सम्मेलनमा को सहभागी हुनुहुन्छ, पहिलो दिन के हुन्छ, दोस्रो दिन के हुन्छ, यसमा चाहिँ छलफल बहस प्रवचन के कस्ता कार्यक्रमहरू हुन्छन्, को सहभागी हुन्छ यो कार्यक्रममा?
1: अति सुन्दर कुरा जोड्नु भयो। हाम्रो 15 गतेदेखि 20 गतेको जुन कार्यक्रमको रूपरेखा जुन प्रस्तुत भइरहेको छ र यसको बारेमा त हामीले संचार माध्यमबाट अलि अगाडिदेखि पनि जानकारी गराउँदै पनि आइरहेका छौं र दाङ स्थित क्रियाशील संचार माध्यमहरूले यसलाई समाचार सम्प्रेषण गरि पनि रहनुभएको छ। 15 गतेको विशेष गरी 1 बजे हामीले ब्रह्मकुमारीजको दिव्य राष्ट्रिय सम्मेलन त्यसको साथसाथै हाम्रो अन्तर्राष्ट्रिय एउटा नारा हुन्छ। त्यो अन्तर्राष्ट्रिय नारा वर्षभरिमा त्यो नारामा रहेर हामीले गतिविधिहरू कार्यक्रमहरू सञ्चालन गर्छौं। यो वर्षको नारा रहेको छ विश्व नवनिर्माणका लागि आध्यात्मिक जागरण, त्यसको राष्ट्रिय शुभारम्भ समारोह रहनेछ। त्यसको साथसाथै ब्रह्मकुमारीज मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र जो घुराईमा नवनिर्माण चाहिँ एउटा शिवशक्ति भवन छ यसको समुद्र उद्घाटन पनि सँगै जोडिनेछ। यो रह्यो 15 गतेको विशेष कार्यक्रम जसमा हजुरले चाहिँ उठान गर्नुभएको जुन सवाल छ को सहभागी हुन्छन् भन्दाखेरि शुरूको दिनमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सहभागिता गराइन्छ भने बाहिरबाट आउने भनेको यसको मुख्यालय माउन्ट आबू राजस्थानबाट, त्यसै गरी यसको सब हेडक्वार्टरको रूपमा चाहिँ बनारस जोन रहेको छ र बनारस क्षेत्रबाट र त्यसको साथसाथै भारतका अन्य स्थानहरूबाट सहभागी हुनुहुन्छ र नेपालको 4 प्रदेश हामीले 42 जिल्ला भनिरहेका छौं, 42 जिल्लाबाट यसको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने व्यक्तित्वहरू हुनुहुन्छ।
0: कतिजना हुनुहुन्छ ती सबै गरेर मोटामोटी?
1: बाहिरबाट आउनेहरू करिब करिब 250 जना हाम्रो चाहिँ अतिथिहरू हुनुहुन्छ र 15 गतेको जुन 1 बजेको जुन राष्ट्रिय सम्मेलन र शुभारम्भ अथवा भवन उद्घाटन भनेर हामीले जुन कुरा जोडिरहेका छौं यसमा विशेष गरिकन नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारका चाहिँ जनप्रतिनिधिहरू भनौँ अनि त्यसै गरी विभिन्न दाङ जिल्लामा रहेका विभिन्न संघ संस्थाहरू इभन हामीले टोल विकास संस्था समेतलाई पनि सहभागिता गराएर यसको व्यापकता कसरी यसले कार्यक्रमहरू गर्न खोजेको छ यसको उद्देश्य के हो समाजमा कस्तो प्रभाव पार्न खोजिरहेको छ त्यो विषयलाई उजागर गर्नका लागि हामीले उक्त दिनलाई चाहिँ सबैलाई खुला रूपबाट आमन्त्रण गरिरहेका छौं।
0: अब त्यो 15 गते उद्घाटन भयो भने त्यो उद्घाटनमा गएको मान्छे एउटा वडा तहको अथवा एउटा टोल विकासको अध्यक्ष अर्को अर्को दिन सहभागी हुन पाउँछ कि पाउँदैन अर्को दिनबाट तपाईँका कार्यक्रम कसरी चल्छन् त्यहाँ चाहिँ यो के अरे हामीले बाहिर हेर्दाखेरि यो सेता लुगा लगाउने ओम शान्तिमा लागेकाहरू मात्रै त्यहीँ सहभागी हुने हुन् कि अथवा हामी जस्ता कपडा लगाएका मान्छे पनि त्यहाँ जान पाउने हो कि के हो यो
1: अहिले धेरैको चासोको विषय र धेरैजनाले उठान गर्ने विषयलाई चाहिँ हजुरले चाहिँ उठाउनु भएको छ। वास्तवमा 15 गतिको कार्यक्रम खुला रूपमा हुने भएको कारणले गर्दाखेरि अब ब्रह्मकुमारीका जति पनि बाहिरबाट आउनुहुने जो सहभागीहरू हुनुहुन्छ अथवा अतिथिगणहरू हुनुहुन्छ उहाँहरूको प्लस यो समाजमा रहेका हरेक क्षेत्रवर्ग मैले अघि पनि निवेदन गरे यहाँ कोही क्षेत्र बाँकी रहनेवाला छैन त्यो दिन हामीले सबैलाई चाहिँ निमन्त्रण गरिरहेका छौं। उक्त दिनमा यो ब्रह्मकुमारीजले किन राष्ट्रिय सम्मेलन गर्यो यो के कामहरू गर्छ भन्नका लागि उहाँलाई जानकारी होस् भन्ने उद्देश्य राखेर पहिलो दिनको खुला रूपमा हामी सबैलाई आह्वान गरिरहेका छौं भने बाँकी पहिलो दिनको पनि साँझको सत्रबाट हाम्रो आन्तरिक कार्यक्रमहरू सञ्चालन हुन्छ। त्यो आन्तरिक कार्यक्रमहरू भनेको हाम्रो योग साधना हुन्छ विभिन्न चाहिँ छलफलहरू हुन्छ वार्षिक चाहिँ के अरे कार्यक्रम नीतिहरू बनाउने कुराहरू हुन्छ यसै गरी हाम्रो विगतको वर्षहरूको समीक्षा का कुराहरू हुन्छन् र त्यो बीचमा हजुरले भन्नुभए जस्तै बाहिरको सहभागिता चाहिँ हुँदैन हाम्रो आफ्नो
0: यसरी बुझौँ एकखाले भन्दाखेरि कुनै संस्थाको यो महाधिवेशन जस्तो हो।
1: अब यसलाई यसरी पनि बुझौँ राष्ट्रिय सम्मेलन भनिएको छ र राष्ट्रिय सम्मेलनमा संस्थाको एउटा
0: 15 गते चाहिँ यो उद्घाटन सत्र हुने भयो
1: हजुर
0: त्यस पछाडिको चाहिँ बन्द सत्र हुन्छ बन्द सत्रमा चाहिँ यो चाहिँ ब्रह्मकुमारीसँग आबद्ध व्यक्तित्वहरू अथवा त्यो भनसँग सम्बन्धित व्यक्तित्वहरू चाहिँ त्यहाँ हुनुहुन्छ अनि एउटा विगतका वर्षहरूको समीक्षा आगामी वर्षहरूका योजना होइन भएका कमी कमजोरीहरूलाई सुधार गर्ने नयाँ प्रस्तावहरू ल्याउने यो बारेमा चाहिँ छलफल हुन्छ।
1: त्यसलाई अलि स्पष्ट पनि गरिहालौँ एउटा त्यो त रहन्छ साथसाथै हामीले चाहिँ बिहान हाम्रो आफ्नो नित्य कामहरू अथवा वार्षिक सेड्युल अनुसारको अथवा अहिलेको कार्यक्रमको राष्ट्रिय सम्मेलनको जुन कार्यसूची आएको छ त्यो कार्यसूचीमा हाम्रा आन्तरिक गतिविधि त हुने नै भए तर त्योभन्दा पनि बीचमा शुभारम्भ गर्दा अथवा अन्य कार्यक्रमहरू गराउँदै गर्दा बाहिरका व्यक्तित्वहरूलाई पनि हामी स्नेह मिलन भनेर पनि जोडिरहेका छौँ त्यो हाम्रो आन्तरिक कार्यक्रम शुरू हुनुभन्दा अगाडिको सेसन हामीले त्यसरी चाहिँ चलाउँछौँ होइन उहाँहरूलाई पनि सहभागी चाहिँ गराउँछौँ तर त्यति बेला त्यस्तो 15 गतिको शुरूआतको दिनको जस्तो ठूलो चाहिँ उपस्थिति चाहिँ हुँदैन विशेष व्यक्तित्वहरूलाई जुन जुन क्षेत्रका व्यक्तित्वहरूलाई प्रतिनिधिमूलकको रूपमा उहाँहरूलाई चाहिँ आमन्त्रण गरेर फेरि जुन त्यो कार्यक्रममा छुट्नु भएको छ उहाँहरूलाई पनि फेरि नछुटोस् भन्ने उद्देश्य राखेर उहाँहरूसँग हामी स्नेह मिलन भेटघाट अनि त्यो गतिविधिहरू पनि सञ्चालन गर्छौँ।
0: माधव सर यो दिव्य सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ लामो समयदेखि तपाईँहरू यो क्षेत्रमा लाग्नु भएको छ थुप्रै यस्ता शान्तिको कामना गर्ने धार्मिक प्रवृत्तिका थुप्रै संघ संस्थाहरू चाहिँ जन्मिराखेका छन् होइन पछिल्लो समयमा हेर्ने हो भने यो हामी चाहिँ बाहिरबाट हेर्दाखेरि चाहिँ ओम शान्ति भन्छौँ ब्रह्मकुमारीजीहरू यो संस्थामा पनि थुप्रै मान्छेहरू आबद्ध हुनुहुन्छ जति धेरै संस्थाहरू खुलिराखेका छन् त्यति धेरै यो झै झगडाका कुराहरू मारपिटका कुराहरू लुटपाटका कुराहरू झन झन अशान्ति मान्छेमा त्यो उश्रृङ्खलता झन बढ्दै जा यो चाहिँ समय अनुसार यस्तै मान्छे जन्मिन्छन् अथवा चाहिँ मान्छेमा त्यो स्वभाव आचरणका कुराहरू हामीले भने जस्तो सिकाउन सकेनौँ बुझाउन सकेनौँ के हो यो
1: अति सुन्दर विषय उठान गर्नुभयो। वास्तवमा हामीले देखिरहेका छौं, हजुरले जोड्नु भए जस्तै समाजमा अनेक किसिमका चाहिँ संस्थाहरू खुलिरहेका छन् जसको उद्देश्य भनेको समाजलाई चाहिँ राम्रो बनाउने, सुन्दर बनाउने, सभ्य बनाउने, अनि त्यस्तो बनाउने भन्ने जुन किसिमको चाहिँ उद्देश्य राख्नु भएको हुन्छ र सबैले राखेको छ संस्थाले, त्यो कुरा हामीले देखिराखेका छौँ अन्य संस्थाहरूले। त भएको के छ भन्दाखेरि यहाँ बाह्य कुरा चाहिँ हामी गर्दै गर्ने तर आफ्नो स्थिति, सो व्यवस्थापन र आफू परिवर्तन हुने कुरा कम गरेको अवस्था देखिन्छ के, जसको कारणले के भइदिन्छ भन्नुहोला भने अरूलाई हामी चाहिँ राम्रो कुरा गर्नुपर्छ भनेर सुनाउने अनि आफू पनि जीवनमा परिवर्तन नगर्ने अथवा कस्तो हुन्छ भन्दा त्यो स्वयं जीवनमा लागू नगर्दाखेरि त्यसको बाहिर समाजमा राम्रो प्रभाव नपरिरहेको स्थिति चाहिँ हो। जस्तो यहाँलाई पनि अवगत होला, जस्तो कुनै पण्डितले के अरे एउटा भन्नु न वाचन गर्नुहुन्छ, भन्नुहुन्छ कि माछा खानु हुँदैन, मैले थोरै सन्दर्भ जोडेँ, माछा खानु हुँदैन भन्नुहुन्छ, वाचन गर्नुहुन्छ, होइन स्पेसल माछालाई नै जोड्नुभयो उहाँले, होइन माछालाई नै जोड्नुभयो, जोडिसकेपछि साँझ गएपछि पण्डितजीलाई भन्नुभयो आज चाहिँ माछा ल्याइनु भनेर भन्नुहुन्छ। अब त्यो भनिसकेपछि पण्डितजीले भन्नुभयो कि होइन पण्डितजी दिनभरि त माछा खानु हुँदैन भनिराख्नु भएको छ, तपाईँ किन चाहिँ यो कुरा गर्नु छैन, तपाईँले कुरो बुझ्दिनुहोस्, त्यो मैले भनेको के भन्दा किताबको माछा नखानु पो भनेको, खोलाको माछा त खानुहुन्छ भनेर उत्तर दिनुभएको रहेछ कि। भनेको मतलब के, यहाँनिर मैले किन यो सन्दर्भ जोड्न खोजेको भन्दाखेरि हामीले जे कुरा गर्छौ नि त्यो कुरा आफ्नो जीवनमा लागू नगरीसम्म समाजमा त्यसको राम्रो प्रभाव पर्न सक्दैन।
0: अर्कालाई सिकाउन चाहिँ हामी माहिर छौँ,
1: यस
0: होइन
1: हो नि,
0: बोलेको कुरा आफ्नो जीवनमा लागू गर्न चाहिँ कन्जुसिङ गरिराखेका छौँ अथवा चाहिँ त्यो कुन तत्त्वले चाहिँ त्यस्तो चीजमा चाहिँ आकर्षण गरिराख्छ चा। अरूलाई सिकाउने तर आफूले नगर्ने, यो आध्यात्मिक दृष्टिकोणबाट हेर्दाखेरि अब भौतिकवादीहरू त यो केही छैन, सब विज्ञान यो त्यो भन्ने कुरा भयो, आध्यात्मिक चिन्तनबाट, आध्यात्मिक दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ मानिसमा यस्तो सोच चाहिँ किन आइरहेको?
1: यस्तो छ, सबभन्दा पहिले मान्छेको मन, मन भनेको विचार के, मन भनेको मान्छेको विचार उत्पन्न हुने कुरा हो। मनमा यति धेरै विचारहरू मान्छेको आउँछ कि त्यसलाई सही व्यवस्थापन गर्न सकेन भने त्यो व्यक्ति चाहिँ सही बाटोमा जान सक्दैन। त्यसको लागि के चाहिन्छ भन्दाखेरि तपाईँको मेडिटेसन, ध्यान, प्राणायाम जस्ता कुराहरूको जरुरी हुन्छ र त्यसले के गर्छ, मान्छेलाई संयमित बनाउने प्रयास गर्छ, होइन। संयमित जब मान्छे हुन्छ त्यसपछि उसले राम्रो नराम्रो छुट्याउन सक्छ, होइन। त्यसको लागि अहिले अधिकांश बाह्य कुराहरू चाहिँ जोडिराखेका छ, जस्तो योग भने पनि हजुरको चाहिँ फिजिकल कुराहरू बढी गर्ने तर मन, मनलाई परिवर्तन गर्ने, मनलाई चाहिँ रूपान्तरण गर्ने, मनलाई सशक्त बनाउने, मनलाई चाहिँ हजुरको के भन्दाखेरि सुयोग्य तरिकाको चाहिँ सोच्न सक्ने बनाउने, त्यो कुराको लागि भने के चाहिन्छ भन्दाखेरि हामीलाई के अरे ध्यान मेडिटेसनको जरुरत पर्छ। आज धेरै जसो मान्छेहरू अब अहिले पछिल्लो चरणमा हामीले त्यसमा आकर्षण बढेको त देखेका छौं, तर अघि हजुरले भने जस्तै जति उपलब्धि हुन पर्थ्यो नि त्यो चाहिँ हुन नसकिरहेको चाहिँ स्थिति हो कि, त्यो हुन सकिराखेका छैन।
0: यहीँनिर जति उपलब्धि हुन सक्नु पर्थ्यो त्यो भएन, तर पनि त्यो प्रकृतिका मानिसहरू, त्यो प्रकृतिका संघ संस्थाहरू त खुलिराखेका छन्, राज्य पक्षबाट, सरकारी पक्षबाट, गैर सरकारी पक्षबाट त्यस्ता चीजमा लगानी पनि भइराखेका छन्। अब स्थानीय तह, प्रदेश सरकार, संघ सरकारहरूले चाहिँ योग हल निर्माण गरिराखेका छन्, सभा हलहरू निर्माण गरिराखेका छन्, मन्दिरहरू बनाइराखेका छन्। अब त्यो नियमसँग तरिकाले मन्दिर बनाउन पैसा छुट्याउन पाइन्न भन्छ, त्यहाँ मन्दिरमा पनि पैसा छुट्या, लगानी त थुप्रो पनि भइराखेका छ,
1: होइन।
0: तर मानिसमा खास चाहिँ यो आउनुपर्ने चीज आइराखेको छैन, यो खानपानले हुन्छ, संगतले हुन्छ, यो के चीजले चाहिँ मानिसलाई चाहिँ यो नकारात्मक ऊर्जा चाहिँ त्यो बढी प्राप्त भइराखेको छ?
1: दुई तिनवटा कुराहरू जोडिन्छ, एउटा हजुरले जोडे जस्तै मान्छेको खानपानको कारणले हुन्छ, भनिन्छ जस्तो अन्न त्यस्तै मन, होइन। जस्तो अन्नले मनलाई कसरी प्रभाव पार्छ भन्ने कुरा त्यो खाने चीजबाट पनि प्रभाव पार्छ। अर्को कुरा, अनि हामी कस्तो संगतमा रहन्छौँ, होइन, कस्तो किसिमको सोचाइमा रहन्छौँ। आज हामी के गर्दैछौँ भन्दा अब हामीले त तपाईँ हामीले प्रयोग गरिरहेकै चिज भनौँ न त, जस्तो मोबाइल एउटा सानो त्यसमा चिप्स हुन्छ, त्यो मोबाइलले संसार हल्लाइदिएको छ, होइन। त्यस्तै प्रकारले हामीभित्र पनि यस्तो चेतन सत्ता छ जसको हामीले सही सदुपयोग गर्न सकिरहेको छैन, समस्या यहाँनिर होइन भने त्यो चिजले जसलाई हामीलाई चलायमान बनाइरहेको छ, आज आध्यात्मिक भाषामा भन्नुपर्दा अथवा हामीलाई बुझ्नुपर्दा कसैले यसलाई प्राण भन्छ, कसैले वायु भन्छ, कसैले एनर्जी भन्ला, कसैले शक्ति भन्ला, होइन, त्यो कसैले आत्मा भन्ला, होइन। विभिन्न नाम दिए पनि त्यो के हो त भन्दाखेरि हामी भित्र रहेको जुन ऊर्जा हो जुन शक्ति हो जुन त्यसलाई हामीले क्रियाशील बनाउन सकिरहेका छैनौं के जसरी मोबाइल चाहिँ डिस्चार्ज भयो भने ब्याट्रीमा लगेर चाहिँ रिचार्ज गर्न चार्ज गर्छौं हामी होइन तर हाम्रो आफ्नो जीवनशैली त दिनचर्यालाई हाम्रो यत्रो ठूलो चाहिँ उसलाई शरीरलाई सञ्चालन गरिराख्ने जुन चिज केले गरिराखेका छ त्यसको विषयमा भित्र चाहिँ अध्ययन गर्न सकिराखेका छैनौं कि हामी बाहिर बाहिर धेरै कुरा खोजिरहेछौं धेरै कुरा खोजिरहेछौं तर सो व्यवस्थित गर्नका लागि जुन किसिमको चाहिँ अन्तर यात्रा गर्नुपर्थ्यो नि त्यसलाई अर्को शब्दमा भन्दाखेरि त्यो गर्न सकिरहेका छैनौँ जसको कारणले गर्दा हामीले भने अनुसारको सफलता हासिल गर्न सकिरहेका छैनौँ विशेष गरी ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयमा के गरिन्छ त भन्दाखेरि म कुँ भन्ने कुराको चाहिँ पहिला परिचय दिन्छ म कुँ किन आएँ के गर्नुपर्छ मेरो जीवन के हो दर्शन के हो त्यो कुरालाई व्यवस्थित गर्नका लागि तपाईँको चाहिँ जुन किसिमको चाहिँ एउटा ज्ञान दिइन्छ र ज्ञान मात्र दिने होइन उसले आफ्नो जीवनमा चाहिँ के भन्छ भन्दाखेरि त्यो प्र्याक्टिकल अनुभव पनि गर्नुपर्ने हुन्छ क्या जस्तो मैले शान्तिको कुरा गरिरहँदा शान्ति हुँदैन सर हजुरले अमर सर हजुरले त्यसको अनुभूति गर्ने कुरा हो कि अनुभव गर्नुभयो भने बल्ल त्यो विश्वास हुन्छ होइन त्यो विश्वास बनाउनका लागि के गर्नुपर्छ भन्दाखेरि पहिले व्यक्तिले आफ्नो जीवनमा धारण गर्नुपर्छ त्यो धारण गर्नका लागि त हामीले चाहिँ यस्तो किसिमको चाहिँ चेतना मात्रै होइन त्यसलाई प्र्याक्टिकल अथवा व्यावहारिक जीवनमा पनि लागू गर्न सक्नुपर्छ
0: आदरणीय श्रोताहरू तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम समय चक्र कार्यक्रम समय चक्र तपाईँ बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ यस कार्यक्रममा हामी विभिन्न व्यक्तित्वहरूसँग समाजमा रहेका विभिन्न विषयवस्तुहरूमाथि रहेर कुराकानी गर्ने गर्छौं यसै क्रममा आज हामी कुराकानी गर्न गइराखेका छौं जेठ 15 गतेदेखि 20 गतेसम्म दाङमा राष्ट्रिय दिव्य सम्मेलनको आयोजना हुँदैछ ब्रह्मकुमारी क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजनामा यो कार्यक्रम घोराईमा हुँदैछ यसमा हामीसँग कुराकानी गर्नका लागि मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्रका घोराईका प्रवक्ता ब्रह्मकुमार माधव तिमिल सेना हुनुहुन्छ उहाँसँग हामी आज कुराकानी गर्न गइराखेका छौं र गरिराखेका छौं माधव सर म फेरि जोड्न चाहन्छु अहिले कतिपयलाई लाग्छ यो धार्मिक कुराहरू अनुसरण गर्ने उहिले उहिले भन्थे जोगी भएर हिँड्ने होइन यो सांसारिक माया मोह सबै त्याग गर्नुपर्छ मान्छेलाई एकचित्त बनाउन एक शुद्ध बनाउनका लागि यी सबै कुराहरू त्याग गरेर हिँड्नुपर्छ कतिपयले मैले भनेको सुन्छु तपाईँहरू जस्तो यो चाहिँ सेतो कपडा लगाएर हिँड्नु भएको यी सब चाहिँ हेर यो गरी खाने उमेरमा चाहिँ सब घर गृहस्थी त्यागेर हिँडेका छन् पतिका मुखबाट त्यस्तो पनि सुनिन्छ होइन यो मनलाई एकचित्त राख्न एक शुद्ध गराउनका लागि के सबै चिज छोडेर यता लाग्नुपर्छ
1: यो समाजमा हामीलाई आउने सवाल पनि यही हो धेरैजनाले यो कुरा उठाउनुहुन्छ जुन कुरा हजुरले ठ्याक्कै अहिले नै उठाउनु भयो अथवा यो जिज्ञासा पनि राख्नुभयो यस्तो छ हजुरलाई एउटा उदाहरण दिउँ हजुरको बुवालाई याद गर्नका लागि अथवा स्मरण गर्नका लागि सम्झिनका लागि मलाई डिस्टर्ब नगर्नुहोस् एकचोटि मैले बुवालाई ध्यान गर्दैछु भनेर भन्नु पर्दैन होला होइन किनभने त्यो एकदम स्वाभाविक भइसकेको छ आज मान्छेहरू यहाँनिरै कठिनाई गरिरहेका छन् अर्को कुरा के पनि जोड्न सकिन्छ भन्दाखेरि यस्ता धर्मकर्मका कुराहरू बुढेसकाल लागेपछि गर्ने हो अहिले त मोजमस्ती गर्ने उमेर हो भनिरहेका हुन्छन् तर हामीले के देख्दैछौँ भने अन्तिममा जो आँखाले देख्दैन हातले चल्दैन खुट्टा हुँदैन खुट्टा चाहिँ एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन त्यति बेला के गर्न सकिएला र केही पनि गर्न सकिँदैन त्यति बेला त झन् के हुन्छ भन्दाखेरि पश्चाताप हुन्छ मान्छे पश्चातापको भुमरीमा परिरहेको छ यो राम्रो संस्कार सिकाउने कुरा बुढेसकाल किन पर्खिनु परेर भने राम्रो कुरा गर्नका लागि त बचपनबाटै सिक्नुपर्ने होइन र भनेपछि अर्को कुरा यो यही हाम्रो ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा यत्तिकै फरक छ क्या के फरक छ भन्दाखेरि हामी हाम्रो कर्मको सन्यास गर्दैनौ होइन कर्मलाई योगको रूपान्तरण गर्छौं कर्म योग बनाउँछौं कर्मलाई उत्कृष्ट बनाउनका लागि बरू हामी त्यो किसिमको गतिविधि गर्छौं कर्म सन्यास गरेर हामी जोगी बनेर तपाईँको चाहिँ संसारबाट विमुख भएर बाहिर जाँदैनौ हामी चाहिँ यही समाजमा रहन्छौं यही उसमा रहन्छौं एउटा उदाहरण दिन्छ नि जस्तो हिलो हिलोमा कमल हुन्छ किचड हुन्छ होइन हिलो हेर्दाखेरि चाहिँ मान्छेले माथि कमल हुन्छ त्यो कमललाई हेर्छ हिलोलाई हेर्दैन एक किसिमले हाम्रो आध्यात्मिक भाषामा अथवा समग्रमा भन्नुपर्दा के बुझौँ भन्दाखेरि यो संसार भनेको दबदबा हिलै त हो नि जता गयो नकारात्मक छ जता गयो नराम्रो छ जता गयो हत्या छ जता गयो हिंसा छ अनेक किसिमको चाहिँ तपाईँको चाहिँ यस्तो किसिमको परिवेश बनाएको छ कि वास्तवमा यसले सबैलाई नकारात्मकतिर लिइरहेको अवस्था छ त्यस्तोबाट माथि उठ्नु र कमल समान जीवन बनाउनु भनेको त्यो चान्चुने कुरा होइन हजुरले भने जस्तै समाजले जुन हेर्ने कुरा हुने खाने समय समयमा अथवा आफ्नो उमेरमा यिनीहरूले चाहिँ के यस्तो गरे होलान्, त्यो त्याग गर्नु सक्ने सबैमा छाप सामर्थ्य हुँदैन अमर सर, त्यो ठूलो महानता हो, त्यो सबै सबैले गर्न पनि सक्दैन। त्यो कारणले गर्दाखेरि हामीले के भन्छौँ भन्दाखेरि संसारको लाई त्यागेर अथवा तपाईँको चाहिँ आफ्नो समाजलाई त्यागेर जोगी र सन्यासी भएर चाहिँ जंगलमा जाने भन्ने कुरा यसको सिद्धान्त होइन, यही यसको फरक छ। विज्ञानलाई पनि हामीले जोड्नुपर्छ, अध्यात्मलाई पनि छोड्नु हुँदैन, हाम्रो चाहिँ मान्यता हो। विज्ञान र अध्यात्मको यदि संयोजन गरियो भने सुन्दर समाज पनि बन्न सक्छ, व्यक्ति पनि चाहिँ तपाईँको चाहिँ एउटा उत्कृष्ट चाहिँ उसले आफ्नो प्रस्तुति राख्न सक्छ र एउटा योग्य नागरिकको रूपमा सभ्य समाजको निर्माणको दायक बन्न सक्छ।
0: अध्यात्मवाद र भौतिकवादलाई सँगसँगै लिएर यसको सम्मिश्रणबाट एउटा मनलाई चाहिँ शान्त बनाएर सत्कर्म चाहिँ मान्छेले गर्नुपर्छ, गर्न सक्छ।
1: एकदम हजुरलाई म विज्ञानकै तिरबाट लगेर जोडौं भने पनि आइन्स्टाइनले के भनेका छन् भने अध्यात्म बिना विज्ञान चाहिँ लङ्गडो हुन्छ, विज्ञान बिना अध्यात्म फेरि अन्ध हुन्छ भनेका छन्। भने यसबाट पनि हामी के प्रश्न हौ भन्दाखेरि दुईटा चाहिँ सँगसँगै जानुपर्ने रहेछ भन्ने त उनले एउटा के अरे सिद्धान्तलाई मान्यतालाई प्रतिपादन गरेको हामीले चाहिँ देखेका छौँ, देख्नुभन्दा पनि पढेका छौँ भने हाम्रो चाहिँ वास्तवमा यो समाजलाई टुक्र्याउने हामीले शिक्षा दिने होइन क्या, हामीले समाजलाई जोड्ने शिक्षा दिइरहेका छौँ। मान्छेले अलि बुझाइ फरक छ, त्यसैले यसलाई अलि यसको गहिराईमा अध्ययन गरिदिनका लागि र यो संस्थालाई समग्रमा अरूको डालोमा नहालिदिनका लागि म निवेदन गर्न चाहन्छु। यो एउटा कोही पन्थ होइन, यो कुनै सानो एउटा सम्प्रदाय होइन, यो त स्पिरिचुअल युनिभर्सिटी आध्यात्मिक विश्वविद्यालयको रूपमा विश्वको 144-145 देशमा, जहाँ मुस्लिम देशमा, क्रिस्चियन देशमा, राजावादी देशमा, पुँजीवादी देशमा, साम्यवादी देशमा किन अट्न सकिरहेछ भन्दाखेरि यो धर्मको त्यो एउटा सानो दायरा भन्दा माथि छ। यो अध्यात्म र धर्ममा थोरै फरक छ अमर सर, त्यस कारणले गर्दा यो आध्यात्मिक शैक्षणिक संस्थानको रूपमा जब यसले चाहिँ नि गतिविधि गरिरहेको कारणले गर्दा आज विश्वव्यापी रूपमा यसले काम गरिरहेको छ र हामी चाहिँ के गर्न खोजिरहेका छौँ भन्दाखेरि यो विश्वलाई एकताको सूत्रमा मान्ने धेरै धर्म छन्, पन्थ छन्, जात छन्, तिनी सबैलाई चाहिँ एकताको सूत्रमा मान्ने। त्यसैले हेर्नुहोस् हामीले बाहिर समाजमा हिन्दूका मान्छेहरू मुस्लिम भइरहेका, क्रिस्चियन भइरहेका देखिरहेछौँ भने हाम्रो अर्गनाइजेसनमा हजुरले देख्न सक्नुहुन्छ क्रिस्चियन कम्युनिटीका मान्छेहरू, मुस्लिम कम्युनिटी का मान्छेहरू, सिख धर्मका मान्छेहरू एज अ भोलन्टियर सर्भिस गरेर यसमा चाहिँ सेवा प्रभावित गरिरहनु भएको छ। आज काला जातिहरूलाई पनि हामीले व्हाइट ड्रेसमा देखिरहेका छौँ, गोरा जातिलाई पनि हामीले व्हाइट ड्रेसमा देखिरहेका छौँ। यो त्यस कारणले यो विश्वविद्यालय भएको छ, किन भन्दाखेरि सबैले यसलाई चाहिँ स्वीकारेर अगाडि बढिराख्नु भएको छ।
0: हामी कुराकानीको अन्तिम तर्फ आउँदैछौ, निकै महत्वपूर्ण छलफल भइराखेको छ। अब मानिसलाई एउटा सत्मार्गमा यहाँले पनि भनिहाल्नु भयो, हामीले हाम्रा ती पुरातन चीजहरू, पहिलाका चीजहरू, संस्कारहरू, संस्कृतिहरू भुल्दै गयौं, अहिले विज्ञानलाई र आध्यात्मलाई चाहिँ सँगसँगै लगेर हिँड्नुपर्छ भन्ने कुरा भनिहाल्नु भयो यहाँले। हिजोको दिनमा हेर्ने हो भने हाम्रा ती वेदहरूबाटै विज्ञानको आविष्कार भएको छ
1: होइन।
0: अब हाम्रो एउटा कस्तो भइदियो भन्दाखेरि हामीले हाम्रा चीज चाहिँ छोड्दै गयौं, अर्काका चीज चाहिँ अंगाल्दै गयौं। अब यो चीजलाई चाहिँ फेरि के अरे रुसोको सिद्धान्त ब्याक टु नेचर भने जस्तै पहिले नै हामी अब त्यो पहिलेकै बाटोमा आउनका लागि, लयमा आउनका लागि, हाम्रा सनातन संस्कार संस्कृति परम्पराहरूमा आउनका लागि अब चाहिँ मानवले चाहिँ गर्नुपर्ने के हो, सर्वश्रेष्ठ प्राणी भनिन्छ मानवलाई, तर त्यो मानवीय गुण भएन भने त हात मुख नाक खुट्टा हुँदैमा मानव त हुँदैन, अब गर्ने के।
1: अब यहाँनिर अमर सर जुन कुरा जोड्नु भएको छ, वास्तवमा हामी कस्तो भयो भन्दा एउटा न पुरानो चितलाई पनि पुरै छोड्न नसकेका, नयाँ चितलाई पनि अङ्गीकार गर्न नसकेका, बीचैमा त्यसलाई एउटा भाषामा के पेन्डुलम भन्छ क्या, त्यो घुमिराख्ने स्थितिमा हामी चाहिँ अहिलेको हाम्रो समाज यस्तो भइरहेको अवस्था छ होइन। तर वास्तवमा हाम्रो जुन दर्शन हो, जुन संस्कृति हो, जुन एउटा परम्परा हो, त्यसलाई हामीले चाहिँ के गर्यौं भन्दा हामी पनि थोरै परिष्कृत हुन सकेनौं क्या। जसरी वेदमा उल्लेख गरिएको चाहिँ पुष्पक विमानको कुरा, हाम्रा धर्मशास्त्रमा उल्लेख गरिएको पुष्पक विमानको कुरामा विज्ञानले चाहिँ प्रगति गरेर उसले चाहिँ पुष्पक विमान बनायो, हामी चाहिँ पुग्न थाल्यौं होइन। भन्न खोजेको कुरा समय सन्दर्भ अनुसार जसरी हामीले व्यवहारिक रूपमा जे कुरा भनिएको थियो नि त्यसैलाई अनुसरण गर्दै जानुपर्थ्यो, त्यो गर्न नसकिरहेको र हामी अलि त्यो समय सापेक्ष सुधारिन नसकेकै चाहिँ यथार्थ हो। र बाँकी के रह्यो भन्दाखेरि हामीले जुन किसिमले समाजलाई दिन खोजेको विषयवस्तु जुन हो त्यो विषयवस्तुमा केन्द्रित रहेर समाजलाई राम्रो बनाउनलाई मान्छेलाई एउटा सुधार्न मान्छेभित्रको मान्छे बनाउन जरुरी भएको छ क्या अहिले भन्ने भने खास भन्दाखेरि मान्छेभित्रको मान्छे बन्छ कसरी बन्नु होला भने अब आध्यात्मिक चेतना बिना चाहिँ तपाईँको त्यो सम्भव हुँदै हुँदैन कि त्यस कारणले गर्दाखेरि यहाँ धर्म जात लिङ्ग भाषा के अरे सँग जोडिने विषयवस्तु होइन त्योभन्दा माथि उठेर तपाईँको चाहिँ अहिले यो किसिममा अध्ययन गर्नुपर्ने त्यसलाई आफूले चाहिँ के भन्छ जुन समाजमा हामीले बनाउन खोजेको जुन विषयवस्तु हो त्यो विषयवस्तुलाई केन्द्रित गर्नका लागि त अघि पनि मैले जोडिसकेँ स्व परिवर्तन नै विश्व परिवर्तनको आधार हुन्छ हेर्नुहोस् अरूलाई भन्नुभन्दा पनि पहिला आफू परिवर्तन गर्नका लागि अगाडि बढ्नुपर्छ
0: अरूलाई परिवर्तन गर्नुभन्दा पहिले आफू परिवर्तन हुनु पर्यो अरूलाई सिकाउनुभन्दा पहिले आफूले सिक्नु पर्यो अरूलाई चिन्नुभन्दा पहिले आफूले आफूलाई चिन्नु पर्यो अनि बल्ल संसार दुनियाँ चिन्न सकिन्छ
1: एकदम आफूलाई चिन्ने कुरालाई म यहाँनिर जोडिहाल्छु हामीले परिचय दिनु पर्यो भने मैले परिचय दिनु पर्यो भने अहिले हाम्रो परिचय दिउँ म के अरे फलानु संस्थाको फलानु मान्छे भनेर परिचय दिउँ अब हजुरले परिचय दिँदा म रेडियोको यस्तो मान्छे अथवा म पत्रकारमा लागिरहेको मान्छे भनेर दिउँ तर वास्तव हाम्रो ओरिजिनल चाहिँ परिचय भनेको चाहिँ नि यो शरीरको नाम छ दिनका दिन 11 दिनको दिन राखिदिएको शैतीको दिनमा राखिदिएको नाम हो कि होइन तर त्योभन्दा अगाडि हाम्रो पनि अस्तित्व थियो नि हामी चलायमान थियौँ धर्ममा थियौँ होइन त्यो कारणले गर्दा त्यो चिज के हो त भन्दाखेरि त्यसलाई स्पिरिट भनौँ सोल भनौँ आत्मा भनौँ प्राण भनौँ वायु भनौँ शक्ति हो र त्यो बीचमा अब थोरै चाहिँ घोत लिएर अध्ययन गर्नुपर्छ कि अबको समय त्यो त्यसपछि बल्ल हजुरको सबै कुराहरू व्यवस्थित हुँदै हुँदै जान्छन्
0: निकै महत्वपूर्ण छलफल भयो हामी एकदमै कार्यक्रमको अन्त्यमा छौं अन्त्यमा यो यहाँहरूको दिव्य सम्मेलनको सफलताको शुभकामना पनि गर्न चाहन्छु र रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई अन्त्यमा के भन्न चाहनुहुन्छ
1: सम्पूर्ण श्रोताहरू मार्फत श्रोताहरूलाई म रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको तरंगबाट र अहिलेको यो कार्यक्रम मार्फत हजुरहरू सम्पूर्ण दाङभाषीहरू र यो रेडियो सुन्नुहुने सम्पूर्ण महानुभावहरूलाई के निवेदन गर्न चाहन्छु भने दाङमा हाम्रै नजिकै देश विदेशबाट पाहुनाहरू आउँदै हुनुहुन्छ र यो दाङको भूमि कस्तो रहेछ यहाँका मान्छे कस्ता रहेछन् यहाँको प्रकृति कस्तो रहेछ यहाँको पर्यटन अथवा पर्यटनको क्षेत्र होला विभिन्न भौगोलको क्षेत्र होला ऐतिहासिक क्षेत्र होला कस्तो छ भन्ने विषयमा एउटा चिनाउने अवसर पनि हो त्यो कारणले गर्दाखेरि यहाँहरू सबैलाई उक्त दिनमा चाहिँ उपस्थित भइदिनका लागि अझ पनि म फेरि निवेदन गर्छु 2083 सालको जेष्ठको 15 गते 1 बजेको समयमा हाम्रो चाहिँ जुन दिव्य राष्ट्रिय सम्मेलन र शुभारम्भ समारोह र भवन उद्घाटनको कार्यक्रम छ त्यसमा सबैलाई आमन्त्रण गरिएको छ र अबको समय भनेको हामीले अरूलाई मात्रै सुधार्ने होइन आफूलाई सुधार्नतर्फ र विज्ञान र अध्यात्मलाई सँगसँगै लिएर अब अगाडि बढ़ियो भने सुन्दर समाज निर्माण हुन्छ यो सुन्दर समाज निर्माण गर्ने अभियानमा हामी नै लाग्नुपर्छ अरू कसैले बनाइदिने होइन हामी आफै त्यसको चाहिँ सूत्रधार बन्न सक्छौ धेरै धेरै धन्यवाद
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद आजको कार्यक्रम समय चक्रको समय यही सकिएको छ प्रविधिका मित्र अमृता डाङलाई धेरै धेरै धन्यवाद दिँदै आजका अतिथि मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराईका प्रवक्ता ब्रह्मकुमार माधव तिमिर सिन्हालाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता अमर क्षितिज पनि एक साताका लागि विदा हुन्छु अर्को हप्ता नयाँ अतिथि र नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ नमस्कार
2: मध्यपश्चिम चाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
4: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 0825861210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
6: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
7: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
6: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
8: अन्य विशेषज्ञ सेवाहरू:
9: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
15: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825862018।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: डाक्टर आउने बारे सूचना
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
6: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
9: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
11: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818980028
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
12: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्याकिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
14: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
15: बिमा गराउन जाँदैछु
14: बिमा किन गर्नु पर्यो सर बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
14: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
14: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
4: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
4: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 9857171546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
9: सम्पर्क मोबाइल 9841017099।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
11: बजाज आरी फ्री सर्भिस क्याम्प।
12: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
11: सर्भिस चार्जमा 50% छुट,
12: इन्जिन आयलमा 18% छुट,
11: टायर किन्दा 10% छुट,
12: पाठ पूर्जामा 10% छुट।
11: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
12: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
11: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
13: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
11: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
12: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 9864-22656, 97055-51-135 र 98-28-45-955।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश। सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
5: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
6: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
7: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ।
6: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
5: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचिति 34.14 अर्ब पुगेको छ। यसले 18 महिनाभन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
8: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
5: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
2: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर रा विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
5: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महत्तको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
0: सुशीला श्रेष्ठ। दाङमा पहिलो महामहोत्सव, माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
10: मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
0: मह उत्पादन बढ़दै तर बजार र प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाईसराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
11: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: रखरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन् तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
3: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
4: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
3: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका घुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका घर छन्।
5: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
3: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
6: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ दङारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
3: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
7: यो महोत्सव दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
3: आधुनिक हार मह प्रशोधन सामग्री माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शिप्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
2: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा 2 दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नु भएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
8: बरु हामीलाई बाटो चियासम्म पुर्याइदिनुहोस्, बिजुली चियासम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
2: तराई मधेशकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
13: फोन नम्बर 082563479
12: मोबाइल नम्बर 98494667487।
14: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
15: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
14: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
15: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
14: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
15: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सूचना सूचना सूचना।
18: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
17: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
18: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
17: युरिक एसिड हार जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
18: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
17: स्थान शंकर मेडिकल हल घुराही गौतम नगर टोल निमाहल रोड घुराही दाङ।
18: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
17: सम्पर्क फोन नम्बर 082562023,
18: मोबाइल नम्बर 98478 18617
17: र 98478 35645।
19: जाली मगर बताउनुहुन्छ,
20: खेतीपाती हुन्छ नि, बढेल दुम्सीले खाइन्छ, हुँदैन धेरै आधी पनि खान पाउँदैन, दिउँसो ढुँडा बाँदरी खाइन्छ, अनि खोइ आधी सर पनि खान पाउँदैन नि, अलिअलि दसवटा भए भाँच्यो त्यही पनि मगर घुनले खाइदिन्छ।
19: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
8: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौँ, हामी त्यहाँबाट यता तल झरेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यस कारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यस कारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ।
19: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन, चुरे क्षेत्रमा शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
21: त्यहाँ संघीय सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न सक्ने स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोक्न सक्छ न त्यहाँका लागि राम्रोसँग आय
19: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर डिलीराज खनालसँग कुराकानी गर्नुभएको छ।
0: बसाई सराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले अब तपाईँको बाँदरदेखि लिएर सबै चाहिँ एक प्रकारले उजाड हुने स्थिति छ। अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई जाने। त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसरको हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ। तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेका छन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
13: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रत्याभूति दिलाउन सक्छ। बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
0: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू त्यही पनि त्यहाँबाट चाहिँ बसाई सकिरहेका छन्।
2: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: पश्चिम ट्रांग चेक। यति बेला रात्रिको 8 बजेको छ।
2: संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश। समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ओली लेखकमाथि कार्यवाही र सुशीला सुदनमाथि अनुसन्धान गर्न सिफारिश। रविको जेल ब्रेक फौजदारी अभियोग, हिंसा भड्काउनुमा टीओबी जिम्मेवार।
0: बालेनको नेतृत्वमा सरकार गठन भएको दुई महिना पूरा, अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत।
1: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, इजरायलका लागि केयर गिभर छनौट गर्न आवेदन खुला।
0: इजरायल र हिजबुल्लाह बीच दक्षिणी लेबनानमा झडप, एकै परिवारका सदस्य सहित कम्तीमा 12 जनाको मृत्यु।
1: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजय शुरूआत, आईपीएलको एलिमिनेटर खेलमा टस हारेर राजस्थान ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ सहित उच्च सुरक्षा अधिकारीलाई कार्यवाही सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, संचार मन्त्री गुरूङ, नेपाल प्रहरीका आईजीपी र सशस्त्र प्रहरीका आईजीपीलाई मानवाधिकार उल्लंघनमा जिम्मेवार ठहर गरेको हो। प्रतिवेदनको सिफारिश खण्डमा अन्तरिम सरकारकै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मन्त्रीहरू बबलू गुप्ता लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिश गरिएको छ। यस्तै जेएनजी आन्दोलनको छानबिन गरेर सरकारले बनाएको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिश गरिएको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम समेत नलेखेको आयोगले पूर्व गृहमन्त्री सुदन गुरूङ, राजसपा सांसदहरू सुलभ खरेल, राजीव खत्री र कृष्ण कार्की सहित 17 सांसदमाथि अनुसन्धान गर्न सुझाएको छ। जेएनजी आन्दोलनका क्रममा राजसपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनामा पनि आयोगले अनुसन्धानलाई कार्यवाही गर्न भनेको छ। जेलबाट भाग्नु फौजदारी अभियोग भएको मानवाधिकार आयोगको निष्कर्ष छ। कैदी भगाएको प्रकरणमा राजसपाका सांसदहरू मनिष झा र हरि ढकाल पनि तानिएका छन्। दुर्गा प्रसाईमाथि दुरूस्तहानमा छानबिन गर्न आग्रह गरेको आयोगले चलचित्र निर्देशक निश्चल बस्नेत, भिक्टर पौडेलको भूमिकामाथि समेत प्रश्न उठाएको छ। आयोगकी सदस्य लिली थापाको समेत जगतमा भदौ 23-24 गतेको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो। आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा हिजो बसेको बैठकले आयोगको प्रतिवेदन सम्बन्धमा गरेका निर्णय आज सार्वजनिक गरिएको हो।
1: भदौ 24 सेना र अन्य सुरक्षाकर्मी मूक दर्शक बनेको आयोगको ठहर छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई विभागीय कार्यवाही गर्न भनेको आयोगले प्रधान सेनापतिलाई दायित्वबोध गर्न निर्देशन मात्रै दिएको छ। अनुसन्धानका लागि समेत सेनाबाट शुरूमा असहयोग भएको उल्लेख गरेको छ। सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोड़फोड़ र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी रहेको किटान आयोगले गरेको छ। मानवाधिकार आयोगले गत वर्ष भदौ 23 गतेको जेएनजी प्रदर्शन उग्र हुनुको कारण छुट्याएको छ। 23 गतेको जेएनजी आन्दोलनमा दुईवटा समूह सक्रिय रहेको पाइएको बताएको छ। प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा 2082 भदौ 23 गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंसनात्मक बनाउने भन्ने अर्को समूह गरी दुईवटा समूहले तयारी गरिरहेको भन्ने संचार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ प्रतिवेदनमा भनिएको छ। अनुसन्धानबाट तिब्बतीयन ओरिन ब्लड टीओबी लेखिएका कालो टी शर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटो खोपेका 15-20 जनाको बाइकर ग्रुपले संसद भवनमा आक्रमण गरेको स्पष्ट भएको आयोगले जनाएको छ। जिन्जीको शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका बेला मध्याह बाह्र बजे हामी नेपाल संस्थाका सुदन गुरूङले भीड़को नेतृत्व गरेपछि स्थिति बिग्रिएको प्रतिवेदनमा उल्लेख छ। एभरेस्ट होटल अगाडि अन्दाजी 20-25 हजार भीड़ जम्मा भइसकेपछि करिब 12 बजेको समयतिर सुदन गुरूङले मोर्चा सम्हालेको स्पष्ट हुन आयो। प्रतिवेदनमा आयोगले भनेको छ, गुरूङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोड़ी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड़ झडप भई हुलदंगामा परिणत भएको आयोगको ठहर छ। गुरूङले स्वास्थ्य स्वयंसेवकहरूको टेन्ट, एम्बुलेन्स, माइकिङ लगायतको व्यवस्था गरेका थिए। 9 बजेतिर जेन्जी अगुवा रक्षा बम जस्मिन ओझा लगायतको समूह पुगेपछि गुरूङलाई प्रदर्शनबाट फर्कान समेत आग्रह गरेको देखिन्छ, प्रतिवेदनमा भनिएको छ। अर्कोतर्फ केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड, स्कूलको वेबसाइटहरू ह्याक गरी प्रदर्शनमा सहभागी गराउने खालका नाराहरू प्रचार गरी प्रदर्शनलाई परिणाममुखी बनाएको देखिन्छ, प्रतिवेदनमा भनिएको छ।
0: बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 2 महिना पूरा भएको छ। शुरूआती 2 महिनामा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन लगायत क्षेत्रमा विभिन्न काम अघि बढ़ेका छन्। गत चैत्र 13 गते प्रधानमन्त्रीको शपथ लिनुभएका शाहले भोलिपल्ट मन्त्री परिषदको बैठक मार्फत सुशासनका लागि 100 बुदामा 1000 दिनमा गर्ने कार्यसूची स्वीकृत गर्नुभएको थियो। मुलुकको प्रशासनिक, राजनैतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न मन्दी सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा 5 दिन, 7 दिन, 10 दिन, 12 दिन, 15 दिन, 20 दिन, 1 महिना, 45 दिन, 2 महिनामा गर्ने कामको डेडलाइन तोकिएको छ। सार्वजनिक कार्यसूचीका 100 बुदामध्ये 50 बुदा 1 महिनाभित्र कार्यान्वयन गर्ने भनिएको थियो। तीमध्ये हालसम्म 29 बुदाका काम मात्रै पूरा भएको छ। 66 वटा कार्यान्वयनमा रहेका छन् भने 4 वटा काम ढिला भएर सकिएको छ। 3 महिनामा हुने भनिएको नागरिक सेवा केन्द्रको काम अहिलेसम्म शुरू हुन सकेको छैन। आज 61 दिनमा आइपुग्दा 76 काम सक्नुपर्ने भनिए पनि 3 वटा मात्रै समयमा सकिएको छ। बुधा 1 मा रहेको स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट। बुधा 42 मा रहेको सट्टेबाजी एप र वेबसाइट 24 घण्टामा बन्द र बुधा नम्बर 99 मा रहेको सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया 100 दिनभित्र शुरू गर्ने भने पनि 2 महिना नपुग्दै थालिएको छ। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गत सातादेखि नै शुरू भइसकेको छ, जसमध्ये पहिलो दिन 378 जनाले सहकारीको रकम फिर्ता पाएका थिए। तथ्याङ्क अनुसार 26 काम ढिला गरिसकिएको छ भने 48 वटा काम त शुरू नै हुन सकेका छैनन्।
1: सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आजको प्रतिनिधि सभा बैठकमा चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा नेपालको कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान रहेको बताउनुभयो।
3: चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने अनुमान छ।
1: नेपालमा निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसंख्या घटेर 20.27% झरेको तथ्याङ्क छ। कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24 र 76% रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढ़ी योगदान रहने अनुमान गरिएको छ। सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान रहेको छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उहाँले नेपालीहरूको मानव विकास सूचाङ्क 0.622 र औसत आयु बढ़ेर 71.3 वर्ष पुगेको बताउनुभयो।
3: मानव विकास सूचकांक 0.622 र औसत आयु 71 1.3 वर्ष पुगेको छ। प्रति लाख जीवित जन्ममा मातृ मृत्यु दर 151 र प्रति हजार जीवित जन्ममा 5 वर्ष मुनिको बाल मृत्यु दर 33 झरेको छ। आधारभूत तहको खुद भर्ना दर 97.8% पुगेको छ। स्वास्थ्य बीमामा 21,49,000, सामाजिक सुरक्षा भत्तामा 36,42,000 र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 28,51,000 नागरिक आबद्ध रहेका छन्।
1: अर्थमन्त्री वाग्लेले गत फागुनसम्म सरकारको तीर्ण बाँकी सार्वजनिक ऋण 28,78 अर्ब रहेको पनि सुनाउनुभयो। वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या 13.7% घटेर 2,73,530 रहेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा वैदेशिक रोजगारीको सिलसिलामा 1,086 नेपालीको मृत्यु भएको छ। 8 महिनामै कृषि अनुदान शीर्षकमा 24,22,00,00,000 रूपियाँ बाँडिएको उल्लेख छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा हाल 1,44,585 मेट्रिक टन रासायनिक मल मौजात रहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यसअघि शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाब दिने क्रममा मन्त्री चौधरीले आपूर्ति भइसकेको मध्ये 4,63,107 मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको बताउनुभयो। चालू आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको समेत उहाँले सुनाउनुभयो। मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन सकेको छैन। भारतसँग जीटूजी मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अघि बढ़ाइएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछ। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्पटको नाम
6: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक पर्सि दिउँसो 4 बजे बस्ने भएको छ। बजेट भाषण सिंहदरबार स्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी अन्तिम तयारी गरे पनि नहुने सम्भावना देखिएको छ। बन्दै गरेको नयाँ संसद हलको फिनिशिङ लगायतका कार्य नसकिएकाले हाल प्रतिनिधि सभा बसिरहेकै बहुद्देश्य हलबाट बजेट ल्याउनुपर्ने बाध्यता देखिएको संघीय संसद सचिवालयले जनाएको छ। बानेश्वरको संसद भवन जेएनजी आन्दोलनका क्रममा जलाइएपछि हाल अस्थायी बैठक कक्ष तयार गरी संघीय संसदका दुवै बैठक चल्दै आएका छन्। सभामुख टोल प्रसाद अड्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पर्सीको संयुक्त बैठकका लागि 15 मिनट अगाडि नै उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन निर्देश गर्नुभएको छ। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक 6:45 बजे बस्ने गरी बोलाइएको छ।
0: प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आउनु भएको छ। पछिल्ला केही दिन बैठक शुरू हुने बित्तिकै श्रम संस्कृति पार्टीका 6 सांसदले उठेर विरोध जनाउने र प्रधानमन्त्रीको खोजी गर्दै प्ले कार्ड देखाउने गरेका थिए। अघिल्लो बैठकमा सभामुखले मर्यादामा नबसेको भन्दै कार्यवाहीको चेतावनी दिएपछि आज साम्पाङ प्ले कार्ड नदेखाएर बैठक कक्षबाट बाहिरिनुभयो। बैठकको शुरूमै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै बोल्न थाल्नुभएको थियो। माइक नपाए पनि उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रूलिङ गर्न नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठक कक्षबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो।
8: हामीले प्रश्न सोध्न नपाउने सम्बन्धित मन्त्रीले खुला चाहिँ नदिने एक महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीजीलाई खोजेको अब यहाँले मलाई पनि रुलिङ गर्नुमा अब प्रधानमन्त्रीजीलाई रुलिङ गर्दा भन्ने कुरा पनि भएन होला त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो।
0: यसअघि दुईजना मन्त्री र आज दुईजना मन्त्रीले संसदमा सांसदले उठाएका प्रश्नको जवाब दिएका छन् तर साम्पाङले मन्त्रीहरूले जवाब नदिएको दोहोर्याउँदै आउनुभएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका लागि बसेर सहयोग गर्न भने पनि साम्पाङले नमानेर उल्टै नियमावली देखाएर रूलिङ गर्न आग्रह गरेपछि सभामुख अर्यालले कुन विषयमा रूलिङ गर्ने भन्ने विषय आफ्नो अधिकार रहेको भन्दै निर्देशन नदिन सुझाउनु भएको थियो।
9: नेपालको संविधान हाम्रो नियमावली हामीले गर्दै आएको प्र्याक्टिस यी सबैलाई हेर्दा मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रूलिङ गर्ने कुन विषयमा रूलिङ नगर्ने कसलाई रूलिङ गर्ने कसलाई रूलिङ

0: प्रतिपक्षी दल नेकपाका सांसद राजेन्द्र राई दौड़ेर रोस्टमको माइक फाल्न पुग्नु भएको थियो। त्यसक्रममा मर्यादा पालकले राईलाई नियन्त्रणमा राखेर झार्दा सभामुख अमरबहादुर विष्टले सम्हालिन आग्रह गर्नु भएको थियो।
1: संशोधन हाल्न संशोधन हाल्न रोकेको छैन मानेजी, यहाँले संशोधनै ल्याउनु भएन, यहाँले संशोधनै ल्याउनु भएन, नल्याएपछि सभामुखले संशोधन ल्याऊ भन्नु पर्दैन। हाम्रो प्रदेश सभा नियमावलीमा संशोधन ल्याउने स्पष्ट छ, यहाँले ल्याउनु भएन।
0: त्यसपछि सभा सञ्चालन गर्न सभामुखले आग्रह गर्दा पनि विपक्षीले नमानेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक फेरि बस्न नसकेपछि सूचना निकालेर 16 गतेसम्मलाई धकेलिएको छ। हिजो पनि नीति कार्यक्रममाथि संशोधन हाल्न पाउनुपर्ने भन्दै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले नियमावली सम्झाएर नजिर बिर्सेपछि नेकपाकै सांसद इन्द्र बहादुर आङ्गोले नझुक्काउन चेतावनी दिनुभएको छ। नीति कार्यक्रम पास गर्दा बहुमतले भन्नुपर्नेमा सर्वसम्मत भनिएकोमा उहाँले आपत्ति जनाउनुभयो।
2: यो नीति तथा कार्यक्रम सर्वसम्मतबाट पास भएको होइन, यो मान्न प्रमुख प्रतिपक्षी दल तयार छैन। त्यसकारण गर्दा यसलाई घोषित रूपबाट चाहिँ बहुमतले चाहिँ पारित गरेको कुरा घोषणा नहुइजेलसम्म सदन सञ्चालन हुने र अगाडि बढ्ने सम्भावना हुँदैन। म यो कुरा सभामुखजीलाई जानकारी गराउँछु।
0: आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची थियो।
3: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै छलफल नभएको जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको। विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यानाकर्षण गराएको छ। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन समिति कार्यविधि निर्देशिका 2078 जारी भई 100 बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको थियो।
0: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। बीमा बोर्डको सोमबार बसेको बैठकले बीमा कार्यक्रम गम्भीर संकटमा धकिलिएको संकेत गर्दै आकस्मिक भएका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा यही जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख छ। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण शल्यक्रिया औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ़न थालेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ।
3: वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा 2300 जना सहायक श्रमिक केयर गिभर छनौट गर्न आजदेखि आवेदन खुला गरेको छ। विभागले जारी गरेको सूचना अनुसार 1 गते पुगेकाले असार 7 गतेसम्म आवेदन दिन सक्नेछन्, जसमा 60% महिला र 40% पुरूष छनौट हुनेछन्। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउने गरिएको छ। विभागका अनुसार छनौट भएका मध्ये 1000 जनालाई तत्काल पठाइनेछ। 1 गते पुगेका मध्ये अन्तिम छनौट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ।
0: संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली दूतावासले नेपालीहरूको भिसा प्रमाणीकरणमा कड़ाई गरेको छ। नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढ़ेपछि कड़ाई गरिएको हो। कामदारहरू भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। अब श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्ने, पुनः काम गर्न आउँदा पहिले काम गरेको कम्पनीबाट पाएको इमिरेट्स कार्ड देखाउनुपर्ने, यूएईको कुनै कम्पनीमा रोजगारी गरिसकेको कामदार स्वदेश फर्कनु अघि यूएईमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुलाउनुपर्ने लगायतका कड़ाई गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार।

0: किनेसन सुन्दै गर्नु होला।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। के भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
0: हरार्थी उनलाई प्रहरीले आज काठमाडौँको किर्तिपुरको ट्याङ्ला फाँटबाट पक्रेको हो।
10: दोस्रो संस्करणको एभरेस्ट समिटर्स समिट 2026 अन्तर्गत 26 देशका 176 सगरमाथारोहीलाई सम्मान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथारोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
0: शेयर बजारमा नेप्सी परिसूचक आज 4.99 अंकले बढ़ेर 2782 बिन्दुमा काम भएको छ। आज 354 कम्पनीको शेयर 6,03,64,000 रूपियाँमा कारोबार भयो।
10: म्याग्दीको ढगुगंगा गाउँपालिका 3 पिप्लेको वडा कार्यालयमा सेवाग्राहीका सुविधाका लागि टोकन प्रणाली लागू गरिएको छ। ठूलो संख्यामा सेवाग्राहीको भीड़ लाग्न थालेपछि सेवा प्रवाहलाई चुस्त दुरूस्त राख्न कुपन, मेसिन, साउण्ड सिस्टम, नम्बर सिस्टम, उपकरण जडान गरी टोकन लिएर पालै पालो सेवा लिने व्यवस्था मिलाइएको वडा सचिव शारद कुमारी साईले बताउनुभयो। टोकन प्रणाली लागू भएसँगै सेवाग्राही खुशी भएका छन्।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिणी लेबनानमा पुनः झडप भएको छ। रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्र आसपास भएको संघर्षपछि क्षेत्रीय तनाव थप चर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायली सेना थप उत्तरतर्फ अघि बढ़न थालेपछि दुवै पक्षबीचको भिडन्त तीव्र बनेको हो। इजरायली सेनाले दक्षिणी लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर 100 बढ़ी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको थियो। आक्रमणमा हतियार भण्डारण स्थल, कमाण्ड केन्द्र र निगरानी चौकीहरू निशाना बनाइएको थियो। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पूर्वी गाउँ मसघारामा गरिएको एक हवाई आक्रमणमा एकै परिवारका सदस्यसहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। घटनापछि प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी छ।
10: एयर इण्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढ़ेपछि अन्तर्राष्ट्रिय उड़ान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलू उड़ानहरू घटाउने बताएको छ। फेब्रुअरी 28 तेहरानमा भएको अमेरिकी इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढ़ेको छ। प्रेस ट्रस्ट अफ इण्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै रिलायन्सको धेरै घरेलु उड़ानहरू प्रभावित हुन सक्ने बताएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काबा महिला भलिबल च्याम्पियनशीपमा मालदिप्सले सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबडलमा आज सातौं स्थानका लागि भएको खेलमा मालदिप्सले बंगलादेशलाई 3-1 को सेटमा पराजित गरेको हो। पहिलो सेट 25-27 गुमाएको मालदिप्सले त्यसपछि पुनरागमन गर्दै लगातार 3 सेट आफ्नो पक्षमा पार्यो। जितसँगै 8 टोली सहभागी प्रतियोगितामा मालदिप्स 7 स्थानमा छ रह्यो। पराजित बंगलादेश 8 स्थानमा सीमित बन्यो। आज भएको अर्को खेलमा किर्गिस्तानले श्रीलंकामाथि 3-1 को सेटको जित निकाल्दै 5 स्थान सुरक्षित गर्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल भोलि हुनेछन्।
10: महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई 19 रनले हराउँदै सुखद शुरूआत गरेको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। यसअघि मलेसियाको कोलालम्पुर स्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 125 रन बनाएको थियो।
0: र आईपीएलको इलिमिनेटर खेलमा अहिले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा हैदराबादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्ति दिएको छ। ताजा अवस्थामा राजस्थानले 7.5 ओभरको खेल हुँदा बिना विकेटको क्षतिमा 125 रन जोडेको छ। आज जित्ने टोलीले फाइनलका लागि मौका पाउनेछ भने हार्ने टोली सिधै बाहिरिनेछ। आजको विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: ओली लेखकमाथि कार्यवाही र सुशीला सुदानमाथि अनुसन्धान गर्न सिफारिश। रविको जेलब्रेक फौजदारी अभियोग हिंसा भड्काउनुमा टीओबी जिम्मेवार।
0: बालेन नेतृत्वको सरकार गठन भएको 2 महिना पूरा। अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत।
10: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती। इजरायलका लागि केयर गिभर छनौट गर्न आवेदन खुला।
0: इजरायल र हिजबुल्लाह बीच दक्षिणी लेबनानमा झडप। एकै परिवारका सदस्य सहित कम्तीमा 12 जनाको मृत्यु।
10: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी शुरूआत। आईपीएलको एलिमिनेटर खेलमा टस हारेर राजस्थान ब्याटिङ गर्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 104.4 MHz।
11: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
12: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
11: मुटु रोग विशेषज्ञ डाक्टर
12: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ECG, TFT, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
19: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
19: मुटुको गति एकनास नभएको,
10: मुटु डुक हुने डर लाए जस्तो महसुस हुने,
19: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
19: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: बिरामी जाँच निमिति एजेट 15 गते शुक्रबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
10: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
22: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
22: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
22: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
24: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
1: सूचना
2: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
1: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
2: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
1: युरिक एसिड हात जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
2: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
1: स्थान: शंकर मेडिकल हल घुराही गौतम नगर टोल निमाहल रोड घुराही दाङ।
2: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
1: सम्पर्क फोन नम्बर 082-585-023,
2: मोबाइल नम्बर 98-478-18-617
1: र 98-478-35-645।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653-23।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कार्यवाहीका सिफारिश, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रकको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डडेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट, करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन। यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको चाहिँ जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
5: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको ₹66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
6: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रा स्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
7: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चिति छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देख्ने पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो. अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ.
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ. अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि.
7: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्. त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ.
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ. अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
7: त्यस्तो छैन. त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो. अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछि राजनीतिक संक्रमण कालभन्दा पनि अहिले यी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ. अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्? त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाइ जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन. किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ. राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ. तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ.
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ. अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
7: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन. त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फेमिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी त्यहाँ धेरै छैन. त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ. त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने.
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एडहानम घेब्रेयेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
8: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए. इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए. कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
10: मध्यपश्चिम चाँड च्याट यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको घोराही स्थित प्रदेश प्रहरी विद्यालयले आफ्नो नाममा रहेको जग्गा 15 दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। विद्यालय प्रशासनले लमई नगरपालिका 3 सोनपुर स्थित नक्सा नम्बर 5 खमा रहेको किता नम्बर 414 को 21 बिघा 9 कठा 7 धुरी जग्गामा अनधिकृत रूपमा टहरा निर्माण गरी बसोबास गर्दै आएका व्यक्तिलाई 15 दिनभित्र संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको हो। विद्यालयका समादेशक शिक्षक राम कुमार केसीद्वारा जारी गरेको सूचनामा साविक सुनपुर गाविस हाल लमही नगरपालिका वडा नम्बर 3 अन्तर्गत पर्ने उक्त जग्गा विद्यालयको स्वामित्वमा रहेको उल्लेख गरिएको छ। तोकिएको समयभित्र खर टहरा तथा अन्य भौतिक संरचना नहटाए सम्बन्धित निकाय मार्फत हटाइने चेतावनी समेत सूचनामा भनिएको छ। लमही फालुबाङ सडक खण्डको जखेरा ताल क्षेत्रमा पर्ने विद्यालयका नाममा रहेको जग्गा विगत लामो समयदेखि अतिक्रमणमा परेको छ। द्वन्द्वकालमा प्रहरीका नाममा रहेको जग्गा देउखुरी क्षेत्रमा रहेका फुमहिन सुकुम्बासी र मुक्त कमैयाका नाममा जग्गा कब्जा भएको थियो। जग्गा अतिक्रमणमा परेपछि विद्यालयले हालसम्म त्यसको कुनै मुआवजा प्राप्त गर्न नसकेको खुराई स्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयले सुनाएको छ। विद्यालयले आफ्नो नाममा रहेको जग्गा खाली गराउन सहयोग गर्न अतिक्रमण गरी बसेका तथा अन्य सरकारवाला सबैमा आग्रह पनि गरेको छ। नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ। पत्रकार कृष्ण सेन इच्छुकको 24 औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओली र लोककुमारी रिजाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डागीलाई प्रदान गरिएको छ। स्मृति दिवसका अवसरमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि तथा जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो। पछिल्लो समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। प्रमुख अतिथि शर्माले पत्रकार इच्छुकले देखाएको बाटोमा अहिलेको पत्रकारिता हिँड्न सके मात्रै इच्छुकप्रति उच्च सम्मान हुने पनि बताउनुभयो। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्व अध्यक्ष केबी मसाल, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, महासंघका पूर्व अध्यक्ष केएल बुढाथोकी, पूर्व केन्द्रीय उपाध्यक्ष उदय सीएम, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजय दीप शर्मा, पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव प्रसाद शर्मा, लोककुमारी रिजाल पुरस्कार स्थापनाकर्ता अर्जुन कुमारी रिजाल, पुरस्कृत व्यक्तित्व पत्रकार महासंघका पूर्व सचिव भूपेन्द्र ओली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङका सचिव जीएम सागरले गर्नु भएको थियो। 2013 सालमा जन्मिएका पत्रकार प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको 2059 जेठ 13 गते माओवादी द्वन्द्वका क्रममा तत्कालीन नेपाली सेनाले पक्राउ गरी यातना दिँदै हत्या गरेको थियो। र महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्तन गर्ने उद्देश्यले दाङको घुराहीमा पहिलो पटक मह महोत्सव 2083 शुरू भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको प्राविधिक सहयोगमा शुरू भएको महोत्सव आजदेखि 3 दिनसम्म चल्नेछ। नेपाली महुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा बोल्दै मन्त्री पन्थीले महोत्सवले मह प्रबन्धनमा स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टिवा पुग्ने बताउनुभयो। जिल्लामा पहिलो पटक आयोजना गर्न थालेको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाई आदान प्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हौस्तलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: बायोनेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
5: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार
1: दिव्य फार्मेसी कुहाई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
6: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
7: बिमा गराउन जाँदैछु
6: बिमा किन गर्नु पर्यो सर बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खै जन्म दर्ता दिनुस् त?
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

पूर्ण ओली र मनलाल ओली को सुमधुर स्वर में रहेको यो खाड़ी भाका सँगै रात्रिकालीन साहित्यिक अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा समस्त साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतालाई। प्रविधि संवेदनकी बहिनी अमृता डांगी सँगै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। यो कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका साथै रापती क्षेत्रभित्रका अन्य केही एफएम रेडियोहरूबाट समेत प्रसारण हुँदै आएको कार्यक्रम साहित्य डबली यहाँहरूको आफ्नै कार्यक्रम हो। रेडियो मध्यपश्चिम 91.4 का साथै अनलाइनमा पनि www.radioyampi.org लगन गरी विश्वभर सुन्न सक्नुहुन्छ। परम आदरणीय साहित्य अनुरागी श्रोता, आज पनि विविध सामग्री सहित कार्यक्रम साहित्य डबलीमा उपस्थित भइसकेका छौं। त्यसैले करिब 10 बजेसम्म कार्यक्रम साहित्य डबली सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौं। आजको प्रस्तुतिमा हामीले राप्ती साहित्य परिषदद्वारा यही 2083 ज्येष्ठ 23 र 24 गते दाङको घोराईमा गर्ने 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोह र उक्त समारोहमा प्रदान गरिने पुरस्कृत श्रेष्ठहरूको नाम विवरण प्रस्तुत गर्नेछौ भने राप्ती साहित्य परिषद जिल्ला शाखा रूपम पश्चिमका अध्यक्ष मनलाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले दिनुभएको अतिथि श्रेष्ठसँगको साहित्यिक कुराकानीलाई प्रस्तुत गर्नेछौ। शुरूमा राप्ती साहित्य परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोह सम्बन्धी विशेष विवरण। राप्ती साहित्य परिषदले आफ्नो 49 स्थापना दिवस एवं वार्षिकोत्सव समारोह यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा गर्ने भएको छ। सो अवसरमा राप्ती साहित्य परिषदद्वारा गठित प्रतिभा छनौट समितिका संयोजक पुरूषोत्तम खनाल एवं सदस्यहरू डाक्टर टीकाराम उदासी, सुशील गौतम, पद्म प्रसाद शर्मा र दीपक शर्मा समेत रहेको बैठकको निर्णयले विभिन्न प्रतिभा छनौट गरी राप्ती साहित्य परिषद केन्द्रीय समिति समक्ष सिफारिश गरेको हो। पुरस्कृत एवं सम्मानित हुने श्रेष्ठहरू ईश्वरी बिना राष्ट्रिय वाङ्मय पुरस्कार नारायण प्रसाद शर्मा दाङ, राप्ती साहित्य पुरस्कार डाक्टर सुदीप गौतम दाङ, विष्णुनुमा साहित्य पुरस्कार स्मृति योगी दाङ, डोमादेवी साहित्य पुरस्कार कर्णप्रिय प्रकृति घिताल दाङ, देवीचन्द्र साहित्य पुरस्कार बुद राणा धुपन्देही, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार सागर गैरे बाँके, चन्द्रमधु गीत संगीत पुरस्कार शेरबहादुर डाङ्गी सल्यान, उपेन्द्र रत्नशोभा साहित्य पुरस्कार मोहन केसी रुकुम पूर्व, प्रेम नारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द प्रसाद पोखरेल दाङ, श्रीबहादुर दिलमाया साहित्य पुरस्कार एचबी थापा मगर रोल्पा, शेख बहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कार भीम बहादुर शाही बाँकेलाई प्रदान गरिने भएको छ। यसै गरी गोपाल चन्द्र प्रज्ञा पुरस्कार तुलसी केसी रुकुम पश्चिम, होबीलाल हुकुमादेवी छन्द पुरस्कार देवी चिन्तन दाङ, पद्म प्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील कुन विरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार वसन्त अनुभव दाङ, जीवन चक्र साहित्य पुरस्कार देवी कुमारी गुरूङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी शिवाकोटी स्मृति श्रेष्ठ सम्मान, राजकुमारी केसर सानुगुल

0: र पुरस्कार अध्यक्षको संस्थापक देवेन्द्र कुमार रिजाललाई सम्मान गर्ने निर्णय गरेको छ। यो पुरस्कार एवं सम्मान यही 2083 ज्येष्ठ 23 र 24 गते डाकघरैमा हुने परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिनेछ। साथै सो अवसरमा उपस्थितिका लागि पुरस्कृत एवं सम्मानित स्रष्टाहरू, पुरस्कार अध्यक्षको संस्थापकहरू, परिषदका सल्लाहकार एवं आजीवन सदस्यहरू, परिषद अन्तर्गतका सम्पूर्ण जिल्ला शाखाहरू, दाङ जिल्लामा क्रियाशील सबै साहित्यिक संस्थाहरू, सम्पूर्ण साहित्यकारहरू, संचारकर्मीहरू लगायत साहित्य अनुरागी शुभचिन्तक सबैलाई उपस्थितिका लागि राप्ती साहित्य परिषद केन्द्रले हार्दिक निमन्त्रणा गरेको छ। यो त थियो राप्ती साहित्य परिषदको यही 2083 ज्येष्ठ 23-24 गते दाङमा हुने 49 वार्षिक साहित्यिक समारोह एवं समारोहमा प्रदान गर्ने पुरस्कार सम्बन्धी विवरण। परम आदरणीय साहित्य संगीत कला संस्कृति अनुरागी श्रोता, अब प्रस्तुत छ कार्यक्रम साहित्य डबली र साहित्य मालाका लागि राप्ती साहित्य परिषद जिल्ला शाखा रूकुम पश्चिमका अध्यक्ष मनलाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले तयार पार्नुभएको विशेष अन्तर्वार्तालाई यहाँ जोड्दैछु।
1: कार्यक्रम प्रस्तुता मनलाल ओली र सहकर्मी मित्र पूर्ण ओलीको तर्फबाट स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आज प्रस्तुत छ स्रष्टा साक्षात्कार कार्यक्रम। रुकुमका साहित्यकार, समाजसेवी, प्रेरक व्यक्तित्व, विशेष गरी रुकुम साहित्यमाला कार्यक्रमका परिकल्पनाकार आदरणीय व्यक्तित्व भरत कुमार शर्माज्यूसँग साक्षात्कार गर्नुहुँदै सहकर्मी मित्र पूर्ण ओली।
2: आदरणीय श्रोताहरू, आज हामीले तपाईँहरूको माझ एकजना सुपरिचित रुकुमेरी साहित्य प्रेमीसँग परिचित गराउनेछौ। उहाँ रुकुममा जन्मी हुर्की रुकुमको सामाजिक आर्थिक लगायत चौतर्फी विकासमा महत्वपूर्ण योगदान दिने सुपरिचित बौद्धिक व्यक्तित्व हुनुहुन्छ र सेवानिवृत्त उच्च प्रशासक पनि हुनुहुन्छ। उहाँले रुकुमेली माटोको लागि गरेका कामहरूको फेहरिस्त धेरै लामो हुन सक्छ। रुकुममा साहित्यमाला कार्यक्रमको मुख्य परिकल्पनाकार पनि उहाँ नै हुनुहुन्छ र यहाँका साहित्यकारहरूलाई सधैँ प्रोत्साहन र प्रेरित गरिरहने साहित्यिक अभिभावक पनि हुनुहुन्छ। आदरणीय श्रोताहरू, तपाईँहरूले अनुमान गरिसक्नुभयो होला, उहाँ हुनुहुन्छ साहित्य प्रेमी तथा साहित्यकार व्यक्तित्व भरत कुमार शर्मा। आजको स्रष्टा साक्षात्कार कार्यक्रममा उहाँको संक्षिप्त परिचय पस्कँदैछौ उहाँकै आवाजमा। नमस्कार।
3: नमस्कार।
2: सर्वप्रथम हजुरको जन्मस्थल, माता पिता र पारिवारिक स्थिति तथा आफ्नो बाल्यकालको बारेमा संक्षेपमा श्रोताहरूलाई बताइदिनुहोस् न।
3: धन्यवाद सरलाई। मेरो चाहिँ जन्मस्थल रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर 5 हालको सिरिगाउँ भन्ने ठाउँमा बुवा चिन्तामणि शर्मा र आमा गीता शर्माको कोखबाट म 5 सन्तानको रूपमा 2020 साल माघ 18 गते मेरो जन्म भएको हो। मेरो अगाडि 4 र मेरो पछाडि 2 गरेर 6 सन्तान चाहिँ अलि जीवित हुनुहुन्न। 7 सन्तान मध्ये म मात्रै जीवित रूपमा रहे। मेरो बाल्यकाल चाहिँ बुवा आमासँग नै बित्यो। खास गरी बुवा आमाको हिसाबले हेर्दाखेरि मेरो बाल्यकाल चाहिँ अलिकति कठिन र अलि गम्भीर खालकै थियो।
2: अनि आफ्नो दाम्पत्य जीवनको बारेमा पनि?
3: मैले चाहिँ लगभग 18 वर्ष पूरा भएपछि कुन पश्चिम अहिले हालको चाहिँ चौरजारी नगरपालिका वडा नम्बर 14 साक्सा निवासी टीकाराम शर्माको सुपुत्री रुक्मिणी शर्मासँग 2038 साल फागुन 4 गते विवाह भएको हो। अहिले हाम्रो चाहिँ 4 छोराछोरी हो, 2 छोरा 2 छोरी। त्यसमा चाहिँ नाति नातिना चाहिँ छोराछोरीबाट 6 छन्, 2 नाति र 4 नातिनीहरू छन् र 2 ज्वाइँ, 2 बुहारी। हाम्रो परिवार यसरी चाहिँ परिवार चाहिँ छ र अहिले चाहिँ अब उनीहरू सबै आफ्नो व्यवसायमा चाहिँ लागिरहेका छन्।
2: हजुर, एक्लो सन्तानको रूपमा अहिलेसम्म हजुरका छोरा छोरी र नाति नातिनाहरू समेत भइसकेका छन्। तपाईँले औपचारिक शिक्षा कुन तहसम्म हासिल गर्नुभएको छ?
3: मेरो प्रारम्भिक शिक्षा चाहिँ यही सेरीगाउँकै यमुनानन्द नमुना तत्कालीन चाहिँ अब निम्न माध्यमिक विद्यालयबाट चाहिँ सुरु भएको हो। त्यसपछि त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयबाट मैले एसएससी गरेँ। त्यसपछि मुसिकोट खलङ्गा क्याम्पस को पहिलो ब्याचको विद्यार्थी हुँ म 2037।

0: सालमा त्यसपछि मेरो बीए मैले प्राइभेट रूपमा नै गरेँ त्यसपछि डिग्री पनि करिब प्राइभेट नै भन्दा हुन्छ मैले अब एमए बीएड मैले चाहिँ पोलिटिकल साइन्स राजनीति शास्त्र र शिक्षा शास्त्रमा चाहिँ मैले एमए बीएड चाहिँ हासिल गरेको छु
1: हजुर त लामो समयसम्म निजामती सेवामा व्यतीत गरी उच्च प्रशासनसम्म पुग्नुभयो निजामती सेवामा कहिले प्रवेश गर्नुभएको हो उच्च प्रशासकसम्म पुग्दाका अनुभूतिहरू के कस्तो छन् त्यो बारेमा पनि बताइदिनुहोस् न
0: धन्यवाद सरलाई मैले चाहिँ खास गरी अब यो जागिरे जीवनको शुरूआत 2037 सालदेखि शुरू गरेको हुँ लगभग 2 वर्ष मैले शिक्षण सेवामा संलग्न रहे यमुनानन्द नमुना तत्कालीन निर्णमाध्यमिक विद्यालयको सहायक अध्यापकको रूपमा मैले चाहिँ 2037 सालदेखि 2039 साल असारसम्म चाहिँ मैले त्यहाँ सेवा गरेँ 2 वर्षसम्म शिक्षण सेवा गरे त्यसपछि 39 साल साउन 1 गतेदेखि म यस जिल्लामा चाहिँ नव स्थापना भएको कोष तथा लेखानेन्द्र कार्यालयमा मैले चाहिँ निजामती सेवाको रूपमा चाहिँ प्रवेश गरेको हुँ र त्यसपछि लगभग म 8 वर्ष जति कोष तथा लेखानेन्द्र कार्यालयमा चाहिँ म काम गरेँ यो जिल्लामा त्यसरी चाहिँ मेरो निजामती सेवाको शुरूआत भएको र मैले 2078 साल फागुनको मसान्तसम्म मेरो लगभग 40 वर्षको दौरान चाहिँ मैले निजामती सेवामा व्यतीत गरेँ र यसबाट शुरूआत मेरो सहलेखापाल पदबाट शुरूआत भयो त्यसपछि लेखापाल हुँदै म नेपाल सरकारको शाखा अधिकृत त्यसपछि उपसचिव र नेपाल सरकारको सहसचिवमा नियुक्ति भएर विभिन्न निकायहरूमा मैले काम गर्ने चाहिँ अवसर पाएँ खास गरी अब स्थानीय विकास अधिकारी अनि सहकारी प्रशिक्षण केन्द्रमा प्राचार्यको रूपमा त्यस्तै गरेर विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा र अब यो सेवाको चाहिँ करिब उत्तराध्रमा चाहिँ मैले कर्णाली प्रदेशको प्रदेश सचिव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा चाहिँ प्रदेश सचिवको रूपमा चाहिँ काम गरेर मैले त्यहाँबाट चाहिँ मैले सेवानिवृत्त चाहिँ भएको हुँ अब यो लामो लगभग 40 वर्षको अनुभवमा मैले चाहिँ विभिन्न कालखण्ड जस्तो लगभग 46 सम्मको एक प्रकारको चाहिँ व्यवस्था नेपालमा थियो 46 को परिवर्तन पछि अर्को खालको व्यवस्था आयो त्यसपछि चाहिँ फेरि अब पछाडि अब द्वन्द्वको अवस्था त्यसपछि अनि यो नयाँ संविधान गणतान्त्रिक व्यवस्था यो सबै भनौँ न पञ्चायतकालीन अवस्थादेखि मैले गणतान्त्रिक अवस्थासम्म आउँदाखेरि निजामती सेवामा रहेर काम गर्ने अवसर पाएँ यसमा मैले देखेको सबैभन्दा ठूलो कुरा मैले चाहिँ सिकेको सबैभन्दा ठूलो कुरा के हो त भन्दाखेरि हामीले कर्मचारी भनेको एउटा जनताको सेवक हो नागरिकको सेवक हो जनतालाई चाहिँ राम्रो सेवा दिनको लागि सरकारले नियुक्ति गरेको एउटा चाहिँ व्यक्ति हो र तर मलाई चाहिँ कहिले पनि यो अनुभूति भएन कि म उहाँहरूको मालिक हुँ अथवा चाहिँ म चाहिँ ठूलो मान्छे हुँ भन्ने कुरा चाहिँ मलाई अनुभूति भएन मैले चाहिँ त्यहाँ आउने उहरूलाई सबैलाई चाहिँ मेरो बुवा आमा दिदी बहिनी यस्तो खालको आँखाले मैले चाहिँ त्यस्तो दृष्टिले चाहिँ हेर्ने गर्थे जस्तो हाम्रो बुवाहरू हलो जोत्ने घाँस काट्ने आमाहरू अब त्यस्तो चाहिँ व्यक्तिहरू कार्यालयमा आउँदाखेरि उहाँलाई एक प्रकारको अनुभूति कार्यालयमा पस्न नै उहाँलाई चाहिँ अप्ठ्यारो लाग्छ त्यस्तो अवस्थामा बाहिरबाट आउनेलाई चाहिँ राम्रो चाहिँ रेस्पोन्स गर्नु राम्रो चाहिँ एउटा उहाँलाई स्वागत सत्कार गर्नु उहाँको कुरा चाहिँ राम्रोसँग सुनिदिनु पहिला त्यसपछि उहाँले भन्न खोजेका कुराहरूलाई गर्न सक्ने जति गरिदिने नै सबैभन्दा ठूलो कुरा हो कर्मचारी उसमा चाहिँ हुँदा निजामतीमा चाहिँ मैले सिकेको कुरा चाहिँ त्यही हो र अर्को कुरा कहीँ न कहीँ चाहिँ सृजनात्मक कुराहरू चाहिँ गर्नुपर्छ भन्ने मेरो चाहिँ नयाँ नयाँ र अब सृजनात्मक कुरा जनतालाई चाहिँ फाइदा हुने खालका र एउटा देश आफ्नो ठाउँ आफ्नो देशलाई चिनारी हुने खालका विकासका कामहरू चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो एउटा अनुभव र अनुभूति चाहिँ मलाई चाहिँ बाट मिलेको छ
1: हजुर यहाँले लामो समयसम्म 40 वर्षसम्म आफ्नो पूरै जीवन समर्पित गरेर राष्ट्र सेवक रूपमा आफ्नो परिचय कायम गर्नुभएको छ यही जनतासँग सेवाग्राहीसँग भिड्ने र उनीहरूको मन चिन्ने यही गुणले गर्दा नै तपाईँ रुमेली जनताको र जहाँ जहाँ काम गर्नुभयो त्यस ठाउँका जनताहरूको लागि एकजना प्रिय प्रशासकको परिचय पनि बनाउनु भएको छ यसरी तपाईँका यी गुणहरू अन्य निजामती कर्मचारीहरूले पनि राष्ट्र सेवा कर्मचारीहरूले पनि राष्ट्र सेवकहरूले पनि अनुकरण गर्नुपर्छ भन्ने हामीलाई लाग्दछ यहाँले गरेका कामहरूको फेहरिस्त निकै लामो हुन सक्छ भनेर अगाडि हामीले भनिसकेका छौं र यिनी कुराहरू सबै कुराहरू संग्रहित गर्न सकियो भने र अभिलेखाङ्कन गर्न सकियो भने भावी पिँढीलाई ठूलो सहयोग पुग्न सक्छ अध्ययन अनुसन्धान गर्न र काम गर्न कसरी काम गर्न सकिन्छ भन्ने बारेमा पनि निश्चय पनि सबै राजनीतिक दलहरूको सहमति लिएर काम गर्न सजिलो छैन तैपनि यहाँले सबैलाई मिलाएर काम गर्नुभयो यसरी नै सबै दलहरूले यहाँको प्रशंसा गरिरहेको अहिले पनि हामी पाउँछौ यस रेडियो साहित्यमाला कार्यक्रमका हाम्रा श्रोताहरू प्राय जसो साहित्य प्रेमी व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले खास गरी यहाँले रुकुममा औपचारिक तथा अनौपचारिक जिम्मेवारीमा रही गरेका साहित्यिक कर्म तथा सहयोगको बारेमा पनि जान्न चाहनुभएको होला त्यसको बारेमा पनि संक्षेपमा बताइदिनुहोस् न
0: हुन्छ सर मैले अलिकति यहाँ जोड्न खोजे मेरो बालिकालदेखिको साहित्यिक एउटा रचनाको बारेमा मैले जोड्न खोजे म अब सानोमा अब स्कूलमा पढ्दाखेरि कविताहरू मैले लेख्ने गर्थेँ साप्ताहिक रूपमा जो हाम्रो अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारे कार्यक्रम हुन्थ्यो त्यसमा चाहिँ साहित्यिक कुराहरू चाहिँ त्यहाँ प्रस्तुत हुन्थ्यो त्यसबेला चाहिँ मैले केही निबन्धहरू केही कविताहरू चाहिँ मैले प्रस्तुत गर्ने गर्थेँ त्यस्तै गरेर अब हाई स्कूलमा आइसकेपछि पनि त्यो मेरो क्रम चाहिँ निरन्तर रूपमा रह्यो क्याम्पस हुन्जेलसम्म त्यसपछि मेरो साहित्यिक यात्रा अलिकति अब खास गरी मेरो कुनै रचना किताब प्रकाशित छैन तर मैले चाहिँ अध्ययन गर्ने लेख्ने त्यसपछि चाहिँ त्यो काम चाहिँ त म अब गरिरहन्छु तर त्यसको प्रकाशनमा कुनै कुराहरू छैन तथापि मैले चाहिँ अब त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयमा बस्दाखेरि त्यहाँ पढ्दाखेरि मेरो यो जीवन पत्रिकामा चाहिँ म सम्पादक मण्डलमा चाहिँ त्यहाँ थिएँ नौ कक्षामा पढ्दाखेरि त्यो पत्रिकाको सम्पादक मण्डलमा रहेर त्यसलाई सम्पादन गर्ने काममा चाहिँ म लागेको थिएँ त्यस्तै गरी यो मुस्कोट खलङ्गा क्याम्पसमा पनि त्यो क्याम्पसको जमर्को भन्ने जुन पत्रिका छ अब त्यो पत्रिकाहरू प्रकाशन गर्नुमा पनि मैले चाहिँ केही भनौँ न योगदान चाहिँ गरेको थिएँ त्यस्तै गरेर मेरो खास गरी पछिल्लो समयमा म चाहिँ स्थानीय विकास अधिकारी भएर यो रुकुम जिल्लामा आइसकेपछि केही साहित्यिक विकास गर्नुपर्छ जिल्लामा साहित्य भनेको समाजको ऐना हो र यसले चाहिँ एउटा मानवीय सूचकाङ्कको चाहिँ मानवीय विकासको एउटा चाहिँ सूचकको रूपमा रहन्छ भनेर केही साहित्यिक कार्यको कुरालाई चाहिँ अगाडि बढाउने मैले प्रयत्न गरेँ खास गरी अब यो अलि अगाडि नै हो मुस्कोट खलङ्गा क्याम्पसमा यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिग चाहिँ स्थापना गर्ने कुरा चाहिँ यो अगाडि नै भएको थियो अब त्यसलाई चाहिँ निर्माण गर्ने कुरा चाहिँ यहाँ चाहिँ स्थानीय विकास अधिकारी भइसकेपछि त्यो सोभियोको माध्यमबाट त्यहाँ चाहिँ निर्माण भएको छ र त्यसपछि हरेक विद्यालयमा हरेक माध्यमिक विद्यालयहरूमा चाहिँ एउटा साहित्यको चाहिँ साहित्यकारको त्यो प्रतिमा चाहिँ राख्नुपर्छ किनकि त्यो साहित्यकारको प्रतिमा राख्दाखेरि विद्यार्थीहरूमा एउटा सकारात्मक ऊर्जाको विकास हुने र नकारात्मक ऊर्जा चाहिँ त्यो हराउँदै जाने भएको हुनाले विद्यार्थीहरूलाई एउटा साहित्यिक प्रेरणा हुने साहित्य सिर्जनाको एउटा प्रेरणा हुने उद्देश्यले हरेक विद्यालयमा एउटा साहित्यकारको चाहिँ प्रतिमा स्थापना गर्नुपर्छ भन्ने ध्येयका साथ थोरै थोरै रकमबाट मैले चाहिँ त्यो काम सुरुवात गरेँ यसमा चाहिँ अहिले यो मुस्कोट स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयमा त्यहाँ पारिजातको चाहिँ शालिग छ त्यहाँ त्यसपछि रुकुमकोटमा रुकुमी माध्यमिक विद्यालयको प्राङ्गणमा त्यहाँ भानुभक्तको चाहिँ त्यहाँ शालिग छ त्यस्तै गरेर चुनबाङको माध्यमिक विद्यालयमा चाहिँ त्यहाँ मोतीराम भट्टको शालिग छ त्यस्तै गरेर चौरजारीको चाहिँ हाम्रो शीतल माध्यमिक विद्यालयको प्राङ्गणमा त्यहाँ चाहिँ बालकृष्ण सङ्घको शालिग छ यस्तै गरेर अब विभिन्न विद्यालयहरूमा यो एउटा स्थापना गर्ने एउटा क्रम थियो यो नयाँ चाहिँ यो ऊहरू स्थानीय तहहरूको निर्माण भइसकेपछि त्यो जिल्ला समन्वय जिल्ला विकास समितिको चाहिँ संरचना चेन्ज भयो त्यसपछि अहिले चाहिँ यो काम अगाडि बढ्न सकेको छैन र म खास गरी स्थानीय सरकारहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भने हामीले सबै विद्यालयहरूमा एउटा न एउटा साहित्यकारहरूको हामीले चाहिँ मूर्ति त्यहाँ स्थापना गर्न सक्यौं भने हामीले चाहिँ विद्यार्थीहरूको हाम्रो साहित्यिक सर्जकहरूको निर्माण चाहिँ गर्नमा यसले चाहिँ ठूलो भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ यद्यपि अब साहित्यको विकासको लागि हाम्रो स्थानीय सरकारहरूबाट पर्याप्त बजेट अब त्यहाँ छुट्याउने गरेको देखिँदैन तर थोरै थोरै रकम चाहिँ छुट्याउने गरे पनि त्यसको विकासमा चाहिँ ठूलो एउटा चाहिँ योगदान हुन सक्छ। यसरी चाहिँ अब त्यहाँ साहित्यिक उसमा चाहिँ यो काम चाहिँ मैले शुरूआत गरे र त्यस्तै गरेर आफ्नै घरबाट रुकुम साहित्यमाला भन्ने एउटा कार्यक्रम जो शुरूआत गरियो त्यो एउटा नितान्त चाहिँ के थियो भने बिना खर्च बिना बजेटको कार्यक्रम चाहिँ त्यो शुरू भएको थियो। अहिले पनि त्यो चाहिँ राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले यो कार्यलाई चाहिँ निरन्तरता दिइरहेको थियो दिइरहेको छ। यसको चाहिँ विभिन्न विधाहरूमा अब पुरस्कृत गर्ने कामहरू पनि अगाडि बढाइएको छ, पुरस्कार पनि स्थापना गरेको छ र यसबाट खास गरी नवोदित साहित्य सर्जकहरूलाई यसले चाहिँ सिर्जनाको लागि चाहिँ साहित्य सिर्जनाको लागि ठूलो एउटा भूमिका चाहिँ खेलेको पाइएको छ। रुकुम साहित्यमाला 125 भन्दा बढी चाहिँ ऊ चाहिँ हाम्रो त्यो श्रृङ्खला पुगिसकेको छ। त्यस्तै गरेर रेडियो यो सानीगुडीबाट पनि तत्काल अब जिल्ला विकास समितिकै सहयोगबाट यो कार्यक्रमको शुरूआत गरेको हो, तर यसलाई अहिले चाहिँ हाम्रो रेडियो सानीभेरी र निशुल्क रूपमै यसलाई सहयोग गरिरहेको छ र यसमा चाहिँ राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका नेतृत्ववर्ग हुनुहुन्छ, उहाँहरूले चाहिँ नियमित सञ्चालन गरिराख्नु भएको छ। यसले गर्दाखेरि रुकुम जिल्लाको साहित्यको विकासमा यसले चाहिँ एउटा राम्रो चाहिँ योगदान गरिरहेको छ। त्यस्तै गरेर अब यो रुकुम साहित्यमाला चाहिँ अहिले बिना खर्चमा ठाउँ ठाउँमा गएर एउटा सानो चाहिँ जमघट गर्ने र त्यसमा चाहिँ साहित्य वाचनहरू गर्ने कामहरू चाहिँ भइरहेको छ र यो काम पनि यहाँबाट सुरु भएको हो। त्यसपछि अब साहित्यिक मात्रै नभएर जिल्लामा चाहिँ केही न केही अब पुस्तकालयहरूको स्थापना गर्नुपर्छ, पुस्तकालयलाई चाहिँ संरक्षण सम्वर्धन गर्नुपर्छ भन्ने उद्देश्यले जनविकास पुस्तकालय जो 16 सालमा स्थापना भएको हो त्यो पुस्तकालयको चाहिँ पुनः एउटा विधान तयार गरेर हामीले चाहिँ यो तत्कालीन जिल्ला खानेपानी कार्यालयका नायक सुब्बा प्रेमराज गिरी र उहाँ अहिले चाहिँ उहाँ पनि सहसचिवबाट सेवानिवृत्त हुनुभएको छ, पोखरा कास्की पोखराको निवासी हुनुहुन्छ र उहाँ र मैले मिलेर त्यहाँ विधान तयार गरेर त्यसलाई चाहिँ पुनर्जीवन चाहिँ हामीले त्यति बेला दिएका थियौं र त्यसकै उसमा चाहिँ अहिले जनविकास पुस्तकालयको भवन जग्गा व्यवस्थापन भवनको लागि पनि प्रयास गरेर त्यसको चाहिँ 3 तले भवन चाहिँ तयार भइसकेको छ। त्यहाँ चाहिँ विभिन्न कार्यक्रमहरू हुन्छ, अब त्यहाँ पत्र पत्रिकाहरू हुन्छ, त्यहाँ चाहिँ अब एक किसिमको अनलाइन हाम्रो डिजिटल बोर्ड छ, त्यो ई लाइब्रेरीको चाहिँ विकास त्यहाँ चाहिँ स्थापना गरेको छ। त्यसको लागि मैले चाहिँ खास गरी कर्णाली प्रदेश सरकारमा रहँदाखेरि बजेट व्यवस्थापन गर्ने अवसर पाएको थिएँ र त्यसै गरेर म चाहिँ यो मुस्कुर खलङ्गा क्याम्पसको पूर्व विद्यार्थी समाजको म अहिले अध्यक्षको रूपमा चाहिँ रहेको छु। त्यो अध्यक्षको रूपमा रहँदाखेरि मैले मुस्कुट खलङ्गा क्याम्पसमा ई लाइब्रेरी स्थापनाको लागि कर्णाली प्रदेश सरकारबाट बजेट व्यवस्थापनमा पनि मैले चाहिँ त्यहाँ सहयोग गर्ने भनौँ न त्यहाँ चाहिँ अगुवाई गर्ने त्यहाँ गर्ने काम चाहिँ गरेको थिएँ। अहिले ई लाइब्रेरी त्यहाँ पनि सञ्चालन भइरहेछ। त्यस्तै गरेर रुकुमकोटको रहेको रुकुमिनी पुस्तकालयको विकासको लागि पनि मैले चाहिँ त्यति बेला बजेट व्यवस्थापनको थोरै चाहिँ गर्नलाई चाहिँ मैले सहयोग गरेको थिएँ र यसरी जिल्लामा रहेका विभिन्न साहित्यिक प्रतिष्ठानहरू यस्ताको चाहिँ विकास गर्नुपर्छ भनेर पछिल्लो समय चाहिँ हाम्रो पूर्ण ओली सर र हामी मिलेर काठमाडौँमा चाहिँ भूपेन्द्र मल्ल रुकुमेली वाङ्मय अधिष्ठान भनेर एउटा नयाँ संस्थाको चाहिँ जन्म दिएका छौं। यो खास गरी काठमाडौँमा रहेका रुकुमका सबै रुकुमबाट गएर काठमाडौँमा बसोबास गर्ने व्यक्तिहरू मिलेर यो चाहिँ संस्था हामीले चाहिँ खोलेका छौं र त्यहाँ विभिन्न खालको क्रियाकलापहरू भइरहेको छ। यस्तै गरेर पछिल्लो समयमा पनि अब विभिन्न साहित्यिक कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेका छन् जिल्लामा। यसले गर्दाखेरि जिल्लाको साहित्य विकासमा चाहिँ के साहित्य विकास अगाडि बढ्दै गइरहेको अनुभूति चाहिँ हुन्छ।

0: परम आदरणीय साहित्य संगीत कला र संस्कृति विभागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुतिको साप्ताहिक कार्यक्रम साहित्यिक डबलीमा यति बेला प्रस्तुत गरिराखेका छौं हाम्रा साथीहरू मनलाल ओली र पूर्ण ओलीले तयार पार्नु भएको विशेष अन्तर्वार्ता।
1: हार्दिक धन्यवाद सर। विगतमा रुकुममा कर्मचारी मिलन केन्द्रको जिम्मेवार पदमा रहेर पनि यहाँले काम गर्नुभयो। त्यस बेला जिल्लाको परिचय ढल्कनी साहित्यिक पत्रिका सिस्नी नामको मुखपत्र पनि निकाल्नुभयो, जसको प्रधान सम्पादक तपाईँ हुनुहुन्थ्यो भन्ने सुनिन्छ। त्यस बेलाको सिस्नी पत्रिका निकाल्दाको केही सुनाउन लायक अनुभूतिहरू छन् भने त्यसको बारेमा पनि बताइदिनुहोस् न।
2: धन्यवाद। कर्मचारी मिलन केन्द्र रुकुमको आयोजनामा अर्थात रुकुमले प्रकाशन गरेको सिस्नी पत्रिका लगभग 2054 सालतिर जस्तो लाग्छ मलाई, पहिलो अंकदेखि लिएर हामीले चाहिँ चार वर्षसम्म चारवटा अंकहरू राम्रो पेपरहरूमा राम्रो रचनाहरू संकलन गरेर चाहिँ निकालेका थियौं र त्यो चाहिँ त्यसको प्रधान सम्पादक म थिएँ र कार्यकारी सम्पादक तत्कालीन तरकारी व्युत्पादन केन्द्र रुकुमका प्रमुख तरकारी विकास अधिकृत कृष्ण प्रसाद अधिकारी, जो गोर्खाको भए पनि रुकुमलाई असाध्यै माया गर्नुहुन्थ्यो, उहाँ चाहिँ अहिले स्वर्गीय भइसक्नु भएको छ र म उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली पनि दिन चाहन्छु कि रुकुमको कृषिको विकासमा उहाँको ठूलो योगदान छ, साहित्यिक विकासमा त्यतिकै सांस्कृतिक विकासमा पनि ठूलो योगदान छ। हरेक वर्ष कर्मचारी मिलन केन्द्रबाट हामीले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गर्थ्यौं र विभिन्न साहित्यिक स्रष्टाहरूको सम्मान गर्ने पनि गर्थ्यौं, जस्तो प्रेम प्रकाश मल्लको चाहिँ पनि हामीले सम्मान चाहिँ भव्य सम्मान चाहिँ हामीले गरेका थियौं र त्यस बेला जुन चार अंक चाहिँ हामीले निकालेका थियौं सिस्नी पत्रिकाको, त्यसको प्रधान सम्पादक रहेर मैले चाहिँ त्यो काम गर्ने अवसर चाहिँ पाएको थिएँ र त्यसले चाहिँ त्यति बेलाको अवस्थामा चाहिँ लगभग द्वन्द्वको अवस्था चाहिँ थियो, त्यति बेला पनि हामीले चाहिँ राम्रो एउटा रचनाहरू रहेको त्यो पुस्तक चाहिँ हामीले चाहिँ निकाल्ने चाहिँ काम गर्यौं र त्यसले एउटा कर्मचारी वर्गहरूमा लगायत अरू वर्गमा पनि साहित्यिक सृजना गर्ने एउटा प्रेरणा चाहिँ प्रदान गरेको थियो। यसरी मेरो अब फुटकर त्यस्तो रचनाहरू त्यो त्यसमा पनि मैले सिस्ने सिस्ने भन्ने चाहिँ एउटा रचना मैले चाहिँ प्रकाशन गरेको थिएँ। सिस्ने हो साना रुकुमको कहिल्यै नझुक्ने शिर भनेर यसरी चाहिँ मैले एउटा रचना चाहिँ त्यहाँ गरेको थिएँ र पछिल्लो समयमा धेरै पत्रिकाहरू चाहिँ हाम्रो यहाँ अगाडि चाहिँ भए सम्पादन भए निस्किए, तर ती अहिले चाहिँ एक किसिमले चाहिँ निरन्तरता पाएका छैनन्। जस्तो अब मुसिकोट यो त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको जुन छ त्यो जीवन पत्रिकालाई चाहिँ यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भनेर मैले एकचोटि अब तत्कालीन प्रधानाध्यापक मिनबहादुर पुनजीलाई चाहिँ अनुरोध गरेर एकपल्ट पछाडि निक्लियो, तर त्यो अहिले निक्लिएको छैन। तत्कालीन चाहिँ अवस्थामा धेरै भनौँ न 34-35 सालतिर त्यति बेला निरन्तर रूपमा चाहिँ प्रकाशन हुने त्यो अवस्थामा पत्रिका प्रकाशन गर्न सक्ने र अहिले चाहिँ हामीले प्रकाशन गर्न नसक्ने भन्ने कुरा चाहिँ मलाई लाग्दैन, किनभने त्यसको लागि एउटा चाहिँ इच्छा शक्ति चाहिँ चाहिन्छ। र त्यस्तै गरेर जमरको भन्ने पत्रिका जुन मुसिकोट खलङ्गा क्याम्पसबाट चाहिँ निक्लिन्थ्यो त्यो पनि अहिले त्यसले पनि निरन्तरता पाएको छैन, त्यसलाई पनि निरन्तरता दिनुपर्छ। त्यस्तै गरेर यो कर्मचारी मिलन केन्द्रले पनि सिस्नी पत्रिकाको चाहिँ एउटा यो सम्पादन गर्नुपर्छ, वार्षिक रूपमा चाहिँ यो गर्नुपर्छ, यसलाई चाहिँ निरन्तरता दिनुपर्छ, त्यसबाट चाहिँ रुकुम जिल्लाको साहित्य विकासमा ठूलो योगदान पुग्छ। त्यस्तै गरेर पछिल्लो समयमा जो रुकुम राप्ती साहित्य परिषदको जिल्ला शाखा रुकुमले प्रकाशन गरेको प्रदीप्त दियालो, यसमा चाहिँ असाध्य राम्रा चाहिँ रचनाहरू छन्। त्यस्तै गरेर रुक्मेली बाङ्मय अधिष्ठानले पनि सिङ्गारू जुन एउटा निकालेको छ त्यो अत्यन्त राम्रो छ। रुकुमको सन्दर्भमा खास गरी हामीले रुकुमका खोजमूलक कुराहरू, रुकुमको इतिहास, साहित्यिक इतिहास र अन्य इतिहासहरूलाई पनि अगाडि ल्याउने काम चाहिँ त्यसले गरेको छ र यी कुराहरूलाई चाहिँ निरन्तरता दिनुपर्छ। हामीले यो निरन्तरता दिन सक्यौँ भने नयाँ नयाँ चाहिँ पुस्ताहरूलाई नयाँ नयाँलाई पनि एउटा चाहिँ प्रेरणा मिल्छ र यसको विकास निरन्तर विकास हुँदै जान्छ र यसलाई चाहिँ हामीले अवरुद्ध गर्यौँ भने यो साहित्यिक विकास चाहिँ अवरुद्ध भएको जस्तो हुन्छ। त्यसले गर्दाखेरि अब यो प्रदीप्त दियालो पनि निरन्तरता पाओस्, यी सबै पत्रिकाहरूले पनि चाहिँ निरन्तरता पाउन् भन्ने मेरो चाहिँ उत्कट अभिलाषा छ।
1: सेवानिवृत्त जीवनपछि हाल के कस्ता पेसा व्यवसायमा संलग्न हुनुहुन्छ?
2: अब अहिले त म लगभग सेवानिवृत्त भएको लगभग 3 वर्ष पूरा भएको छ। 3 वर्षको अवधिमा मैले अब 14 महिना जति त मैले अब मुख्यमन्त्रीको सल्लाहकार भएर काम गरेँ। तत्पश्चात म चाहिँ घरमै बसेर स्व अध्ययन चाहिँ गरिरहेको छु र केही सामाजिक कामहरूमा अब यो साहित्यिक क्षेत्रमा यस्तो कामहरूमा चाहिँ यसो लाग्ने गरेको छु र पछिल्लो समय म चाहिँ अहिले जिल्लामै बसिरहेको छु। लगभग साउन महिनादेखि म आफ्नै गृह जिल्लामा चाहिँ बसेर अब यहीँको अध्ययन चाहिँ गरिरहेको छु। खास गरी विकास निर्माणका कुराहरू भए, साहित्य विकासका कुराहरू भए, मानवीय विकासका कुराहरू भए र जिल्लाको सन्दर्भमा अध्ययन गर्ने पछिल्लो समयमा चाहिँ अध्ययन गर्ने काम चाहिँ मैले गरिरहेको छु। खास गरी अब साहित्य विकासको सन्दर्भमा भन्नुपर्दा मेरो चाहिँ अहिलेको अब हरेक पालिकामा चाहिँ साहित्यलाई चाहिँ अलिकति पालिका सरकारले चाहिँ साहित्यलाई अलिकति महत्व दिनुपर्छ। साहित्य उज्जवल पर्यो भने हाम्रो विकास मानवीय विकास हुन सक्दैन। त्यसले गर्दाखेरि सबै पालिका सरकारहरूलाई म विनम्र अनुरोध के गर्न चाहन्छु भने अब हाम्रो बजेटको जुन अवस्था आइरहेको छ, बजेटको समय आइरहेको छ, यसमा केही न केही साहित्यको लागि बजेटको व्यवस्थापन चाहिँ गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरेर हरेक पालिकामा चाहिँ प्रज्ञा प्रतिष्ठानको एउटा स्थापना गरेर त्यसको चाहिँ साहित्य विकासलाई अगाडि बढाउनको लागि प्रज्ञा प्रतिष्ठानमा यसमा चाहिँ साहित्य, संगीत, कला यो सबै कुराहरूलाई समेट्ने गरेर एउटा चाहिँ प्रज्ञा प्रतिष्ठान सबै पालिकाहरूले चाहिँ निर्माण गरिदिएको खण्डमा यो भावी पुस्ताहरूको लागि चाहिँ एउटा विकास गर्ने अवसर एउटा मिल्ने छ। यो एउटा सृजनात्मक काम चाहिँ अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु। त्यसै गरेर पछिल्लो समयमा अब हरेक उसमा चाहिँ पालिकाले चाहिँ साहित्यिक शिविरको आयोजना चाहिँ गर्नु पर्यो, साहित्य मेलाहरूको आयोजना गर्नु पर्यो, साहित्यिक शिविरहरू गरेर साहित्य सिर्जना गर्ने, साहित्य लेखनको चाहिँ तालिमको लागि पनि केही बजेट चाहिँ छुट्याउनु पर्यो। त्यो हरेक विद्यालयहरूमा अथवा हरेक क्षेत्रमा साहित्य मा रुचि राख्ने र लेख्ने चाहिँ एउटा क्षमता लुकेका मान्छेहरू छन्, तिनीहरूलाई चाहिँ एउटा विकास गर्नको लागि साहित्यिक लेखन तालिम चाहिँ यो सबै उसमा चाहिँ निकायमा सबै पालिकाहरूले चाहिँ यो आयोजना गर्नु पर्यो र तिनीहरूलाई चाहिँ तालिम दिनको लागि वरिष्ठ साहित्यकारहरूलाई बोलाएर त्यहाँ लेख्ने कुराहरू, कविता लेख्ने, लेख लेख्ने, त्यस्तै गरेर अन्य लघुकथा, कथाहरू लेख्ने, कसरी लेख्ने यो कुराको चाहिँ अभ्यास चाहिँ गराएर साहित्यलाई चाहिँ सृजनालाई चाहिँ अगाडि बढाउने काम चाहिँ गर्न सकियो भनेपछि रुकुम जिल्ला एउटा चाहिँ उर्वर साहित्यिक भूमि चाहिँ भएको चाहिँ देखिन्छ। त्यसै गरी यो पछिल्लो समय म पनि अब त्यसमा चाहिँ जोडिएर केही योगदान दिन चाहन्छु। खास गरी अब मुसिकोट नगरपालिका मेरो आफ्नो नगरपालिका पनि भएको कारणले गर्दाखेरि यसको चौथर्की विकासको लागि खास गरी यहाँ चाहिँ सुशासन र विकास, सेवा र विकासको कुरालाई चाहिँ अगाडि मुसिकोट नगरपालिका मेरो आफ्नो गृहपालिका पनि भएको कारणले गर्दाखेरि यसमा चाहिँ खास गरी यसको चौथर्की विकास, यसको पूर्वाधार विकास, यसको साहित्यिक विकास, यसको शैक्षिक विकास, यसको सामाजिक विकास र यहाँ चाहिँ जस्तो अब रोजगारको कुराहरू यी कुराहरूलाई चाहिँ प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने कुरामा चाहिँ मैले सो अध्ययन चाहिँ गरिरहेको छु। अब यसमा पालिकाले चाहिँ अलिकति भनौँ न यी कुराहरूलाई चाहिँ यसमा चाहिँ दीर्घकालीन योजनाहरू निर्माण गरेर यो नगरपालिकाभित्रको जनताहरूलाई सेवा र विकासमा अगाडि बढाउन आवश्यक देखिन्छ भन्ने मलाई लागेको छ र यसै गरी अब यो राष्ट्रिय साहित्य परिषद जिल्ला शाखा रुकुमले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर अब साहित्य विकासमै अब जोडिएको छु।
1: धन्यवाद सर। यहाँले भने जस्तै रुकुममा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दा बजेटको मुख्य समस्या हुन्छ, बजेटलाई नै मुख्य समस्याको रूपमा देखाइन्छ। तर खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाले पालिका स्तरमै प्रज्ञा प्रतिष्ठानको संरचनागत व्यवस्था गरेका छन् जसले वर्षमा 25 लाख भन्दा बढी बजेटको कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ र स्थानीय प्रतिभाहरूलाई खोजी गर्ने प्रशिक्षित गर्ने र विकास गर्ने काममा अहम भूमिका निभाएको देख्न पनि पाइयो र रुकुममा पनि त्यस प्रकारको कार्यक्रमको सञ्चालन गर्नुपर्छ भन्ने लाग्दछ। यहाँले जीवन पत्रिका, जमर्को पत्रिका र सिस्ने पत्रिकाको पनि सम्पादन गरिसक्नु भएको छ, त्यसमा रचना पनि समावेश भयो होला। यहाँको पहिलो कहिले रचना गर्नुभएको थियो, त्यो कुन विधाको थियो भन्ने बारेमा केही याद छ?
2: पहिलो रचना चाहिँ मैले म बालक हुँ भन्ने रचना चाहिँ गरे जस्तो मलाई लाग्छ अहिले त्यति बेला बालक छँदाको बाल्यकालको। त्यसपछि मैले अब यो सिस्ने पत्रिका पनि मैले त्यो रचना प्रकाशित गरेको थिएँ, त्यही लेख केही कविता, त्यस्तो गरेर जमर्कोमा पनि मेरो कविता हुनुपर्छ भन्ने लाग्छ मलाई।
1: कति कति साल अगाडिको कुरा होला त्यो बालक म बालक भन्ने कविताले रच्नु भएको?
2: बालक भन्ने त लगभग म पाँच कक्षामा पढ्दाखेरि जस्तो लाग्छ।
1: कति साल?
2: यो 2030 सालतिर कुरा होला। यो सेरीगाउँ विद्यालयमा पढ्दाखेरिको कुरा हो। त्यति बेला अलिकति म अब यो सांस्कृतिक पक्षमा पनि अलिकति नाच गानतिर पनि अलिकति मैले चाहिँ अभिरुचि राख्थेँ। नाटकहरूमा पनि नाटक मञ्चन गर्ने कुराहरू मलाई पाँच कक्षाको पढ्दाखेरि त्यहाँ एउटा विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नाटकको मञ्चन गरेको मलाई याद छ। यी कुराहरूमा सानैदेखि म चाहिँ खास गरी अब यो म शारीरिक रूपमा अलिकति भनौँ न अलिक दुब्लो पातलो भएको कारणले गर्दाखेरि यो खेलकुदभन्दा मेरो रुचि चाहिँ यता साहित्यतिर हाजिर जवाबतिर यतातिर चाहिँ मेरो रुचि थियो। त्यही भएर अहिलेसम्म पनि म चाहिँ खेलकुदमा म त्यति उ छैन र यो साहित्यिक कुराहरूमा चासो हुन्छ। मेरो चाहिँ अलिकति मनपर्ने विधा भनेको कविता हो। म कविता चाहिँ अलिकति पढ्न रुचाउँछु। त्यसपछि पछिल्लो समय लघुकथाहरू र यात्रा स्मरणहरू यस्तो चाहिँ म चाहिँ पढ्न रुचाउँछु।
1: हार्दिक धन्यवाद सर। आफ्नो अत्यन्तै व्यस्त समयका बावजुद आजको यो कार्यक्रममा उपस्थित भएर हाम्रा समस्त श्रोतागणहरूलाई छोटो मिठो परिचय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद सर।
2: धेरै धेरै धन्यवाद श्रोतावर्गहरूमा जुन एउटा भनौँ न मैले मेरा अनुभूतिहरूले यहाँहरूलाई चाहिँ केही न केही सन्देश दिन सकोस् भन्ने चाहिँ अपेक्षा गरेको छु र आगामी दिनमा रुकुमको साहित्यको विकास अझै अगाडि बढ्दै जाओस् भन्ने मेरो चाहना छ। त्यसका लागि मैले आफ्नो तर्फबाट गर्न सक्ने कुराहरूको लागि म सदैव तत्पर रहने प्रतिज्ञा गर्न चाहन्छु। धन्यवाद।
1: धन्यवाद। नमस्कार।
0: परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता, यति बेरसम्म हामीले पस्कियौं कार्यक्रम साहित्य डबली र कार्यक्रम साहित्य मालाका लागि तयार पार्नु भएको थियो राप्ती साहित्य प्रचार रूपम पश्चिमका अध्यक्ष मल्लाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले। आजलाई यो गतिविधि यति नै। राप्ती साहित्य परिषदले आफ्नो 49 स्थापना दिवस एवं वार्षिकोत्सव समारोह यही 2083 ज्येष्ठ 23 र 24 गते दाङघोराईमा गर्ने भएको छ। सो अवसरमा राप्ती साहित्य परिषदद्वारा गठित प्रतिभा छनौट समितिका संयोजक पुरूषोत्तम खनाल एवं सदस्यहरू डाक्टर टिकाराम उदासी, सुशील गौतम, पद्म प्रसाद शर्मा र दीपक शर्मा समेत रहेको बैठकको निर्णयले विभिन्न प्रतिभा छनौट गरी राप्ती साहित्य परिषद केन्द्रीय समिति समक्ष सिफारिश गरेको हो। पुरस्कृत एवं सम्मानित हुने श्रष्टाहरू ईश्वरी वीणा राष्ट्रिय वाङ्मय पुरस्कार नारायण प्रसाद शर्मा दाङ, राप्ती साहित्य पुरस्कार डाक्टर सुदीप गौतम दाङ, विष्णुनुमा साहित्य पुरस्कार स्मृति योगी दाङ, डोमादेवी साहित्य पुरस्कार कर्णप्रिय प्रकृति धिताल दाङ, देवीचन्द्र साहित्य पुरस्कार बुध राणा रूपन्देही, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार सागर गैरे बाँके, चन्द्रमधु गीत संगीत पुरस्कार शेरबहादुर डाङी सल्यान, उपेन्द्र रत्नशोभा साहित्य पुरस्कार मोहन केसी रुकुम पूर्व, प्रेम नारायण साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द प्रसाद पोखेल दाङ, श्रीबहादुर दिलमाया साहित्य पुरस्कार एचबी थापा मगर रोल्पा, टेक बहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कार भीम बहादुर शाही बाँकेलाई प्रदान गरिने भएको छ। यसै गरी गोपाल चन्द्र प्रज्ञा पुरस्कार तुलसी केसी रुकुम पश्चिम, होबीलाल हुकुमादेवी छन्द पुरस्कार देवीचिन्तन दाङ, पद्म प्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील कुन विरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार वसन्त अनुभव दाङ, जीवन चक्र साहित्य पुरस्कार देवी कुमारी गुरुङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी शिवाकोटी स्मृति श्रेष्ठ सम्मान, राजकुमारी केसर सानु गुलमेली प्युठान, पद्माकुल हास्य व्यङ्ग्य पुरस्कार उदय जीएम दाङ र यसै गरी राप्ती सिर्जना पुरस्कार राप्तीका श्रेष्ठहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरू मध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लागि लेखक डाक्टर कृष्णराज जीशी दाङलाई प्रदान गर्ने निर्णय भएको छ। यसै गरी परिषदले दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्था थारू भाषा साहित्य तथा संस्कृति मञ्च दाङ देउखुरी र संस्कृतविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरे र पुरस्कार अक्षको संस्थापक देवेन्द्र कुमार रिजाललाई सम्मान गर्ने निर्णय गरेको छ। यी पुरस्कार एवं सम्मान यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा हुने परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिनेछ। साथै सो अवसरमा उपस्थितिका लागि पुरस्कृत एवं सम्मानित श्रष्टाहरू, पुरस्कार अक्षको संस्थापकहरू, परिषदका सल्लाहकार एवं आजीवन सदस्यहरू, परिषद अन्तर्गतका सम्पूर्ण जिल्ला शाखाहरू, दाङ जिल्लामा क्रियाशील सबै साहित्यिक संस्थाहरू, सम्पूर्ण साहित्यकारहरू, संचारकर्मीहरू लगायत साहित्य अनुरागी शुभचिन्तक सबैलाई उपस्थितिका लागि राप्ती साहित्य परिषद केन्द्रले हार्दिक निमन्त्रणा गरेको छ। यो त थियो राप्ती साहित्य परिषदको यही 2083 ज्येष्ठ 23-24 गते दाङमा हुने 49 वार्षिक साहित्यिक समारोह एवं समारोहमा प्रदान गर्ने पुरस्कार सम्बन्धी विवरण। आजको हाम्रो कार्यक्रम साहित्यिक डबलीको निर्धारित समय पनि यही पूरा भएको छ। त्यसैले अब हामी कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ, किनकि निर्धारित समय पाबन्दीलाई हामीले पनि नाघ्न सक्दैनौ। त्यसो त अर्को साता विविध कोशीली सहित यहाँहरू समक्ष उपस्थित हुने नै छौ। यति जेलसम्म कार्यक्रम साहित्यिक डबली सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई र आजको कार्यक्रम साहित्यिक डबली प्रस्तुतिमा रहनुभएका मित्रद्वय मनलाल ओली र पूर्ण ओलीलाई र यति बेरसम्म प्रविधि कक्षमा सघाउनु हुने बहिनी अम्बिका डाङीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम साहित्य डबलीबाट छुटिँदैछौ। यहाँहरूको साता सृजनशील बनोस् र सुखमय बनोस् भन्दै र आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तोता कमलमणि देवकोटा पनि यहाँहरू माझबाट बिदा हुन्छ। हवस् त, नमस्कार, शुभरात्री।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूलाई बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: तिमीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: यो दाँत दुखेर
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
4: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
4: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
9: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
2: ओहो
10: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मध्यपश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डाकीको नमस्कार। दाङको बंगलाचुलीका खाने पीड़ित स्थानीयवासीहरू आन्दोलित भएका छन्। स्थानीय तह टिप्पर व्यवसाय र पीड़ित स्थानीय बीच भएको सम्झौता लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले आजदेखि खाने क्षेत्रमा सञ्चालन हुने टिप्पर अनिश्चितकालका लागि बन्द गर्दै थप आन्दोलित भएका हुन्। विगतमा भएका सहमति तत्काल कार्यान्वयन हुनुपर्ने माग सहित पीड़ित स्थानीयहरू आन्दोलित भएका हुन्। बंगलाचुली गाउँपालिका चार जुम्ले पानी स्थित 1 किलोमिटर कच्ची सड़क खण्ड कालोपत्री गर्ने सम्झौता भएको 5 महिनासम्म कुनै प्रक्रिया अघि नबढ़ेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको स्थानीयवासीले बताएका छन्। सो क्षेत्रमा कालोपत्री गर्नका लागि गत पुष 4 गते स्थानीय जनता सरकारवाला स्थानीय निकाय खानी र टिप्पर व्यवसाय बीच सहमति भएको थियो। सबै पक्षको सहमति अनुसार 2082 फागुन मसान्तसम्ममा सड़क कालोपत्री गरिसक्ने भए तापनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ़न नसकेको स्थानीयले गुनासो गरेका छन्। जुम्मे पानी निवासी टंकु भण्डारीको अध्यक्षतामा आज बसेको भेलाले सुनढुङ्गा उत्खनन र धुवानीका क्रियाकलापबाट धूलो धुवा लगायत अन्य वातावरणीय प्रदूषणबाट स्थानीयहरू प्रत्यक्ष प्रभावित भएको भन्दै टिप्पर सञ्चालन रोक्न तथा उत्खननमा रोक लगाएको र सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायले अनुरोध गर्ने निर्णय गरेको छ। साथै फेलाले पूर्व निर्धारित निर्णयहरू कार्यान्वयन नभएको भन्दै थप संघर्षका कार्यक्रमहरू अगाडि बढ़ाइएको हो। पीड़ित स्थानीयहरूले फेलाबाट पारित भएका संघर्षका कार्यक्रम अन्तर्गत सहमति कार्यान्वयनको माग गर्दै बंगलाचुली गाउँपालिका अगाडि प्रदर्शन गरेका थिए। पीड़ित स्थानीयहरूसँग भेट गर्दै बंगलाचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले पालिकाभित्र रहेका खानी प्रत्यक्ष रूपमा संघीय सरकारसँग लिंक हुने र स्थानीय सरकारले उत्खननका लागि अनुमति नदिएको बताउनुभयो। पीड़ित स्थानीयहरूले बंगलाचुली गाउँपालिका 4 मा रहेको तापा खानी, बंगलाचुली 3 मा रहेको थारा खानी र बंगलाचुली 6 मा रहेको तिमीले खानीमा पुगेर तत्काल चुनढुङ्गा उत्खनन कार्य बन्द गरी विगतमा भएका सहमति कार्यान्वयन गर्न चेतावनी दिएका छन्। सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 वटा, पहेलो हलेदोका 105 वटा तथा कालो हलेदोका 15 वटा शर्म प्लासमा परीक्षणका लागि रोपिएका छन्। उक्त परीक्षण मार्फत रिथाने जातहरूको संरक्षण तथा वृद्धि, उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूल क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिश योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो। स्थानीय जात संरक्षण अनुसन्धानको महत्वपूर्ण पाटो भएको भन्दै उहाँले विभिन्न क्षेत्रबाट संकलित स्थानीय तथा रेथाने जातलाई वैज्ञानिक परीक्षण मार्फत मूल्याङ्कन गरिने बताउनुभयो। प्रारम्भिक चरणमा शर्म प्लासमालाई रोपेर परीक्षण गरिनेछ। त्यसक्रममा बिरूवाको वृद्धि, उत्पादन, रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूल अवस्था अध्ययन गरिनेछ। प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवाका 17 वटा र हलेदाका 30 वटा जातलाई थप परीक्षणका लागि छनौट गरिएको पनि अनुसन्धान कार्यक्रमले सुनाएको छ। त्यसपछि राम्रो नतिजा दिएका जातलाई सीबीटी अन्तर्गत विभिन्न अनुसन्धान स्टेशनमा पठाइने डाक्टर भण्डारीले बताउनुभयो। र देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत्र मसान्त समिति पालिकाले आधा तथा मापदण्ड नक्सा आवधिक गरी कित्तागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण
तयार गरेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले पनि अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन तथा नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले सुनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवार लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

0: शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: सन 1901 मा अमेरिकामा जन्मेका एक बालक आधुनिक क्लिनिकल हिप्नोथेरेपीका पिता भए, द फादर अफ मॉडर्न क्लिनिकल हिप्नोसिस। र आज हामी उनकै सेरोफेरोमा चिन्तन गर्नेछौँ। उनको नाम हो मेल्टन एच एरिक्सन। कहानी बहुत रोचक छ, यस अर्थमा कि 16 वर्षसम्म यो केटा अरू केटाहरू जस्तै सामान्य केटा थिए, अरू केटा जस्तै स्कुल जान्थे, अरू केटा भन्दा विलक्षण प्रतिभा यिनले कतै देखाएका थिएनन्। लाइफ जनसामान्य थियो यिनको, अरूको जस्तै। तर 17 वर्ष टेक्दा नटेक्दै वज्रपात हुन्छ उनको जीवनमा। अचानक पोलियोले एट्याक गर्छ उनको शरीरलाई। त्यसपछि एउटा सामान्य केटा अपाङ्गको रूपमा व्हील चेयर बाउन्ड हुन पुग्छ। कानको क्षमता बिल्कुलै कम हुन जान्छ, बोली फुट्न छोडिदिन्छ। तीन कुरा, बोली छुटेन भयङ्कर समस्या, कानले ठिकसँग सुनेन अर्को समस्या, र व्हील चेयरमा सीमित हुनु पर्यो उनको दिनचर्या अर्को भयङ्कर समस्या। भर्खर 70 वर्ष टेकेका यी केटा। योभन्दा पनि भयानक समाचार आउँछ डाक्टरहरूबाट। यिनको लक्षण हेर्दा अब यिनी संसारमा धेरै दिन रहँदैन। हिजोसम्म ठिकठाक केटा, तर आज समाचार आउँछ अब यिनी संसारमा धेरै दिन रहँदैन। अमेरिकातिर युरोपतिर डाक्टरहरूले प्रोग्नोसिस गर्छन्, यानि बिरामी एउटा क्रिटिकल अवस्थामा पुगेपछि उनीहरूले भन्नै पर्ने हुन्छ यसको आयु अब कति छ। त्यो केटा 16 नागेर 17 पुगेका मेल्टन एरिक्सन भयङ्कर सकमा जान्छ स्वागत। तर सबै भयङ्कर कुराले जीवनलाई ध्वस्त पार्छ भन्ने हुँदै, इट डिपेन्ड्स। भयङ्कर घटना दुर्घटना जीवनमा घट्दा कति मान्छेको जीवन ध्वस्त हुन्छ, कति मान्छेको जीवन बल्ल त्यहाँबाट बन्न सुरु हुन्छ। मेल्टन एरिक्सन त्यस्तै एकजना पात्र जसले भयङ्कर घटनापछि बल्ल उनको जीवनको सुरुवात, किनकि त्योभन्दा अगाडि उनी अरू जस्तै अल्लाह रे केटा नै थिए। तर त्यो भयङ्कर समस्या ग्रस्त भएपछि त्यो अल्लाह रे केटा अब अल्लाह रे हुने उनको अधिकार सबै पुग्यो, किनकि ऊ हिँड्न सक्दैन, किनकि ऊ बोल्न सक्दैन, किनकि ऊ गतिलो सुन्न पनि सक्दैन। भनेपछि अब ऊ सामान्य केटा भएर बाँचिरहेको उनको दिनचर्या समाप्त। सौभाग्यवश, यसलाई पोइन्ट टु बी नोटेडमा राख्नुपर्छ, सौभाग्यवश 23 सालमा उनले स्टेज हिप्नोसिसको कार्यक्रम देखेका थिए। यसलाई सौभाग्यवश किन भने स्टेज हिप्नोसिसले उनलाई झकझोर गरेको थियो। स्टेज हिप्नोसिसमा जुन डेमो गरिन्छ हिप्नोसिसको, त्यहाँ हिप्नोटिस्टले जे आदेश दिन्छन् त्यो आदेश अनुरूप सबै यथार्थ बदलिरहेको हुन्छ। जस्तै उदाहरण, पानी दिइन्छ यो रक्सी हो भनेर हिप्नोटिस्टले सुझाव दिन्छ, हिप्नोटाइज भएको पात्रले त्यो पानी पिउँदा रक्सीले जस्तै अनुभव गर्छ, मात्तिन्छ र ढल्छ पनि, लडखराउँछ ढल्छ। स्टेज हिप्नोटिस्टले खुर्सानीको सबभन्दा पिरो खुर्सानी हातमा थमाइदिन्छ, यो गुलियो छ भन्ने सुझाव दिन्छ, चबाएर हेर्दा पिरो होइन गुलियो स्वाद आउँछ। स्टेज हिप्नोटिस्टले अनौठो अनौठो हरकत गरिरहेको हुन्छ, अनि त्यो हरकत अनुसार त्यो हिप्नोटाइज पात्रले त्यही अनुभव गरिरहेको हुन्छ। चिनी चम्चाका चम्चा खुवाइन्छ, यो त अत्यन्त तितो छ भनिदिन्छ, चिनी तितो हुँदैन गुलियो हुन्छ, थुक्न थाल्छ तितो भएर, साह्रै चिसो ग्लास थमाइदिन्छ, चिसो पानी फ्रिजबाट निकालिदिन्छ, यो पानी साह्रै तातो छ भनेर सुझाव दिइन्छ, छुँदाखेरि पोल्छ, यदि हिप्नोटिस्ट गतिलो पर्यो र पात्र गतिलो पर्यो भने पोल्छ मात्र होइन हातमा फोका उठ्छ त्यो चिसो पानी। के नै यस्ता दृश्य उनले जीवनमा पहिलोचोटि देखेको र उनी झकझोर भइरहेथ्यो भित्रबाट, किनभने सामान्यतया त चिसो चिसो हो, तातो तातो हो, रक्सी रक्सी हो, पानी पानी हो, आगो आगो हो, सामान्यतया त यो हो। तर माइन्ड चेन्ज भयो भने आगोले नपोल्ने रहेछ, पानीले पोल्ने रहेछ, चिसो पानी। सामान्यतया चिनी गुलियो हुन्छ, तर माइन्ड चेन्ज भयो भने, शब्द चेन्ज गरियो भने चिनी तितो पनि हुँदो रहेछ, अमिलो पनि बनाउन सक्दो रहेछ। ए बाबा, जिन्दगी बाहिर होइन यहाँ खोपडीमा रहेछ नि त। लाइफ डज नट लाइ आउट अफ यु, लाइफ लाइज इन साइड अफ यु। द्याट वाज द फर्स्ट थिङ ही सेड। आम मान्छेले नमरेसम्म बुझ्ने कुरा के हो, जिन्दगी बाहिर छ, स्वास्नी बाहिर छ, लोग्ने बाहिर छ, स्वाद बाहिर छ, समस्या बाहिर छ, अनि समाधान पनि बाहिर छ। उसलाई बाउ बिरामी हुँदा छटपट हुन्छ, आमा बिरामी हुँदा छटपट हुन्छ, किनकि आमा बाहिर छ, बाउ बाहिर छ, छोरा बिरामी हुँदा छटपट हुन्छ, किनकि यिनीहरू बाहिर छन्। सामान्यतया देख्ने त त्यही हो, तर माइन्ड चेन्ज गरिदियो भने बाउ बिरामी भएको देख्दा ऊ खुसी हुँदै जान सक्छ। इन्फर्मेसन चेन्ज गर, जति तिम्रो बाउ बिरामी हुन्छ मर्न लाग्ने अवस्था आउँछ, या जति तिम्रा छोरा बिरामी हुन्छ मर्न लाग्ने अवस्था आउँछ, त्यति तिमीलाई शान्त तिम्रो मन शान्त हुँदै ल एउटा इन्फर्मेसन दिनु सकिँदैन। मान्छेले जिन्दगीभर महाभारत युद्ध लडे जस्तै, महाभारत युद्ध त 18 दिनमा सकियो, हाम्रो महाभारत त नमरेसम्म सकिन्छ। यहाँ समस्या, त्यहाँ समस्या, बाउको समस्या, छोराको समस्या, दाइको समस्या, भाइको समस्या, देशको समस्या, जातको समस्या, भाषाको समस्या, माई माई माई माई माई समस्याको पहाडभित्र छौ यो कमिला जस्तो मान्छे। उसले समस्या बाहेक बाहिर केही पनि देख्दैन, अनि उसको सारा जिन्दगी त्यो समस्यासँग भिड्नमा जान्छ, अनि उसलाई डिप्रेसन हुँदैन, अनि उसलाई एङ्जाइटी हुँदैन। ऊ कमिला जस्तो छ, समस्या पहाड जस्तो छ। पहाडलाई कमिलाले के गर्न सक्छ, चट्टानलाई के गर्न सक्छ कमिलाले? हेर्नुहोस् है, जीवनका समस्या चट्टान जस्तो देख्छौ हामीहरू, र आफू भने कमिला जस्तो। त्यसकारण दुनियाँका एकपछि मान्छे अर्को डिप्रेसनको शिकार हुँदै गएको हामी देखिरहेका छौँ, एङ्जाइटीको शिकार। र एङ्जाइटी र डिप्रेसन भनेको त रोग भयो, त्यो हुन अगाडि पूर्वाधारको रूपमा के आउँछ, टेन्सन भन्छौँ त्यसलाई, अनिद्रा भन्छौँ त्यसलाई, सुत्नै सकेका छैन, डिप्रेसनको तयारी गर्दैछ यसको मतलब, एङ्जाइटीको तयारी गर्दैछौँ यसको मतलब, भयङ्कर रोगको तयारी गर्दैछौँ यसको मतलब, सारा यार तनावै तनाव छ, चैन छैन, बेचैन छौँ यसको मतलब, भयानक रोग निम्त्याउँदै हुनुहुन्छ तपाईँले, किनकि भयानक रोग आउन अगाडि हुने त्यही हो निद्रा भाग्छ, हुने त्यही हो बेचैन हुन्छ। त्यो कहिल्यै नसकिने समस्या त्यसको बिचमा मान्छे छ क्या, अनि त्यो केटाले के देखिरहेको छ, ल यो सबै समस्या भनेको त विचार रहेछ, ल तातोलाई चिसो बनाउनु मिल्दो रहेछ, चिसोलाई तातो बनाउनु मिल्दो रहेछ, आगोलाई पानी जस्तो बनाउनु मिल्दो रहेछ, पानीलाई आगो जस्तो बनाउनु मिल्दो रहेछ। एभ्रिथिङ इज माइन्ड। त्यसकारण लोग्नेको समस्या समस्या होइन, उसको समस्या देख्ने मेरो मन जुन भन्यो नि, द्याट इज द हिप्नोसिस। स्वास्नीको समस्या समस्या होइन, देख्नु हिप्नोटाइज भयो, त्यो समस्या भनेर मैले दिएँ नि, मेरो लोग्नेलाई भयङ्कर समस्या छ, अरू क्यार्ने क्यार्ने क्यार्ने, यो अरू हिप्नोटाइजिङ गर्छ। त्यहीदेखि मलाई हिप्नोसिस प्रति प्रेम जाग्नुको कारणै त्यही थियो। म आध्यात्मिक मान्छे, म यस्तो माइन्ड टेक्नोलोजी हिप्नोसिस जस्ता कुराहरू मलाई तुच्छ लाग्थ्यो र अहिले पनि तुच्छ लाग्छ, किनकि योभन्दा ठुलो कुरा इन्लाइटेनमेन्ट हो, मुक्ति हो, योभन्दा ठुलो कुरा ज्ञान हो, प्रज्ञान हो, त्योसँग तुलना गर्यो भने यस्ता कुरा तुच्छ हो। तर यो तुच्छ कुरा सम्पूर्ण मान्छेले यो तुच्छ कुरा नबुझेको कारणले गर्दा सिङ्गो जिन्दगीलाई तुच्छ बनाइदिन्छ। त्यसकारण जसरी काँडा खोज्दाखेरि काँडा झिक्नको लागि अर्को काँडा काम हुन्छ, त्यस्तै जीवनमा घोपिएका जति पनि बाउको समस्या, दाइको समस्या, छोराको समस्या, छोरीको समस्या, सबै काँडा घोपिएको छ मान्छेलाई, त्यो काँडालाई झिक्नको लागि हिप्नोसिस काम हुन्छ। द्याट्स वाइ इट इज मिनिङफुल। मैले अस्ति पनि भने हिप्नोसिस यति महान देखिँदा देखिँदै पनि आध्यात्मिक एङ्गलबाट तुच्छ किन भनिएको भने, यसले मान्छेको काम क्रोध लो मोह मत्सर्य जुन जन्मजातै आएको स्वभाव छ त्यसलाई हटाउन सक्दैन, त्यो नहटेसम्म मान्छे सुखी भएर बाँच्न सक्दैन, मुक्त भएर बाँच्न सक्दैन। त्यसकारण त्योसँग तुलना गर्दा यो तुच्छ हो। तर मान्छेले झेलेको समस्याको पहाडलाई छिचोल्नको लागि यो बाहेक अरू उपाय म देख्दैन, त्यसकारण यो भयो फर्काउ कथा केटा प्यारालाइज पोलियोले प्यारालाइज मात्र होइन अब यो मर्छ भन्ने समाचार उनको कानमा पुगिसक्यो कान त गइसक्यो जिब्रो गइसक्यो खुट्टा हात नचल्ने भइसक्यो योभन्दा ठुलो भयङ्कर कुरा 70 वर्षको बच्चालाई अरू के होला केही होला तर उनी डराएन आमा बाबा डराएर छाती पिटिएर बसे ला ला ला ला ला तर उनी डराएन किन डराएनन् भन्नाले उनले स्टेज हिप्नोसिस जो हेरेका थिए त्यसकारण उनको डर आशामा बदलिरहेको थियो यानि त्यो हिप्नोटिस्टले रियालिटीलाई शब्दले चेन्ज गरेको उनले देखेका थिए त्यो उनले सक्छ भने त्यो माइन्ड त मसँग पनि छ मैले पनि त सक्छु त्यसकारण मलाई जे भयो त्यो हुनलाई पनि मैले शब्दबाट चेन्ज गर्न सक्छु मेल्टन एरिक्सन कहानीको गजबको टर्न ट्विस्ट अब उसले केही स्कुल जानु पर्यो गर्लफ्रेन्ड भेट्न जानु पर्यो मामा घर जानु पर्यो 24 घन्टा बोल्छ समस्या भयो होइन अवसर हो हरेक अवसरलाई सबैले समस्या नाम दिएका छन्
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
1: अनुहारका हड्डी भाँचिएको जोड्ने
3: दाँतको एक्सरे सेवा
1: सामान्य तथा जटिल दाँत निकाल्ने
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
3: मेसिनबाट जडेदेखि दाँत फरिने
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
6: किराले खाएको दाँत निकाल्ने
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
6: खाली ठाउँमा दाँत राख्ने
7: दाँतको जरैदेखि उपचार गर्ने
6: भएको दाँतमा खुल राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
8: सम्पर्क फोन नम्बर 082595 4066 98 29 81 50 53

0: हरू कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
2: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हीरा काटने हीरे मारा के
6: नमस्ते म रामकृष्ण काल

तपाईँलाई धोका दिनु समस्या भन्नुहुन्छ, हरेक अवसरको नाम तपाईँले समस्या दिनुभएको छ, यो हिप्नोटाइजिङ गर्छ। हे दरिद्र मनुवा, जिन्दगीलाई ध्वस्त कसरी पार्यौ भन्नाले अवसरको नाम हामी समस्या दिन्छ, एन्ड द्याट इज हिप्नोसिस। किनकि फिलिङ्स गहिरो आउँदा त्यो गहिरो फिलिङमा जुन विचार दिनुहुन्छ नि, जसरी बाउ बिरामी, आमी बिरामी, दाई बिरामी, छोरा बिरामी, छोरा बिहा, बहुत पीडा हुन्छ, फिलिङ आयो, त्यो फिलिङमा अब मैले के शब्द थप्छु त, माटो तयार भयो, अब कस्तो बीज रोप्छु त, म माटो तयार भयो, मल तयार भयो, अब यसमा मैले सुन्तला रोप्ने हो भने सुन्तलै फल्ने हो, यसमा मैले चाहिँ बीज रोप्ने हो भने फेरि बीजै फल्ने। त्यसकारण पीडा दर्द जति पनि आउँछ जीवनमा, फिलिङ्स आउँछ एक्सट्रिमली घटनाको कारणले गर्दा, त्यो पीडा माटो, अब विचार रूपी बिउ के रोप्नुहुन्छ, त्यहाँ कागती रोपेर आँप फल्ने, आँप फलाउँछ भने आफै रोप्ने। त्यसकारण हरेक महान अवसरलाई हामी सबैले त्यो पीडा भएको कारणले समस्या भनेर नाम दियौँ र हामी सिद्धियौँ। वी हिप्नोटाइज दियर सेल्फ फर लाइफ, जिन्दगीभरको लागि हिप्नोटाइज गर्छ। मेल्टन एरिक्सनले त्यसलाई पल्टाइदियो, मर्छस् त डरानन्द, किन डरानन्द भन्नाले त्यहाँ आशावादी छ, ऊ त्यो हिप्नोटिस्टले गरे जस्तो म पनि गर्छु, र त्यही त गर्दै रहेछ, अटोसाइसन दिनु, भिजुअलाइजेसन गर्नु, हात चाहिँ गोडा चलिरहेको छ, प्यारालाइज भयो, चलेको भिजुअलाइज, मेरो हात चलिरहेछ, यथार्थमा चलिरहेछ, तर तपाईँसँग अझै हतियार बाँकी छ, के त खुट्टाले हिँडिरहेको छ, तर कल्पनामा त हिँड्न सकिन्छ, हात चलिरहेको छ तर कल्पनामा त चलाउन सकिन्छ नि, ए चल चल चल चल कहाँ चल, कल्पनामा चल, चल चल चल चल कहाँ चल, कल्पनामा, तर त्यो कल्पनामा चल्दै गएको त्यो हात, त्यो कल्पनामा चलाउँदै गरेको त्यो खुट्टा, अनि अटो सजेसन चल मेरो चल, यही काफी रह्यो उनलाई रोगबाट बाहिर ल्याउनु। यसकारण मेल्टन एरिक्सनको कहानी हामी सबै मानव जातिको लागि नसुनी नहुने कहानी, किनकि जीवनमा मेल्टन एरिक्सनलाई जत्तिकै समस्या त हामीलाई थोरैलाई मात्रै पर्छ, तर उनी त्यत्रो ठुलो समस्याबाट कसरी बाहिर आए त्यो कुरा बुझेपछि, त्यो मन मेल्टन एरिक्सनसँग जो छ हामीसँग छ, त्यो विचार मेल्टन एरिक्सनले जसरी गर्न सक्छ हामीले गर्न सक्छौँ, हतियार त यहाँ छ नि। त्यसकारण यो कहानी सबैको लागि उत्प्रेरक कहानी र सबैको लागि अपरिहार्य सुन्नुपर्ने कहानी हुन्छ, बच्चाहरूलाई त्यो सुनाउनै पर्ने कहानी, देखाउनै पर्ने, किनकि कुनै बेला कुनै समस्या त आउँछ आउँछ जीवनमा, त्यो समस्या आउँदाखेरि त्यो नाम समस्या होइन, त्यो अवसर हो भनेर चेन्ज गर्न सक्ने ताकत त यही दिमागको छ नि, ज्ञान पो भयो। इलन मस्कलाई हेर्नुहोस्, गरेको त्यही होइन, इलन मस्कले आफूलाई हिप्नोटाइज त गर्नु भएन तर अटोसेसन त दिनुभएको हो नि, त्यो घटना याद राख्नुहोस् त, गर्नुहोस् त, स्कुलमा उनलाई साथीहरू मिलेर चुट्नुसम्म चुटेर हस्पिटलाइज हुनुपर्ने गरी चुटेको कहानी छ। एरिक्स मैले त्यो घोडा ट्र्याकबाट बाहिर आएर, ट्र्याक भनेको बाटो भयो, त्यो बाटोबाट बाहिर आएर खेततिर यताउता चाहिँ गइरहेको घोडालाई तानेर ल्याएँ, ट्र्याकबाट बाहिर घोडा गइरहेको थियो तानेर ल्याएँ अनि बाटोमा ल्याएँ, बाटोमा ल्याए बाटो त उसलाई थाहा छ, फेरि पनि पोइन्ट टु बी नोटेड, खेतमा जङ्गलतिर गयो भने घोडा हराउँछ, किनकि त्यहाँ ट्र्याक हुँदैन, बाटो हुँदैन, हराउने नै भयो त्यो बाटो, बिराएको घोडालाई मैले तानेर बाटोमा ल्याइदिएँ, मेरो काम त्यति थियो, अनि बाटोमा आइसकेपछि त बाटो बाटो खुर खुर खुर खुर टक टक हिँड्छ, अनि बाटोमा हिँड्दै बाटो बाटो ऊ जब जब खेतमा जानु खोज्छ फेरि मैले बाटोमा ल्याउँछु उनलाई, यसरी मैले उनलाई बाटो देखाएको होइन, बाटो उनलाई नै थाहा, मैले उनलाई सिम्पल्ली हराउनुबाट बचाएको, यानि उनलाई भड्कन मात्रै दियो, अरू उनले नै खोजेर अब साउजीलाई गजब भयो, साउजी खुसी भयो, के भयो भयो, त्यो ठुलो कुरा भयो, तर यो घटनापछि मेल्टन एरिक्सनलाई ठुलो इन्साइट ज्ञान फुल्यो, र पछि उनले उनी त क्लिनिकल हिप्नोटिस्ट बने, उनलाई जस्तै समस्या भएका पीडा भएका हजारौं लाखौं मान्छेलाई उनले त्यही बेला नै उपचार गरे, उद्धार गरे, र अहिले उनलाई सुनेर संसारभरका मान्छेहरूले आफ्नो उद्धार गरिरहेका छन्, अनि यो सबैको

0: 스라에 벨라벨라 훈이 먼저 멀티 고라바다 시기고 우리 고라바다 시기고 계시기고 때문에 옐라예 이로피라 아바미 아무리 집에 마오 사라사리 버기는 전 सबै आमाबाबाको टाउको दुखाइ हेरेको छोरा छ जन्माउँदाखेरि त हेडेक लागेन भने बहुत खुसी तर पछि त हेडेक भयो किनकि कन्ट्रोलबाट बाहिर गयो सानो सानो बेला त कन्ट्रोलबाट बाहिर जाँदैन ठुलो भएपछि कन्ट्रोलबाट बाहिर जान्छ त्यस्तै सबै टिचरहरूको हेडेक हो त विद्यार्थी किनकि ट्र्याकबाट बाहिर छन् अचेल विद्यार्थीहरू छोराछोरी भड्किरहेका छन् टिचर भड्किरहेका छन् त्यस्तै बिरामीहरू यहाँनिर सबभन्दा ठुलो इन्साइट हामी सबैको लागि के हो त भन्नाले हाम्रा छोराछोरी या हाम्रा विद्यार्थी या हाम्रा घर परिवारका मान्छेहरू तिनीहरू भड्किँदाखेरि हामी के गर्छौ उनीहरूलाई ट्र्याकमा ल्याउनको लागि उपदेश दिन्छौ आदेश दिन्छौ गाली गर्छौ त म र यत्रो ठुलो भए यति गर्नुपर्छ भन्ने थाहा छैन आदेश उपदेशको वर्षा गर्छौ त्यसले उनको अब सबैलाई थाहा छ यो आदेश उपदेश मानेर रोबा भनेर उनीहरू ट्र्याकमा आउँदैन आउँछ बढी भड्कन्छन् उनीहरू घोडा हुन् क्या यसरी बुझ्छ उनीहरूलाई थाहा छ काम पुग्नुपर्ने भन्ने उनीहरूलाई थाहा छैन भोलि पैसा कमाउनु पर्छ भनेर उनीहरूलाई थाहा छैन नाम कमाउनु पर्छ भनेर उनीहरूलाई थाहा छैन स्वस्थ हुनुपर्छ भनेर उनीहरूलाई सबै थाहा त्यो घोडा जस्तै तै पनि किन भड्किन्छ घाँस छ दायाँ बायाँ सडकको दायाँ बायाँ घाँस छ क्यार आँखा सन्किन्छ क्यार आँखा सन्किन्छ जिउ रन्किन्छ अनि क्यार त्यसकारण छोराछोरी होस् या चाहिँ विद्यार्थी होस् उनीहरूले तपाईँले सोचे जस्तो छोराछोरी मूर्ख छैनन् पॉइंट टु बी नो
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
9: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसारको राम्रो व्यवस्था भएको
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल भुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
15: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
17: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
18: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
17: तालिममा दिइने विषयहरू
18: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
17: स्पेशल सेफ तालिम
18: जापानिज सुशी तालिम
17: र वेट्रेस
18: टुरिस्ट गाइड
17: हाम्रा विशेषताहरू
18: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
18: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
17: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
18: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
17: सम्पर्क मोबाइल 9841017099
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
19: डाक्टर आउने बारे सूचना
20: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
19: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
21: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
22: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
15: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
23: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-028
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जांच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
22: छाती दम निमोनिया खोकी छेरो
24: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
22: मधुमेह सुगर मृगौला रोग पिसाब
24: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
22: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
24: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
24: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
22: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
24: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
22: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
1: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
2: तपाईँ भन्दा बुद्धिमान हुन सक्छ मूर्ख होइन यो त प्रमाणित अहिले त कसरी पनि भयो भने त्यो मोबाइल त तपाईँले किनिदिनु भएको छोराछोरीलाई अहिले हरेक पल्ट मोबाइलमा हराउने तपाईँको छोराछोरी होइन अनि छोराछोरीलाई सोध्नुपर्छ बाबु यो के हो बाबु यो के हो आमा बाबुलाई पत्तै छैन मोबाइलको मालिक त तपाईँ हो नि मालिकलाई भन्दा बेसी चाहिँ छोराछोरीलाई किन थाहा भएको त्यसकारण यो बुझ्नुहोस् उनीहरू तपाईँ भन्दा बुद्धिमान छन् अनि टिचर र विद्यार्थीको मामलामा पनि त्यही हो टिचर र विद्यार्थीमा बुद्धिमान विद्यार्थी हो टिचर होइन यति मात्रै फरक टिचरले एक दिन अगाडि पढेर आउने कुरा विद्यार्थीले एकछिन एक दिन पछि पढ्छ त्यति मात्रै हो तर याद गर्ने कुरामा टिचरलाई याद नहुने कुरा विद्यार्थीलाई याद हुन्छ उनीहरूको खोपडी टाउरा छ त्यसकारण टिचर भन्दा विद्यार्थी अगाडि छ आमा बाबा भन्दा छोराछोरी अगाडि छन् बुद्धिको मामलामा एक्सनको मामलामा त्यसकारण हामीले गल्ती के गर्यौँ उनीहरू मूर्ख छ भन्ने हाम्रो बुझाइ भयो त्यही हो उनीहरू मूर्ख छ मूर्ख हामी उनीहरूलाई थाहा छ के गर्ने भनेर नपत्या मोबाइल हेर्नुहोस् तपाईँलाई थाहा छैन भयो उसलाई थाहा छ के गर्नु सो विद्यार्थी छोराछोरी उनीहरूलाई थाहा छ अब उनीहरू चाहिँ फर्किन्छन् यो पक्का हो फेरि त्यो घोडा होइन दायाँ घाँस देख्छ त्यतै जानु खोज्छ बायाँ घाँस देख्छ त्यतै जानु खोज्छ है तबेलामा धेरै थुनेर राख्यो भने चाहिँ भाग्नु खोज्छ किन एक्सर्साइज पुगेन भनेर गएको हो नि त्यो हामीले पनि छोराछोरीलाई चाहिँ कन्ट्रोल गर्न खोज्यो भने ऊ चाहिँ चिप्लिन खोज्छ तर उनीहरू मूर्ख चाहिँ होइन यो कुरा बुझ्छ अब गर्नुपर्ने कुरा के त भन्नाले तपाईँको काम उनीहरूलाई यो गर्ने त्यो गर्ने त्यो गर्ने भनेर उपदेश दिने होइन कि उनीहरू जहाँ जहाँ भड्किन्छन् त्यहाँ त्यहाँ सहयोग गर्ने साथ दिने ल उनीहरू घाँस चढ्न जान्छन् भने बाबु म पनि आउँछु भन्छ गए त भइहाल्छ अथवा विद्यार्थीले जे जे गर्न खोजेको छ हो त्यो कुरा टिचरले पनि गरिदिएको भए हुन्थ्यो नि र विद्यार्थी हल्ला गर्न चाहन्छ उसले चिच्याउन चाहन्छ टिचरले पनि ठिकै छ बाबु तिमीसँगै म पनि हल्ला गर्छु ल हल्ला गरौँ सँगै भनेर टिचर र विद्यार्थी दुवै एकसाथ चाहिँ हल्ला गरिदिएको भए त्यो विद्यार्थीहरूलाई टिचर दुश्मन लाग्छ कि साथी लाग्छ हो कुरा दुश्मनको सुन्छ कि साथीको सुन्छ त्यसकारण त्यस्ता महान महान शिक्षा शास्त्री छन् क्लासमा पसिसकेपछि विद्यार्थी हल्ला गर्छन् बाबु पाँच मिनट हामी सबै हल्ला गरौँ भनेर हल्ला गर्छन् उनीहरूले सिटी बजाउँछ टिचरले पनि सिटी बजाउँछ कागज फुट्ट फुट्ट फाल्छ टिचरले पनि फाल्छ अनि पाँच मिनट गरिसकेपछि ल बाबु अब हामी सबैले गरिसक्यौँ अब क्या हार्ने अब पढ्ने भन्छ भड्कन दिनु क्या अनि उनीहरू ट्र्याकमा आइहाल्छ तपाईँ उनीहरूलाई भड्कनै दिनु उनीहरूको उमेर भड्कनै उमेर छ त्यसकारण आमा बाबा टिचरहरू सबैले छोराछोरीलाई पहिला उनीहरूले जे जे गर्छन् त्यही गरेर साथी बनाउनु पर्यो उनीहरू जे गर्न चाहन्छन् हल्ला गर्ने कि जे गर्न चाहन्छन् गरेर देखाइदिने त्यो भनेको के त त्यसलाई मोडर्न चाहिँ एनएलपीमा के भनिन्छ भने टेस्टिङ एन्ड लिडिङ भनिन्छ उनीहरूको गतिमा गति मिलाउनु अनि उनीहरू खुसी हुन्छ त्यसपछि लिड गर्न सजिलो हुन्छ आखिर तपाईँ टिचर हो आखिर तपाईँ दबाउ हो दाई हो उनीहरूले जे गरे त्यही एक्सन गरिसकेपछि उनीहरूलाई के लाग्छ तपाईँ साथी लाग्छ अनि तपाईँ कुरा उनीहरूले चाहिँ क्रस गर्छ मेल्टन एरिक्सनको हिप्नोसिस त्यही तरिकाबाट हुन्छ किनकि त्यो हिप्नोटाइज हुने पात्रसँग पनि दिमाग छ उसलाई बुझ्ने हो ऊ कहाँ जान खोजेको हो त्यसलाई सहयोग गर्ने शरीरको एक एक भाग आँखा नाक कान बडी ल्याङ्ग्वेज नै सबै कुरा बताइरहेको हुन्छ त्यसलाई सूक्ष्म अध्ययन गर्ने हो भने मेरो छोराले के खोजेको ठ्याक्कै थाहा हुन्छ मेरो स्वास्नीले के भन्नु खोजेको भन्नै पर्दैन ठ्याक्कै थाहा हुन्छ अनि त्यो थाहा भइसकेपछि उसलाई सहयोग गर्ने हो क्रस गर्ने होइन ए यो मिलेन भन्ने होइन ठिकै छ तिमीलाई यो गर्न मनपर्छ भने म तिम्रो साथी हुँ गरौँसँग अनि त्यसपछि के गर्ने त अब ठिक गर्ने भन्छ बेठिक गरेपछि अरू के गर्ने ठिकै त हो तपाईँ बेठिक गर्नै दिनुहुन्न बेठिक गर्न नदिएपछि उसले ठिक पनि गर्दैन अलिक कडा भयो होला है अब गुरुहरूले यस्तो त नसिकाउनु पर्ने यहाँ त बेठिक सिकाइरहेको छ गुरुहरूले त ठिक ठिक सिकाउनु पर्ने बत्तीलाई हेर्नुहोस् त्यहाँ दुईवटा तार छ एउटा थाले अर्को पोथी होइन माइनस प्लस छैन ए माइनस भनेको त नेगेटिभ छैन छैन कुरा छेक माइनस अब के हुन्छ हो जिन्दगीको बत्ती नबलेको त्यही कारण हाम्रो जिन्दगीको बत्ती नै बलेको किनकि हामी हरेक ठाउँबाट माइनस छेक्नु खोज्छौँ अलि लोग्नेलाई बदमासी गर्नु दिनु न भाइ तपाईँ लोग्नेलाई बस्ने बदमासी नै गर्नु दिनु त्यसपछि उसले तपाईँलाई प्रेम पनि गर्दैन प्रेम त पोजिटिभ हो बदमासी नेगेटिभ हो तपाईँले बदमासी उसलाई गर्नु दिएन भने उसले प्यार पनि तपाईँलाई गर्दैन हो कि होइन भन्नुहोस् त बच्चाहरूलाई पनि त्यही होइन अनुभव बोल्छ नि तपाईँले बच्चालाई बदमासी गर्न दिएन भने प्रेमपूर्वक उसले तपाईँको कुरा मान्छ कि मान्दैन मान्दैन उसलाई बदमासी गर्नु दियो भने मान्छ बाबु गर म तिम्रो साथ छु तपाईँ कुरै काट्न सक्दैन किनकि तपाईँले उनको कुरा काटेन अब जाँदा जाँदै यो उदाहरण फेरि सुन्नुहोस् तपाईँको पेटमा छ नि यो पेटमा माइक्रोबायोम छ माइक्रोबायोम अरबौँ जीवाणुहरू छन् त्यहाँ चाहिँ 80% चाहिँ पोजिटिभ जीवाणु हुन्छ गुड ब्याक्टेरिया जसलाई भनिन्छ तर 20% चाहिँ ब्याड गाइज छन् त्यो ब्याड गाइज ब्याड ब्याक्टेरियालाई छेकिदियो भने गुड ब्याक्टेरिया पनि मर्छ त्यस कारण लाइफ ब्यालेन्स हो गुड र ब्याड धेरै गुड हुन खोजेकोले सारा संसार ब्याड हो थ्याङ्क यू
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
4: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
7: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै सम्पर्क फोन नम्बर 0825902222
4: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
25: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट